नियुक्ति निक्षेपको अधिकतम ब्याज दर स्थिर राख्दा सात बैंकले घटाएका छन्। 20 वाणिज्य बैंकहरूको जेठको तुलनामा असारमा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याज दर 0.07% घटेको हो। असारमा ब्याज दर घटाउनेमा लक्ष्मी सनराइज, एनआईसी एसिया, हिमालयन प्राइम कमर्सियल, कुमारी स्टाण्डर्ड चार्टर्ड र एनएनबी ब्याङ्क रहेका छन्। यी मध्ये हिमालयन ब्याङ्कले सर्वाधिक 0.25% ब्याज दर घटाएको छ। उसले जेठमा 4.25% रहेको ब्याज दर असारमा 4% झारेको हो। असारमा सात ब्याङ्कले घटाए ब्याज दर शीर्षकमा अभियान दैनिकमा यो खबर छापिएको हो।

0: account open, activate any karobar, Sasile Sanga. Bizila, now they heard it then. Global Smart Plus, life ko pesma banking.
1: यो आवाज हो नेपाली खबरको, यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। राष्ट्रिय स्वतन्त्र पार्टीको राष्ट्रिय महाधिवेशन पहिले नै सबै प्रदेश अधिवेशन सम्पन्न हुनेमा संशय पैदा भएको छ। रासोपाको केही स्थानीय र जिल्ला तह संरचनामा विवाद देखिएको हो। रासोपाले कोशी, बागमती, गण्डकी र लुम्बिनी गरी चार प्रदेश अधिवेशन सम्पन्न गरेको छ भने दुई प्रदेश कडाली र सुदूरपश्चिममा मंगलबार अधिवेशन हुने तय भएको छ।
3: मुलुकको औद्योगिक क्षेत्रका लागि दक्ष जनशक्तिको अभाव, कच्चा पदार्थ र उत्पादित वस्तुका लागि उपयुक्त बजार नहुनुलाई प्रमुख समस्याका रूपमा चित्रण गरिएको छ। नेपाल राष्ट्र बैंकले गरेको अध्ययन अनुसार पर्याप्त पूँजीको अभाव, उच्च उत्पादन लागत, प्रविधिगत पछौटेपन, पूर्ण क्षमताको अभाव, जनशक्ति पलायन, पर्यावरण मैत्री, उद्योगको व्यवस्थापन र संचालनलाई पनि चुनौतीको रूपमा लिइएको छ।
2: रासायनिक मलको आयात निजी क्षेत्रले पनि गर्न पाउने भएको छ। सरकारले रासायनिक मल नियन्त्रण आदेश 2055 बमोजिम निजी व्यवसायलाई रासायनिक मल आयातको अनुमति दिएको हो। कृषि वन तथा पर्यावरण मन्त्रालयले दर्ता भएका 77 कम्पनीलाई मल आयातको अनुमति दिएको हो।
3: नेपाली कंग्रेसका सभापति गगन थापाले सरकारले आगामी आर्थिक वर्ष 2083-84 को बजेट मार्फत नागरिकलाई कर छूट दिएको जस्तो देखाए पनि विभिन्न शीर्षकमा त्यसभन्दा बढ़ी रकम असुल्ने व्यवस्था गरेको आरोप लगाएका छन्। मध्यमवर्गीय परिवारलाई राहत दिने दावी गरिए पनि व्यवहारमा शिक्षा, स्वास्थ्य र विद्युतमा थप करको भार थोपरेर सरकारले दिएको भन्दा धेरै रकम फिर्ता लिएको उनले बताए।
2: यस वर्षको मनसूनमा काठमाडौँ महानगरपालिकाले 128 ठाउँमा डुबानको जोखिम पहिचान गरेको छ, जसबाट करिब 8,315 परिवार प्रभावित हुन सक्ने अनुमान गरिएको छ। जोखिम कम गर्नका लागि काठमाडौँ महानगरपालिकाले मनसून पूर्व तयारी र प्रत्येक कार्य योजना समेत स्वीकृत गरेको छ।
3: आईएमई लिमिटेडको 26 वार्षिक उत्सव काठमाडौँमा सम्पन्न भएको छ। सो अवसरमा आईएमए लिमिटेडका संस्थापक तथा अध्यक्ष हेमराज ढकालले वित्तीय समावेशिता र आर्थिक रूपान्तरणलाई मूल मन्त्र बनाउँदै आगामी दिनमा डिजिटल इनोभेशन मार्फत अझ परिष्कृत, सुरक्षित र छिटो छरितो एकीकृत वित्तीय सेवा प्रदान गर्न दृढ़ संकल्पित रहेको बताउनुभयो। वैदेशिक रोजगारीमा रहँदा भोगेका अनुभवबाट जन्मिएको सानो परिकल्पना आज रेमिट्यान्स सेवा मात्र नभई समग्र वित्तीय तथा डिजिटल भुक्तानी प्रणालीको एक भरपर्दो र अभिन्न अंग बन्न सफल भएको उहाँको भनाइ थियो।
2: काठमाडौँ महानगरपालिकाको 1900 नगर अधिवेशनले आगामी आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रममा फोहोर मैला व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेको छ। नगर सभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै काठमाडौँ महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले फोहोरलाई निशुल्क, सशुल्क, न्यूनीकरण, सृजनात्मक, पुनचक्रिय लगायत प्रयोगमा आधारित बनाई सोको प्रवर्धन हुने गरी महानगर क्षेत्रलाई 7 समूहमा विभाजन गरी प्रविधिको प्रयोग मार्फत फोहोर मैलाको उचित व्यवस्थापन गरिने बताउनुभयो।
3: अब शेयर बजार। गत साता नेपालको धितोपत्र दोस्रो बजारमा बिक्री चापको असर देखिएको छ। अघिल्लो साताभन्दा गत साता नेप्से परिसूचक 1.14% घटेको छ।

0: यस्तै कारोबार रकम 14.38 प्रतिशत र कारोबार किता करिब 19% कम भएको छ। औसतमा पनि अघिल्लो साता भन्दा गत साता कारोबार रकम र किता कम भएको छ। बजेटपछिको दोस्रो सातामा पनि लगानीकर्ताको निराशा कायमै रहेको देखिन्छ। अघिल्लो साताको अन्तिम कारोबार दिन 2755.41 बिन्दुमा रहेको नेप्से गत साताको अन्तिम कारोबार दिन भने 2724.03 बिन्दुमा झरेको हो।
1: हरेक रोमान्च पल अब सिधै तपाईहरुको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
0: नेपाली खबरमा अब विदेशका खबर। अमेरिका र इरान बीच आणविक हतियार कार्यक्रम, हर्मुज जलमार्ग सञ्चालन र इरानी तेलमाथि लगाइएको प्रतिबन्धमा छूट लगायत विषयमा शान्ति सम्झौता हुने भएको छ। सम्झौतामा हस्ताक्षर लगत्तै इरानले सबै व्यावसायिक जहाजका लागि हर्मुज जलमार्ग खुल्ला गर्ने तयारी गरेको छ। सम्झौतापछि अमेरिकाले पनि इरानी बन्दरगाहहरूमा लगाएको नाकाबन्दी हटाउने एक वरिष्ठ इरानी अधिकारीले अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सलाई बताएका छन्। त्यस्तै दुई पक्षबीच सम्झौतामा हस्ताक्षर भएको 60 दिनभित्र विस्तृत शान्ति सम्झौता हुने पनि उनले बताएका छन्।
3: फिफा विश्वकप 2026 अन्तर्गत समयको खेलमा आइभरी कोस्ट र इक्वेडर बीचको प्रतिस्पर्धा अहिले जारी रहेको छ। अमेरिकाको मिल डेल्फियामा नेपाली समयअनुसार सोमबार बिहान 4:45 बजे शुरू भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ। खेलको शुरूआती 45 मिनटमा दुवै टोलीले केही राम्रा अवसरहरू सिर्जना गरे पनि त्यसलाई गोलमा भने परिणत गर्न सकेनन्। यसअघि यही समूहको अर्को खेलमा जर्मनीले कुरासाओमाथि 7-2 फराकिलो जित दर्ता गर्दै 3 अंकका साथ आफ्नो खाता खोलिसकेको छ।
0: अब विचार विश्लेषणको पालो। विपक्षी दलका नेताको गर्जन र सत्तापक्षको ताली शीर्षकमा डाक्टर गणेश प्रसाद घिमिरेको विचार हिमालय टाइम्समा छापिएको छ। नेपाली कंग्रेसको क्रियाशील सदस्यता आज प्रविधिबाट स्थापित गराइएको छ। महाधिवेशनमा निर्वाचन जित्ने उद्देश्य अनुसार आफन्तलाई क्रियाशील सदस्य बनाइएको छैन। नेपाली कंग्रेसको एउटा तबका जसले आफूलाई ठेकेदारका रूपमा मानेका छन् उनीहरू बाहिर हुँदा पनि कंग्रेसका क्रियाशील सदस्यमा 7 लाख हाराहारीमा पुग्नुलाई कमजोर ठान्न सकिँदैन। गगन थापालाई नेता नमान्ने र प्रजातन्त्र आएदेखि सत्ताको स्वादमा रमेका उनीहरूलाई यो नेतृत्व मन परेको पनि छैन। प्रजातन्त्रमा विश्वास गर्ने यो पार्टीमा अहिले पनि विवाद र अव्यवस्था नभएको होइन। वर्तमान नेतृत्वले अभियानलाई प्रविधिमा जोडेर कंग्रेसलाई एउटा गति दिने प्रयास गरिरहेका छन्। उनीहरूले अभिभावकको साथ छैन, अभिभावकसित टाँसिएर बसेका व्यक्तिको साथ पनि छैन, तर अभियानमा वर्तमान नेतृत्वले देखाएको भूमिकालाई नकार्न सकिँदैन। नेपाली कंग्रेसका वर्तमान नेतृत्वमा पार्टीप्रतिको विश्वास छ, बीपी कोइरालाको दर्शनप्रति आस्था छ, नेपाललाई विकसित मुलुक बनाउने हुटहुटी पनि छ।
3: राष्ट्रपाले गुटगत राजनीतिको नियति नभोगोस् शीर्षकमा कान्तिपुर दैनिकमा राजाराम गौतमको विचार छापिएको छ। छोटो समयमै थुप्रै उतार चढ़ाव झेलेको राजोपामा अहिले पनि व्यक्ति केन्द्रित राजनीतिकै बाहुल्यता छ। संस्थापक सभापति रवि लामिछाने त थिए नै, अब वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाह यो पार्टीको शक्तिको अर्को धुर बनेका छन्। व्यक्तिको लोकप्रियताको जगमा टिकेको यो पार्टीमा विचारभन्दा व्यक्तित्व हावी छ। अर्थात व्यक्तिवाद, वैचारिक अस्पष्टता अनि संगठनात्मक अपरिपक्वता पार्टी संस्थागत हुने कुराको सबैभन्दा ठूलो तगारो यही हो। अर्को समस्या हो वैकल्पिक राजनीतिको भाष्यबाट स्थापित भए पनि रासोपाको व्यवहार त्यस अनुकूल छैन। व्यवहार र कार्यशैलीमा तदर्थ बापी छ।
0: श्रम आप्रवासन र स्थानीय तह वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित बनाउने उपाय शीर्षकमा डाक्टर लोकनाथ भूषालको विचार अभियान दैनिकमा छापिएको छ। वैदेशिक रोजगारीलाई सुरक्षित व्यवस्थित र मर्यादित बनाउन स्थानीय तहको भूमिका अत्यन्त महत्वपूर्ण छ। सूचना प्रवाह, सिप विकास, सुरक्षित आप्रवासन, तथ्याङ्क व्यवस्थापन, विप्रेषणको उत्पादनशील उपयोग तथा फर्किएका आप्रवासीको पुनः एकीकरण जस्ता कार्य मार्फत स्थानीय तहले श्रम आप्रवासनलाई स्थानीय विकाससँग जोड्न सक्छ। विदेश रोजगारीमा जान चाहने व्यक्तिहरूलाई सही सूचना उपलब्ध गराउनु स्थानीय तहको पहिलो र प्रमुख दायित्व हो। आप्रवासी परिवारको संरक्षण गर्नु जनताको सबभन्दा नजिक रहेको सरकारको जिम्मेवारी नै हो। वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरी बचत तथा लगानी संस्कृतिको विकास गर्न सकिन्छ।
3: हौस् त काठमाडौँमा रेडियो एनआरए 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खिम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: रेडियो एनआरएन 99.1
1: सरकार बदलिएको छ, तर के हाम्रो सोच चिन्तन र कार्यशैली बदलिएको छ? के नीति कानून र संरचनाहरू बदलिएका छन्?
2: समग्र क्षेत्रको सूक्ष्म विवेचना गर्दै देशलाई सही बाटो देखाउने आवाज कार्यक्रम सद्गमय
1: हरेक आइतबार राति 8 बजे एफयूआन टेलिभिजनमा, आइतबार राति नेपाली खबरपछि नेपाली रेडियो नेटवर्कमा, साथै नेपाली नेटवर्कका विभिन्न डिजिटल प्लेटफर्महरूमा एकैसाथ हेर्न र सुन्न सक्नुहुनेछ।
2: कार्यक्रम सद्गमय अभियन्ता रमेश पौडेलको साथमा।

समयको ख्याल राखौं। रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 6 बज्यो।

0: शुभप्रभात, यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्व सँगै दीपक आचार्यको तपाईलाई हार्दिक स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असार 1 गते सोमबार, जून 15 तारीक सन् 2026, नेपाल सम्मत 1146, अधिक ज्येष्ठ कृष्ण पक्षको औंसी तिथि, विश्व अग्रज दुर्व्यवहार जागरूकता दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: सातै प्रदेश सरकारले आज बजेट ल्याउँदै सरकारले ल्याएका अध्यादेश संसदमा अलपत्र, नेपाल चीन सम्बन्ध सुदृढ बनाउने परराष्ट्र मन्त्री खनालको दावी।
1: राष्ट्रपामा मौलाउँदो गुटबन्दी, आन्तरिक किचोलोको दलदलमा ठूला विपक्षी दल एमालेमा पेचिलो बन्दै पुनर्गठनको मुद्दा।
0: निर्यातमा भारतको अवरोधपछि 83 चिया उद्योग बन्द गर्ने घोषणा। एसिया र युरोप जोड्ने रेलमार्ग योजना सुस्त, उद्योगमा घट्यो आकर्षण, पोहोर भन्दा कम दर्ता।
1: अमेरिका इरान शान्ति वार्ता लम्बिँदै, वार्ताको बेलायत फ्रान्स जर्मनी र इटलीका नेताहरूद्वारा स्वागत। न्यूजील्याण्डमा जनसंख्या 1 करोड़मा सीमित राख्ने प्रस्ताव अस्वीकार।
0: र नेदरल्याण्डसँग जापान बराबरीमा रोकियो, जर्मनद्वारा क्रोएसियाको 7-1 पराजित। विश्वकप फुटबलमा आज बिहानै 3 खेल हुँदै भोलि बिहान 3 खेल।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: ताजा खबरको शुरूमा आज सातै प्रदेशमा बजेट आउने प्रसंग।
1: सातै प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष 2083-84 लागि बजेट ल्याउँदैछन्। सबै प्रदेश सरकारले सुशासन, आर्थिक वृद्धि, रोजगारी, कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, सामाजिक न्यायलाई प्राथमिकता राखेर बजेट ल्याउने तयारी पूरा गरेका हुन्। कुनै प्रदेशले गत वर्षको भन्दा आकार बढ़ाएर, कुनैले घटाएर त कुनैले सोही आकार हाराहारीमा बजेट ल्याउन लागेका छन्। प्रदेश सरकारका अधिकारीहरूले नयाँ कार्यक्रम थपेर पुराना लोकप्रिय कार्यक्रमलाई पनि निरन्तरता दिएको बताएका यसैबीच कोशी प्रदेशको बजेट तयारी अन्तिम चरणमा पुगेको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार आगामी आर्थिक वर्ष 2083-84 बजेटको अन्तिम चरणमा तयारी पुगेकोमा यो आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव कोश हरि निरोलाले जानकारी दिनुभयो। उहाँका अनुसार कोशीको आगामी आर्थिक वर्षको बजेट चालू आर्थिक वर्ष 2082-83 तुलनामा बढ़ने भएको छ। त्यस्तै मध्य प्रदेश सरकारका अर्थमन्त्री युवराज भट्टराईले दिउँसो 1 बजे मध्य प्रदेश सभा बैठकमा आगामी आर्थिक वर्ष 2083-84 बजेट प्रस्तुत गर्दै हुनुहुन्छ। मध्य सरकारले चालू आर्थिक वर्ष 2082-83 भन्दा 6 अर्ब रूपियाँ बढ़ाएर बजेट विनियोजन गर्न लागेको अर्थ मन्त्रालयले जनाएको हो। बागमती प्रदेश सरकारले आर्थिक वर्ष 2083-84 लागि 66 अर्ब रूपियाँ बराबरको बजेट ल्याउने तयारी गरेको छ। बजेट वक्तव्य मार्फत सरकारले गत वर्षको हाराहारीमा बजेट ल्याउने तयारी गरेको नेपाली कांग्रेसका प्रदेश सांसद रामकृष्ण चित्रकारले जानकारी दिनुभयो। बागमतीले चालू आर्थिक वर्ष 2082-83 लागि 67,47,73,27,000 विनियोजन गरेको थियो। अहिले पनि सोही हाराहारीमा बजेटको सिलिङ गरेको उहाँले बताउनुभयो। गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 बजेट आकार केही बढ़ाउने तयारी गरेको छ। प्रदेश सभा बैठकमा अर्थमन्त्री जितबहादुर शेरचनले 33 अर्ब हरारीको बजेट पेश गर्ने तयारी गर्नुभएको हो। संघको अनुदानका साथै चालू वर्षको मौद्दात पनि पूर्व अनुमान भन्दा बढ़ी भएकाले बजेटको आकार बढ़ेको निकट स्रोतले बताएको छ। त्यस्तै लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि चालू आर्थिक वर्ष 2082-83 भन्दा 5 अर्ब कम बजेट ल्याउने तयारी गरेको छ। प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि झण्डै 38 अर्ब रूपियाँको बजेट ल्याउन लागेको हो। हिजो लुम्बिनी प्रदेशका आर्थिक मामिला मन्त्री धरेन्द्र कार्कीले आगामी आर्थिक वर्षको बजेट प्रदेश सभामा पेश गर्नुभएको थियो। त्यस्तै कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष 2083-84 लागि 36 अर्ब भन्दा बढ़ीको बजेट ल्याउने तयारी गरेको छ। चालू आर्थिक वर्ष 2082-83 82-83 को भन्दा झण्डै 4 खर्ब बढ़ी बजेट ल्याउने गरी काम भइरहेको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ। त्यस्तै सुदूरपश्चिम प्रदेश सरकारले ल्याउने बजेट प्रत्येक वर्ष विवादमा पर्ने गरेको छ। आवश्यकताका आधारमा भन्दा पनि पहुँच तथा बिचौलियाको प्रभावका आधारमा बजेट ल्याउने गरेको भन्दै गुनासो बढ़ने गरेको हो। प्रत्येक वर्षको बजेट पहुँच र बिचौलियाबाट कमिशन खाएर बनेको भन्दै सड़कदेखि सदनसम्म चर्को आलोचना हुने गरेको छ। बजेट बन्ने बेला महिना दिनसम्म विभिन्न जिल्लाबाट आएका बिचौलियाहरू प्रदेश राजधानी धनगढ़ीमा होटलमा भरिभरा हुने गरेको बताइएको छ। विगतका वर्षमा 15-35% अग्रिम कमिशन बाफतको बजेट लिएर योजना खरिद बिक्री गर्ने गरेको समेत आरोप लाग्दै गरेको छ। यो वर्षको बजेट पनि विगतको जस्तै आवश्यकताका आधारमा भन्दा पनि पहुँच र प्रभावका आधारमा नै तयार भएको प्रदेश सदस्यहरूले गुनासो गरेका छन्।
0: सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीको प्रादेशिक र जिल्ला अधिवेशन धमाधम भइरहेका छन्। पार्टीमा गुटबन्दी नरहेको शीर्ष नेतृत्वले दावी गरिरहे पनि जिल्ला र प्रदेशमा अधिवेशनमा भने स्पष्ट रूपमा गुटबन्दी र दुईवटा प्यानल देखिएका छन्। संस्थापक सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहको दुईवटा धार बनाएर नेतृत्व चयन भइरहेका छन्। अर्थात 2079 असार 7 गते स्थापना भएको रासोपामा फाउण्डर्स र फलोअर्सको रूपमा उम्मेद्वार तथा कार्यकर्ता विभक्त भएका हुन्। यसले परम्परागत पार्टीहरूलाई जस्तै रासोपालाई पनि गुटबन्दी र पदको हानथापमा फस्ने आभास दिलाएको छ। स्थापनाको 4 वर्षपछि पहिलो महाधिवेशन गर्न लागेको राष्ट्रिय स्वतन्त्र पार्टीले राजनैतिक वैचारिक स्पष्टतासँगै संगठनात्मक संरचनामा व्यापक हेरफेरको तयारी अघि बढ़ाएको छ। आगामी 7 र 9 असारमा चितवनमा हुने प्रथम महाधिवेशनको पूर्व संध्यामा पार्टीले विधान संशोधनका विषय टुंग्याउँदै नेतृत्व चयनदेखि राजनैतिक वैचारिक दिशा स्पष्ट पार्ने प्रयास थालेको हो। सहमहामन्त्री विपिन आचार्यको संयोजकतामा गठित विधान मस्यौदा समितिले पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मको संख्या बढ़ाउने प्रस्ताव पनि तयार पारेको छ। यसैबीच नेपाली कांग्रेसमा एकताको अभ्यास गर्ने भनिए तापनि संस्थापन र इतर पक्षले साथै प्रदेशमा छुट्टा छुट्टै भेला गरेर पार्टी फुटाउने रणनीति लिएका छन्। कानूनी र संगठनात्मक रूपमा कांग्रेस एउटै पार्टी भए पनि नेताहरूबीचको अविश्वास गुटगत ध्रुवीकरण र समानान्तर गतिविधिले फरक पार्टीको झल्को दिन थालेको छ। विराटनगरमा हिजो आयोजित इतर पक्षको प्रादेशिक भेलामा नेताहरूले कांग्रेस व्यावहारिक रूपमा फुटिसकेको अभिव्यक्ति दिएका हुन्। भनाईमा मात्र होइन व्यवहारमै कांग्रेस अलग पार्टीको अभ्यासमा गइसकेको छ नेताहरूले बताएका छन्। यसैबीच नेकपा एमालेका अध्यक्ष केपी ओलीको नेतृत्वमा निरन्तरता दिने वा पार्टी पुनर्गठनको प्रक्रियामा जान्ने भन्ने केन्द्रीय नेतृत्वमा सीमित बहस अहिले जिल्ला तहसम्म पुगेको छ। केन्द्रीय सचिवालयद्वारा गठित चुनावी समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले आयोजना गरेको बागमती प्रदेश स्तरीय भेलासँगै बहस प्रदेश र जिल्ला तहसम्म पुगेको छ। शुक्रबार र शनिबार काठमाण्डुमा सम्पन्न भेलामा पार्टीहरूभित्र देखिएको ध्रुवीकरण खुल्ला रूपमा सतहमा आएको छ भने केपी शर्मा ओलीले आफू कुनै पनि हालतमा पद नछोड्ने बताउनु भएको छ। प्रतिक्रान्तिको अभ्यासमा पार्टीभित्र अध्यक्षलाई हटाउने र नेतृत्वको रक्षा गर्ने दुई लाइन संघर्षमा परेको छ। एकताको केन्द्रबिन्दुमा राखेर कमजोरी सचिने गरी सुझाव दिनुहोला बागमती प्रदेश स्तरीय भेलामा उपाध्यक्ष रामबहादुर थापा बादलले बताउनु भएको छ।
1: नेपाली चिया निर्यातमा भारतीय चिया बोर्डले लागू गरेको नयाँ मापदण्डका कारण 83 नेपाली उद्योग बन्द हुने भएका छन्। निर्यात अवरोधका कारण आजदेखि इलामका 53 उद्योग बन्द गरिँदैछ भने झापाका 30 चिया उद्योग 4 असारदेखि बन्द गर्ने घोषणा गरिएको छ। निर्यात ठप्प भएपछि सूर्योदय नगरपालिकाका 53 चिया उद्योगले आजदेखि उत्पादन बन्द गर्ने घोषणा गरेका छन्। सूर्योदय भारतीय बजारमा पुगिसकेको 3 लाख किलो भन्दा बढ़ी नेपाली चिया गुणस्तर परीक्षणका नाममा रोकिएको छ। उद्योगहरूका थप 7 लाख किलो भन्दा बढ़ी तयारी चिया मौजूदा छ। चिया प्रशोधन बन्दले उद्योगमा कार्यरत श्रमिक मात्र प्रभावित हुँदैनन्, चियापत्ती टिप्ने श्रमिकको रोजगारीमा समेत असर पर्ने देखिएको छ। उद्योग बन्द लम्बिएर हरियो चियापत्ती बाटोमा नै हुर्किदा चिया किसान पनि सोझै मर्कामा पर्ने छन्। बोटमै हुर्किदा किसान पनि सोझै मर्कामा पर्नेछन्। निर्यात रोकिएका कारण किसानलाई यसअघि नै हरियो चियापत्तीको मूल्य भुक्तानी गर्न कठिन भइरहेको उद्योगीहरूले बताउँदै आएका छन्। एसोसिएशनका अध्यक्ष दिल्ली श्रेष्ठले उत्पादन भएको चिया बिक्री हुन नसक्दा उद्योग संचालन असम्भव जस्तै बनेको बताउनु भएको छ। नेपालबाट निर्यात हुने प्रत्येक खेप चियाको गुणस्तर अनिवार्य परीक्षण गर्नुपर्ने हुन्छ। त्यसको प्रतिवेदन आउन दुई साताभन्दा बढ़ी समय लाग्ने गर्छ। प्रतिवेदन नआउन्जेल बिक्री गर्न नपाइने तथा नमूना असफल भए चिया नष्ट गर्नु वा फिर्ता ल्याउनुपर्ने भएकाले पनि उद्योग नै बन्द गर्नुपर्ने अवस्था आएको व्यापारीहरूले बताउँदै आएका छन्।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा आवासीय चिकित्सकको आन्दोलनमा सरकारवालाको चासो।
3: स्वास्थ्य मन्त्रालय मात्रै भन्दा पनि नेपाल सरकारका सबै सरकारवाला मन्त्रालयहरू सबै ठाउँ बसेर हामीले कसरी सहजीकरण गर्ने भन्ने पाटो चाहिँ महत्वपूर्ण हुन्छ होला।
1: एसिया र युरोप जोड्ने रेलमार्ग योजना सुस्त, उद्योगमा घट्यो आकर्षण, पोहोर भन्दा कम दर्ता लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
5: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधियुक्त दृष्टि आँखा अस्पताल भितामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
6: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा। वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: तपाई अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुन्दै हुनुहुन्छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाका खबरहरू।
1: आजको गोर्खा पत्रको पहिलो पृष्ठमा चीन नेपाल चीन सम्बन्ध सुदृढ बनाउँछौ शीर्षकमा चाँदनी हमालले लेख्नु भएको खबर छ। राष्ट्रमन्त्री शिशिर खनालले नेपाल र छिमेकी चीन बीचको सम्बन्ध सुदृढ बनाउँदै विगतमा भएका विविध सम्झौताको गहन समीक्षा गर्ने बताउनु भएको छ। चीनको औपचारिक भ्रमणमा हिजो बेजिङ पुग्नुभएका उहाँले त्यहाँ स्थित नेपाली दूतावासले आयोजना गरेको स्वागत समारोह कार्यक्रममा सम्बोधन गर्दै यो भ्रमणमा द्विपक्षीय सम्बन्धको विस्तार प्रमुख आधारभूत पक्ष रहेको औल्याउनु भएको हो। दूतावासका अनुसार नेपालको एउटा विशेष परिस्थितिमा चुनावपछि एउटा बलियो सरकार निर्माण भएको स्मरण गराउँदै वहाँले सुशासन र आर्थिक समृद्धिको सपना हामीले बोकेका छौं, देखेका छौं र त्यो प्राप्त गर्नका लागि दुई देश बीचको सहकार्यलाई अगाडि बढ़ाउने हाम्रो प्राथमिकता हो भन्ने सन्देश दिनुभएको बताइएको छ। त्यस्तै अगाडि बढ़न सकेनन् अध्यादेश शीर्षकमा अर्को खबर छ। खरिद प्रक्रियाको सबलीकरण, राजनैतिक नियुक्ति खारेजी तथा संवैधानिक निकायमा पदाधिकारी सिफारिश लगायतका लागि जारी अध्यादेश संसदीय प्रक्रियामा अल्पत्र परेका छन्। विभिन्न नीतिमा जारी आठ अध्यादेश संसदको चालू अधिवेशनको पहिलो बैठकमा दुवै सदनमा पेश भए पनि स्वीकृतिको प्रक्रिया अघि बढ़ेको छैन। अध्यादेश स्वीकृतिको प्रक्रिया नै अगाडि नबढ़ेपछि प्रतिस्थापन कार्य पनि रोकिएको छ। त्यस्तै एसिया र युरोपसँग जोड्ने रेलमार्ग योजना सुस्त शीर्षकमा अर्को खबर छ। नेपालले ट्रान्स एसियन रेलवे नेटवर्कको सम्झौतामा हस्ताक्षर गरी सदस्यता प्राप्त गरेको दुई दशक बित्न लागेको छ। द्रुत रेल मार्गको सपना देख्न थालिएको छ तर एसिया युरोपसम्मको रेल यात्रा पहुँचको परिकल्पना गरिएको रेलमार्ग आयोजनाको काम भने सुस्त रहेको छ। त्यस्तै भित्री पृष्ठमा पर्यटकका लागि मार्गदर्शन शीर्षकमा अर्को खबर छ भने गोर्खापत्रमा निजी क्षेत्रले पनि मल ल्याउने तयारी शीर्षकमा अर्को खबर छ। तरकारीका 126 वटा नमूनामा उपयोग गर्न नहुने विषादी शीर्षकमा खबर छ। त्यस्तै कान्तिपुरको पहिलो पृष्ठमा करोड़ प्रतीक्षा कमजोर प्रतिरक्षाले मध्यस्थकर्तामा करोड़ौं गुमाउँदै सरकार शीर्षकमा अर्को खबर प्रकाशित छ। त्यस्तै भित्री पृष्ठमा उद्योगमा घट्यो आकर्षण पोहोर भन्दा 120 उद्योग कम दर्ता शीर्षकमा एके बन्जारेले खबर लेख्नु भएको छ। चालू आर्थिक वर्षको पहिलो 6 महिनामा साना मझौला र ठूला गरी मुलुकभर थप 461 उद्योग दर्ता भएका छन्। गत वर्षको सोही अवधिको तुलनामा यस वर्ष नयाँ दर्ता भएका उद्योगको संख्या 120 कम हो। गत आर्थिक वर्षको पहिलो 6 महिनामा मुलुकभर थप 581 उद्योग दर्ता भएका थिए। त्यस्तै देशभर सड़क बत्तीको बक्यौदा 10 अर्ब मधेसको मात्रै 2 अर्ब 35 करोड़ शीर्षकमा अर्को खबर प्रकाशित छ भने भित्री पृष्ठमा भारतीय सैनिक हेलिकप्टर अनुमति बिना अनुमति नेपाली आकाशमा वन कर्मचारीले टेम्पो भीड़बाट खसालेको घटनामा थालियो अनुसन्धान शीर्षकमा पनि खबर प्रकाशित छ। त्यस्तै भित्री पृष्ठमा पहिले पक्राउ पछि कसूर खोज्ने प्रवृत्ति शक्ति दुरूपयोगी अनुसन्धानमा लापरवाही शीर्षकमा गौरव पोखरेलले पनि खबर लेख्नु भएको छ।
0: यसैबीच नागरिक दैनिकको आर्थिक पृष्ठमा औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव शीर्षकमा समाचार लेखिएको छ। मुलुकको औद्योगिक क्षेत्रका लागि दक्ष जनशक्तिको अभाव कच्चा पदार्थ र उत्पादित वस्तुको लागि उपयुक्त बजार नहुनुलाई प्रमुख समस्याका रूपमा चित्रण गरिएको छ। नेपाल राष्ट्र बैंकले गरेको अध्ययन अनुसार पर्याप्त पूँजीको अभाव र उच्च उत्पादन लागत प्रविधिगत पछौटेपन पूर्ण क्षमताको अभाव जनशक्ति पलायन पर्यावरण मैत्री उद्योगको व्यवस्थापन संचालनमा पनि चुनौतीहरू देखिएका छन्। औद्योगिक पूर्वाधार निर्माणलाई तीव्रता दिनु औद्योगिक उत्पादन एवं उत्पादकत्व वृद्धि गर्नु कच्चा पदार्थको उचित प्रवर्धन गर्नु स्वदेशी उत्पादनको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्नु निर्यातजन्य वस्तुको विविधीकरण गर्नु लगायतका चुनौती औद्योगिक क्षेत्रमा रहेको राष्ट्र बैंकको अध्ययनले देखाएको हो। यसैबीच वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर पुनः गिरावट आएको छ। बैंकिङ प्रणालीमा निक्षेप निरन्तर बढ़दै गएको र कर्जाको माग अपेक्षाकृत सुस्त रहँदा बैंकहरूले ब्याजदर घटाउने क्रमलाई निरन्तरता दिँदै आएका हुन्। यसैबीच 7 वर्षपछि अघि बढ़्यो बागमतीको स्थायी प्रशासनिक संरचना निर्माणको काम। निर्माण स्थलमा रूख छपान शुरू 5,000 भन्दा बढ़ी रूख कटान हुने शीर्षकमा पुष्टराज अधिकारीले नयाँ पत्रिका दैनिकमा लेख्नु भएको छ। हेटौँडा उपमहानगरपालिका वड़ा नम्बर 16 र 17 निर्माण हुने एकीकृत प्रशासनिक संरचनाका लागि रूख छपानको काम शुरू भएको हो। प्रदेश सरकारले मन्त्रालय सेवा केन्द्र तथा केही सरकारी निवास समेत एउटै परिसरमा राख्ने गरी प्रशासनिक संरचना निर्माणको तयारी गरेको हो। यसैबीच बाजुरा र हुम्ला जिल्लाको सीमा क्षेत्रमा पर्ने रानीचैन लामपाटामा उत्पन्न तनावपूर्ण स्थितिलाई नियन्त्रणमा लिन सरकारले संयुक्त अस्थायी सुरक्षा बेस स्थापना गरेको खबर बाजुराको यो खबरलाई नयाँ पत्रिका दैनिकको भित्री पृष्ठमा लेखिएको छ। त्यस्तै गरी काठमाण्डुमा फिल्म फेस्टिभलदेखि बाइक एम्बुलेन्ससम्म काठमाण्डु महानगरको नीति तथा कार्यक्रम शीर्षकमा शिवहरि घिमिरेले नयाँ पत्रिकामा लेख्नु भएको छ। काठमाण्डु महानगरपालिकाले आर्थिक वर्ष 2083-84 लागि सुशासन प्रविधि स्वास्थ्य शिक्षा पूर्वाधार वातावरण सम्पदा संरक्षणको केन्द्रमा राख्दै हिजो नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो। महानगरको 19 औं नगरसभामा कार्यवाहक मेयर सुनिता डंगोले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले सांस्कृतिक शहर र समृद्ध महानगर दीर्घकालीन परिकल्पना अघि सारिएको छ। नीति तथा कार्यक्रममा डिजिटल शासन सामाजिक सुरक्षा आधुनिक शहरी सेवा वातावरणीय दिगोपन तथा सांस्कृतिक सम्पदाको संरक्षणलाई प्रमुख प्राथमिकताको रूपमा राखिएको छ। यसैबीच आर्थिक वृद्धि दर 1.31% रहने प्रक्षेपण वीरगंज प्रदेश मधेस प्रदेश सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष 2082-83 आर्थिक सर्वेक्षणमा आर्थिक वृद्धि दर 1.31% रहने प्रक्षेपण गरिएको छ। त्यस्तै गरी कारोबार दैनिकमा विस्तारित बजेटलाई सहयोग गर्न मौद्रिक नीति थप स्पेस दिन नहुने शीर्षकमा पूर्व अर्थमन्त्री तथा अर्थविदहरूलाई समेटिएर यो खबर तयार पारिएको छ। बजेट कार्यान्वयन संस्थागत क्षमतामा निर्भर हुन्छ। हाम्रो बजेट कार्यान्वयन प्रणालीगत समस्याहरू छन्। खास गरी बजेट जतिसुकै राम्रो भए पनि किन कार्यान्वयन हुन सकेको छैन भन्नेमा सबैले प्रश्न गर्नुपर्दछ। विनियोजन र कार्यान्वयन गर्ने निकायबीचको समन्वयको आवश्यकता रहेको छ। कारोबार दैनिकमा खबर लेखिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। अमेरिका र इरान बीच हुने भनेको सम्झौता अन्यलमा परेको छ। दुवै देश बीच हुन लागेको सम्झौताको 14 बुधे समझदारी पत्रको प्रारम्भिक विवरण सार्वजनिक भए पनि यसलाई अपनत्व गर्न नसक्दा हस्ताक्षर हुन नसकेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। यद्यपि यी बुधाहरूलाई हालसम्म कुनै पनि पक्षले औपचारिक रूपमा पुष्टि भने गरेका छैनन्। मुख्य गरी लेबनान सहित सबै मोर्चामा स्थायी युद्ध विराम, अमेरिका र इरानको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने, 30 दिनभित्र अमेरिकी नौ सैनिक नाकाबन्दी हटाउनुपर्ने, अमेरिकी सैन्य बलहरू इरानबाट फिर्ता हुनुपर्ने, इरानको व्यवस्थापनमा 30 दिनभित्र हर्मुज र जल मार्ग पुनः संचालनमा ल्याइने जस्ता सम्झौतामा विषयहरू उल्लेख गरिएको छ। त्यस्तै इरान तेल तथा ऊर्जा उत्पादनमाथिका प्रतिबन्ध हटाउने, इरानले परमाणु हतियार नबनाउने आफ्नो प्रतिबद्धता पुनः दोहोर्याउने र अमेरिकाले मध्य पूर्व क्षेत्रमा आफ्नो सैन्य उपस्थिति नबढ़ाउने र नयाँ प्रतिबन्ध नलगाउने जस्ता विषयहरू पनि सम्झौतामा समावेश गरिएको छ। यसैबीच अमेरिका र इरान बीच भएको भनिएको शान्ति सम्झौताप्रति बेलायत, फ्रान्स, जर्मनी र इटलीका नेताहरूले संयुक्त रूपमा स्वागत गरेका छन्। यसलाई कूटनीतिक उपलब्धि समेत भएको बताइएको छ। यी चार देशको समूह यी चारले अमेरिका, इरान र क्षेत्रीय साझेदारहरूसँग मिलेर यो अवसरलाई सफल बनाउन काम गर्ने समेत प्रतिबद्धता व्यक्त गरेका छन्। युरोपियन शक्तिहरूले सम्भावित अमेरिका इरान सम्झौताप्रति सकारात्मक दृष्टिकोण राखेको समेत विश्लेषणमा भनिएको छ। र स्विजरल्याण्डमा मतदाताले देशको जनसंख्या 1 करोड़मा सीमित गर्ने प्रस्ताव अस्वीकार गरेका छन्। हिजो सम्पन्न जनमत समूहको नतिजा अनुसार करिब 55% मतदाताले प्रस्तावको विपक्षमा मतदान गरेका छन् भने 45% समर्थन गरेका छन्। मतदानमा कुल 60% मतदाताको सहभागिता रहेको थियो। प्रस्ताव दक्षिणपन्थी स्वीट पीपुल्स पार्टीले अघि सारेको हो। उक्त दल लामो समयदेखि आप्रवासन नियन्त्रणको पक्षमा अभियान चलाउँदै आएको छ।
0: साझा खबरमा अब खेल खबर। नेदरल्याण्ड्स फिफा विश्वकप 2026 जापानसँग बराबरीमा रोकिएको छ। खेल 2-2 बराबरीमा रोकिएको हो। पहिलो हाफ गोल रहित बराबरीमा सकिए पनि दोस्रो हाफमा सबै गोल भएका थिए। त्यसपछि कुनै गोल भएनन् र दुवै टोलीले अंक बाँडेका छन्। यसअघि भएको खेलमा 4 पटकको विश्व विजेता जर्मनीले फिफा विश्वकप 2026 पहिलो खेलमा कुरासाओलाई 7-1 सहजै पराजित गरेको हो। समूह ई को खेलमा क्यारेबियन राष्ट्र कुरासाओले विश्वकपमा डेब्यू गर्दै पूर्व च्याम्पियन विरूद्ध गोलको खाता खोल्न सफल भए पनि गोलको वर्षा भने रोक्न सकेन। जर्मनीले पहिलो हाफमा 3 र दोस्रो हाफमा 4 गोल गरेको थियो। यसैबीच विश्वकप फुटबलमा आज बिहान 3 खेल हुँदैछन्।
1: पटक पटक भएका सहमति कार्यान्वयनमा नजाँदा आवश्यक चिकित्सक फेरि आन्दोलनमा। समस्या समाधानको उपाय र चुनौतीको कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
8: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक घमने शक्तिशाली 4 एन्टिनामा वाइड कवरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आईपीटीभी मात्र 250 प्रति महिना। बुकिङको लागि 9800100-4477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
9: 5 बिहान उठेर भरे 10 राति सुन महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
10: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
11: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
10: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
12: महिलाको श्रम, अधिकार र सम्मानको आवाज,
13: कार्यक्रम साझा आवाज,
10: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
14: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
15: प्रोपाइटर मधुमाया जीजी, अरे हैन प्रोपाइटर भनेछु, हेर्नुस् त, घर खर्च दाना पानी सब कटारे 6 लाख जति कमाइन्छ।
10: हरेक 15 दिनमा शनिबार बिहान 6:30 र पुनः प्रसारण राति 8 CIN मार्फत देशैभर
11: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि CIN को फेसबुक पेज र युट्युब CIN च्यानलमा पनि।
12: पसिनाको सम्मान, समानताको अभियान,
13: कार्यक्रम साझा आवाज।
16: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: साझा खबरमा अब आवश्यक चिकित्सकको माग पूरा गर्ने उपायका कुरा। इन्टर्न र आवश्यक चिकित्सकले आफूहरूमाथि भइरहेको श्रम शोषण अन्त्य गर्न माग गर्दै फेरि आन्दोलनको तयारी गरेका छन्। सरकारले श्रम ऐनले तोकेको मापदण्ड समेत पालना नगरी प्रशिक्षार्थी चिकित्सकलाई अत्यधिक समयमा काम लगाउने, पर्याप्त विदा नदिने तथा न्यून पारिश्रमिकमा काम गराउने गरेको उनीहरूको आरोप छ। चिकित्सकहरूको माग सम्बोधनका विषयमा कुन निकाय गम्भीर हुनुपर्ने हो भने हामीले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारीलाई सोधेका छौं।
3: विभागीय मन्त्रालय चिकित्सकहरूको स्वास्थ्य कर्मीहरूको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय भएको हुनाले हामीले पनि आवश्यक सहजीकरण त्यसमा थप अरू विषयहरू बुझ्ने विषयहरू चाहिँ हामीले पनि गर्छौं। तर अहिलेको तत्कालको मैले ठ्याक्कै भन्न सक्ने अवस्था चाहिँ रहेन।
1: पटक पटक यो मागहरू उठाउने अनि आन्दोलन गर्ने गरिरहनु भएको छ होइन, उहाँहरूको माग सम्बोधन गर्नका लागि चाहिँ के कुराको समस्या हुने हो? यहाँहरूले अन्य सरकारवाला निकायसँग छलफल गर्नुभएको छ छैन?
3: अध्ययनरत विद्यार्थीहरूसँग जोडिएको विषय भएको हुनाले अब यो विशेष रूपमा इन्टर्न र रेजिडेन्टसँग बढी जोडिएको विषय भए हुनाले यसमा शिक्षा मन्त्रालय बढी प्रत्यक्ष जोडिने विषय भयो। थप अब स्वास्थ्य मन्त्रालय र अन्तर्गतका निकायमा पनि अध्ययन अध्यापन हुने भए हुनाले त्यसमा पनि हामीले थप समन्वय गर्छौं।
1: पछिल्लो समय फेरि उहाँहरू आन्दोलनमा अगाडि बढ्ने भन्ने पनि छ र त्यो आन्दोलन गर्दै गर्दाखेरि पटक पटक आवश्यक चिकित्सकहरू आन्दोलनमा रहँदा स्वास्थ्य क्षेत्रमा पनि समस्याहरू पर्न सक्ला, नागरिकले स्वास्थ्य सेवा पाउने विषयमा, त्यो विषयमा त मन्त्रालयले पनि एउटा खालको गम्भीरता त देखाउनु पर्ला नि?
3: होइन, त्यो त देखाउँछ। स्वास्थ्य मन्त्रालयले त्यो गम्भीरता नदेखाउने भन्ने विषय भएन। त्यसमाथि पनि अध्ययन गरेर भोलि सेवामा आउँदा अथवा परिषदमा दर्ता भएपछि सेवा प्रवाहको विषयहरू स्वास्थ्य मन्त्रालयसँग जोडिने विषय हुन्छ। उहाँहरूलाई अहिले त्यसमा अलिक उत्प्रेरित गरेर व्यवस्थित गर्न नसकिएन भने भोलि सेवा पाउने कुरामा त चुनौती हुन्छ।
1: पहिला भएका सहमति कार्यान्वयन नहुनुका पछाडि के देख्नुहुन्छ यहाँले चाहिँ?
3: विगतमा के भयो भन्ने भन्दा पनि अब अहिलेको इस्युलाई लिएर हामीले थप त्यसमा के गर्ने भन्ने हुन्छ। विगतमा भएको अब स्वास्थ्य मन्त्रालयको विगतका कागजातहरू हामीसँग केही पनि छैनन्। सबै कुरा जलेर जुन अफिसमा काम गरेका छन् त्यहाँबाट अन्त सरेर काम गरिरहनु भएको अस्थायी रूपमा गरिरहनु भएको अवस्था छ। हामीसँग विगतका सहमति अथवा कागजातहरू भएर अथवा त्यसको फलोअप हुँदाखेरि हामी यसरी भन्न सक्ने अवस्था रहन्थ्यो होला। मैले विगतसँग जोडेर अहिले ठ्याक्कै यस्तै भनेर भन्न सक्ने अवस्था भएन। अहिलेको सन्दर्भमा कसरी सहजीकरण गर्न सकिन्छ, के गर्न सकिन्छ भने विशेष रूपमा उहाँहरूलाई दिनुपर्ने पैसाको माग भन्ने जस्तो लाग्छ र कामको श्रम ऐन अनुसारको कामको विषयहरू भनेर सार्वजनिक रूपमा आइरहेका विषयवस्तुहरू देखिन्छन्। यस्तो विषयमा अब स्वास्थ्य मन्त्रालय मात्रै भन्दा पनि नेपाल सरकारका सबै सरकारवाला मन्त्रालयहरू सबै ठाउँ बसेर हामीले कसरी सहजीकरण गर्ने भन्ने पाटो चाहिँ महत्वपूर्ण हुन्छ होला।
1: मन्त्रालयले चाहिँ उहाँहरूका माग सम्बोधन गराउनका लागि कसरी भूमिका खेल्न सक्छ?
3: मन्त्रालयले अब स्वास्थ्य कर्मीको विषय भएको हुनाले स्वास्थ्य कर्मीका जायज मागहरू, जायज विषयवस्तुहरू का सन्दर्भमा सुनिदिने, त्यसलाई सहजीकरण गरिदिने, सरकारका तर्फबाट सम्बन्धित निकायहरूसँग के गरी गर्न सकिन्छ भन्ने कुराहरूमा नै पहल गर्ने कुराहरू रहन्छ। उहाँहरूले भन्नुभएको जस्तो विषयवस्तु ठ्याक्कै छ कि छैन अथवा भए कस्तो अवस्थासम्म छ भन्ने कुराहरूको जानकारी लिएर प्रत्यक्ष अथवा अप्रत्यक्ष रूपमा जानकारी लिएर सम्बन्धित निकायहरूसँग समन्वय गर्ने, त्यसको कार्यान्वयनमा आइपरेका अप्ठ्याराहरूका केही त्यस्ता कानूनी सहजता गर्न सकिन्छ भने त्यसमा सहजीकरण गर्ने भूमिका स्वास्थ्य मन्त्रालयको रहन सक्छ।
0: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारीसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान छ बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: साथै प्रदेश सरकारले आज बजेट ल्याउँदै सरकारले ल्याएको अध्यादेश संसदमा अलपत्र, नेपाल चीन सम्बन्ध सुदृढ बनाउने परराष्ट्र मन्त्री खनालको दावी,
0: रासोपामा मौलाउँदो कुटबन्दी, आन्तरिक किचलोको दलदलमा ठूला विपक्षी दल, एमालेमा पेचिलो बन्दै पुनर्गठनको मुद्दा,
1: निर्यातमा भारतको अवरोध पछि 83 चिया उद्योग बन्द गर्ने घोषणा, एसिया र युरोप जोड्ने रेलमार्ग योजना सुस्त, उद्योगमा घट्यो आकर्षण पोहोर भन्दा कम दर्ता,
0: अमेरिका इरान शान्तिवार्ता लम्बिँदै वार्ताको बेलायत, फ्रान्स, जर्मनी र इटालीका नेताद्वारा स्वागत, स्विजरल्याण्डमा जनसंख्या 1 करोड़मा सीमित राख्ने प्रस्ताव अस्वीकार,
1: र नेदरल्याण्डसँग जापान बराबरीमा रोकियो, जर्मनद्वारा कारा साओ 7-1 पराजित, विश्वकप फुटबलमा आज 3 खेल हुँदै भोलि बिहान पनि 3 खेल हुने।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले हिमालय टाइम्सबाट लिएका छौं। महेश बास्ताकोटीले चसक्क शीर्षकमा यो कार्टुन लेख्नु भएको छ। यहाँ एकजना पत्रिका लिएर बसिरहनु भएको छ, पढ़िरहनु भएको छ। पत्रिकामा लेखिएको छ भ्रष्टाचार र सम्पत्ति शुद्धिकरण मुद्दामा सांसद पद निलम्बन नहुने भन्ने शीर्षकमा लेखिएको छ। र अर्का एकजना व्यक्ति त्यहाँ नजिक आएर यसरी भनिरहनु भएको छ, पत्रिका पढ़िरहने व्यक्तिलाई औंला देखाएर जे गरेर भए पनि अर्को पटक सांसद बन्नै पर्ने भयो, यी मुद्दा मामिलाले नि हैरान बनायो, सांसद भएपछि सबै सफा चट।
1: हस्त प्राविधिक साथी रवि धिताललाई धन्यवाद। अहिलेलाई दीपक आचार्य र सन्तोष गन्धर्व विदा भयौं। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम सीआईएन संवाद प्रसारण हुनेछ। सुन्ने प्रयास गर्नुहोला।

0: नमस्कार, सीआईएन संवादमा यहाँलाई स्वागत छ। सीआईएन संवाद आज हामीले कला, साहित्य, संगीत र भाषाभाषीका गीतसँग सम्बन्धित रहेर कुराकानी गर्दैछौ। हामीसँग एकजना गायिका, सर्जक र नेपाली गीत संगीतको उद्यमीका रूपमा पनि लिन सकिन्छ। उहाँले आफ्नै स्टुडियो स्थापना गरेर स्टुडियोमा विभिन्न गीत संगीतहरू सृजना गर्ने, रेकर्ड गर्ने र ती गीत संगीतहरूलाई बजारमा ल्याउने काम पनि गरिरहनु भएको छ भने स्वयं आफै पनि गायिका हुनुहुन्छ र थुप्रै त्यस्ता म्युजिक भिडियोहरूमा पनि उहाँले अभिनय गरिसक्नु भएको छ र त्यसै गरेर नेपाल भाषामा पनि उहाँका गीतहरू बजारमा छन् र आजको सीआईएन संवादमा हामी यसै सेरोफेरोमा रहेर कुराकानी गर्नेछौ। हाम्रो स्टुडियोमा आज हामीले गायिका बुनु श्रेष्ठलाई निम्ति आएका छौं। म उहाँलाई स्वागत गर्न चाहन्छु। स्वागत छ यहाँलाई।
1: नमस्कार, धन्यवाद।
0: खासमा आज चाहिँ मैले तपाईँसँग कुरा गर्दै गरेको विषय नेपाली गीत संगीतमा अलिकति फरक धार लिएर काम गरिरहनु भएको छ।
1: हजुर,
0: एउटा कुनै सर्जकको अर्थात गायिकाको स्टुडियो पनि छ, त्यो स्टुडियोमा गीत रेकर्डिङका कामहरू हुन्छन्, प्रोडक्सनका कामहरू हुन्छन्, स्वयं आफै त्यो फिल, त्यो इन्डस्ट्री चलाइरहनु भएको छ होइन। अब गीत संगीतको पाटो सँगसँगै चाहिँ यो उद्यमशीलताको पाटो पनि यहाँको चाहिँ छ। समग्रमा नेपाली गीत संगीतको आजको अवस्था चाहिँ कस्तो लाग्छ?
1: आजको अवस्था जुन बेला मैले शुरूआत गरेको थिएँ त्योभन्दा धेरै नै एडभान्स भइसकेको छ, राम्रो लाग्छ मलाई अहिले। किन भन्दाखेरि अब अहिले प्लेटफर्महरू पनि धेरै छन्। पहिला चाहिँ अब मैले शुरूआत गर्दाखेरि चाहिँ रेडियो नेपाल थियो अनि दुई चारवटा स्टुडियोहरू थियो। अब अहिले भनेको हजुरसँग यदि ट्यालेन्ट छ भने हजुरले आफ्नै हातबाट पनि शुरूआत गर्न सक्नुहुन्छ नि त।

0: रेडियो संखुवा सभा राष्ट्रका लागि संचार
1: ठगिएमा बैंकमा वा नजिकैको प्रहरीमा खबर गरौ। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि रानीमा बैंकद्वारा जारी।
2: नमस्कार, कान्तिपुर टारीका साथमा सुनिता र म श्रीकृष्ण शुरू गरौं अहिले समयका प्रमुख प्रसंगबाट।
3: नेपाली चिया निर्यातमा भारतीय चिया बोर्डले लागू गरेको नयाँ मापदण्डका कारण 83 नेपाली उद्योग बन्द हुने भएका छन्। निर्यात अवरोधका कारण आजदेखि इलामका 53 उद्योग बन्द गरिँदैछन् भने झापाका 30 चिया उद्योग 4 असारदेखि बन्द गर्ने घोषणा गरिएको छ। निर्यात ठप्प भएपछि सूर्योदय नगरपालिका 53 चिया उद्योगले आजदेखि उत्पादन बन्द गर्ने घोषणा गरेका हुन्। सूर्योदय अर्थोडक्स टी प्रोडक्टर्स प्रोड्युसर्स एसोसिएशनका अनुसार भारतीय बजारमा पुगिसकेको 3,00,000 किलो भन्दा बढ़ी नेपाली चिया गुणस्तर परीक्षणका नाममा रोकिएको छ। उद्योगहरूमा थप 7,00,000 किलो भन्दा बढ़ी तयारी चिया मौजदात छ। चिया प्रशोधन बन्दले उद्योगमा कार्यरत श्रमिक मात्र प्रभावित हुँदैनन्, चियापत्ती टिप्ने श्रमिकको रोजगारीमा समेत असर पर्नेछ। उद्योग बन्द लम्बिए हरियो चियापत्ती बोटमै हुर्किँदा किसान पनि सोझै मर्कामा पर्नेछ। निर्यात रोकिएका कारण किसानलाई यसअघिकै हरियो चियापत्तीको मूल्य भुक्तानी गर्न कठिन भइरहेको उद्योगीहरूले बताएका छन्। एसोसिएशनका अध्यक्ष दिल्ली श्रेष्ठले उत्पादन भएको चिया बिक्री हुन नसक्दा उद्योग सञ्चालन असम्भव बन्दै गएको बताए। किसानबाट खरिद गरिएको हरियो पत्ती प्रशोधन गरेर तयार पारिएको चिया बिक्री हुन सकेको छैन, गोदाम भरिएका छन्। किसानलाई भुक्तानी दिनुपर्ने भएकाले उद्योग सञ्चालन गर्न नसक्ने अवस्था आएको छ उनले भने।
2: पार्टी विभाजनको आशंका बढ़िरहेका बेला नेपाली कंग्रेसको इतर समूहले कोशी प्रदेश स्तरीय भेला गरेको छ। पार्टीभित्र वृहत्तर एकता, संगठन सुदृढीकरण र आगामी राजनीतिक रणनीतिबारे छलफल गर्ने उद्देश्यसहित भेला आयोजना गरिएको नेताहरूले बताएका छन्। विराटनगरस्थित होटल मनास्लुमा आयोजित भेलामा कंग्रेस नेता शेखर कोइराला, पूर्व महामन्त्री दोया कृष्ण सिटौला र शशांक कोइराला, डाक्टर मिलिन्द्र रिजाल, मीन विश्वकर्मा, एनपी साउद, मोहन बस्नेत र बलबहादुर केसी लगायतका नेता सहभागी थिए। भेला अघि नेता शेखर कोइराला र कंग्रेसका पूर्व महामन्त्री शशांक कोइराला विराटनगर स्थित कोइराला निवासमा सँगै देखिएका थिए। मञ्चमा पनि यी दुवै नेता सँगै देखिए। पछिल्लो समय कंग्रेसभित्र आन्तरिक एकता र नेतृत्वको भूमिकाबारे विभिन्न बहस चलिरहेका बेला दुई नेताको संयुक्त उपस्थितिलाई राजनीतिक रूपमा अर्थपूर्ण रूपमा हेरिएको छ। गत पुसमा सम्पन्न विशेष महाधिवेशन प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै त्यसमा सहभागी नभएको इतर पक्षले प्रदेश स्तरमा पहिलो पटक यस्तो भेला आयोजना गरेको हो। यसैबीच नेपाली कंग्रेसको संस्थापन इतर समूहका नेताहरूले पार्टीभित्र देखिएको विभाजन अन्त्य गरी पार्टीलाई एकताबद्ध बनाउन नेतृत्वलाई आग्रह गरेका छन्। कोशी प्रदेश स्तरीय भेलामा पार्टीभित्रको एकता, सहकार्य र आगामी 15 महाधिवेशनलाई निष्पक्ष र समावेशी बनाउनुपर्ने आवाज प्रमुख रूपमा उठाइएको हो। भेलाका प्रमुख अतिथि एवं कंग्रेस नेता शेखर कोइरालाले नेपाली कंग्रेसको स्थापना लोकतन्त्र र निरंकुशताका अन्त्यका लागि भएको स्मरण गराउँदै पार्टीभित्र सहकार्य, सहमति र एकता अपरिहार्य भएको बताए। कोइरालाले अहिलेको अवस्थामा कंग्रेस धेरै पर जान नसक्ने भन्दै स्थानीय तह तथा प्रदेश निर्वाचनलाई ध्यानमा राखेर पार्टी एकढिक्का हुनुपर्ने बताए। नेता विजय कुमार कस्ताले देश र लोकतन्त्र दुवै संकटमा रहेको उल्लेख गर्दै विराटनगरको भेलाले एकताको सन्देश दिएको दावी गरेका छन्। पूर्व महामन्त्री कृष्ण प्रसाद सिटुवाले खण्डित कंग्रेसले राष्ट्र जोगाउन नसक्ने बताए। अर्का पूर्व महामन्त्री शशांक कोइरालाले कंग्रेस विभाजित हुने अवस्था आफूहरूले स्वीकार गर्न नसक्ने बताएका छन्।
4: कान्तिपुर सविस्तार।
3: सवारी चालक अनुमति पत्र लाइसेन्स छपाईलाई तीव्र बनाएको यातायात व्यवस्था विभागले एक वर्षभन्दा कम समयावधि भएका लाइसेन्स नवीकरणपछि मात्र छाप्ने तयारी गरेको छ। विभागका अनुसार व्यावहारिक पक्षलाई हेरेर एक वर्षभन्दा कम अवधिको रहेका करिब 3,50,000 लाइसेन्स नछाप्ने तयारी भएको हो। यद्यपि तत्काल आवश्यक परेमा निवेदनका आधारमा मात्र छापिने व्यवस्था भन्ने गरिएको छ। थप जानकारीसहित कान्तिपुर कर्मी विमल खतिवड़ाले तयार पारेको सामग्री आजको कान्तिपुर सविस्तारमा।
4: पुराना मितिका 29 लाख सवारी चालक अनुमति पत्र र लाइसेन्स मध्ये 3.5 लाख तत्काललाई नछापिने भएको छ। एक वर्ष भन्दा कम समयावधि भएका कारण ती लाइसेन्स नछापिने भएका हुन्। तर तत्काल चाहिएको अवस्थामा निवेदनका आधारमा छापेर उपलब्ध गराइने यातायात व्यवस्था विभागले जनाएको छ। छापेर कार्यालयमा पठाउँदा समय लाग्ने र सम्बन्ध व्यक्तिले लिन आउन पनि ढिला गर्ने भएकाले यस्तो लाइसेन्स नवीकरणपछि मात्र छापेर दिइने विभागको भनाइ छ। अहिले लाइसेन्सको समयावधि 5 वर्षको छ। अहिले छापेर दिइए पनि समय सकिएपछि पुनः नवीकरण गर्नुपर्ने भएकाले एक वर्षभन्दा कम समय भएका लाइसेन्स नछाप्ने निर्णय गर्ने तयारी भएको विभागका निर्देशक केशव खतिवडाले बताए। उनले भने अहिले छपाई गर्ने क्रममा प्रणालीमा हेर्दा करिब 3.5 लाख लाइसेन्स एक वर्षभन्दा कम समयावधिका छन्, जसमा 60-70% लाइसेन्स प्रयोगकर्ता विदेशमा छन्। नवीकरण गरेपछि लाइसेन्स वाहकले कुनै कार्य गरेको देखिँदैन, क्याटेगोरी थप गरेको पनि देखिँदैन। गत शुक्रबार मात्र 1300 लाइसेन्स मिति सकिएका भेटिएको खतिवडाले सुनाए। उनले भने कुन लाइसेन्सको म्याद कति छ भनेर प्रणालीबाट थाहा हुन्छ। एक वर्ष भन्दा कम समय भएका लाइसेन्स प्रिन्टमा नपठाउने बनाइएको छ। लाइसेन्सको समय सकिने मध्ये धेरै विदेशमा छन्। कानूनी रूपमा भन्दा पनि व्यावहारिक पक्ष हेर्दा नछाप्दा हुने देखिएको उनले सुनाए। व्यावहारिक रूपमा उपयुक्त नदेखिएको र यसले राज्यलाई घाटा र सर्वसाधारणलाई पनि छिटो नवीकरण गरिहाल्नुपर्ने बाध्यता रहने भएकाले नछाप्ने निर्णय गर्न लागिएको खतिवडाको भनाइ छ। अब नवीकरण गर्दा लाइसेन्सको अवधि 10 वर्ष रहनेछ। छापेर पठाएका कतिपय लाइसेन्स कार्यालयमै थन्केर बस्ने गरेका छन्। नवीकरण गर्दा मिति सकिएको अवधिबाट लाइसेन्सको समय गणना हुन्छ। 14 साउन 2080 5 वर्षको सट्टा 10 वर्ष अवधि लागू भएको हो। खतिवडाले भए नयाँ अवधि तोकिएको लाइसेन्स र 5 वर्ष अवधि भए पनि राजस्व उति नै तिर्नुपर्छ। अहिले संघ सरकार अन्तर्गत रहेका यातायात व्यवस्था विभागको समन्वयमा लाइसेन्स छापेर वितरण गरिए पनि नवीकरण प्रदेश अन्तर्गतका यातायात व्यवस्था कार्यालय मार्फत नै हुँदै आएको छ। नवीकरणका लागि राजस्व बढ़ाउने नबढ़ाउने निर्णय सम्बन्धित प्रदेश कार्यालयबाटै हुन्छ। अहिले 29 लाख लाइसेन्स मध्ये 18,02,248 लाइसेन्स छापिसकेका छन्। 88,495 लाइसेन्स प्रक्रियामा रहेको र 10,09,257 लाइसेन्स छाप्न बाँकी छ। 29 लाखमा शुरूमा 12 लाख लाइसेन्स छपाईका लागि यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्र बीच 12 कार्तिक 2082 सम्झौता भएको थियो। सम्झौता अनुसार केन्द्रले 12 वैशाख 2083 भित्र छपाई गरेर दिइसक्नुपर्ने थियो। त्यही अनुसार केन्द्रले 12 लाख लाइसेन्स छापेर विभागलाई बुझाएको थियो। बाँकी 17 लाख लाइसेन्स 32 असारभित्र छापिसक्ने गरी 4 वैशाखमा दोस्रो चरणको सम्झौता भएको थियो। 17 लाख लाइसेन्समा 6,02,248 लाइसेन्स छापिसकिएको केन्द्रको वेबसाइटमा राखिएको तथ्याङ्क छ। दोस्रो चरणमा सम्झौतापछि अत्यावश्यक 3,803 र राजस्व बुझाएको 24 घण्टाभित्र छापिएको लाइसेन्सको संख्या 1,30,858 छ। विभागसँग दोस्रो चरणमा भएको सम्झौता अनुसार असार मसान्तभित्र सबै लाइसेन्स छापिसक्ने सुरक्षण मुद्रण केन्द्रका उपसचिव गोपाल राज तिमिल सिन्हाले बताए। उनले भने प्रक्रियामा रहेका 88,000 लाइसेन्स भने छापिसके सोमबार उक्त लाइसेन्स विभागमा पठाउँछौ। दोस्रो चरणको लाइसेन्स छापिसकेपछि प्रदेशसँग सम्झौता गरेर छपाईको काम गर्न समस्या छैन। अहिले देशभरका यातायात कार्यालयबाट आएको डेटा जम्मा गरी विभागले केन्द्रलाई पठाउने काम गरिरहेको छ। यही काम सम्बन्धित प्रदेशहरूले समन्वय गरेर पठाउन सक्ने उनले सुनाए। विभागले 1 साउनबाट अनलाइन मार्फत नयाँ र नवीकरण गर्न लाइसेन्सको राजस्व तिर्न मिल्ने प्रणाली लागू गर्ने तयारी गरेको छ। ब्लूबुकको नवीकरण पनि अनलाइनबाट गर्न मिल्ने गरी प्रणाली तयार भएको र यसलाई लागू गर्ने बारे कार्यविधि बनाउने तयारीमा रहेको विभागका निर्देशक खतिवडाले जनाए। साउनबाट मुद्रण केन्द्रबाटै सम्बन्धित यातायात कार्यालयमा छापिएका लाइसेन्स पठाउने गरी छलफल भइरहेको खतिवडाको भनाइ छ। निर्देशक खतिवडाले भने मुद्रण केन्द्रबाट छापिएर 42 वटै यातायात कार्यालयमा लाइसेन्स जाओस् भनेर केन्द्र र हुलाक सेवा विभागबीच सम्झौता गराउने सोचमा छौं। यसमा हुलाक र मुद्रणले हुन्न भनेका छैनन्। साउनबाट नयाँ र नवीकरणका लागि लाइसेन्सको फर्म भर्दा आफूले लाइसेन्स लिने ठाउँको ठेगाना प्रष्टसँग लेख्ने व्यवस्था गराइने खतिवडाले सुनाए। उनले भने लाइसेन्स कहाँबाट लिन सजिलो हुन्छ त्यही ठेगाना राखेर फर्म भर्नुपर्छ। यसमा 42 वटा यातायात व्यवस्था कार्यालय मध्ये जुनसुकै रोज्न पाइयो। अहिले काठमाडौँ उपत्यका भित्रका यातायात व्यवस्था कार्यालयमा विभागले लाइसेन्स छापेर पठाउने गरेको छ। उपत्यका बाहिरका जिल्लामा भने हुलाक सेवा विभाग मार्फत लाइसेन्स पठाइन्छ। यसका लागि प्रत्येक दिन हुलाक सेवा विभागबाट कर्मचारी लाइसेन्स लिन मीन भवन स्थित यातायात व्यवस्था विभाग पुग्ने गरेका छन्।
3: कान्तिपुर डायरीमा अब ब्रेकको पालो।

हजुर, अब सानीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। सानीमा घर कर्जा, सानीमा ब्याङ्क।

0: नम्बर वन नेपाली पेन्ट्स कम्पनी जस्मिन पेन्ट्स, तीन दशक देखि नेपाली मनको रंग।
1: वाइफाई नेपालको स्टुडेन्ट अफर 70 MBPS को 12 महिनाको इन्टरनेट प्याकेजमा 6 महिना बोनस मात्र रु 8,350 फ्याट सहित। जानकारीका लागि 01597079 मा सम्पर्क गर्नुहोस्। वाइफाई नेपाल, स्पीड पनि सस्तो पनि।
2: कान्तिपुरमा अब बाँकी प्रसंग। काठमाडौँ महानगरपालिकाले नदी किनारका जोखिमपूर्ण बस्ती स्थानान्तरण र अव्यवस्थित बसोबासीको दिगो व्यवस्थापनका लागि सामूहिक आवासको अवधारणा अघि सारेको छ। महानगरपालिकाको वार्षिक नीति तथा कार्यक्रममा संघीय र प्रदेश सरकारसँगको समन्वयमा सामूहिक आवास निर्माण गर्ने उल्लेख छ। महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्दै कार्यवाहक मेयर सुनिता डंगुलले भनिन्,
3: नदी किनार तथा सार्वजनिक स्थानका जोखिमपूर्ण बस्तीबाट उद्धार गरी संरक्षण गरिएका व्यक्तिहरूको व्यवस्थापकीय कार्यका लागि निकायगत जिम्मेवारी यकिन गरिएको कार्ययोजना स्वीकृत गरी शीघ्र कार्यान्वयनमा ल्याउन नेपाल सरकारसँग समन्वय गरिनेछ। शहरी गरीब विस्थापित र केही नभएका र कोही नभएका व्यक्ति तथा परिवारका लागि संघ तथा प्रदेश सरकारसँग समन्वय तथा सहकार्य गरी उपयुक्त स्थानमा उचित व्यवस्थापनका लागि सामूहिक आवासको प्रबन्ध गरिनेछ।
2: महानगरपालिकाले ऐतिहासिक र धार्मिक सम्पदाको संरक्षण र प्रवर्धनका लागि थप अध्ययन गरी अघि बढ़ने नीति तथा कार्यक्रममा उल्लेख छ। त्यसबारे जानकारी दिँदै कार्यवाहक मेयर डंगोल,
3: काठमाडौँलाई खुला तथा जीवन्त संग्रहालय र रचनात्मक शहरको रूपमा विकास गरिनेछ। यसका ऐतिहासिक धार्मिक पुरातात्विक सांस्कृतिक सामाजिक महत्वका मठ मन्दिर चैत्य द्वची बहा बही हिती पोखरी गुम्बा स्तूपा चुक ननी डबली फल्चा लगायतका संरचना तथा सम्पदा स्थलहरूको अध्ययन डिजिटल अभिलेखीकरण मौलिक नामाकरण नक्साङ्कन मर्मत जीर्णोद्धार पुनर्निर्माण गरी संरक्षण सम्वर्धन र प्रवर्धन गरिनेछ।
2: काठमाडौँ महानगरले खाद्य पदार्थको गुणस्तर बढ़ाउने र स्वस्थ नागरिकका लागि विभिन्न उपाय अवलम्बन गर्ने भएको छ। स्वच्छ भान्सा लगायत कार्यक्रम ल्याइएको कार्यवाहक मेयर डंगुलले बताइन्,
3: स्वच्छ भान्सा जंक फूड नियन्त्रण सुर्ती तथा मदिराजन्य पदार्थको नियमन सुरक्षित मासु उत्पादन तथा जीव

गण्डकी र लुम्बिनी गरी चार प्रदेश अधिवेशन सम्पन्न गरेको छ भने दुई प्रदेश कर्णाली र सुदूरपश्चिममा भोलि अधिवेशन हुने तय भएको छ। तर मधेस प्रदेशमा भने विवादले अधिवेशन अनिश्चित बनेको छ। रासपाले 7-9 असारमा चितौनमा महाधिवेशन गर्दैछ। मधेस प्रदेशका 8 जिल्लामध्ये पर्साको मात्रै जिल्ला अधिवेशन सकिएको छ। रासपा निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार महाधिवेशन अघि मधेस प्रदेश अधिवेशन गर्न मुस्किल छ। समावेशिता र समायोजनको विषय टुंगो लाग्न बाँकी छ। अब महाधिवेशनको समय पनि नजिकिलो भएकाले र समय पनि कमी भएकाले मधेसमा अधिवेशन हुने सम्भावना न्यून छ। केसीले भने रासपा प्रवक्ता मनिष शाहले महाधिवेशन अगाडि नै मधेस प्रदेश अधिवेशन सम्पन्न गराउने प्रयास जारी रहेको बताए। रासपा मधेस प्रदेशमा केही प्रतिनिधि सम्बन्धी विवाद रहेकाले पर्सा बाहेकको जिल्ला अधिवेशन रोकिएको छ। जिल्लाको केही विवाद समाधान गरेर महाधिवेशन अगाडि नै प्रदेश अधिवेशन सम्पन्न गराउने प्रयास हुँदैछ। अन्यथा महाधिवेशनपछि गर्नुको विकल्प छैन उनले भने। रासपा निर्वाचन आयोगका उपप्रमुख राम गुरूङले मधेस अधिवेशन गर्नेबारे छलफल चलिरहेको जानकारी दिए। कान्तिपुर डायरीमा पुनः ब्रेकको पालो।

0: आजकल AI voice फेक वीडियो को माध्यमबाट ठगी गर्ने, डिजिटल लेन्डिङ भन्दै झुटो लोन एप बनाएर स्क्यामिङ गर्ने, क्रिप्टो र इन्भेस्टमेन्ट ट्र्याप फेक बैंक सर्भे वा अफरको माध्यमबाट ठगी गर्ने ठगहरूको बिक्री बढेको हुनाले यस्ता ठगहरूबाट सावधान रहौ। कुनै समस्या परेमा वा आफू ठगिएमा बैंकमा वा नजिकैको प्रहरीमा खबर गरौ। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि सानीमा बैंकद्वारा जारी
1: वाइफाई नेपालको स्टुडेन्ट अफर 70 एमबीपीएस को 12 महिनाको इन्टरनेट प्याकेजमा 6 महिना बोनस मात्र रु 8,350 मा फ्याट सहित। जानकारीका लागि 01597079 मा सम्पर्क गर्नुहोस्। वाइफाई नेपाल स्पीड पनि सस्तो पनि।
2: Red Bull

0: हजुर, अब सानीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। सानीमा घर कर्जा, सानीमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।
1: आर्थिक समाचारको साथमा
2: गर्मीमा नयाँ ड्रिङ्क रिफ्रेशमेन्टमा न्यूट्रिशन मिक्स चिसो हरेस।
1: देशभर थप दस्तुर बाहेक 7,94,87,00,000 रूपियाँ सड़क बत्तीको बक्की उता रहेको नेपाल विद्युत प्राधिकरणले बताएको छ। थप 25% दस्तुर सहित भने यो रकम 9,93,49,00,000

0: एक्साइटमेंट टीवी में मात्र होइन घर भित्र महसूस हुन्छ
1: जो फुटबल सीजन हेर्नुहोस् चीयर गर्नुहोस् र अपग्रेड गर्नुहोस् टुगेदर विथ Samsung Vision AI TV Samsung Vision AI TV पाउनुहोस् साउन्ड बार मात्र रु 9,999 र 12 महिनासम्मको नेट टिभी प्याकेज सँगै निशुल्क वर्ल्ड अफ लाइफ सब्सक्रिप्सन साथै 25% सम्मको डिस्काउन्ट र 24 महिनासम्मको EMI
2: गरेको भए होइन गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्सुरेन्स
3: अस्पताल भर्नाको खर्च ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन सहारा हेल्थ इन्सुरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज न कुनै फाइनेन्सियल तनाव न त क्यासकै सिधै तपाईँको ई सेवा एपबाट
2: ई सेवाबाट सहारा हेल्थ इन्सुरेन्स
3: शिखर इन्सुरेन्सको सहकार्यमा
2: अस्पताल खर्च सहाराले गर्छ
3: ई सेवा सबै सधैँ सँगै
4: वाटरले फुट्दै

लेब्राङ सामुदायिक वन उपभोक्ता समितिको अत्यन्त जरूरी सूचना। सभापोखरी गाउँपालिका एक स्थित लेब्राङ सामुदायिक वन उपभोक्ता समूहको वार्षिक आम सभा मिति 2083 साल असार 15 गते सोमबारको दिन आयोजना हुने भएकाले सम्पूर्ण उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। साथै आमसभामा उपस्थित हुँदा आफ्नो बाँकी बक्यौता रकम समेत अनिवार्य रूपमा चुक्ता गर्ने गरी आउनुहुन अनुरोध छ। मिति 2083 साल असार 15 गते सोमबार। समय बिहान 10 बजे। स्थान लेब्राङ सामुदायिक वनको भवन। थप जानकारीका लागि सम्पर्क नम्बरहरू अध्यक्ष तेज प्रसाद पोखरेल 98 61 53 29 50, कोषाध्यक्ष सुस्मिता

0: गुरुङ 98422 16654 र सहसचिव होम बहादुर मगर 98423 88935 लेब्राङ सामुदायिक वन उपभोक्ता समिति सभापोखरी गाउँपालिका 1 लेब्राङ संखुवा सभा।
1: सरप्राइज जेनी, यो गहना कस्तो छ?
2: यस्तो पनि गहना लाउँछन्?
1: अनि यो
2: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
1: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
2: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
1: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
2: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
1: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
2: प्रोप्राइटर गोपाल विश्वकर्मा 98420 59 8 1, जनक पौडेली 98520 58 344 र 029560248।
1: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
3: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
4: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खाँचबारीमा सेवा दिइरहनु भएको छ।
3: शङ्कर सभाले पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
4: हाम्रा सेवाहरू
3: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
4: दाँत खोल्ने, दाँत सफा गर्ने,
3: दाँतको एक्सरे गर्ने,
4: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
3: झिक्न मिल्ने आरपीडी लगाइने,
4: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
3: बाङ्गो टिङ्गो दाँत मिलाइने,
4: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
3: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका 1 प्रहरी गेट छेउ, सङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
4: सम्पर्क नम्बर 029590667 र 98420 22 667।
5: के निशा, तिमी उठ्ने बेला भएन भनेको? तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
6: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खाँचबारीको नगरपालिका भित्रैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन्ट सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
5: हाम्रो सेवाहरू
6: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडिमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 98520 61580 र 98421 08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँचबारी 1, सङ्खुवा सभा।
3: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
7: त्यसको लागि के को चिन्ता, हाम्रै खाँचबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
3: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँचबारी 1, नगरपालिका रोड, सङ्खुवा सभा।
7: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
3: प्रोप्राइटर लक्ष्मी काफ्ले,
7: सम्पर्क 98433 47 262,
3: 98105555
7: र वाट्सएप नम्बर 98520 28 646।
8: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
9: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
8: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
9: हाम्रा सेवाहरू
8: दाँत नदुखाइ खोल्ने,
9: दाँत भर्ने, दाँतको आकृति गर्ने,
8: दाँतको एक्सप्रेस सुविधा,
9: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
8: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
9: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
8: ध्यान दिनै पर्ने कुरा
9: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
8: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
7: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, हाटलाक नेटुडी खेल छेउ, शङ्खुवा सभा। फोन नम्बर 0295562320 र 98420505041।
10: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
11: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
10: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
11: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
10: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
11: ए ल ल, सँगै जाउँ न भाइ।
12: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
7: रबिन टेलर्स, खातबारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
12: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
7: सम्पर्क नम्बर 98 60 96 40 00
12: र 98 19 32 76 75।

0: नेपाली महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ 029575741।
2: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
3: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
2: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादबारी नगरपालिका एक प्रगति टोल,
3: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो थ्रेडिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 9813555553 र 9843218049।

0: विश्वको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
2: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी एक खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800902062।
1: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
3: किन र काका?
1: अब हेर न, छोराले विदेशबाट आइएमएमा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
3: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचादी उद्योग छ, त्यहाँ नै अहिले त आइमी र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
1: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
3: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
1: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
3: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
1: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
3: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
1: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
3: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
1: सिर्जन एम सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संकुवा सभा।
3: प्रोप्राइटर सुनु एन भीम कदाइली।
1: सम्पर्क 0294400084 र 9804045827।
4: ओहो लु नमस्कार है सर।
5: ओहो लु नमस्कार है सर। नमस्कार।
4: अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
5: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
4: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
6: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र 1 दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खादबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
4: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
6: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
4: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
6: छटाल टेलरिङ सेन्टर, खादबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
4: डिजाइनर सुमन ठटाल, 9865349444
6: र 0295901055।
7: More style, more design. Total Tailors.
8: लेब्राङ सामुदायिक वन उपभोक्ता समितिको अत्यन्त जरूरी सूचना। सभापोखरी गाउँपालिका 1 स्थित लेब्राङ सामुदायिक वन उपभोक्ता समूहको वार्षिक आम सभा मिति 2083 साल असार 15 गते सोमबारको दिन आयोजना हुने भएकाले सम्पूर्ण उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। साथै आमसभामा उपस्थित हुँदा आफ्नो बाँकी बक्यौता रकम समेत अनिवार्य रूपमा चुक्ता गर्ने गरी आउनुहुन अनुरोध छ। मिति 2083 साल असार 15 गते सोमबार। समय बिहान 10 बजे। स्थान लेब्राङ सामुदायिक वनको भवन। थप जानकारीका लागि सम्पर्क नम्बरहरू अध्यक्ष तेज प्रसाद पोखरेल 9861553950, कोषाध्यक्ष सुस्मिता गुरूङ 98422 16654 र सहसचिव होम बहादुर मगर 98423 88935। लेब्राङ सामुदायिक वन उपभोक्ता समिति सभापोखरी गाउँपालिका 1 लेब्राङ संखुवा सभा।
9: आयो सबको घर घरमा।
10: तपाईको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
11: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
10: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57841 र 0295266666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
12: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज on air online.
13: नमस्कार वडा अध्यक्ष ज्यू।
14: नमस्ते नमस्ते, के भन्दाहरू भयो त?
13: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
14: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो?
13: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
14: यो मेरो सुट त हाम्रै सखुवा सभाको दबुडा एक मात्र विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर खातबारीबाट नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानुहोला।
13: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
15: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
16: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
17: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
18: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
19: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
20: सम्पर्क नम्बर 0295606779 र मोबाइल नम्बर 98422776।
21: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, निशान खातबारी 1 बुद्धथोक बाटो दूरसञ्चार जाने बाटो।
22: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
23: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
22: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
23: हाम्रा सेवाहरू
22: दाँत नदुखाई खोल्ने,
23: दाँत भर्ने, दाँतको आकृति गर्ने,
22: दाँतको एक्सरे सुविधा,
23: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
22: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
23: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
22: ध्यान दिनै पर्ने कुरा,
23: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
22: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल,
20: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाग नेटुडी खेल छेउ संखुवा सभा। फोन नम्बर 0295 62320 र 98420 50541।
24: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाईँ हाम्रै बजार खातबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खातबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खाँदबारी 1 शङ्खसभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295572067, मोबाइल 97438640084।
0: This is Radio Sankhuasabha 95.5 MHz.

0: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 8 बज्यो।
1: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाइ खोल्ने,
2: दाँत भर्ने, दाँतको आरसीटी गर्ने,
1: दाँतको एक्सरे सुविधा,
2: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
1: ध्यान दिनै पर्ने कुरा।
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
0: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाक नेटुडी खेल छेउ, शंखुवा सभा। फोन नम्बर 0295-62-320 र 98-420-50-541।
3: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
4: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
3: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खातबारी 1, नगरपालिका रोड, शंखुवा सभा।
4: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
3: प्रोप्राइटर लक्ष्मी काफ्ले,
4: सम्पर्क 98-433-47-262,
3: 98-10-55-55-85
4: र व्हाट्सएप नम्बर 98-5-20-28-646।
5: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
6: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
5: हाम्रो सेवाहरू
6: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडिमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295-60-580, 98-520-61-580 र 98-421-08-181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी 1, शंखुवा सभा।
7: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
8: पञ्चाङ्ग, दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

तस्मै श्री गुरवे नमः। शुभ प्रभात। कार्यक्रम ज्योतिष दर्पणको प्रतीक्षामा रहेर तपाईहरूलाई हार्दिक स्वागत गर्दै उपस्थित छु। म ज्योतिष पण्डित लक्ष्मण सुवेदी सदाको झैं आज पनि उपस्थित छु। पञ्चाङ्ग ग्रह गोचर र आजको तपाईँको दिन के कसरी अनि कहाँ व्यक्त रहनेछ, के भन्छ फली ज्योतिष शास्त्रले तपाईँको आजको दिनलाई कसरी व्यतीत हुन्छ, तपाईँका मेष आदि बारह राशि फल र तपाईसँगका विशेष कुराकानी र भूत भविष्य र वर्तमान सम्बन्धीका विशेष जिज्ञासाहरूको समस्याको समाधानको लागि उपस्थित भएका छौं। कार्यक्रमको शुरूवाती चरणमा छौं। खानबारी संघर्ष सभाको बसाई आज पनि रहेको छ, हामी खानबारीमै छौं। धेरैले रिक्वेस्ट गर्नुभयो, धेरैले अनुरोध गर्नुभयो, रहनु है हामी आउँदैछौं भन्नुभएको छ। आज हामी तपाईँहरूसँग पूरै दिन रहन्छौं। भोलि मंगलबार भोजपुरतिरबाट मंगलबार चिन्ह हेर्न मन लागेको छ गुरुदेवसँग, अरू दिन नहेर्ने हो भनेर हामीलाई भोजपुरतिरबाट पनि फोन आएको छ। उहाँहरूलाई पनि हामी पर्खेर भोलि पनि चिनाएर छौं। अनि हामी पर्सितिरको यात्रा भने अब आजको र भोलिको उपस्थित धेरै भयो भने भन्न सकिन्छ, नभएदेखि पर्सितिर चाहिँ नहुने नबस्नु हो कि भन्ने छ। धेरैलाई के कुरो के भएछ भने म जेठ महिनाभरि मात्रै बस्ने भनेको भएर गुरु गइसक्नु भयो भन्ने खालको चाहिँ एउटा त्यस्तो भान भएछ। हामी खानबारी शङ्खोपसभा चाँदनी चोकबाट फूलपाती चोक जाने बाटोमा होटल होराइजनमै छौं, आज पनि रहन्छौ। रेडियो सुन्नुभयो भने छिट्टो आउनुहोला, मान्छे कोही पनि हुनुहुन्न, म तपाईँहरूलाई पर्खेर बसेको हो किनभने थाहा पाएर पनि ला भन्ने नहोस् भनेर सबैलाई यसपालि चाहिँ आज पनि रहन्छौ भोलि पनि रहन्छौ। तपाईँहरू रेडियो सुन्दै हुनुहुन्छ भने छिट्टै दौड़िहाल्नुहोस् अब है। तपाईँहरू आज आउनुभयो भने त्यस्तो धेरै बेर कुर्नु पर्दैन, जम्मा आधी घण्टा टाइम लिएर आउनुभयो भने तपाईँहरूको पालो आउन सक्छ। खानपारी बजारमा हुनुहुन्छ अथवा अन्य क्षेत्रमा हुनुहुन्छ, तपाईँहरू आउन सक्नुहुन्छ भन्दै कार्यक्रमको शुरूवाती चरणमा छु। कार्यक्रमलाई ढिलो नगरिकन अगाडि बढाउँछु। पञ्चाङ्ग र ग्रह गोचरबाट

0: आज मिति 2083 साल, आज असार 1 गते हो, आज सोमबार। तदनुसार ईस्वी सन् 2026, आज जुन 15 तारिक, नेपाल सम्मत 1146 रहेको छ। आज अनलागा रौद्र नाम संवत्सर रहेको छ। आज उत्तरायण ग्रीष्म ऋतु, आज अधिक ज्येष्ठ कृष्ण पक्ष, आज विशेष गरी अधिक महिना हो। आज अधिक महिनाको आज अन्तिम दिन, आज सूर्योदयमा अमावस्या तिथि 10:05 बिहान 9:12 भनेको औंसी तिथि आज सोमबार परेको थियो। आज यसलाई मौनी औंसी पनि भन्ने गरिन्छ, सोमबारे औंसी पनि भन्ने गरिन्छ। आजको दिन विशेष गरी तपाईँहरूलाई भन्नुपर्दा औंसीको दिन थियो। औंसी विशेष गरी नबोलिकन नआउनु पर्थ्यो, आज औंसीको स्नान गर्ने दिन हो भने आज सोमबारे औंसी भनिन्छ, यसलाई मौनी औंसी पनि भनिन्छ होइन गाउँघरतिर। आज हलो बार्ने हो है, हिजो निसी बार्ने थियो, आज हलो बार्ने दिन रहेको छ है। यो जानकारी सहित अब मृगशिर नक्षत्र 39 घडीतिर भन्न पाला 21:07 सुलयोग 13:37 किमस्तुग्नकरण 36:59 पला। आज आनन्द युगमा आनन्द युग रहेको छ। आजको दिनमानको समय 34:34 बिहान सूर्य उदय 5:10 जाँदा भयो, साँझ सूर्यास्त 6:59 जाँदा रहनेछ। आज आषाढ संक्रान्ति सोमबारे औंसी, स्नान दानका लागि औंसी, हलो बार्ने, अधिक मास अपोपदान समाप्ति, मत्स्यनारायण मेला समाप्ति आजको पञ्चाङ्गमा उल्लेख गरेको छ। अब ग्रह गोचर। सूर्य यतिखेर वृष राशिमा, चन्द्रमा वृष राशिमा, मंगल मेष राशिमा छन् भने बुध मिथुन राशिमा, बृहस्पति कर्कट राशिमा, त्यस्तै गरेर आजको दिनमा शुक्र कर्कट राशिमा छन्, शनि मीन राशिमा छन्, राहु कुम्भ राशिमा र केतु भने सिंह राशिमा आजको ग्रहहरूबाट संकेत देख्न सकिन्छ। यो जानकारी सहित अब कार्यक्रममा रहेर प्रस्तुत गर्छु तपाईँको राशिले के भन्छ। आज 1 गते भएकाले मलाई 1 महिनाको राशि फलाई भनेर चाहिँ धेरैजनाको चाहिँ मेसेज आइरहेको छ। हामी सबै सबैलाई आजको दिन विशेष गरेर हामी तपाईँलाई जानकारी गराउँछौ। आजको तपाईँको दिन सहित यो असार महिना कसरी तपाईँको व्यतीत रहनेछ, तपाईँका राशिफल। सबैभन्दा पहिलो राशि मेष राशि। मेष राशिको लागि यो दिन सुखद बन्दै जानेछ, महिना राम्रै छ, आमदामी, अलिकति मन आर्थिन सक्छ किनभने तृतीय स्थानको सूर्यले अलिकति मान्छेलाई धेरै दबाव दिन्छ, अलिकति धेरै केही गरौं भन्ने जाँगर चलाउँछ। लग्नमा मंगल पनि छ, काममा पनि सफलता, वृद्धिको लागि मेष राशिको यो असार महिना शुभ। तर महिनाको 18, 19 र 20 गतेमा केही दुर्घटना चुटपटेको सम्भावना देखिन्छ, विशेष सावधानी अपनाउँदै हनुमान चालिसा पाठ गर्नु सबै दूर हुन्छ, राम्रो छ। वृष राशिको असार महिना धनस्थानको सूर्य यतिखेर देखिन्छ अब, त्यसै हुँदा अलिकति ग्रहहरूमा लग्नमा आजको दिन त चन्द्रमा छ, राम्रै दिनमा शुरूआत हुँदैछ, आमदामीका वृद्धि, सरकारी जागिरमा पदवृद्धिको सम्भावना लगायत काममा सफलता। तेस्रो बृहस्पति उच्च हुँदा धार्मिक क्षेत्रमा पनि मन जान सक्छ। वृष राशिको लागि विशेष गरी यो असार महिना शुभ र मंगलकारक, आर्थिक अवस्थामा पनि उन्नति र प्रगतिको दिन छ। मिथुन राशि हुनेको लागि आज मान सम्मानमा वृद्धि हुनेछ, आँटेका ताकेका कामबाट पनि सफलता मिल्छ भने नभनेका कामहरू बन्दै जान सक्ने योग र सम्भावना धेरै राम्रो देख्न सकियो। आज यो महिनाको लागि लग्नमा सूर्य आउँदा सरकारी जागिरमा रोकिएको कामहरू पूरा हुन्छन् भने आजको दिन र भोलिका दिनमा भने केही घाटा पनि बेहोर्नुपर्छ, तत्पश्चात महिना शुभ मंगलकारक छ। विशेष गरी मिथुन राशिको लागि यो महिना पशु र कृषिमा काम गर्ने व्यक्तिहरूको लागि भने असत्य राम्रो छ। कर्कट राशि हुनेको लागि तपाईँको यो महिना अलिकति 12 सूर्य हुँदा राजकीय सम्मानबाट वञ्चित हुनुपर्ने, दण्ड जरिवाना तिर्नुपर्ने, पुलिस प्रशासनमा केस पर्ने लगायत विभिन्न कामबाट उल्झन आउन सक्ने योग छ, भनेको काममा अलिकति अशुभ हुने खालको योग छ। गर्दै आएका काममा थाती राख्नुपर्नेछ भने मन धेरै आतिन सक्छ, आफ्नो यात्रा कमजोरी बन्न सक्छ, बोलीलाई विशेष ध्यान दिनुहोला। यो महिनामा तपाईँले नारायण कवच पाठ गर्नुभयो भने कर्कट राशिको लागि महिना सुन्दर बन्न सक्ने योग छ। विशेष गरी सिंह राशिको लागि झन् अलिकति बाह्रौं बृहस्पतिले गर्दा धर्म कर्ममा भने अलिकति वञ्चित रहन सक्ने योग छ। काममा असफल पति पत्नी बीचको सम्बन्धमा केही खटपट यो महिनामा रहन सक्ने योग छ भने काममा विशेष विवादहरू आइपर्न सक्छन्। तपाईँले विशेष सावधानीका साथ अगाडि बढ्नु यो महिनाको लागि तपाईँको लागि शुभ संकेत देखिएन। यसै पनि सिंह राशिलाई राहुको प्रभाव बाह्रौं शुक्र र बृहस्पति महिनाभरि चल्ने हुन्छन्। यो महिनाको 9, 10 र 11 तीन दिनको लागि सुगत अवसर आए तापनि पूरा महिनाको लागि भने समग्रमा कमजोरी महिना देख्न सकिन्छ।
1: कन्या राशि।

0: ज्योतिष ज्ञान सम्बन्धी वर्षौं देखि अनुभव संगालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान द्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदी द्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने, हेराउने, वास्तु सम्बन्धी परामर्श, घर घडेरीको माटो परीक्षण, पितृ उद्धार, रत्न र कवच धारण, कुण्डलीमा भएको अशुभ योग र ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ। ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण, ज्योतिष कार्यालय, भरतपुर चितवन, मोबाइल 98453 97658, 98142 73 601।
1: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
2: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण। भूत्र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला।
3: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
4: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
3: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
4: पञ्चाङ्ग, दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योति

0: हजुर, कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र तपाईँ सुन्नभएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयास गरिरहेका छौं। हामी हरेक दिन सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको जानकारी दिने एउटा प्रयासमा लाग्छौं। हामी हरेक दिन तपाईँहरूसँग भएका विभिन्न जानकारी र तपाईँहरूसँगका विशेष कुराकानीहरू गर्ने गर्छौ। आज हामी चिना पनि हेर्छौ, तपाईँहरूको बारेमा धेरैभन्दा धेरै कुराहरूको जानकारी दिने एउटा प्रयासमा रहन्छौ। आज के छ भने मलमासको आज अन्तिम दिन, पुरूषोत्तम महिनाको आज अन्तिम दिन, तपाईँहरू जहाँ हुनुहुन्छ पुरूषोत्तम भगवानलाई पूजा गर्नको लागि आज विशेष गरी अन्तिम दिनसँग, आज भए पनि आज बेलुका साँझसम्म भए पनि अपुङ्गो के अरे मालपुवा दान गर्ने दिन, त्यसलाई अपु भनिन्छ हामी। त्यसमा पनि तपाईँहरूले सकिन्छ भने काँसको थालमा दिने, काँसको थालले छोपेर दिने भन्छ शास्त्रले। सकिएन भने पनि हरियो पातमा, सालको पातमा अथवा के भन्छ त्यसलाई टपरी हुन्छ नि, टपरीमा चाहिँ दिनुभयो भने धेरै कुरामा राम्रो हुन्छ। अब काँसको थाल नसक्नेले के गर्ने भन्दा टपरीमा भयो भने दिनु, मालपुवा बनाएर अपुपदान अनिवार्य रूपमा गरौं, भगवान पुरूषोत्तमको नाम संकीर्तन ध्यान अवश्यमा गरौं। आजको दिनबाट 9:12 पछाडि अमावस्या तिथि सकिन्छ है। त्यसो भएको हुँदा तपाईँले के कुरो बुझ्नु पर्यो भने, अनि आज औंसीमा यतिखेर सूर्य ग्रह चाहिँ यतिखेर वृष राशिमा रहेको छ, यो सूर्य ग्रह आज विशेष गरी साँझको 8:35 पछि वृष राशिमा जान्छ। वृष राशिमा गइसकेपछि संक्रान्ति बल्ला शुरू हुन्छ विशेष गरी वैदिक हिसाबले। त्यही भएको भएर आज बिहान संक्रान्ति भए पनि वैदिक हिसाबले घडीपलाका हिसाबले चाहिँ राति 8:35 पछाडि बल्ला संक्रान्ति हुने भएको कारणले गर्दा आज पनि औंसी पर्यो, पहिले पनि औंसी पर्यो, दुईटा औंसी संक्रान्तिको बीचमा पर्यो भने मलमास हुन्छ भनियो। त्यही भएर बुझ्नुभयो कि बुझ्नु भएन? बुझ्नु भएको छ। आजबाट भरे साँझको 8:35 भन्दा पहिले तपाईँले जति कर्म गर्नुहुन्छ यी सबै मलमासभित्र गरेका कर्म हुन्छन्। 8:35 पछि गरेका कर्महरू भने विशेष गरी शुद्ध जेठ महिनाको शुक्ल पक्षको प्रतिपदामा गरिएको कर्महरू हुन्छन्। यसरी बुझौँ है। अब यसमा तपाईँलाई धेरै चर्चा र परिचर्चाहरू मैले धेरै दिनदेखि गरिआएको छु। आज अब हामी तपाईँलाई तपाईँको विशेष गरी केतन आज जिज्ञासाहरूको लागि हामी सिधै तपाईँको जिज्ञासालाई निहाल्नेछौ। कार्यक्रम यतिखेर नेपालभरबाट सुनिरहनु भएको छ, हाम्रो पात्र एप्लिकेशनबाट सनातन रेडियो नेटवर्कमा पनि धेरै भक्तहरूले कार्यक्रम सुनिरहनु भएको छ। हामी प्रत्यक्ष रूपमा तपाईँहरूसँग जोडिँदै प्रत्यक्ष रूपमा भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा हामी लागिरहेका छौं। कोही हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा यतिखेर स्वागत गरिहाल्छु। को हुनुहुन्छ अनि कहाँदेखि हुनुहुन्छ? राधे राधे। हजुर, राधे राधे।
1: राधे राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर?
1: शङ्खको
0: सभा कहाँबाट? चैनपुरबाट। हजुरको शुभ नाम? सारदा खड्का। अनि सारदाजी कार्यक्रम सुन्दै हुनुहुन्छ, कुन रेडियोबाट कार्यक्रम सुन्नुहुन्छ? चैनपुरमा
1: सुन्छु गुरु।
0: दैनिक रूपमा सुन्नुहुन्छ?
1: दैनिक सुन्छु।
0: हाम्रो भेट त भइसक्यो कि अस्ति? है,
1: भेट भइहाल्यो नि गुरु, अस्ति आयो रे।
0: सारदा खड्का भनेपछि चिना पनि कोर्नु भएको हो?
1: चिना दुईटा कोर्या हो।
0: ए, त्यही त है।
1: हजुर,
0: जियोस्, भेट भयो होइन? रेडियोले गर्दाखेरि भेट गराइ जरुरत होइन, कहाँ कहाँ मान्छेले कहाँ होइन?
1: हजुर।
0: अनि के छ, आज भोलि कोही आउनुहुन्छ कि आउनु नै त थाहा छ हामी कहाँ छौँ अहिले? आज भोलि, अब आज भोलि प्याकम प्याक भयो भने फेरि एक दिन थपिनै सक्छ, अन्यथा थपिँदैन। अहिले कसको बारेमा हेर्नुहुन्छ?
1: अहिले मेरो छोरीको बारेमा।
0: छोरीको साल महिना गते समय भन्नु त?
1: 2065 साल। साउनको 25 गते। 27 गते
0: के बार पर्यो?
1: शुक्रबारको राति शनि।
0: माफ गर्नुहोला, 65 सालको साउनको 27 गते शुक्रबार परेको छैन, म छुट्टिन्छु अहिले। राधे राधे।
1: 25 गते गुरु।
0: हामीलाई यतिखेर शङ्खुवासबाट हुनुहुन्थ्यो, तर उहाँको घरि 25 गते भन्नुभयो, घरि 27 गते भन्नुभयो, उहाँसँग हामी डिस्कनेक्ट भइसकेका छौँ। हामी प्रत्यक्ष रूपमा कुराकानी गर्दै साल महिना गते र समयको आधारमा धेरै भन्दा धेरै कुराहरूको जानकारी दिने एउटा प्रयासमा लागिरहेका छौँ। साल महिना गते समय बार कपीमा ट्याक्क टिपेर राख्नुहोस् अनि फोन गर्नुहोस्, तपाईँ र मेरो कुराकानी प्रत्यक्ष रूपमा रहनेछ। फेरि पनि कोही जिज्ञासु हाम्रो लाइनमा आइसक्नु भएको छ, मलाई यतिखेर प्राविधिकबाट फोन आएको छ है भनेर इसारा मिलेको छ, को हुनुहुन्छ? राधे राधे हजुर।
2: राधे राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ? धनकुटाबाट हजुरको शुभ नाम?
2: भूमिका पौडेल।
0: भूमिकाजी कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ अहिले? कार्यक्रम दैनिक रूपमा सुन्ने गर्नुहुन्छ कि कहिले काहीँ? कुन रेडियोमा सुन्नुहुन्छ कार्यक्रम? धनकुटा एफएममै छैन, अनि कसरी सुन्नुहुन्छ त? लाली गुराँसबाट सुन्नुहुन्छ? अनि अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ?
2: छोरीको बारेमा हजुर।
0: छोरीको साल महिना गते समय भनिदिनु त।
2: 2065
0: साल।
2: अनि
0: वैशाख
2: 15
0: गते
2: बेलुका
0: 11:47 राति। कुन जिल्लामा भयो छोरीको जन्म? जिल्ला कुन पर्छ? धरान जिल्ला हो। ए सुनसरी जिल्ला। राशिको नाम चाहिँ उत्तर साढा नक्षत्रको तेस्रो पावन नाम जुर छ, जानकी नाम आउँछ, मकर राशि हुन्छ, सप्तमीको दिनमा जन्म भएको छ है। लग्न धनु लग्न देखिन्छ, लग्नको मालिक बृहस्पति धनस्थानमा छ, निज भएर बसेको छ, अलिकति स्वास्थ्यमा निकै समस्या, पढाइमा राम्रै छ, सूर्य उच्च भएर पञ्चम स्थानमै बसेको छ, तर 15 पछिको उमेरमा अलिकति ग्रहमा दोष लाग्न सक्छ। छोरी 18 हुनुभएको छ, राहु भ्रमरले अलि मन चञ्चल हुन्छ, फेरि सातौं माङ्गलिक पनि पर्यो नि त, फेरि माङ्गलिक पढाइमा चाहिँ अलिकति बढी प्रेम सम्बन्धी विवाह सम्बन्धी अलिक बढी आकर्षण पनि हुन्छ है। त्यही भएको हुँदा विशेष तपाईँले ध्यान दिनुहोला, ग्रहको शान्ति स्वस्ति पूजापाठहरू गर्ने कामहरू गर्नु राम्रो हुन्छ है। अनिखेर चाहिँ बिहिबारको व्रत बस्ने, गुरुचन्द्रलेको शान्ति गर्ने, त्यति गरेपछि राम्रो हुन्छ। स्वास्थ्यमा विशेष ध्यान दिनु र सङ्गतबाट छोरीहरू बिग्रिन सक्छन्, विशेष ध्यान दिनु है त। सबैभन्दा राम्रो रातो पूर्व दिशा 5 अङ्क राम्रो हुन्छ। अहिले छुट्टिन्छु, राधे राधे। मांगलिकको शान्ति गर्नको लागि तपाईँले चाहिँ गुरुबारलाई भनेर अनिखेर चाहिँ सुनसँग विवाह गर्नुपर्छ है। बुवा मम्मीसँगको सम्बन्ध राम्रै छ, छोरीको सङ्गत बिग्रिएको छ, विशेष ध्यान दिनु है त। वास्तुको लागि ठिकै छ, नराम्रो छैन, हजुर हो।
2: राधे राधे।
0: राधे राधे। कार्यक्रम ज्योतिष दर्पणको वसाईमा धनकुटाबाट रेडियो लाली गुराँसको सहायताबाट कार्यक्रम सुनेर साथ दिनुभयो। हामी प्रत्यक्ष रूपमा तपाईँहरूसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष कुराहरूको जानकारी दिने प्रयासमा छौं। कोही जिज्ञासु तपाईँ पनि बन्न सक्नुहुन्छ, आउनुहोला, आफ्नो र आफन्तहरूको बारेमा विशेष चर्चा र परिचर्चाहरू हामी तपाईँसँगबाट गर्ने नै छौ। यतिखेर कोही जिज्ञासु फेरि पनि हुनुहुन्छ। राधे श्याम हजुर।
3: राधे राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर?
3: म ओखलढुङ्गाबाट रिन्जी शेर्पा।
0: रिन्जी शेर्पा
3: हजुर।
0: अनि कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ रिन्जीजी यतिखेर?
3: म खोटाङ।
0: खोटाङ बजिरहेको छ कि छैन?
3: बजिरहेछ गुरु।
0: बजिरहेछ
3: हजुर।
0: अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्नुहुन्छ तपाईँ आज?
3: म आफ्नै बारेमा गुरु।
0: आफ्नो साल महिना गते समय भनिदिनु त।
3: 2041 साल।
0: 41 साल।
3: असार महिना।
0: असार महिना।
3: 15 गते।
0: 15 गते।
3: बिहिबार।
0: बिहिबार।
3: राति 12:10
0: 12:10 जन्म भयो राति। कुन जिल्लामा भयो जन्म?
3: ओखलढुङ्गा।
0: ओखलढुङ्गा कहाँनिर पर्यो घर?
3: मेरो ओखलढुङ्गा यो रमल डाँडादेखि अलिकति माथि सोलुजाने रोडमा गुरु।
0: सोलुजाने रोडमा, अनि त्यहाँ खोटाङ सुन्नुहुन्छ हो। अनि रेडियो ओखलढुङ्गा बजेको छैन?
3: रेडियो ओखलढुङ्गा भन्दा नि म चाहिँ अलिकति माथि पर्छ गुरु। रेडियो ओखलढुङ्गा भन्दा खोटाङ एफएम सिक्युलर सुनिन्छ।
0: ए 41 सालको असारको 15 गते 12:10 यो 12-10 राति भन्नुभयो कि दिउँसो दिउँसो होइन
3: रातिको गुरु राति
0: 12-10 भनेको राति के बारको राति के बारको बिहान हो यो भन्नु त
3: यो बिहिबारको राति शुक्रबारको बिहान
0: ए राति है रातिको समयमा हेर्दा त तपाईँको नाम कुबाट कुशल नाम आउँछ अथवा कुमार नाम आउँछ मिथुन राशि हुन्छ औँसी परे रहेछ औँसीको शान्ति नगर्नु भएको भए पत्नी दुईटी बिहे गर्नु पर्थ्यो अथवा रोगी पत्नी पर्नु पर्थ्यो भन्छ यसले के भयो
3: त्यस्तो दुईटी त छैन गुरु त्यो औँसीको शान्ति भन्दा नि तपाईँसँगै भट कवचहरू चाहिँ लाएको गुरु मैले
0: कवचहरू चाहिँ लाउनु भयो कवचहरू तपाईँले चाहिँ लाउनु भएको छ भने मैले तपाईँलाई हेरेको थिएँ भने आठौँ माङ्गलिक परेको छ है वैवाहिक जीवनमा बिग्रिन्छ आँखसँग बिहे गर्नु भनिनँ मैले भने त खै त गरे अनि
3: अब
0: गर्नु पर्यो नि प्रभु सबै कुरा एउटा कवचले मात्रै संसार धान्दैन नि प्रभु कवच भनेको त मन्त्रको कवच हो मैले तपाईँलाई त मन्त्र किनिदिएको भने तपाईँलाई चाहिँ शनि गरेर आएको छ है 49 वर्षसम्म होइन 49 वर्ष 11 महिनासम्म शनि छ तपाईँले चाहिँ शनिको अलिकति चोटपट बढी लाग्छ होइन यो शनिको कवचहरू लाउनु भने तर आँखसँग के मैले बिहे पनि गर्नु भने राजयोग परेको मान्छे सरकारी जागिरमा राजनीतिमा राम्रो हुन्छ भनेको थियो होला के भएको थियो
3: जागिर त अब पहिला खाएर छोडेको गुरु
0: खाएर अब त्यही त खाएर छोड्दाखेरि त बिचमा ग्रह बिग्रियो नि त होइन
3: तपाईँलाई
0: खाने युक्ति राम्रो छ तर यति गर्दै गर्दा पनि फेरि भने आँखसँग विवाह अनिवार्य रूपमा गर्नु है मैले हजुरलाई पहिले के भनेको थिएँ कुबाटै नाम आउँछ भनेको थिएँ नि
3: हजुर हजुर
0: अनि औँसीको शान्ति पनि गर्नु भने नि खै त गरे
3: त्यो औँसीको शान्ति चाहिँ गरेन गुरु पोहोर तपाईँ यता ओखलढुङ्गा आउनु भएको थियो त्यतिखेर भेटेर गरौँला भने त्यतिखेर म कसङ्गतिरै भयो गुरु आउन
0: अनि तपाईँले कवचहरू लगाइसकेपछि ग्रह शान्ति गरेपछि केही न केही सुधार के भयो पहिलो भन्दा राम्रो भएको छ कि छैन
3: सुधार त पहिला भन्दा धेरै सुधार भएको
0: धेरै सुधार भएको छ होइन अब सुन यति भइसकेपछि नि अझै एकचोटि के गर्नु भने औँसी शान्ति गर्नु आँखसँग बिहे गर्नु यसो घरमा कहिले काहीँ क्या कहिले अझ ग्रह शान्ति गर्दै गर्नु अझै धेरै राम्रो हुन्छ क्या है यो आँखसँग बिहेर औँसी चाहिँ अनिवार्य गर्नुपर्छ बरु शनिको शान्ति नगरे पनि किनकि तपाईँलाई शनिको कवच लाउनु भएको छ घाँटीमा होइन त्यसले तपाईँलाई सकारात्मक ऊर्जा दिएको छ नि पहिले भन्दा कति कति महिना बोलाएको
3: यो भनेपछि मङ्सिर पोहोर मङ्सिरमा लाग्यो गुरु अब यो आउने मङ्सिरमा हुन्छ
0: यस 5-7 महिना भयो र पनि त्यति लगाइसकेपछि पहिले भन्दा एकदम सोच राम्रो आउने परिवर्तन राम्रो भएको छ सकारात्मक ऊर्जा ओल्लो घर पल्लो घरले पनि हेर्ने नजर अलिअलि केही न केही फरक छ ठिक छ अब यो एकचोटि औँसीको शान्ति माङ्गलिक शान्ति फेरि गरौँ अरू कुरोमा तिनै हुन् राम्रै छ है दाजुभाइसँग मैले कुरो मिल्दैन है राहुको दोष छ दाजुभाइलाई पैसा दिने ऋण दिने काम नगरौँ भनेको थिएँ हो अनि तपाईँले खुसी त भन्न मिल्छ कति खान्छन् दाजुभाइले दाजुभाइबाट अलिअलि गएको पैसा फिर्ता होइन कति गएको खुसुको भन्नु त
3: त्यस्तो त ऊ भएको छैन गुरु अब जे होस् अब त्यही त हो शान्ति नै अब त्यही जग्गा जमिनमा अलिकति
0: यसलाई के गरौँ भने अरू कुरो केही नगरौँ सकारात्मक ऊर्जा गरौँ सकारात्मक पोजिटिभ भाइब ल्याउँ अब कवच लाउनु भएको छ अब आँखसँग बिहार औँसी शान्ति अनिवार्य रूपमा गरौँ है यो गर्न तपाईँलाई तपाईँकोतिर सम्भव भएन भने कहिलेकाहीँ काठमाडौँ भरतपुर आएको बेला गुरुमा आए भनेर एउटा विवाहको लग्नको दिन पारा भए पनि गरौँ होइन त्यति गरिसकेपछि बरु म आफै गरिदिउँला त्यति गरेपछि सबै कुरो चट्टै हुन्छ फेरि मैले भनिहालेँ मैले पहिले पनि भनेको थिएँ होला माङ्गलिक परेको औँसी परेको मान्छेले आँखसँग बिहा गरेन अनि औँसी शान्ति गरेन भने यसो घरमा पत्नी हुँदाहुँदै कहिलेकाहीँ आफ्नो मन बिग्रियो भने फेरि त्यही कारणले घरबार बिग्रिन सक्छ मन त बिग्रिनिहाल्छ बिग्रिने अब चाहिँ बिग्रिने भएन है उमेर पनि छिपिदिएको अब त अलिक व्यवहारिक पनि हुनु पर्यो नि होइन हो नि पहिले अलिअलि गल्ती गरे हो नि होइन माङ्गलिकको कारणले ठिक छ अब चाहिँ गल्ती गर्न भएन ठिकै छ अरू कुरा फेरि पछि केही पर्यो भने सम्पर्क गर्दै गर्नु होला अहिले छुट्टिन्छ राधे राधे कार्यक्रममा हुनुहुन्थ्यो यतिखेर हामीसँग आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ हामी नियमित रूपमा तपाईँहरूसँग भएका विशेष जानकारी र भूत भविष्य अनि वर्तमान सम्बन्धीका विशेष विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा लागिरहेका छौं आफ्नो र आफन्तहरूको बारेमा विशेष चर्चा र परिचर्चाहरूको लागि सम्पर्कमा आउन सक्नुहुन्छ 98453 97658 र 98142-73601 मा तपाईँ सिधा सम्पर्कमा आएर हामीसँग भएका विभिन्न जिज्ञासाहरू लिन सक्नुहुनेछ। हरेक दिन हामी 8 बजेदेखि 9 बजेसम्म रहन्छौ रेडियोको मार्फत। भने यतिखेर हामी खाँदबारी सङ्खुवा सभा जिल्लामा आएका छौं। खाँदबारी सङ्खुवा सभा जिल्लामा हामी तपाईँहरूसँग रहन्छौ, आज पनि रहन्छौ, भोलि पनि रहन्छौ। अब आज र भोलि आउन फुर्सदै नहुने मान्छेलाई अलिकति विशेष हेराउनु पर्ने छ भने फोन गर्नुभयो भने आज र पनि आउनु भएर प्याकाम प्याक भयो भने भोलि पनि प्याकाम प्याक भयो भने पर्सि रहन्छौ, भएन भने चाहिँ फेरि फर्किनुपर्छ कि अब के हुन्छ आजको कुरा भोलि कार्यक्रममा गराउनेछौ। तपाईँहरू फोन पनि गर्दै गर्नुहोला, कतिजना आउँदै हुनुहुन्छ सल्लाह गर्नुहोला। हामी भोलि मंगलबारको दिन हामी रहने कुरा थिएन तर हामीलाई सडानन्द भन्नैपर्छ मैले यहाँबाट, सडानन्द नगरपालिकाबाट हाम्रो उपप्रमुखजीले चाहिँ मलाई अलिकति अनुरोध गर्नुभयो मंगलबार चिना हेर्न पाउनुहुन्थ्यो। हाम्रो परिवारको सबैको 15-18 चिना छन्, हामी तपाईँलाई मंगलबार भेट्न पाएमा खुसी हुन्थे भने जस्तो उहाँको शब्दले मैले सुनेर मैले चाहिँ उहाँको लागि भनेर मैले मंगलबारको दिन 15-16 चिनाको लागि म एक दिनको लागि उहाँको लागि बसेको। त्यस्तै गरी तपाईँहरू पनि मंगलबार अरू पनि आउन सक्नुहुन्छ भोलि, अनि त्यस्तै गरी 15-20 चिना हेर्ने टोली नै मिलेर ओल्लो घर पल्लो घर सबै सल्लाह गरेर हामी बुधबार आउँछौँ है भनेर भन्नुभयो भने पनि हुन सक्ने सम्भावना छ। त्यसपछि चाहिँ अलिक गाह्रो हुन्छ कि है। अब आजको उपस्थिति भोलि कार्यक्रममा जानकारी गराउने नै छु। आजको लागि कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु, भोलि बिहान उपस्थित हामी भइहाल्छौँ। यतिखेर छोटो विश्राम लिन्छु, विश्रामपछि उपस्थित हुन्छ, हामी सँगै रहनुहोला।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण। भूत्र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला।
5: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
6: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
5: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
6: सम्पर्क
5: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453-97658 98142-73601
6: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुन्छ।
7: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
8: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
7: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
8: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

0: क्या तुम आफ्ना गया दिन कि आफ्नो दिन के बारेमा जान्न चाहन्छौ? कसो हो भने आश ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा
1: हाम्रा यहाँ वृन्दावन बठै ज्योतिष विद्या पढिबटी आएका ज्योतिष विद्याका बारेमा भौतिक जानकारी भएका भौति वर्ष अगाडिबटै ज्योतिष विद्याका बारेमा जान्ने देश र परदेशमा सम्मान र ख्याति पाएका ज्योतिष पण्डित लक्ष्मण सुवेदीले कम्प्युटरका माध्यमबठै चिना चिठा बनाउने रे चिठा भाग्य हेद्या घर बनाउन कि लेखा माटो हेद्या वास्तुशास्त्रका बारेमा सबै बताउने पृथ्वीको उद्धार गद्या रत्न रे जन्तर बीज लौने जन्म कुण्डलीमा भएको दोष ग्रहको शान्ति विशेष धार्मिक रे बौद्धिक विधि बठे गद्या
0: सम्पर्क कि लेखा ज्योतिष पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन
1: फोन गद्दा कि लेखा फोन नम्बर 9845 39 76 58 रे 9814 27 36 01 तमु फोन बठेलाई आफ्नो भाग्य हेर्न सकन्छौ आज संगीतमय पुराण लगाउन कि लेखालाई सम्झन सकन्छौ
2: अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

हजुर कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारी हामी दिने प्रयासमा लागिरहेका छौं। हरेक दिन हामी कार्यक्रम ज्योतिष दर्पणमा 8 बजेबाट 9 बजेसम्म तपाईहरूसँग रहन्छौ र तपाईहरूसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका

0: 42-73-601 सिधा सम्पर्कमा तपाईँ आउन सक्नुहुनेछ। हामीसँग भएका विभिन्न जानकारी र विभिन्न भूत भविष्य र वर्तमान समितिका विशेष जिज्ञासाहरूको समस्याको समाधानको लागि तपाईँ आउन सक्नुहुनेछ। हामीसँग यतिखेर दुईटा नम्बर खुल्ला गरेका छौं। खानबारी संखुवा सभाबाट रेडियो संखुवा सभा 95.5 मेगाहर्जबाट कार्यक्रम एकै साथमा हामीले प्रसारण गरिरहेका छौं। यतिखेर हामी खानबारीमा रेडियो संखुवा सभाको स्टुडियोबाट हामी यतिखेर कार्यक्रमलाई सञ्चालन गरिरहेका छौं। तपाईँ आउन सक्नुहुन्छ आज पनि खानबारी चाँदनी चौकमा तपाईँ र हाम्रो भेट हुन्छ। भोलि पनि भेट हुन सक्ने सम्भावना धेरै छ। भोलिभन्दा पछि चाहिँ फोन गरेर सम्पर्कमा रहेर आउनुभयो भने हामीलाई जानकारी गराउन सक्नुहुन्छ र आजको उपस्थिति राम्रै भयो भने हामी भोलिबाट फेरि पर्सि पनि बस्छौँ है बुधबार भन्छौँ। भोलि पनि रेडियो चाहिँ सुनेर बस्नको लागि अनुरोध गरे। कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु, कोही जिज्ञासु यतिखेर आइसक्नु भएको मलाई जानकारी प्राप्त भएको छ। म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। को हुनुहुन्छ अनि कहाँदेखि हुनुहुन्छ? राधे राधे हजुर। ए भगवान जय श्री कृष्ण।
1: राधे राधे गुरु।
0: राधे राधे। कहाँदेखि को बोल्दै हुनुहुन्छ? हजुरको शुभ नाम?
1: म खोटाङबाट भीम कार्के भन्ने मान्छे गुरु।
0: खोटाङबाट भीम कार्के बोल्दै हुनुहुन्छ। खोटाङको कुन ठाउँबाट बोल्दै हुनुहुन्छ?
1: दन्तेढुङ्गा गाउँपालिका।
0: दन्तेढुङ्गाबाट बोल्दै हुनुहुन्छ। अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ?
1: म मेरो ठुली छोरीको बारेमा गुरु।
0: ठुली छोरीको बारेमा साल महिना गते समय भनिदिनु त।
1: 2059 साल फागुन दस गते शनिबार बेलुका 9:45 बजे
0: 9:45 बेलुका। कुन जिल्लामा?
1: खोटाङमा गुरु।
0: खोटाङ जिल्लामा। को हो यो मान्छे?
1: मेरो छोरी।
0: छोरी, तपाईँको छोरीको लागि यहाँबाट हेर्दा विशाखा नक्षत्रको दोस्रो पावबाट नाम जोड छ, राशिको नाम तुबाट तुलसा नाम आउँछ, तुला राशि हुन्छ, सप्तमीको दिनमा जन्म भएको छ है। अब यो लग्नमा चन्द्रमा साह्रै राम्रो मान्छे, पढाइमा पनि बृहस्पति उच्च भएको मान्छे, राम्रो छ, सङ्गत अलि राम्रो भएन। यतिखेर यो बेला चाहिँ ग्रहमा 30 वर्षसम्म शनि भन्ने ग्रहले अलिक एकरो टाइपको है, अलिक घमण्डी टाइपको छैन नि छोरी?
1: अहिले पछिल्लो समय आएर त्यस्तो देख्यो गुरु।
0: यो शनिको प्रभाव हो, यो शनिको शान्ति तुरुन्तै गर्नु। अष्टम स्थानमा शनि छ, खुट्टामा चोटपटक लाग्ने, खुट्टामा घाउहरू हुने अथवा केही न केही दोषहरू हुन सक्ने सम्भावना बढी छ है।
1: कम्मरमा त घाउ भइसक्यो,
0: अब खुट्टा लाग्छ, खुट्टा भाँचिन्छ, अब कम्मर भनेको खुट्टाकै फेद हो नि त, जरा होइन, बिग्रिन्छ, खुट्टामा अलिकति समस्याहरू आउन सक्छ। मंगलबार व्रत बस्ने, अंगारकीको शान्ति गर्ने, महामृत्युञ्जय जपहरू गराउने, अब शनि लामो समय समय छ, त्यही भएर शनिको विशेष शान्ति गर्ने, झन 25 वर्ष पछि है संकट प्रारम्भ, बुझ्नुभयो नि? अहिले त 24 हुनुहुन्छ, अब यो संकट आएपछि शनि र संकटले झन धेरै दुःख दिन्छ। संकट बिग्रिने, विवाह बिग्रिने, बेलैमा अलिकति शान्ति नगरे, कवचहरू नलाए, भोलि बिग्रिन सक्छ ग्रह है।
1: अनि गुरु, यताबाट गर्ने कि उताबाट गर्ने ग्रह शान्ति
0: भन्नाले?
1: विवाहित हो नि त गुरु,
0: माइतमा त गर्ने हुँदैन नि?
1: जागिरको सम्भावना के छ गुरु?
0: जागिरको सम्भावना मैले भने त बृहस्पति उच्च छ, पढाइ लेखाइमा राम्रो हुन्छ, मान्छे ज्ञानी नै हो, तर सङ्गत बिग्रियो, भोलि बिहा भएको मान्छे कतै प्रेम परेर बर्बाद होला फेरि है। हजुर, अलिकति ग्रहमा दोष परेको छ है। शनिको अब सङ्कट पनि चल्दैछ, शान्तिहरू गर्ने, ग्रहका पूजा पाठहरू गर्ने कामहरू गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ है। अरू केही छ?
1: अरू ठिकै छ गुरु। त्यो पितृ दोष छ भन्नुभएको थियो, त्यसको लागि के गर्नुपर्छ?
0: सप्ताहहरू लाउने।
1: सप्ताह त
0: एकचोटि लगाइसकेको थियो। अब तपाईँ लगाएको सप्ताहले काम गरेन नि हजुर, लगाएर मात्रै भएन, विधि पुग्नु परेन, एकदमसँगले पुरै विशेष रूपमा चाहिँ ग्रह शान्तिहरू गर्ने, पूजा पाठ गर्ने गरौँ। अहिले सुतिन्छु। राधे राधे। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा हामी हरेक दिन 8 बजेबाट 9 बजेसम्म तपाईँहरूसँग रहन्छौ र तपाईँहरूसँग भएका विशेष कुराकानी र तपाईँहरूसँगका विशेष भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा लागिरहेका छौ। 98453 97658 र 98142-73601 सिधा तपाईँ र मेरो कुराकानी रहनेछ। आफ्नो र आफन्तहरूको बारेमा हामी

0: होइन
1: हजुर सिलिगुडी संघ सभा
0: लो अहिले भन्नु त कार्यक्रममा आउनु भएको छ कसको बारेमा हेर्न चाहनुहुन्छ
1: म मेरै बारेमा हेर्न चाहन्छु 2060 साल
0: 60 साल
1: भाद्र महिनाको 27 गते शनिबार बेलुकीको 7 बजे
0: ठ्याक्कै 7 बजे कुन जिल्लामा भयो जन्म चाहिँ
1: भोजपुर जिल्लामा
0: को हो यो मान्छे
1: म स्वयं आफै
0: आफै हो है तपाईँको 60 सालको भदौको 27 गते 7 बजे बेलुका जन्मिनु भयो राशिको नाम चिरञ्जीवी मिन राशि हुन्छ रेवती नक्षत्र पर्यो है प्राय जसो रेवती नक्षत्र पर्नेको अलिअलि विवाहमा दोष लाग्ने परम्परा छ है बुझ्नुभयो कि भएन अनि अर्को एउटा कुरा के छ भने धनस्थानमा राहु रिसाउनु छ धेरै मन असत्य चञ्चल छ होइन अहिले 23 वर्ष हुनुभएको छ 21 वर्षदेखि केही कुरामा शुभ हुँदै गएको छ सङ्कट सकियो कृषिमा टेक्निकल लाइनमा अगाडि बढ्नु होला राम्रै हुन्छ राजयोग परेको छ भोलिको दिनमा सरकारी जागिरमा देश विदेशमा राम्रै हुन्छ के छ विशेष जिज्ञासा वास्तुमा राम्रो छ अब तपाईँको ग्रह पनि त्यस्तो अहिले 21 सम्म अलिकति बिग्रेको अहिले राम्रै छ है अरू केही छ कि छुट्यौ
1: धनस्थानको राहुको शान्ति गर्नु पर्यो गुरु भाइ
0: धनस्थानको राहुले अलिकति पैसाहरू धेरै खर्च गराउँछ ऋण लाग्न सक्छ भोलि व्यवहारहरू बिग्रिन सक्छ सधैँभरिको लागि राहुको कवचहरू लाउने होइन अहिले शान्ति गरौँ न पछि अरू गरौँ न भन्ने हो नि राहुको शान्ति गर्ने है
1: अरू कुरोहरू त ठिकै देखिन्छ
0: अरू कुराहरू ठिकै छ है त
1: हजुर अनि एउटा कुरो त्यो अस्ति पनि एउटा कुरो थियो
0: हजुर के
1: अस्ति सङ्घ सभामै आएर पनि भेटेर आएको हो कि
0: मैले तपाईँलाई के भने राहुको शान्ति गर्नु भनेको थिएँ
1: हजुर यो धनस्थानको राहुको शान्ति अनि सिङ्गला पनि लाग्न आँटेको कि सिङ्गला जान आँटेको भन्ने जान चाहिँ आँटेको
0: होइन 22 वर्षदेखि 24 वर्षमा पिङ्गला पनि छ पिङ्गला भनेको सूर्य हड्डीमा समस्या आउँछ बाबासँग कुरो कमिल्छ भनेको थिएँ होला मैले तातोबाट जोगिनु करेन्टबाट जोगिनु भनेको थिएँ होला मुद्दाहरू पर्न सक्छ
1: आगो पानीबाट
0: तातो भनेको त्यही त भन्यो होइन अग्नि तत्त्वबाट
1: हजुर अनि त्यो राहुको अनि पिङ्गला अनि त्यो मेरो बाबुको र श्रीमतीको पनि हेराको त्यो सातौँ माङ्गलिक दोष अनि बाबुको चाहिँ के अरे गुरु चाण्डल युग अनि महामृत्युञ्जयहरू लगायत केतुको
0: लामो लामो लामो कुराकानी गर्न हजुरले दिउँसो फोन गर्छु ल
1: होइन त्यो शान्ति गर्नको लागि चाहिँ कतिजना गुरुले गर्नुपर्ने हो भनेर
0: अब त यस्तो हुन्छ कम्तीमा पनि त तपाईँले भने अनुसारले 5-7 जना लाग्ने भयो अब त्यहाँ मैले फेरि एकचोटि के लेखाएको छु सबै लेखेर मलाई त्यो फोटो खिचेर मेरो फेसबुकमा हाल्नु होला अझ म सबै कुरो जानकारी गराउँछु है त
1: हुन्छ
0: राधे राधे हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र हामी तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष कुराहरूको जानकारी दिने एउटा प्रयास गरिरहेका छौं आज विशेष हामी तपाईहरूसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र धेरैभन्दा धेरै कुराहरूको हामी जानकारी दिने एउटा प्रयासमा लागिरहेका छौं हामी 98453 97658 र 98142-73601 सिधा सम्पर्कमा भने हामी तपाईँसँग रहन्छौ फोन गर्नुहोला 98453 97658 र 98142-73601 सम्पर्क गरेर हामीसँग तपाईँ भेट्न आउन सक्नुहुनेछ यतिखेर 98453 97658 कोही जिज्ञासु हुनुहुन्छ म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु को हुनुहुन्छ अनि कहाँदेखि हुनुहुन्छ भन्दै थिए फोन डिस्कनेक्ट भयो है हामी भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष कुराहरूको जानकारी दिँदै हामी तपाईँलाई धेरैभन्दा धेरै कुराहरूको जानकारी दिने प्रयासमा लागिरहेका छौं र हामी तपाईँ प्रत्यक्ष रूपमा कुराकानी गर्दै साल महिना गते र समयको आधारमा धेरैभन्दा धेरै कुराहरूको जानकारी दिने एउटा प्रयास तपाईँ गर्न सक्नुहुन्छ चिना बनाउन हेराउन आज चाहिँ पक्का पक्की भोलि पनि पक्का पक्की छ पर्सिदेखि चाहिँ अलिकति तपाईँहरूले विशेष ध्यान दिँदै अगाडि बढ्नुहोला अन्यथा हामीसँग तपाईँको भेटघाट नहुन सक्छ अब खानपारी आउन फेरि वर्षौं लाग्न सक्छ है अब हामी 77 सालदेखि बल्ल अहिले आयौं त्यही भएर अब फेरि पनि विशेष गरी

0: एक दुई वर्ष कुर्रै पढाउन सक्छ, किनभने अन्य अन्य जिल्लामा पनि जानु छ, अन्य जिल्लाका श्रोताहरूले पनि हाम्रोतिर पनि आइदियो हुन्थ्यो, चिना बनाउनु छ धेरैको भन्नुभएको छ। त्यसो भएको हुँदा अब आएको बेला आज भोलि सम्भवतः हामी भेटौं, अनि हामी तपाईसँग भएका विभिन्न जानकारी भूत भविष्य र वर्तमान सम्बन्धीका जानकारी दिने प्रयास हुन्छौ। यतिखेर चाहिँ हामी विशेष गरी खाँदबारीमा रहेको छौं र खाँदबारीमा तपाईँले चाहिँ हामीलाई भेट गर्न सक्नुहुन्छ चाँदनी चोकमा होटल होराइजनमा, आजको बसाई र भोलिको बसाई र अनि चाहिँ पक्का पक्की भइरहेको छ। उपस्थिति कस्तो हुन्छ हेरौँ, आज पनि आउनुभयो भने हामी पर्सि पनि थप्न सक्छौ, अन्यथा हामी तपाईँसँगबाट चाहिँ छुट्टिनुपर्छ र फेरि खाँदबारी आउने एक दुई वर्ष टाइम लाग्न सक्छ। तपाईँको माया र सद्भावको लागि विशेष आभार। यतिखेर कोही जिज्ञासु हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। राधे श्याम हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ हजुर? रावेशी खोलाको तिरबाट बोल्दै हुनुहुन्छ, कुन रेडियो सुन्नुहुन्छ त्यहाँबाट?
1: खोटाङ एफएम।
0: कसको बारेमा हेर्न चाहनुहुन्छ अहिले?
1: आफ्नै बारेमा गुरु।
0: साल महिना गते समय भन्नु त?
1: 2059 साल। मङ्सिर महिना 2 गते।
0: मङ्सिर महिना 2 गते
1: बुधबार
0: परेन, 59 सालको मङ्सिरको 2 गते बुधबार परेन है? अहिले छुट्टी हो। राधे राधे, कार्यक्रममा हुनुहुन्थ्यो, यतिखेर हामीसँग आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ। हामी नियमित रूपमा तपाईँसँग भएका विभिन्न जानकारीहरू दिने प्रयास गर्छौ। फेसबुकमा पनि जोडिनु होला, हामीलाई फेसबुकमा पनि तपाईँ सुन्न सक्नुहुन्छ, वाट्सएपमा पनि तपाईँ सम्पर्क गर्नुहोला हामीलाई। तपाईँले हाम्रो पात्र एप्लिकेशनबाट सनातन रेडियो नेटवर्कबाट पनि सुन्न सक्नुहुन्छ, विभिन्न रेडियो स्टेशनहरूबाट हामी कार्यक्रम एकै साथमा प्रसारण गरिरहेका छौं हरेक दिन 8 बजेबाट 9 बजेसम्म। आजको लागि खाँदबारीमा रहेको रेडियो संघ सभाको स्टुडियोबाट कार्यक्रम सञ्चालन हुँदै गर्दा कार्यक्रमको समयको अवधि सकिसकेको छ। भोलि बिहान 8 बजे तपाईँ र मेरो भेट पुनः रेडियोको ध्वनि तरङ्गमा रहनेछ। आज पनि खाँदबारीमा, भोलि पनि खाँदबारीमा, सम्भव भयो भने पर्सि पनि खाँदबारीमा रहन सक्छौ। सम्पर्क कसले गर्नुहुन्छ हेरौँ, दिनैभरि फोन आयो भने हामी रहन सक्छौ भन्दै आजको लागि भने कार्यक्रमबाट उजेल पर्छु। भोलि बिहान भेट हुनेछ, हामी सँगै रहनु होला, रेडियो सँगै रहनु होला। राधे राधे।
2: लाग्ने टुडी खेल्छौ संखुवा सभा, फोन नम्बर 0295-62-320 र 98-420-50-541।
3: सरप्राइज जेनी, यो गहना कस्तो छ?
4: छ्या, यस्तो पनि गहना लाउँछन्?
3: अनि यो
4: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
3: नरिसाउ न, अर्को पनि ल्याएको छु, ल हेर त यो कस्तो छ।
4: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त, कहाँ किन्नु भएको?
3: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
4: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
2: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्कुवा सभा,
4: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98-420-59-801, जनक पौडेली, 98-520-58-344 र 0-29-560-248।
2: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
5: लेब्राङ सामुदायिक वन उपभोक्ता समितिको अत्यन्त जरुरी सूचना। सभापोखरी गाउँपालिका 1 स्थित लेब्राङ सामुदायिक वन उपभोक्ता समूहको वार्षिक आम सभा मिति 2083 साल असार 15 गते सोमबारको दिन आयोजना हुने भएकाले सम्पूर्ण उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। साथै आम सभामा उपस्थित हुँदा आफ्नो बाँकी बक्यौता रकम समेत अनिवार्य रूपमा चुक्ता गर्ने गरी आउनुहुन अनुरोध छ। मिति 2083 साल असार 15 गते सोमबार। समय बिहान 10 बजे। स्थान लेब्राङ सामुदायिक वनको भवन। थप जानकारीका लागि सम्पर्क नम्बरहरू अध्यक्ष तेज प्रसाद पोखरेल 98-61-53-29-50, कोषाध्यक्ष सुस्मिता गुरूङ 98422 16654 र सहसचिव होम बहादुर मगर 98423 88935। लेब्राङ सामुदायिक वन उपभोक्ता समिति सभापोखरी गाउँपालिका 1 लेब्राङ संखुवा सभा।
4: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
6: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लास छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
4: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, संखुवा सभा।
6: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गर।
7: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 9 बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शंकर सभा 95.5 MHz।
1: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाई खोल्ने,
2: दाँत भर्ने, दाँतको आकृति गर्ने,
1: दाँतको एक्सरे सुविधा,
2: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको घिचाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
1: ध्यान दिनै पर्ने कुरा,
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
3: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाक नेटुडी खेल छेउ शंखुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।

0: नमस्कार, कान्तिपुर डायरीमा स्वागत छ। उपस्थित छु म सुनिता। संसदको दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधि सभाको बैठक बिहान 11 बजे र राष्ट्रिय सभाको बैठक दिउँसो 1:15 बजे बस्न लागेको हो। प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफल शुरू हुने संसद सचिवालयले जनाएको छ। विनियोजन विधेयक 2083 को मन्त्रालयगत विभिन्न शीर्षकमाथि समूहीकृत रूपमा छलफल गर्ने कार्यसूची राखिएको छ। कार्यसूची अनुसार आज युवा श्रम तथा रोजगार मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि वन तथा पर्यावरण मन्त्रालय, सूचना तथा संचार मन्त्रालय सहितका 9 मन्त्रालयका लागि विनियोजित शीर्षकमाथि छलफल हुने कार्यसूची छ। राष्ट्रिय सभाको बैठकमा भने आर्थिक वर्ष 2083-84 को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल हुने कार्यसूची छ। आज 7 प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 को वार्षिक बजेट सार्वजनिक गर्दैछन्। संवैधानिक अनिवार्य प्रावधान अनुसार असार 1 प्रदेश सरकारले बजेट ल्याउन लागेका हुन्। यसका लागि सम्बन्धित प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रीहरूले नयाँ आर्थिक वर्षका लागि आय व्ययको विवरण प्रस्तुत गर्ने कार्यसूची बनाइएको छ। मध्य प्रदेशले 1 बजे बजेट प्रस्तुत गर्नेछ भने कर्णाली प्रदेशले 3 बजे बजेट ल्याउने तयारी गरेको छ। कोशी, बागमती र गण्डकी प्रदेशले 4 बजेको लागि कार्यतालिका राखेका छन्। लुम्बिनी र सुदूरपश्चिम प्रदेशले भने 5:30 बजे बजेट प्रस्तुत गर्ने समय तोकेका छन्। चीन भ्रमणमा रहेका परराष्ट्र मन्त्री शिशिर खनालले आज चिनिया समकक्षी वाङगीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यतालिका छ। परराष्ट्र मन्त्रालयका अनुसार बेजिङमा हुने सो भेटवार्तामा परराष्ट्र मन्त्री खनालले नेपाल चीनको सम्बन्ध मजबूत बनाउन द्विपक्षीय हितका विषयमा छलफल गर्ने बताइएको छ। उनले चीन सरकारका उच्च स्तरीय पदाधिकारीहरूसँग पनि शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ। त्यस्तै भेटमा नेपाल चीन सम्बन्धलाई थप सुदृढ बनाउने तथा विभिन्न क्षेत्रमा सहकार्यलाई अझ गहिरो बनाउने विषयमा छलफल हुने मन्त्रालयले जनाएको छ। महाधिवेशनको गृह कार्यमा जुटेको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रदेश अधिवेशनमा बहालवाला सभापति र सांसदहरूले पराजित भएका छन्। पार्टीको नीति विपरीत उम्मेद्वार बनेका उनीहरूलाई प्रतिनिधिले हराएका हुन्। पार्टीले संघमा निर्वाचित सांसदलाई तल्लो समितिमा उम्मेद्वार दिन रोक लगाएको थियो। विवादका कारण लम्बिएको बागमती प्रदेशको अधिवेशनमा वर्तमान सभापति तथा नुवाकोट 2 प्रतिनिधि सभा सदस्यमा निर्वाचित अच्युतम लामिछाने पराजित भएका छन्। काभ्रेक 2 निर्वाचित सांसद बदन भण्डारी पनि लामिछानेसँगै पराजित भएका हुन्।
1: नेपालले पहिलका बेर ग्यालबलुम प्रविधिले बनल आल्मोनियम कोटेड सादा और रंगीन जस्ता पाता गुलास ग्यूरा कलर और 3 बेसी विश्वसनीय प्रतिरोधात्मक आ टिकाउ होइ छ। 3 बेसी टिकै छ
2: वाइफा नेपालको स्टुडेन्ट अफर 70 MBPS को 12 इन्टरनेट प्याकेजमा 6 बोनस मात्र 8,350 फ्याट सहित। जानकारीका लागि 01-597-0789 सम्पर्क गर्नुहोस्। वाइफाई नेपाल स्पिड पनि सस्तो पनि।
3: ओहो जेठा, बजार हिट कि क्या हो?
4: जस्ता पाता किनौ कि भनेर नि काका।
3: कुन चाहिँ जस्ता पाता किन्छेस् त जेठा?
4: यताउति जुन पाइन्छ त्यही किन्नु पर्ला नि।
3: लाटा, जुन पाइन्छ त्यही किन्छस्, पस्ताउनु पर्ला है पस्ताउनु।
4: उसो भए कुन किन्नेस् त काका?
3: जापानी प्रविधिबाट उत्पादन भएको उच्च गुणस्तरीय र सही तौल भएको अनि प्रत्येक पातामा बन्डलको तौल र जिङ्क कोटिङ उल्लेख गरेको हुलासको गुराँस छाप जस्ता पाता नि किन्ने नि लाटा।
4: कहाँ काका, उल्लास जस्ता पाता किन सहरसम्म को जाओस्?
3: अरे शिव, तलाई थाहा छैन कि क्या हो?
5: उपभोक्ता तथा ग्राहकहरूको सुविधालाई ध्यानमा राखी उल्लास जस्ता पाताका बिक्री शाखाहरू नेपाल अधिराज्यभरि खोलिएको छ।
4: त्यसो भए त म उल्लास जस्ता पाता नै किन्छु नि काका।
6: उल्लास भए अरू किन खोज्ने?

0: हजुर, अब सानैमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घरका घर कर्जा। सानैमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।
1: वाइफाई नेपालको स्टुडेन्ट अफर 70 एमबीपीएस को 12 महिनाको इन्टरनेट प्याकेजमा 6 महिना बोनस मात्र रु 8,350 फ्याट सहित। जानकारीका लागि 01597078789 मा सम्पर्क गर्नुहोस्।
2: अरू किन खोज्ने?

आजकल AI voice fake video को माध्यमबाट ठगी गर्ने, digital lending भन्दै झुटो loan app बनाएर scamming गर्ने, crypto र investment trap fake bank survey वा offer को माध्यमबाट ठगी गर्ने ठगहरुको बिकबिली बढेको हुनाले यस्ता ठगहरुबाट सावधान रहौ। कुनै समस्या परेमा वा आफू ठगिएमा बैंकमा वा नजिकैको प्रहरीमा खबर गरौ। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि स्थानीय बैंकद्वारा जारी

0: 40 वर्षदेखि सबै नेपालीको विश्वास जित्न सफल अन्तर्राष्ट्रिय गुणस्तरको रंग सही तौल र अन्य पाता भन्दा बढी जिंक कोटिङ भएकोले चिया नलाग्ने फुलासको कुरा साफ सादा तथा रंगीन जस्ता पाता फुलास भए अरू किन खोज्ने।
1: झापाको टिमाई खोलामा आएको बाढ़ीमा फँसेका सातजनालाई सुरक्षाकर्मीको संयुक्त टोलीले सकुशल उद्धार गरेको छ। बुद्ध शान्ति गाउँपालिका छ स्थित खोलामा पौड़ी खेल्न गएका उनीहरूको उद्धार गरिएको हो। हिजो अपरान्ह 4:30 बजेतिर 81 बाढ़ी आएपछि उनीहरू खोलाको बीच भागमा फँसेका थिए। इलाका प्रहरी कार्यालय बुधबारे, अस्थायी प्रहरी चौकी मंगलबारे तथा भूटानी शरणार्थी शिविर सुरक्षा बेस टिमाईबाट खटिएको सशस्त्र प्रहरी बलसहितको संयुक्त टोलीले उनीहरूको उद्धार गरेको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यका लागि तयार पारिएको सम्झौता अब पूरा भएको बताएका छन्। उनले सामाजिक सञ्जालमा पोस्ट गर्दै सम्झौताको बारेमा जानकारी दिएका हुन्, जसमा अमेरिकी र इरानी अधिकारीहरूले जारी युद्ध अन्त्य गर्न, इरानमा अमेरिकी नाकाबन्दी रोक्न र हर्मुज जलमार्ग पुनः खुल्नका लागि एक ढाँचामा सहमति जनाएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। सो प्रारम्भिक सम्झौतामा इरानको आणविक कार्यक्रमको विषय भने पछिको वार्ताका लागि तय गरिएको छ। पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरीफले इरान अमेरिका शान्ति सम्झौता भएको घोषणा गरेपछि ट्रम्पको सो पोस्ट आएको हो। इजरायलले लेबनानमा आक्रमण गरिरहेको बावजूद पनि अमेरिका इरान बीच सम्झौता भएको छ। सो समझदारी पत्रमा शुक्रबार स्विजरल्याण्डमा आधिकारिक रूपमा हस्ताक्षर हुने समाचारमा उल्लेख छ। र फिफा विश्वकप 2026 अन्तर्गत समूह ईको खेलमा आइवरी कोस्टले इक्वेडरलाई 1-0 पराजित गरेको छ। जीतसँगै आइवरी कोस्टले प्रतियोगितामा सुखद शुरूआत गरेको हो। वैकल्पिक खेलाड़ीका रूपमा मैदान प्रवेश गरेका अमाद डियालोले 90 मिनटमा गरेको गोल नै टोलीका लागि निर्णायक बन्यो। 12 वर्षपछि विश्वकपमा फर्किएको आइवरी कोस्टका लागि डियालोको अन्तिम आवरको एक गोल जीतका लागि ऐतिहासिक बनेको हो। यस्तै समूह एफ अन्तर्गत ट्युनिसिया र स्वीडेन अहिले खेलिरहेका छन्। खेलको दोस्रो हाफ चलिरहँदा स्वीडेन 3-1 गोल अन्तरले अगाडि छ। हवस् त कान्तिपुर डायरी अहिलेलाई यति नै। अहिले मध्याह 12 बजे कान्तिपुर डायरीका साथ
2: दिस इज रेडियो शंखुवासुभा 95.5 मेगाहर्ट्ज।

0: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 10 बज्यो।
1: एनसीएसए कम्प्युटर सेन्टर खाँदलिए संखुवा सभा अरुण उपत्यकाकै सबैभन्दा पुरानो कम्प्युटर इन्स्टिच्युट।

0: आजको डिजिटल युगमा दक्षता नै सफलता हो। एमसीएसई कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी प्रशिक्षक, व्यवहारिक प्र्याक्टिकल आधारित सिकाइ, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यू बेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 029561076 र मोबाइल नम्बर 9840878967 र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर, आउनुहोस्, सेवाको अवसर दिनुहोस्।
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी, संखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतिदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी, हिमावी टोल, देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 029-56-2201 र 97-499-22-520।
2: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चस्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 शङ्कर सभा, जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 97438640084।
3: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको कर प्रिन्ट रुजु, करको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी विवरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, ब्याङ्क भौचर भर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्नुहुन अनुरोध छ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
4: आयो सबको घर घरमा।
1: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
5: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
1: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा, सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 029 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
6: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz अन एयर अनलाइन।
0: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको नागरिक सहायता कक्ष सञ्चालन सम्बन्धी जानकारी। आदरणीय सेवाग्राही महानुभावहरू, यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिका लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्नुहुन अनुरोध छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकारी र कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
7: लेब्राङ सामुदायिक वन उपभोक्ता समितिको अत्यन्त जरूरी सूचना। सभापोखरी गाउँपालिका एक स्थित लेब्राङ सामुदायिक वन उपभोक्ता समूहको वार्षिक आम सभा मिति 2083 साल असार 15 गते सोमबारको दिन आयोजना हुने भएकाले सम्पूर्ण उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। साथै आमसभामा उपस्थित हुँदा आफ्नो बाँकी बक्यौता रकम समेत अनिवार्य रूपमा चुक्ता गर्ने गरी आउनुहुन अनुरोध छ। मिति 2083 साल असार 15 गते सोमबार। समय बिहान 10 बजे। स्थान लेब्राङ सामुदायिक वनको भवन। थप जानकारीका लागि सम्पर्क नम्बरहरू अध्यक्ष तेज प्रसाद पोखरेल 98 61 53 29 50, कोषाध्यक्ष सुस्मिता गुरूङ 98 4 22 16 6 54, र सहसचिव होम बहादुर मगर 98 4 23 88 935। लेब्राङ सामुदायिक वन उपभोक्ता समिति, सभापोखरी गाउँपालिका एक, लेब्राङ संखुवा सभा।

0: सबै घर घर आयो हजुर सबको मन छुना, सबको मन छुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज।

0: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 11 बज्यो।
1: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
2: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादबारी नगरपालिका एक प्रगति टोल, विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163555553 र 98423180049। आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्ले,
3: सम्पर्क 98433-47-262,
1: 98-10-55-55-85
3: र वाट्सएप नम्बर 98-5-20-28-646।
1: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
3: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
1: शङ्का सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
3: हाम्रा सेवाहरू
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
3: दाँत खोल्ने, दाँत सफा गर्ने,
1: दाँतको एक्सरे गर्ने,
3: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
1: झिक्न मिल्ने आरपीडी लगाइने,
3: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
1: बाङ्गोटिङको दाँत मिलाइने,
3: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनकामना डेन्टल क्लिनिक, खादरी नगरपालिका एक, प्रहरी गेट, सेउ, सङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
3: सम्पर्क नम्बर 029-590-667 र 98-420-22-667।
4: आयो सबको घर घरमा।
5: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
6: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 MHz।
5: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98-432-57-841 र 029-562-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
7: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
8: के निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
9: ए अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
8: हाम्रो सेवाहरू
9: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनिटरी आइटम रेडीमेड ढोकाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर खाँदारी एक सङ्खुवा सभा।
10: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
11: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ। म त
10: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
11: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
10: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
11: ए ल ल, सँगै जाउँ न भाइ।
12: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
11: रबिन टेलर्स, खाँदबारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
12: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
11: सम्पर्क नम्बर 98 60 96 40 00
12: र 98 19 32 76 75।

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाईँ जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईँलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ 029-575-1147।
2: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
3: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
2: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू
2: दाँत नदुखाइ खोल्ने,
3: दाँत भर्ने, दाँतको आसुति गर्ने,
2: दाँतको एक्सरे सुविधा,
3: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
2: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको घिचाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
2: ध्यान दिनै पर्ने कुरा,
3: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
2: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल,
1: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाट लाग्ने टुडी खेल छेउ, शङ्खुवा सभा। फोन नम्बर 029-562-320 र 98-420-50-541। सरप्राइज जेनी, यो गहना कस्तो छ?
4: छ्या, यस्तो पनि गहना लाउँछन्?
1: अनि यो
4: तपाईँलाई त गहना किन आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
1: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
4: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त, कहाँ किन्नु भएको?
1: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
4: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
1: दुर्गा ज्वेलरी उद्योग, खातबारी 1, बुद्ध टोल, शङ्खुवा सभा।
4: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98-420-59-801, जनक पौडेली, 98-520-58-344 र 029-560-248।
1: दुर्गा ज्वेलरी उद्योग, खातबारी 1, बुद्ध टोल, शङ्खुवा सभा।

0: सबै राम्रो सधैँ हाम्रो रेडियो संखुवा सभा 95.5 MHz सधैँ सुन्नु होला।
1: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाइ खोल्ने,
2: दाँत भर्ने, दाँतको आसुति गर्ने,
1: दाँतको एक्सरे सुविधा,
2: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
1: ध्यान दिनै पर्ने कुरा,
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
3: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाग्ने टुडी खेल छेउ संखुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।
4: आयो सबको घर घरमा।
5: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस हरेक घर घरमा।
6: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
5: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
7: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, on air, online.
8: Surprise! Jenny, यो गहना कस्तो छ?
9: छ्या, यस्तो पनि गहना लाउँछन्?
8: अनि यो?
9: तपाईँलाई त गहना किन आउँदैन के? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
8: नरिसाऊ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
9: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
8: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
9: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
8: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी 1 बुद्ध टोल, संखुवा सभा।
9: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98 4 20 59 8 1, जनक पौडेली 98 5 20 58 344 र 0 29 5 60 248।
8: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी 1 बुद्ध टोल, संखुवा सभा।
10: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
8: त्यसको लागि के को चिन्ता, हाम्रै खाँचबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
10: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँचबारी 1 नगरपालिका रोड, संखुवा सभा।
8: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
10: प्रोप्राइटर लक्ष्मी काफ्ले,
8: सम्पर्क 98 4 33 47 262,
10: 98 10 55 55 85
8: र वाट्सएप नम्बर 98 5 20 28 6 46।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 MHz।
1: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाई खोल्ने,
2: दाँत भर्ने, दाँतको आकृति गर्ने,
1: दाँतको एक्सरे सुविधा,
2: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र स्वास्थ्य बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
1: ध्यान दिनै पर्ने कुरा।
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
3: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाक नेकुडी खेलछेउ शङ्खुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।
4: बजेट ल्याउँदै अधिकांश प्रदेशको बजेट उत्पादन र रोजगारी सिर्जनामा केन्द्रित गर्ने तयारी। इरानसँगको युद्ध अन्त्यका लागि सम्झौता तयार। आगामी शुक्रबार दुवै पक्ष बीच स्विजरल्याण्डमा हस्ताक्षर हुने राष्ट्रपति ट्रम्पको भनाई। र फिफा विश्वकपमा ट्युनिसिया विरूद्ध स्विडेनको शानदार जित, इक्वेडरलाई हराउँदै आइभरी कोस्टको पनि सुखद शुरूआत।

0: आजकल AI वॉइस फेक वीडियो को माध्यमबाट ठगी गर्ने, डिजिटल लेन्डिङ भन्दै झुटो लोन एप बनाएर स्क्यामिङ गर्ने, क्रिप्टो र इन्भेस्टमेन्ट ट्र्याप, फेक बैंक सर्वे वा अफरको माध्यमबाट ठगी गर्ने ठगहरूको बिगबिगी बढेको हुनाले यस्ता ठगहरूबाट सावधान रहौ। कुनै समस्या परेमा वा आफू ठगिएमा बैंकमा वा नजिकैको प्रहरीमा खबर गरौं। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि सानीमा बैंकद्वारा जारी।
1: वाइफा नेपालको स्टुडेन्ट अफर 70 एमबीपीएस को 12 महिनाको इन्टरनेट प्याकेजमा 6 महिना बोनस मात्र रु 8,350 फ्याट सहित। जानकारीका लागि 01597077789 मा सम्पर्क गर्नुहोस्। वाइफा नेपाल, स्पीड पनि सस्तो पनि।

0: हजुर, अब सानैमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। सानैमा घर कर्जा, सानैमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।
1: नमस्कार, कान्तिपुर आरिका साथमा सुनिता र म श्रीकृष्ण। शुरू गरौं अहिलेसम्मका प्रमुख प्रसंगबाट।
2: प्रतिनिधि सभा बैठकमा शुरू हुने बित्तिकै विपक्षी दलहरूले उठेर विरोध गरेका छन्। सभामुख डोल प्रसाद अर्यालले बैठक शुरू गर्ने बित्तिकै नेपाली कंग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी सहितका विपक्षी दलले उठेर विरोध गरेका हुन्। त्यसपछि सभामुख अर्यालले विपक्षी दलका सांसदलाई बोल्ने समय दिएका छन्। सोही बमोजिम अहिले विपक्षी दलका सांसदले सीमाना सहितका समसामयिक विषयमा आफ्ना धारणा राखिरहेका छन्। एमाले संसदीय दलका उपनेता पद्मा अर्यालले गिरीबन्ध चिया बगानको फाइल खोल्न चेतावनी दिएकी छन्। बैठकमा बोल्दै अर्यालले फाइल खोल्छु भनेर सरकारलाई नधम्क्याउन चेतावनी पनि दिइन्। आजको बैठकमा विनियोजन विधेयक 2083 मन्त्रालयगत विभिन्न शीर्षकमाथि समूहकृत रूपमा छलफल गर्ने कार्यसूची राखिएको छ। युवा श्रम तथा रोजगार मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि वन तथा पर्यावरण मन्त्रालय, सूचना तथा संचार मन्त्रालय सहितका 9 मन्त्रालयका लागि विनियोजित शीर्षकमाथि छलफल हुने कार्यसूची छ। यसैबीच राष्ट्रिय सभाको बैठक दिउँसो 1:15 बस्दैछ। राष्ट्रिय सभाको बैठकमा भने आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल हुने कार्यसूची छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा उठेका प्रश्नको जवाफ दिने संसद सचिवालयले जनाएको छ।
1: आज 7 प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 वार्षिक बजेट सार्वजनिक गर्दैछन्। संवैधानिक अनिवार्य प्रावधान अनुसार असार 1 प्रदेश सरकारले बजेट ल्याउन लागेका हुन्। यसका लागि सम्बन्धित प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रीहरूले नयाँ आर्थिक वर्षका लागि आय व्ययको विवरण प्रस्तुत गर्ने कार्यसूची बनाइएको छ। मध्य प्रदेशले दिउँसो 1 बजेट प्रस्तुत गर्नेछ भने कर्णाली प्रदेशले दिउँसो 3 बजेट ल्याउने तयारी गरेको छ। कोशी, बागमती र गण्डकी प्रदेशले दिउँसो 4 कार्यतालिका राखेका छन्। लुम्बिनी र सुदूरपश्चिम प्रदेशले भने साँझ 5 बजेट प्रस्तुत गर्ने समय तोकेका छन्। सबै प्रदेश सरकारहरूको नीति तथा कार्यक्रम प्रदेशसभाबाट पारित भइसकेकाले आज बजेट प्रस्तुत गर्ने बाटो खुलेको हो।
2: चीन भ्रमणमा रहेका परराष्ट्र मन्त्री शिशिर खनालले आज चिनिया समकक्षी वाङ यीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यतालिका छ। परराष्ट्र मन्त्रालयका अनुसार बेजिङमा हुने सो भेटवार्तामा परराष्ट्र मन्त्री खनालले नेपाल चीनको सम्बन्ध मजबूत बनाउन द्विपक्षीय हितका विषयमा छलफल गर्ने बताइएको छ। उनले चीन सरकारका उच्च स्तरीय पदाधिकारीहरूसँग पनि शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ। त्यस्तै भेटमा नेपाल चीन सम्बन्धलाई थप सुदृढ बनाउने तथा विभिन्न क्षेत्रमा सहकार्यलाई अझ गहिरो बनाउने विषयमा छलफल हुने जनाइएको छ। परराष्ट्र मन्त्री खनाल शनिबार राति 10 चीन प्रस्थान गरेका थिए। चीनको कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य तथा चिनिया विदेश मन्त्री वाङको औपचारिक निमन्त्रणामा मन्त्री खनाल 4 चीन भ्रमणमा गएका हुन्।
1: सुनको भाउ आज उच्च दरले बढ़ेको छ। तोलामा 5,000 रूपियाँ बढ़ेर सुनको भाउ तोलाको 2,98,200 रूपियाँ पुगेको हो। हिजो तोलामा 1,200 रूपियाँले बढ़ेको सुनको मूल्य आज थप महँगो भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। त्यसै गरी आज चाँदीको भाउ पनि बढ़ेको छ। चाँदी तोलाको 175 रूपियाँले बढ़ेर 5,015 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
2: महाधिवेशनको गृह कार्यमा जुटेको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रदेश अधिवेशनमा बहालवाला सभापति र सांसदहरू नै पराजित भएका छन्। पार्टीको नीति विपरीत उम्मेद्वार बनेका उनीहरूलाई प्रतिनिधिले हराएका हुन्। पार्टीले संघमा निर्वाचित सांसदहरूलाई तल्लो समितिमा उम्मेद्वार दिन रोक लगाएको थियो। विवादका कारण लम्बिएको बागमती प्रदेशको अधिवेशनमा वर्तमान सभापति तथा नुवाको 2 प्रतिनिधिसभा सदस्यमा निर्वाचित अच्युत्तम लामिछाने पराजित भएका छन्। काभ्रे 2 निर्वाचित सांसद भण्डारी पनि लामिछानेसँगै पराजित भएका हुन्। यसै गरी गण्डकी प्रदेशमा भएको निर्वाचनमा पनि बालवाला सभापति तथा नवलपुरबाट निर्वाचित सांसद राजन गौतम पराजित भएका छन्। पार्टी स्थापनाकालदेखि नै संगठन निर्माणमा महत्वपूर्ण भूमिका खेलेका गौतम 52 मतान्तरले पराजित भएका हुन्। लुम्बिनी प्रदेशमा भएको निर्वाचनमा समानुपातिक सांसद मंजु गेवाली भूषाल पराजित भएकी छन्। हालसम्म बागमती, कोशी, गण्डकी र लुम्बिनी प्रदेशको नेतृत्व चयन भइसकेको छ भने विवादका कारण मध्य प्रदेशको अधिवेशन स्थगित भएको छ। कर्णाली र सुदूरपश्चिममा भने आजदेखि अधिवेशन शुरू हुने राजसभाले जनाएको छ।
1: नेपालको पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ। जयतु संस्कृतम संस्थाले यस वर्ष 80 जयतु संस्कृतम दिवस मनाउन लागेको हो। विक्रम सम्बत 2004 साल असार 1 गते तीनधारा पाठशालाका विद्यार्थीले संस्कृतका साथै आधुनिक अंग्रेजी, गणित, विज्ञान, भूगोल लगायतका विषय पढ़न पाउनुपर्ने माग गर्दै राणा शासकका विरूद्ध गरेको आन्दोलनको सम्झनामा जयतु संस्कृतम दिवस मनाउने गरिन्छ। आधुनिक विषय अध्ययन गर्न पाउनुपर्ने माग शुरू भएको आन्दोलन पछि जहानीय राणा शासनको विरूद्ध र प्रजातन्त्र स्थापनाको पक्षमा केन्द्रित भएको थियो। राणा शासकले तीनधारा पाठशालाबाट चार पाटा मुडेर विद्यार्थीलाई उपत्यकाको नाका कटाएपछि विद्यार्थीले जहानीय राणा शासनको विरोध गर्दै देशभर जागरण फैलाउँदै जनतालाई राणा शासकका विरूद्ध संगठित गरेका थिए। दिवसका अवसरमा आज बिहान दरबार मार्ग स्थित तीनधारा पाठशाला अघि रहेको जयतु संस्कृतम स्तम्भमा माल्यार्पण, पुष्पगुच्छासहित विश्व शान्तिको कामना गर्दै स्वस्ति भाषण गरिएको छ। यस्तै दरबार मार्गबाट शुरू गरिएको प्रभात फेरी रानी पोखरी स्थित दरबार हाई स्कूलमा पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो।

0: हजुर, अब सानीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। सानीमा घर कर्जा, सानीमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।
1: वाइफा नेपालको स्टुडेन्ट अफर 70 MBPS को 12 महिनाको इन्टरनेट प्याकेजमा 6 महिना बोनस मात्र रु 8,350 VAT सहित। जानकारीका लागि 01597070789 मा सम्पर्क गर्नुहोस्। वाइफाई नेपाल, स्पिड पनि सस्तो पनि।

0: आजकल AI voice fake video को माध्यम बाट ठगी गर्ने, digital lending भन्दै झूठो loan app बनाएर scamming गर्ने, crypto र investment trap, fake bank survey वा offer को माध्यम बाट ठगी गर्ने ठगर को बिक्री बढेको हुनाले यस्ता ठगर बाट सावधान रहौ। कुनै समस्या परेमा वा आफू ठगिएमा ब्याङ्कमा वा नजिकैको प्रहरीमा खबर गरौ। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि स्थानीय ब्याङ्कद्वारा जारी।
1: ब्रेकपछि कान्तिपुर डायरीमा अब बाँकी प्रसंग। किर्तिपुर स्थित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका विस्थापित परिवारले खाना नपाएको भन्दै थाल ठटाएर विरोध प्रदर्शन गरेका छन्। आज बिहानैदेखि खान नपाएपछि आक्रोशित बनेका उनीहरूले सेन्टरको गेटमा थाल ठटाएर विरोध जनाएका हुन्। नगरपालिका र सम्बन्धित मन्त्रालयबीच समन्वय नहुँदा आफूहरू भोकै पर्नु परेको विस्थापितहरूको गुनासो छ। यसबारे बुझ्न खोज्दा कर्मचारीहरूले आफूहरूलाई केही थाहा नभएको भन्दै पञ्चिनी गरेको उनीहरूले आरोप लगाएका छन्। महानगरपालिकाका प्रहरी प्रमुख विष्णु प्रसाद जोशीले भने क्याटरिङ सेवा परिवर्तन हुन लागेकाले खाना खुवाउन ढिलो भएको दावी गरेका छन्। गत वैशाख 12 गते विभिन्न सुकुम्बासी बस्तीबाट विस्थापित भएका बासिन्दाहरू महीनौदेखि किर्तिपुर स्थित होल्डिङ सेन्टरमा आश्रय लिएर बस्दै आएका छन्।
2: कान्तिपुरमा अब अन्तर्राष्ट्रिय प्रसंग। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यका लागि तयार पारिएको सम्झौता अब पूरा भएको बताएका छन्। उनले सामाजिक सञ्जालमा पोस्ट गर्दै सम्झौताका बारेमा जानकारी दिएका हुन्, जसमा अमेरिकी र इरानी अधिकारीहरूले जारी युद्ध अन्त्य गर्न, इरानमा अमेरिकी नाकाबन्दी रोक्न र हर्मुज जलमार्ग पुनः खोल्नका लागि एक ढाँचामा सहमति जनाएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले उल्लेख गरेका छन्। सो प्रारम्भिक सम्झौतामा इरानको आणविक कार्यक्रमको विषय भने पछिको वार्ताका लागि

0: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
1: त्यसको लागि के को चिन्ता, हाम्रै खानपारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लाज छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पाठ पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
0: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
1: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
0: प्रोप्राइटर लक्ष्मी काफ्ले,
1: सम्पर्क 9843347268,
0: 9010555580
1: र वाट्सएप नम्बर 9852286646।
2: सरप्राइज जेनी, यो गहना कस्तो छ?
3: यस्तो पनि गहना लाउँछन्?
2: अनि यो
3: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
2: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
3: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
2: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
3: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गगनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गगना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
1: दुर्गा ज्वेलरी उद्योग, खानपारी एक, बुद्ध टोल, सङ्कुवा सभा।
3: प्रोप्राइटर गोपाल विश्वकर्मा, 9842059831, जनक पौडेली 9852558344 र 029562248।
1: दुर्गा ज्वेलरी उद्योग, खानपारी एक, बुद्ध टोल, सङ्कुवा सभा।
4: आयो सबको घर घरमा।
5: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
6: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
5: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842557841 र 0295625666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
7: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
8: राष्ट्रको गौरव नेपालीको आवाज, आजको आवश्यकता समृद्ध समाज, रेडियो सङ्खुवा सभा 95.5 MHz।

0: लौकै घर घर आयो हजुर सबको मन छुना, सबको मन छुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज।
2: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी सङ्खुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतिदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको बेवरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी हिमावी टोल देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 029-56-2201 र 97-499-22-520।
3: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाईँ हाम्रै बजार खादबारी सङ्घ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी सङ्घ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चस्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 सङ्घ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 97438640084।
4: NCSA कम्प्युटर सेन्टर खादबारी 1 सङ्ख्या सभा अरुण उपत्यकाकै सबैभन्दा पुरानो कम्प्युटर इन्स्टिच्युट।

0: आजको डिजिटल युगमा दक्षता नै सफलता हो। MCSA कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी प्रशिक्षक, व्यावहारिक प्र्याक्टिकल आधारित सिकाइ, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यू बेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 0295160076 र मोबाइल नम्बर 9840878967 र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर, आउनुहोस्, सेवाको अवसर दिनुहोस्।
1: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको कर प्रिन्ट रुजु, करको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी विवरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, ब्याङ्क भौचर भर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्नुहुन अनुरोध छ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
2: आयो सबको घर घरमा,
3: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
4: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
3: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57 841 र 029562 6066 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
5: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
6: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको नागरिक सहायता कक्ष सञ्चालन सम्बन्धी जानकारी। आदरणीय सेवाग्राही महानुभावहरू, यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिका लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्नुहुन अनुरोध छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकारी र कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
7: You're listening to the greatest beats, hits, news, views on 95.5 Radio Sankawasava.

0: सबै राम्रो सधैँ हाम्रो रेडियो संखुवा सभा 95.5 मेगाहर्ज सधैँ सुन्नु होला।
1: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
2: नमस्कार भाइ, तुमलेतिर पो हिँडेको हौ? म त
1: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
2: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
1: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
2: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
2: रबिन टेलर्स, खापबारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 9860946000
3: र 9193376।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: सरप्राइज जेनी, यो गहना कस्तो छ?
3: छ्या, यस्तो पनि गहना लाउँछन्?
2: अनि यो
3: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
2: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
3: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
2: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
3: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
2: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सम्कुवा सभा।
3: प्रोप्राइटर गोपाल विश्वकर्मा 98429-8801, जनक पौडेली 98525-58344 र 0295-60248।
2: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सम्कुवा सभा।
4: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
5: खाँदबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
4: पाथीभरा डेन्टल खाँदबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
5: हाम्रा सेवाहरू
4: दाँत नदुखाइ खोल्ने,
5: दाँत भर्ने, दाँतको आकृति गर्ने,
4: दाँतको एक्सरे सुविधा,
5: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
4: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
5: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
4: ध्यान दिनै पर्ने कुरा,
5: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
4: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खाँदबारीमा एक मात्र डेन्टल,
1: पाथीभरा डेन्टल, खाँदबारी नगरपालिका 1, हाटलाग्ने टुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295-62320 र 98420-50541।
6: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
7: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खाँदबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
6: हाम्रो सेवाहरू
7: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295-60580, 99525-61580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदबारी 1, सङ्खुवा सभा।
8: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
9: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
8: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1, नगरपालिका रोड, सङ्खुवा सभा।
9: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
8: प्रोप्राइटर लक्ष्मी काफ्ले,
9: सम्पर्क 98433-47262,
8: 98-10-55-55-85
9: र वाट्सएप नम्बर 98-5-20-28-646।
8: के तपाईँ
10: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
9: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खातबारीमा सेवा दिइरहनु भएको छ।
10: शङ्कर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
9: हाम्रा सेवाहरू
10: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
9: दाँत खोल्ने, दाँत सफा गर्ने,
10: दाँतको एक्सरे गर्ने,
9: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
10: झिक्न मिल्ने आरपीडी लगाइने,
9: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
10: बाङ्गोटिङको दाँत मिलाइने,
9: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
10: मनकामना डेन्टल क्लिनिक खाद्रे नगरपालिका एक प्रहरी गेट छेउ सङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
9: सम्पर्क नम्बर 0295906667 र 98420226667।
10: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
11: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादबारी नगरपालिका एक प्रगति टोल, विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163555553 र 98423188049।

0: रेडियो संखुवा सभा समय सूचक अहिले दिनको 2 बज्यो।
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, संखुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्ले,
2: सम्पर्क 98433-47262,
1: 98-10-55-55-85
2: र व्हाट्सएप नम्बर 98-5-20-28-646।
3: के निशा, तिमी उठ्ने बेला भएन भनेको? तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
4: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खाँदबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
3: हाम्रो सेवाहरू
4: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, घिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0935605080, 99520165080 र 99421-08181। ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी 1, संखुवा सभा।
5: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
1: खाँदारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
5: पाथीभरा डेन्टल खाँदारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
1: हाम्रा सेवाहरू
5: दाँत नदुखाइ खोल्ने,
1: दाँत भर्ने, दाँतको आकृति गर्ने,
5: दाँतको एक्सरे सुविधा,
1: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
5: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
1: दाँत नहुने बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, घिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
5: ध्यान दिनै पर्ने कुरा,
1: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
5: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खाँदबारीमा एक मात्र डेन्टल,
2: पाथीभरा डेन्टल, खाँदबारी नगरपालिका 1, हाटलाग्ने टुडी खेल छेउ, संखुवा सभा। फोन नम्बर 0295-62320 र 98420-50541।
6: आयो सबको घर घरमा।
7: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस हरेक घर घरमा।
8: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
7: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98-432-57-841 र 0-29-562-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
9: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।

0: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online. This is Radio Songkhwasuba, 95.5 MHz.
1: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खातबारीको लागि पाँचीभरा डेन्टल र इटहरीमा सय पत्री डेन्टल हस्पिटल।
1: पाँचीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाइ खोल्ने,
2: दाँत भर्ने, दाँतको आसुति गर्ने,
1: दाँतको एक्सरे सुविधा,
2: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाँचीभरा डेन्टल।
1: ध्यान दिनै पर्ने कुरा,
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
3: पाँचीभरा डेन्टल, खातबारी नगरपालिका एक, हाटलाग नेकुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: सरप्राइज जेनी, यो गहना कस्तो छ?
3: छ्या, यस्तो पनि गहना लाउँछन्?
2: अनि यो
3: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
2: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
3: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
2: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
3: हजुर, तपाईँ पनि पुरानो तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
2: दुर्गा ज्वेलरी उद्योग, खाँदारी 1 बुद्ध टोल, सम्कुवा सभा,
3: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98-420-59-801, जनक पौडेली, 98-520-58-344 र 0-29-560-248।
2: दुर्गा ज्वेलरी उद्योग, खाँदारी 1 बुद्ध टोल, सम्कुवा सभा।
4: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
5: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
4: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
5: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
4: प्रोप्राइटर लक्ष्मी काफ्ले,
5: सम्पर्क 98-433-47-262,
4: 98-10-55-55-85
5: र व्हाट्सएप नम्बर 98-520-28-646।
6: आयो सबको घर घरमा।
7: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
8: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 MHz।
7: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98-432-57-841 र 0-29-562-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
9: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
10: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
11: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
10: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
11: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
10: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
11: ए ल ल, सँगै जाउँ न भाइ।
12: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
5: रबिन टेलर्स, खाँदबारी नगरपालिका 9, तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
12: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
5: सम्पर्क नम्बर 98-60-96-40-00
12: र 98-19-32-76-75।
13: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
14: ए अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्रै स्टोर निर्माण होम डेकोरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
13: हाम्रो सेवाहरू
14: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडीमेड ढुङ्गाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर खाँदारी एक सङ्खुवा सभा।
15: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
14: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
15: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खाँदारी नगरपालिका एक प्रगति टोल,
14: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
15: प्रोप्राइटर प्रतीक्षा दाहाल,
14: सम्पर्क नम्बर 99163555553
15: र 99423180। तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
16: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
15: शङ्कर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
16: हाम्रा सेवाहरू
15: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
16: दाँत खुल्ने, दाँत सफा गर्ने,
15: दाँतको एक्सरे गर्ने,
16: झिक्न नमिल्ने पिच दाँत लगाइने,
15: झिक्न मिल्ने आरपीडी लगाइने,
16: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
15: बाङ्गो टिङ्गो दाँत मिलाइने,
16: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
15: मनकामना डेन्टल क्लिनिक, खाँदारी नगरपालिका एक, प्रहरी गेट, सेउ सङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
16: सम्पर्क नम्बर 0295906667 र 98420226667।

0: एउटा कुरा सोधौँ, तपाईँको नि फर्स्ट लभ थियो अरे नि कलेजमा, सुनाउनु न मलाई।
1: कसले भन्नु?
0: भाउजूले।
1: फर्स्ट लभ

0: रेडियो संखुवा सभा समय सूचक अहिले दिनको 3 बज्यो।
1: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाइ खोल्ने,
2: दाँत भर्ने, दाँतको आसुति गर्ने,
1: दाँतको एक्सप्रेस सुविधा,
2: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
1: ध्यान दिनै पर्ने कुरा,
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
0: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाग नेकुडी खेल छेउ, शंखुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।
3: ¿Qué es todo esto? ¿Es en serio? ¿Quién me manda tantos mensajes? Ok, tengo que chequear esto.
4: ¡Oh, sí! ¡Powerball!
5: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya!
6: Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
7: सांसदहरूले खर्च कटौतीका 12 प्रस्ताव पेश गरेका छन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको बजेटले कर्णाली र सुदूरपश्चिमका औद्योगिक क्षेत्रलाई सम्बोधन नगरेको भन्दै एमाले र नेकपाका सांसदहरूले खर्च 1 रूपियाँ कायम गर्न प्रस्ताव दर्ता गराएका छन्। कृषि मन्त्रालयको बजेट कार्यान्वयन योग्य नरहेको र मध्यम वर्गका किसानलाई सम्बोधन नगरेको भन्दै त्यहाँ पनि कटौतीको प्रस्ताव आएको छ। सरकारी विज्ञापनमा समान पहुँच नभएको र हिमाली तथा पहाड़ी क्षेत्रमा अझै गुणस्तरीय इन्टरनेट सेवा नपुगेकोमा असन्तोष जनाउँदै सूचना तथा संचार मन्त्रालयको खर्च कटौतीको प्रस्ताव पेश भएको छ। शिक्षा, स्वास्थ्य, संस्कृति, पर्यटन, महिला तथा भूमि व्यवस्था मन्त्रालयमा समेत पर्याप्त बजेट विनियोजन नभएको आरोप लगाउँदै सांसदहरूले 1 रूपियाँ वा 100 रूपियाँ कायम गर्न सांकेतिक कटौती प्रस्ताव दर्ता गराएका छन्। यस्ता प्रस्तावलाई सरकारप्रतिको असन्तोष र जवाफदेहिता माग्ने सांकेतिक अभिव्यक्तिका रूपमा लिइन्छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले गएको जेठ 15 गते संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष 2083-84 बजेट प्रस्तुत गर्नुभएको थियो। यसअघि प्रतिनिधि सभामा बजेटमाथि सामान्य छलफल र अर्थमन्त्रीबाट जवाब दिने काम सम्पन्न भइसकेको छ। राष्ट्रिय सभामा भने बजेटमाथिको सामान्य छलफल आजदेखि शुरू भएको छ। बजेटमा आजै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची छ। इलामका चिया उद्योगहरू आजदेखि बन्द भएका छन्। भारतीय पक्षले नेपाली चिया निकासीमा अवरोध गरेपछि उद्योगीहरूले उत्पादन बन्द गरेका हुन्। अहिले भारतीय बजारमा पुगिसकेको 3 लाख किलो भन्दा बढ़ी र नेपालका उद्योगहरूमा 7 लाख किलो तयारी चिया थन्किएको छ। भारतीय भन्सारमा नेपाली चियाको नमूना संकलन गरी परीक्षणका लागि पठाउने र त्यसको प्रतिवेदन आउन 15 देखि 20 दिनसम्म लाग्ने झन्झटिलो प्रक्रियाका कारण भारतीय चिया आयातकर्ताहरूले नेपालको चिया लगाएका छैनन्। मौजदात बिक्री नभई थप उत्पादन गर्न नसकिएको सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएशनका अध्यक्ष दिल्ली श्रेष्ठले बताउनुभयो। उहाँका अनुसार पहाड़ी भेगका अर्थोडक्स चिया उद्योगहरू आजदेखि बन्द भएका छन्। तराईका सीटीसी चिया उद्योगहरू असार 4 गतदेखि बन्द हुनेछन्। नेपालमा उत्पादित चियाको 90% बजार भारत हो। चिया उद्योगमा यति ठूलो समस्या आइपर्दा पनि सरकारले निर्यात सहजीकरणका लागि कुनै कूटनीतिक पहल नगरेको उद्योगहरूको गुनासो छ। उद्योग बन्द हुँदा हजारौं मजदूर र हरियो पत्ती बेच्ने किसान प्रत्यक्ष मार्नु परेका छन्। ताप्लेजुङको 8 राई त्रिवेणी गाउँपालिकामा यही असारको 12 र 13 गते प्रदेश स्तरीय अलैंची महोत्सवको आयोजना हुने भएको छ। अलैंची प्रवर्धन गर्ने उद्देश्यले ताप्लेजुङमा पहिलो पटक महोत्सव हुन लागेको महोत्सव मूल समारोह समितिका संयोजक बालचन्द्र आङ बुहाङले बताउनुभयो। 8 राई त्रिवेणी गाउँपालिका र कृषि ज्ञान केन्द्र ताप्लेजुङको आर्थिक सहयोगमा हुन लागेको महोत्सवमा अलैंचीका बोट बिरूवा तथा फल प्रदर्शनी, अलैंचीबाट उत्पादन हुने खाद्य पदार्थ र स्थानीय उत्कृष्ट अलैंची बगान तथा कमजोर अलैंची बगानको प्रदर्शन र अवलोकन लगायत गतिविधि हुने आयोजकले जनाएको छ। ताप्लेजुङमा 3,700 हेक्टर क्षेत्रफलमा अलैंची खेती भइरहेको छ। चितौन राष्ट्रिय निकुञ्जमा रहेको घडियाल गोही प्रजनन केन्द्रले पछिल्लो 45 वर्षमा 2315 गोहीलाई नदीमा छाडेको छ। केन्द्रका अनुसार सन् 1981 यता विभिन्न 8 नदीमा ती गोहीलाई छाडिएको हो। केन्द्रका अनुसार राप्ती नदीमा सबैभन्दा धेरै 1560 गोही छाडिएको छ। यस्तै अहिलेसम्म नारायणी नदीमा 419, सप्तकोशीमा 115, बबहीमा 110, कर्णालीमा 41, कालीगण्डकीमा 35, शुक्लाफाटाको चौधारामा 25 र बाँकेको राप्तीमा 10 गोही छाडेको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिनुभयो। हरेक वर्ष गोही छाड्ने गएको भए पनि गणना गर्दा भेटिने गोहीको संख्या भने बढ़न सकेको छैन। गएको वर्ष राप्ती र नारायण नदीमा गोही गणना गर्दा 366 मात्र भेटिएका थिए। घडियाल गोही संकटापन्न अवस्थामा पुगेको सरीसृप प्राणी हो। विगतमा पाकिस्तान, बंगलादेश, भूटान, म्यानमार लगायत देशहरूमा समेत पाइने गरेको घडियाल अहिले नेपाल र भारतमा मात्रै पाइन्छ। नदीमा बढ़दो मानवीय चहलपहल, नदीजन्य पदार्थ उत्खनन, प्रदूषण लगायतका कारण गोहीहरू प्राकृतिक वासस्थानमा असुरक्षित बनिरहेका विज्ञहरू बताउँछन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
8: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
9: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
10: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
9: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
11: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
12: फोन 0556493333, 4935555।
7: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। कैलालीमा वन कार्यालयका कर्मचारीले भीड़बाट टेम्पो खसालिदिएको घटनाबारे छानबिन गर्न सुदूरपश्चिम प्रदेश सरकारले छानबिन समिति गठन गरेको छ। वन कर्मचारीको कार्यशैलीप्रति सामाजिक सञ्जाल र संचार माध्यममा तीव्र आलोचना भएपछि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले 5 समिति गठन गरेको हो। वन निर्देशक हेमराज विष्टको संयोजकत्वमा गठन भएको समितिले 7 प्रतिवेदन बुझाउनेछ। घटनाको पृष्ठभूमि र दोषीको पहिचान गर्न सरकारले प्रशासनिक, प्राविधिक र कानूनी विज्ञहरूलाई समितिमा राखेको छ। गोदावरी नगरपालिका नम्बर 4 चुरी क्षेत्रमा वन अतिक्रमण हटाउने क्रममा एउटा टेम्पो भीड़बाट खसालिदिएको भिडियो सामाजिक सञ्जालमा फैलिएपछि वन कर्मचारीहरूको कार्यशैलीप्रति तीव्र असन्तुष्टि व्यक्त भइरहेको थियो। अब विदेशको खबर। लामो समयको अवरोधपछि युरोपेली संघ ईयूले युक्रेनको सदस्यता प्रक्रिया अगाडि बढ़ाउने निर्णय गरेको छ। ईयूका 27 सदस्यीय राष्ट्रका विदेश मन्त्रीहरूले युक्रेन तथा छिमेकी मोल्डोभासँग ईयूको कानून र मापदण्डसँग समायोजन गर्ने पहिलो चरणको औपचारिक वार्ता शुरू गर्ने निर्णय गरेका हुन्। हंगेरीका नेता भिक्टर ओरबानले लामो समयदेखि यो प्रक्रियामा अवरोध सूचना गर्नुभएको थियो, तर अप्रेलमा चुनावी पराजय भोगेपछि सदस्यता प्रक्रियाले पुनः गति लिएको हो। युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयन र परिषदका अध्यक्ष एन्टोनियो कोस्टाले युक्रेन र मोल्डोभाले कठिन परिस्थिति पनि सुधार जारी राखेको भन्दै प्रशंसा गर्नुभएको छ। रूसको आक्रमणपछि आवेदन दिएको चार वर्षपछि युक्रेनले उल्लेखनीय प्रगति हासिल गरे पनि पूर्ण सदस्यताका लागि कानूनी संरचना र प्रशासनिक मापदण्डहरू यो अनुरूप बनाउन अझै धेरै चुनौती बाँकी छन्। जर्मन चान्सलर फ्रेडरिक मोर्जले मतदान अधिकार बिनाको सहयोगी सदस्यको अवधारणा अघि सारे पनि युक्रेन राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले पूर्ण अधिकार सहितको सदस्यतामा मात्र सहमत हुने अडान लिनुभएको छ। अब खेल खबर। विश्वकप फुटबलमा खेलको रोमाञ्चकसँगै जापानी समर्थकहरूको व्यवहारले अन्तर्राष्ट्रिय ध्यान तानेको छ। अमेरिकाको टेक्सासमा नेदरल्याण्डसँग दुई दुई गोलको बराबरीपछि जापानका प्रशंसकहरूले रंगशाला सफा गरेपछि उनीहरूको सफाई संस्कृति फेरि चर्चाको केन्द्रमा आएको हो। खेलपछि दर्शकहरूले केही समय रंगशालामै बसेर आफ्ना सीट वरिपरिका फोहोर संकलन गर्दै निलो प्लास्टिक झोलामा राखेका थिए। उनीहरूको यो व्यवहार जापानमा सानै उमेरदेखि सिकाइने संस्कारको हिस्सा भएको बताएका छन्। जापान लगातार आठौं विश्वकपमा सहभागी भइरहेको छ र यस क्रममा समर्थकहरूको अनुशासित व्यवहार विश्वभर चिनिने विशेषता बनेको छ। जापानमा बाल्यकालदेखि नै सरसफाई शिक्षामा जोड़ दिइन्छ। विद्यालयमा विद्यार्थीहरूले दैनिक रूपमा कक्षा कोठा र विद्यालय परिसर आफै सफा गर्ने अभ्यास गर्छन्। सार्वजनिक फोहोर फाल्ने भाँडाहरू कम हुने भएकाले मानिसहरूले आफ्नो फोहोर आफै घर फर्काएर व्यवस्थापन गर्ने परम्परा पनि जापानमा स्थापित छ। चार भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। प्रतिनिधि सभामा विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल शुरू। खर्च कटौतीका 12 प्रस्ताव पेश। बजेटमाथि विपक्षी सांसदका प्रश्नै प्रश्न। निर्यातमा अवरोध आएपछि इलामका चिया उद्योग बन्द। सयौं मजदूर र चियापत्ती बेच्ने किसान पनि मर्कामा। यति ठूलो समस्यामा पनि सरकारले कूटनीतिक पहल नगरेको गुनासो। बितेको 45 वर्षमा 2300 भन्दा बढ़ी घडियाल गोही हुर्काएर नदीमा छाडे पनि बाँच्ने दर निकै कम। नदीजन्य पदार्थ उत्खनन र प्रदूषण लगायतका कारण समस्या। युरोपियन संघले युक्रेनको सदस्यता प्रक्रिया अघि बढ़ायो। पूर्ण सदस्यताको बाटो अझै चुनौतीपूर्ण। र विश्वकप फुटबलमा जापानी प्रशंसकको सफाई संस्कृति चर्चामा।
12: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: म यति जान्छु
2: ल, त्यसो भए 4 बजेतिर भेटौँलाई।
1: के को 4 बजे?
2: 5
1: आमाले मार्छन्।
3: अनि
4: ब्रो, यत्रो वर्ष कहाँ आएको त?
1: कहाँ जानु, 2 वर्ष मङ्गल ग्रह गएर आएको।
2: अनि ब्रो, त्यहाँ पानी पाउँदो रहेछ त?
1: अनि केटा, कसको भएमा बाजा बजाएर आएको?
2: बाजा रे, प्रोग्राम थियो स्कुलमा, क्यान्सिल हो अनि बजिरहने।
1: अनि रुबी?
2: ए रुबी, ऊ पनि प्रोग्राम गर्न गएको थियो, क्यान्सिल भयो, फर्किदियो होला नि। नाम लिया सैतान हाजिर। ओ

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
2: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
1: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
2: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्ने छ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
1: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
2: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
2: रबिन टेलर्स, खापबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 9860946400
3: र 9919376375।
4: आयो सबको घर घरमा।
5: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
6: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
5: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842357841 र 0295266666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
7: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
2: सरप्राइज जेनी, यो गहना कस्तो छ?
8: यस्तो पनि गहना लाउँछन्?
2: अनि यो
8: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
2: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
8: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त, कहाँ किन्नु भएको?
2: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
8: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुनचाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सोझै सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
2: दुर्गा ज्वेलरी उद्योग, खानबारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
8: प्रोप्राइटर गोपाल विश्वकर्मा, 9842059801, जनक पौडेली, 9852558344 र 0295602048।
2: दुर्गा ज्वेलरी उद्योग, खानबारी 1 बुद्ध टोल, सङ्कुवा सभा।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
3: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा सयपत्री डेन्टल हस्पिटल।
2: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू
2: दाँत नदुखाइ खोल्ने,
3: दाँत भर्ने, दाँतको आसुति गर्ने,
2: दाँतको एक्सप्रेस सुविधा,
3: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
2: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
2: ध्यान दिनै पर्ने कुरा,
3: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
2: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल,
4: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, हाटलाग नेटुडी खेल छेउ, शङ्खुवा सभा। फोन नम्बर 0295-62-320 र 98-420-50-541।
5: होइन, यो खातबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
6: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खातबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँदरी नगरपालिका एक, प्रगति टोल। विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163-55553 र 98423-18-049।
5: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
7: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पाठ पूर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
5: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खातबारी एक, नगरपालिका रोड, शङ्खुवा सभा।
7: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पूर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
5: प्रोप्राइटर लक्ष्मी काफले,
7: सम्पर्क 98433-47-262,
5: 98-10-55-55-85
7: र वाट्सएप नम्बर 98-5-20-28-6-46।

0: संसारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव नेपालीको शान। रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज।
1: नमस्कार वडाध्यक्षज्यू।
2: नमस्ते नमस्ते, के भन्दा आउनुभयो त?
1: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलनमा आएको।
2: त्यस्तो के कुरा थियो कुन्नी?
1: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
2: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी लो अरू पूर्वकै चर्चित दिशा टेलर खातबारी भन्दै सिलाएको त भनी तपाईँहरू पनि हेर्छ बन्द विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
1: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
3: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
4: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
5: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
6: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
7: डिजाइनर सुट स्पेशलिस्ट अनिल ठटाल,
5: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 98420872776।
8: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादरी 1 बुद्धसुक बाटो दूरसञ्चार जाने बाटो।
9: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
10: किन र काका?
9: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्।
10: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
9: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
10: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
9: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
10: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
9: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
10: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल लिएमा 1 तोला चाँदी उपहार दिइनेछ।
9: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
10: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
9: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
10: प्रोप्राइटर सुनु एन्ड भीमका दाइली।
9: सम्पर्क 0291404084 र 98040458727।
11: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
12: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
11: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
12: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
11: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
12: ए ल ल, सँगै जाउँ न भाइ।
10: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
9: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
10: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
9: सम्पर्क नम्बर 98606940000
10: र 98192376775।
13: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
14: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
13: शङ्कर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
14: हाम्रा सेवाहरू
13: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकदार तथा परामर्श दिने,
14: दाँत खोल्ने, दाँत सफा गर्ने,
13: दाँतको एक्सरे गर्ने,
14: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
13: झिक्न मिल्ने आरपीडी लगाइने,
14: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
13: बाङ्गो टिङ्गो दाँत मिलाइने,
14: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
13: मनकामना डेन्टल क्लिनिक खाँद्रे नगरपालिका एक प्रहरी गेट छेउ सङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
14: सम्पर्क नम्बर 0295906667 र 98422267।
13: होइन, यो खाँदबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
15: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खाँदबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
13: प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खाँदबारी नगरपालिका एक प्रगति टोल,
15: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याब सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
13: प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 9813555553 र 9843218049।

0: ओहो लु नमस्कार है सर। ओहो लु नमस्कार है सर। नमस्कार, अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
1: हो नि सर, थटल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
0: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त थटल टेलर्समा गइहाल्नु पर्यो।
2: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
3: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
2: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
3: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
2: होटल टेलरिङ सेन्टर, खाँदबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
3: डिजाइनर सुमन ठटाल, 9865349444
2: र 0295901155।
4: More style, more design. Total Tailors.
5: Surprise! Jenny, यो गहना कस्तो छ?
6: छ्या, यस्तो पनि गहना लाउँछन्?
5: अनि यो?
6: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
5: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
6: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
5: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
6: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
5: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सम्कुवा सभा।
6: प्रोप्राइटर गोपाल विश्वकर्मा, 9842069801, जनक पौडेली, 9852558344 र 0295602048।
5: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सम्कुवा सभा। घरको झ्याल ढोकामा अल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
7: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर, खाँदबारी एक, खाँदबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800906062।
8: आयो सबको घर घरमा।
9: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
10: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
9: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842597841 र 0295266666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
11: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन

0: नमस्कार, नेपाली सैनिक रेडियो कार्यक्रमको प्रतीक्षामा रहनुभएका समस्त श्रोतामा हार्दिक स्वागत तथा अभिवादन गर्दछु। म प्राविधिक अमलदार राजु किसान। नेपाली सेनाद्वारा उत्पादित यो कार्यक्रम रेडियो नेपाल सहित देशभरका विभिन्न एफएम रेडियोहरूबाट सुन्दै आउनुभएको छ भने नेपाली सेनाको वेबसाइट नेपाल आर्मी .mil.np समेत सुन्न सक्नुहुनेछ। श्रोता, आजको कार्यक्रममा हामी सैनिक गतिविधिको साथमा विश्व शान्ति स्थापना कार्यमा नेपाली शान्ति सैनिकको योगदान सम्बन्धी तयार पारिएको रेडियो सामग्री प्रस्तुत गर्नेछौ। कार्यक्रमको शुरूआत गरौं नेपाली सैनिक गतिविधिबाट।
1: नेपाली सैनिक गतिविधि प्राविधिक सहसेनानी अपेक्षा ढुंगानाबाट सुन्नुहोस्। उच्च पेशागत दक्षता, व्यावसायिक चरित्र एवं कार्यकुशलताका साथ कार्य सम्पादन गर्ने नेपाली सेनाका 37 जना सकल दर्जालाई प्रधान सेनापति प्रशंसा निशान र कदरपत्र प्रदान गरिएको छ। प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देलले जेठ 28 गते जंगी अड्डामा आयोजित एक विशेष कार्यक्रममा उक्त निशान तथा कदरपत्र प्रदान गर्नुभएको हो। संवेदनशील र चुनौतीपूर्ण अवस्थामा संयमपूर्वक परिस्थितिको सही मूल्यांकन गर्दै सैनिक मूल्य मान्यतालाई आत्मसात गरी प्राप्त जिम्मेवारी उत्कृष्ट ढंगले पूरा गर्ने राष्ट्रसेवक सैनिकहरूको कदर स्वरूप प्रधान सेनापति प्रशंसा निशान र कदरपत्र प्रदान गरिएको हो। प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देलले सहायक रथी दर्जामा पदोन्नति हुनुभएका दुईजना महासेनानीलाई जेठ 25 गते दर्जियानी चिन्ह प्रदान गर्नुभएको छ। उहाँले महासेनानी डाक्टर श्री नवीन भक्त साक्य र महासेनानी श्री हरिश बहादुर बमलाई सहायक रथीको दर्जियानी चिन्ह प्रदान गर्नुभएको हो। सोही अवसरमा प्रधान सेनापतिले प्रमुख सेनानी रवि जंग खड्कालाई समेत महासेनानीको दर्जियानी चिन्ह प्रदान गर्नुभयो। मित्र राष्ट्र भारतको उमरोई स्थित फरेन ट्रेनिङ नोडमा जेठ 4 गतेदेखि 17 गतेसम्म सञ्चालन भएको संयुक्त सैनिक अभ्यास प्रगतिको पहिलो संस्करणमा सहभागी नेपाली सेनाका 4 जना महिला सहितको 38 सदस्यीय टोली जेठ 18 गते स्वदेश फिर्ता भएको छ। उक्त अभ्यास निरीक्षणका लागि नेपाली सेनाको तर्फबाट अब्जर्भर डेलिगेशन टीमको नेतृत्व गर्दै बलाधिकृत रथी श्री प्रदीप जनकेसी सहभागी हुनुभएको थियो। बुद्ध एयरले उडान अवधि सकिएको विमानको फ्यूजलेज नेपाली सेनालाई हस्तान्तरण गरेको छ। जेठ 25 गते आयोजित कार्यक्रममा बुद्ध एयर प्रालीका महाप्रबन्धक श्री वीरेन्द्र बहादुर बस्नेतले युद्धकार्य विभागका विभागीय प्रमुख उपरथी श्री अनुप जंग थापालाई एटीआर 72 विमानको उक्त फ्यूजलेज हस्तान्तरण गर्नुभएको हो। उक्त फ्यूजलेज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुन सक्ने हवाई दुर्घटना, विभिन्न प्रकारका सम्भावित चुनौतीहरूको समाधानका लागि सतर्कता, पूर्व तयारी र प्रतिकार क्षमता अभिवृद्धिसँग सम्बन्धित तालिम प्रयोजनका लागि प्रयोग गरिनेछ। सूचना प्रविधि निर्देशनालयले नेपाली सेनाका विभिन्न युनिट तथा कार्यालयमा कार्यरत अधिकृतहरूलाई सहभागी गराई जेठ 25 गते जंगी अड्डामा सूचना प्रविधि सम्मेलन 2083 सञ्चालन गरेको छ। उक्त सम्मेलन युद्धकार्य विभागका विभागीय प्रमुख उपरथी श्री अनुप जंग थापाले समापन तथा सूचना प्रविधि निर्देशक सहायक रथी श्री अच्युत प्रसाद अधिकारीले शुभारम्भ गर्नुभएको हो। समापनका अवसरमा उपरथी श्री थापाले विश्व परिवेशमा विकसित सूचना प्रविधिलाई नेपाली सेनामा पनि विकास गर्दै लैजानुपर्ने र नेपाली सेनाको साइबर स्पेसलाई सुरक्षित राख्नुपर्ने धारणा व्यक्त गर्नुभयो। जंगी अड्डा स्थित सभामण्डपमा जेठ 28 गतेबाट सिसम 9 ब्रिगेड कमाण्डर्स ओरिएन्टेशन प्रोग्राम शुरू भएको छ। उक्त कार्यक्रमको सैनिक तालिम महानिर्देशक उपरथी श्री प्रेम बहादुर पुनले शुभारम्भ गर्नुभएको हो। विष्णु दलगौड़ले शीघ्र प्रभावी आयोजना अन्तर्गत धनुषा जिल्ला कमला नगरपालिका 3 लगमा बजार स्थित भगवती मन्दिर परिसरमा विश्राम घर तथा खानेपानीको धारा निर्माण गरेको छ। उक्त नवनिर्मित संरचना मध्यपूर्वी प्रेतनापति उपरथी श्री भुवन खत्री र कमला नगरपालिकाका नगर प्रमुख श्री विश्वेश्वर यादवले जेठ 28 गते संयुक्त रूपमा उद्घाटन गर्नुभई प्रेतनापतिले नगर प्रमुखलाई हस्तान्तरण गर्नुभयो। अर्जुन बाँडगढ़ले शीघ्र प्रभावी आयोजना अन्तर्गत डडेलधुरा जिल्ला अमरगढ़ी नगरपालिका 5 स्थित ऐतिहासिक अमरगढ़ी किल्ला स्तरोन्नति गरेको छ। स्तरोन्नति गरिएको उक्त गढ़ी किल्ला नम्बर 25 वाहिनी अड्डाका सहायक वाहिनीपति महासेनानी श्री सोनिक गुरूङले जेठ 27 गते अमरगढ़ी नगरपालिकाका प्रमुख श्री दिल्लीराज जोशीलाई हस्तान्तरण गर्नुभयो। भैरव प्रसाद गढ़ले शीघ्र प्रभावी आयोजना अन्तर्गत डोटी जिल्ला दिपायल सिलगढ़ी नगरपालिका एक स्थित तिखागढ़ी स्तरोन्नति गरेको छ। स्तरोन्नति गरिएको उक्त गढ़ी नम्बर 5 वाहिनीपति सहायक रथी श्री सरोज कुमार अधिकारीले दिपायल सिलगढ़ी नगरपालिकाका नगर प्रमुख श्री बाजे सिंह खड्कालाई जेठ 26 गते हस्तान्तरण गर्नुभयो। शेरगढ़ले शीघ्र प्रभावी आयोजना अन्तर्गत नुवाकोट जिल्ला विदुर नगरपालिका 10 स्थित शुभघाटदेखि गेरखुटाड़सम्म एकीकरण पदमार्ग स्तरोन्नति तथा 300 मीटर गोरेटो बाटोमा सीढ़ी निर्माण गरेको छ। स्तरोन्नति तथा नवनिर्मित मार्ग नम्बर 6 वाहिनीपति सहायक रथी श्री उज्जवल विक्रम राणाले विदुर नगरपालिकाका नगर प्रमुख श्री राजन श्रेष्ठलाई जेठ 26 गते हस्तान्तरण गर्नुभयो। शत्रुभञ्जन गुल्मले शीघ्र प्रभावी आयोजना अन्तर्गत हुम्ला जिल्ला अदानचुली गाउँपालिका 5 बारी गाउँमा हेलिप्याड निर्माण गरेको छ। उक्त हेलिप्याड गुल्मपति सेनानी श्री हरिबाबु श्रेष्ठले जेठ 26 गते उद्घाटन गर्नुभई गाउँपालिकाका अध्यक्ष श्री मोहन विक्रम सिंहलाई हस्तान्तरण गर्नुभयो। नयाँ सबुजगढ़ले शीघ्र प्रभावी आयोजना अन्तर्गत तनहू जिल्ला देवघाट स्थित महेश सन्यास आश्रमद्वारा संचालित रामाणानन्द अनुसन्धान केन्द्र एवं पुस्तकालयलाई पुस्तक र्याक हस्तान्तरण गरेको छ। 25,000 पुस्तक अट्ने क्षमता भएको उक्त र्याक नम्बर 7 वाहिनीपति सहायक रथी श्री विक्रम गुरूङले जेठ 19 गते आश्रमका अध्यक्ष स्वामी रामाणानन्द गिरीलाई हस्तान्तरण गर्नुभयो। पश्चिम एयरबेसले जटिल प्रसूति समस्या भएकी डोल्पा जिल्ला डोल्पो बुद्ध गाउँपालिका 6 सिमेनकी 33 वर्षीय धावा बुटे गुरूङलाई जेठ 26 गते उद्धार गरी सुर्खेत स्थित कर्णाली प्रदेश अस्पताल कालागाउँ पुर्याएको छ। त्यस्तै मध्य एयरबेसले सोलोखुम्बु जिल्ला सोलो दुधकुण्ड नगरपालिका 2 44 वर्षीय हेमकुमारी कार्कीलाई जेठ 25 गते उद्धार गरी काठमाडौँ पुर्याएको छ। नम्बर 1 विपद व्यवस्थापन गण र महावीर गण रेन्जरबाट खटिएको टोलीले हावाहुरी तथा पानीको छालको कारण पोखराको फेवातालमा फँसेका विदेशी सहित 58 जनाको सकुशल उद्धार गरेको छ। सोक्रममा टोलीले जेठ 30 गते स्वदेशी 1 र विदेशी 6 गरी 7 जना, जेठ 24 गते स्वदेशी 4 र विदेशी 5 गरी 9 जना, जेठ 23 गते स्वदेशी 6 र विदेशी 3 गरी 9 जना र जेठ 20 गते स्वदेशी 14 र विदेशी 19 गरी 33 जनाको सकुशल उद्धार गरेको हो। नेपाली सैनिक गतिविधिमा अब खेल समाचार। नेपाल सुटिङ संघको आयोजनामा जेठ 23 गतेदेखि 25 गतेसम्म ललितपुर स्थित सादो बाटोमा सञ्चालन भएको 26 महिला तथा 27 पुरूष राष्ट्रिय सुटिङ प्रतियोगितामा त्रिभुवन आर्मी क्लब टीम च्याम्पियन भएको छ। प्रतियोगितामा क्लब 3 स्वर्ण 1 रजत र 4 काँस्य गरी 8 पदक जित्दै टीम च्याम्पियन भएको हो। यसै गरी प्रतियोगितामा हुद्दा विशाल पौडेलले एकल एयर राइफलतर्फ काँस्य पदकका साथ 613.3 स्कोर प्राप्त गरी नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्नुभएको छ। सुन्दै हुनुहुन्थ्यो नेपाली सैनिक गतिविधि पूरा भयो।
2: यो नेपाली सैनिक रेडियो कार्यक्रम हो। खुला सामरिक लेख रचना प्रतियोगिता सम्बन्धी सूचना।
3: नेपाली सेनाले सञ्चालन गर्दै आइरहेको खुला सामरिक लेख रचना प्रतियोगिताको 8 संस्करण सञ्चालन हुने भएको छ। इच्छुक व्यक्तिहरूले असार 20 गतेसम्म आवेदकको नाम, फोन नम्बर, इमेल ठेगाना, संक्षिप्त परिचय र रचनाको शीर्षक युनिटी जर्नल @nepalarmy.mil.np मा पठाउन सक्नुहुनेछ।
2: लेख रचनाका विषय वस्तुहरू:
3: राष्ट्रिय एकता,
2: परम्परागत तथा अपरम्परागत सुरक्षा,
3: कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्ध,
2: नवीनतम प्रविधि,
3: राष्ट्रिय सुरक्षा,
2: नेपालको इतिहास र नेपाली सैनिक इतिहास,
3: नेपालको मौलिक पहिचान, मूल्य, मान्यता, संस्कृति र परम्परा,
2: नेपालको परिवेश र माटो सुहाउँदो सुरक्षा रणनीति।
3: पुरस्कार राशि:
2: प्रथम हुनेलाई ₹2,00,000,
3: द्वितीय हुनेलाई ₹1,50,000,
2: तृतीय हुनेलाई ₹1,00,000
3: र सान्त्वना प्रति व्यक्ति ₹10,000 प्रदान गरिनेछ।
2: लेख रचना पेश गर्ने ठेगाना:
3: युनिटी जर्नल @nepalarmy.mil.np मा प्रेषित गर्न हुन तथा कुनै जिज्ञासा भएमा 01-59-77-57 मा सम्पर्क गर्न हुन अनुरोध गरिन्छ।
2: विस्तृत जानकारीका लागि नेपाली सेनाको आधिकारिक वेबसाइट तथा फेसबुक पेजमा हेर्न सक्नुहुनेछ।
0: श्रोता, अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली सैनिक रेडियो कार्यक्रम। यो कार्यक्रम तपाईँले नेपाली भाषामा 158, मैथिली भाषामा 34, भोजपुरी भाषामा 15 र अवधी भाषामा 5 गरी रेडियो नेपाल सहित देशभरका 212 एफएम रेडियोहरूबाट विभिन्न बार तथा समयमा सुन्दै आउनु भएको छ। अब प्रस्तुत गर्दैछौ विश्व शान्ति स्थापना कार्यमा नेपाली शान्ति सैनिकको योगदान सम्बन्धी तयार पारिएको रेडियो सामग्री।
1: विश्वका विभिन्न द्वन्द्वग्रस्त स्थानहरूमा संयुक्त राष्ट्र संघीय शान्ति सैनिकका रूपमा खटिँदै आएको नेपाली सेना जटिल सुरक्षा परिवेशहरूमा समेत उत्कृष्ट ढंगले शान्ति स्थापना गराउने फौजको रूपमा परिचय बनाउन सफल भएको छ। अत्यन्तै जटिल द्वन्द्वमा फँसेका लेबनान, दक्षिण सुडान, कंगो, सिरिया, सेन्ट्रल अफ्रिकन रिपब्लिक, कार लगायतका देशमा खटिएर शान्ति कायम गर्ने, शान्ति प्रवर्धन गर्ने तथा मानवीय सहायता उपलब्ध गराउने कार्यमा नेपाली शान्ति सैनिकहरूले पुर्याएको योगदानको चौतर्फी प्रशंसा भएको छ। हरेक वर्ष मे महिनाको 29 तारीखका दिन मनाइने शान्ति सैनिकहरूको अन्तर्राष्ट्रिय दिवस इन्टरनेशनल डे अफ यूएन पीस किपर्सका अवसरमा राष्ट्रसंघ मुख्यालय लगायत विभिन्न मिशन इलाकाहरूमा भएका कार्यक्रमका दौरान नेपाली शान्ति सैनिकहरूले पुर्याएको अमर योगदानको चर्चा र प्रशंसा भएको हो।

0: उक्त दिवसकै अवसरमा यस वर्ष शान्ति स्थापना कार्यमा खटिँदा वीरगति प्राप्त गरेका नेपाली सेनाका दुईजना सैनिक संयुक्त राष्ट्रसंघबाट प्रदान हुने उच्च स्तरको वीरता पदक ड्याग ह्यामरसोल्ड मेडलबाट मरणोपरान्त सम्मानित हुनुभएको छ। शान्ति स्थापनाका क्रममा सेन्ट्रल अफ्रिकन रिपब्लिक कारमा सन् 2025 वीरगति प्राप्त गरेका अमलदार सूरज लामिछाने र पूर्वी टिमोरमा तैनाथ रहँदा कर्तव्य पालनाकै क्रममा वीरगति प्राप्त गरेका सिपाही देवीराम जैसीलाई जून 5 संयुक्त राष्ट्रसंघ मुख्यालय न्यूयोर्कमा आयोजित विशेष कार्यक्रमका बीच राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले उक्त प्रतिष्ठित पदकबाट मरणोपरान्त सम्मानित गर्नुभएको हो। यस्तै गत वर्ष सोही पदक प्राप्त गर्नुभएका प्युठ स्वर्गीय भूपजित राईको परिवारलाई प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देलले राष्ट्रसंघबाट प्राप्त पदक हस्तान्तरण गर्नुभयो।
1: विश्व शान्तिका लागि राष्ट्रसंघ मार्फत खटिने क्रममा हालसम्म नेपाली सेनाका 74 जना शान्ति सैनिकहरूले वीरगति प्राप्त गरेका छन् भने 77 जना घाइते भएका छन्। नेपाली शान्ति सैनिकहरू विक्रम सम्मत 2015 सन् 1958 विश्वका विभिन्न द्वन्द्वग्रस्त क्षेत्रहरूमा तैनात हुँदै आएका छन्। हाल विभिन्न 9 शान्ति कार्य मिशनहरूमा नेपाली सेनाका 4149 जना शान्ति सैनिकहरू तैनाथ रहेका छन्।
0: जटिल सुरक्षा अवस्था तथा कठिन भूगोलहरूमा समेत खटिएर शान्ति र मानवताका लागि पुर्याएको उत्कृष्ट योगदान र शान्ति कार्यमा स्थापित विशिष्ट पहिचानका कारण नेपाली सेना हाल संयुक्त राष्ट्रसंघलाई धेरै फौज उपलब्ध गराउने देशहरूमध्येमा पहिलो स्थानमा रहेको छ। यस्तै महिला शान्ति सैनिकहरू सहभागी गराउने देशहरूमा समेत नेपाल अग्रस्थानमा रहँदै आएको छ। संयुक्त राष्ट्रसंघको विश्व शान्ति प्रतिको कटिबद्धता पूरा गर्न नेपाली सेनाले 10,000 शान्ति सैनिक खटाउन सक्ने प्रतिबद्धता समेत गरेको छ, जसका लागि 2 युनिटहरू 60 दिनभित्र र 5 युनिटहरू 180 दिनभित्र खटाउन सक्ने गरी तयारी हालतमा राखिएको छ।
1: शान्ति सैनिकहरूको अन्तर्राष्ट्रिय दिवसकै अवसरमा नेपाली सेनाले वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखालमा जेठ 18 आयोजित विशेष कार्यक्रमका दौरान पवित्र शान्ति कार्यमा योगदान दिने क्रममा वीरगति प्राप्त सैनिकका परिवारजन र द्वन्द्वग्रस्त क्षेत्रमा खटिएर शान्ति स्थापनामा उत्कृष्ट योगदान पुर्याउने सैनिकहरूलाई प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देलले सम्मान गर्नुभयो। सोही क्रममा उहाँले विश्व शान्तिका लागि सैनिकहरूले पुर्याएको योगदानको प्रशंसा गर्नुभयो।
2: नेपाली शान्ति सैनिकले विश्वका जटिल तथा परिवर्तनशील वातावरणमा अनुशासन, व्यावसायिक दक्षता, निष्ठा र समर्पणको उच्चतम उदाहरण प्रस्तुत गरेका छन्। विश्वका विभिन्न द्वन्द्वग्रस्त क्षेत्रहरूमा खटिएका हाम्रा शान्ति सैनिकहरूको सेवा लाखौं प्रभावित नागरिकका लागि आशा, सुरक्षा र विश्वासको आधार बनेको छ। तपाईहरूको व्यावसायिकता, मानवीय संवेदनशीलता, इमानदारीता र समर्पणले हाम्रो राष्ट्रको वास्तविक चरित्र र मूल्यलाई प्रतिनिधित्व गर्दछ। यस्तै नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपाल बीच रहेको उत्कृष्ट समन्वय, सहकार्य तथा आपसी समझदारी पनि उत्तिकै प्रशंसनीय छ। साथै नेपाली सेनाको विश्व शान्ति प्रतिको अटल प्रतिबद्धता पुनः व्यक्त गर्दै संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदबाट स्वीकृत मिशन आदेश तथा म्यान्डेटको प्रभावकारी कार्यान्वयनमा नेपाली शान्ति सैनिकहरू सदैव समर्पित, जिम्मेवार र प्रतिबद्ध रहने विश्वास व्यक्त गर्दछु।
0: विश्व शान्तिमा नेपाली सेनाले पुर्याएको योगदान संसारभर नै प्रशंसा हुने गरेको छ। विश्व शान्तिमा नेपालको योगदानका बारेमा बताउनुहुँदै नेपालका लागि संयुक्त राज्य बेलायतका रक्षा सहचारी कर्नल ड्यान रेक्स अगाडि भन्नुहुन्छ,
3: मैले नेपाली सेनालाई सधैँ अत्यन्त व्यावसायिक, सक्षम र प्रभावशाली संस्थाको रूपमा पाएको छु। विश्वका विभिन्न संयुक्त राष्ट्र संघीय शान्ति मिशनहरूमा नेपाली सेनाले प्रदर्शन गरेको व्यावसायिकता, अनुशासन तथा समर्पणको प्रशंसक पनि हुँ। आज संयुक्त राष्ट्र संघीय शान्ति मिशनमा विश्वकै अग्रणी सैनिक योगदानकर्ता राष्ट्रको रूपमा नेपालको भूमिका अझ महत्वपूर्ण बनेको छ। बदलिदो विश्व परिस्थितिमा दक्ष, अनुशासित तथा व्यावसायिक शान्ति सैनिकहरूको आवश्यकता सदैव रहनेछ, जसकारण पनि संयुक्त राष्ट्रसंघलाई नेपालको आवश्यकता भविष्यमा पनि उत्तिकै रहनेछ भन्ने मेरो दृढ विश्वास छ।
1: श्रोता, शान्ति सैनिकहरूको जिम्मेवारी र भूमिका बदलिँदो छ। यस क्रममा समय सापेक्ष व्यावसायिकता र पेशागत दक्षता अभिवृद्धि गर्न नेपाली शान्ति सैनिकहरू पनि क्रियाशील छन्। साइबर आक्रमण, प्रविधि र मानिसको सोचलाई प्रभावित गर्ने अदृश्य रणनीतिहरू शान्ति सैनिकका चुनौतीहरू हुन्। यसतर्फ पनि नेपाली शान्ति सैनिकहरूको ध्यान गएको पाइन्छ। युद्ध कार्य विभागका विभागीय प्रमुख उपरती श्री अनुप जङ थापा:
4: Our troops have protected civilians.
2: नेपाली शान्ति सैनिकहरूले सर्वसाधारण नागरिकको सुरक्षा, सुशासन तथा निर्वाचन प्रक्रियामा सहयोग, मानव अधिकारको संरक्षण, मानवीय सहायता प्रवाह, द्वन्द्वग्रस्त समाजको पुनर्निर्माण तथा विविध चुनौतीपूर्ण कार्यहरू सफलतापूर्वक सम्पन्न गरेका छन्। विश्वको बदलिदो परिस्थिति, प्रविधिको तीव्र विकास, असीमित चुनौती, डिजिटल जोखिम तथा मानसिक क्षेत्रको बढ्दो प्रभावले शान्ति स्थापना प्रतिको हाम्रो दृष्टिकोणलाई समयानुकूल परिमार्जन गर्न आवश्यक बनाएको छ। शान्तिमा लगानी गर्ने विश्वव्यापी आह्वानले शान्ति सैनिकहरूलाई थप सक्षम, प्रविधि मैत्री तथा शीघ्र प्रतिक्रिया दिन सक्ने बनाउँदै भविष्यका चुनौतीहरूको प्रभावकारी सामना गर्न आवश्यक लगानी तथा तयारीको महत्वलाई अझ सशक्त रूपमा उजागर गरेको छ।
0: अन्तर्राष्ट्रिय शान्ति सैनिक दिवसका अवसरमा विभिन्न शान्ति मिशनमा कार्यरत रही चुनौतीपूर्ण परिस्थितिमा उत्कृष्ट नेतृत्व, उच्च क्षमता र अनुकरणीय कार्य गरी नेपालको गौरव बढ़ाएका सैनिकहरूलाई सम्मान गरिएको छ। सो क्रममा प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देलले सहसेनानी श्री नारायण गिरी, सहसेनानी श्री भगवान थापा मगर, सहसेनानी श्री नारायण खड्का, हुद्दा रणध्वज राई तथा अमलदार अविनाश चौधरीलाई पदक तथा प्रशंसा पत्र सहित सम्मान गर्नुभयो। शान्ति सैनिक दिवसका अवसरमा गरिएको यस्तो सम्मानले मिशनमा रहँदा वहन गरेको जिम्मेवारीको कदर हुनुका साथै अरूलाई समेत प्रेरणा मिलेको सम्मानित हुनेहरूको भनाई छ।
5: क्याप्टेन नारायण गिरी, श्री वीरदलगन पास्तर ब्यारेक। सम्मानित यो हुँदा मेरो केवल एउटा व्यक्तिगतको मात्र होइन, मेरो पुरै टिम वर्क खोलिएको, मेरो गण अनि नेपाली सेना र वीरेन्द्र शान्ति तालिम केन्द्रले दिएको त्याग र व्यावसायिक तालिमको यो साहसको एउटा परिचय पहिचान पनि हो। यसमा म जाने क्रममा जुन मैले 6 महिनाको प्री डिलिभरी तालिममा सिकेका तालिमहरू, स्किलहरूलाई मैले जुन लागू गर्न सके, त्यो नै मेरो साहस, बहादुरी अथवा मेरो टिमको संयुक्त प्रयासले गर्दा हामी सफल हुन सक्यौं र नेपाली सेना र नेपाल राष्ट्रको छविलाई उच्च राख्न सक्यौं। हामी
6: हुद्दा रणध्वज राई, हामी अपरेसन जाँदाखेरि अपरेसनमा बेसमा पेट्रोल इन हुने बित्तिकै त्यहाँ चाहिँ हाम्रो पोस्टरमा चाहिँ अट्याक हाने थियो त्यहाँको विद्रोहीले। त्यस पछाडि हामीले चाहिँ त्यहाँ जवाफी फायर गरे, मालब्यार पनि थियो, मालब्यार मालबी थियो, तिनीहरूले चाहिँ धेरै फायर गिरायो, हामीले पनि तिनीहरूसँगै धेरै फायर गिरायो। त्यहाँ पछाडि तिनीहरू भागेपछि हाम्रो टोली सुरक्षित भयो, एकदम खुसी लाग्यो। त्यो ठाउँबाट यसरी बाँचेर नेपाल फर्किन पायो त्यसमा खुसी भयो। अब खुसी त्यसै भइगयो, बाँचेर आइयो, अनि चिफ साहबको हातबाट अब सम्मान पत्र पाउँदा चाहिँ एकदमै खुसी लागेको छ म।
1: यस्तै विश्व शान्ति स्थापनार्थ योगदान दिएका अमलदार स्वर्गीय सूरज लामी छाने र प्युठ स्वर्गीय भूपजित राईको परिवारलाई यस वर्ष सम्मान गरिएको छ। यस्तो सम्मानले आफ्नो परिवार भौतिक रूपमा नरहे पनि उहाँहरूको योगदान अजर अमर बनेको अनुभूति मिलेको सम्मानित हुनेहरूको बुझाइ छ।
7: मेरो प्रमिला राई, मेरो श्रीमानको नाम भूपजित राई, हल्का चर आएको छ, ड्युटी गरिरहेको छु भन्नुभएको थियो, त्यस्तै किस्ती पनि हो भन्नुभएको थिएन र एकैचोटि टेस्ट भएपछि चाहिँ थाहा भयो। युएन सरकारले चाहिँ त्यो आउने रकमहरू दिनुभयो, संस्थाले चाहिँ त्यो पेन्सन, उहाँ भौतिक शरीर नभए पनि उहाँले पाउने भन्दा पनि बेसी मैले सम्मान पाइरहेको छु। हामी संस्थालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। उहाँ नन्द बक्स घर हो, उहाँ घरबाट पनि सम्झिराख्नुहुन्छ, त्यस्तो प्रोग्रामहरू भयो भने बोलाइराख्नुहुन्छ उहाँहरूले पनि। उहाँ बितेर गयो भने मान सम्मान उहाँहरूले दिने इज्जत एकदम पाइरहेको
8: छ। साउन महिनामा 5 महिना भएको थियो होइन, फागुनमा जानुभयो, साउनको 7 गते चाहिँ त्यस्तो भएको, उहाँले त्यो एक्सिडेन्ट भएको भन्ने कुरा चाहिँ सुनेको थियो मैले। आर्मीको तर्फबाट त अब पाउन तपाईँहरूले सम्मान त अब सुविधा त पाइरहेको छु होइन।
0: शान्ति सैनिकहरूको चर्चा गरिरहँदा दक्ष शान्ति सैनिक तयार गर्न वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र र यहाँ सञ्चालन हुने तालिमलाई छुटाउन सकिँदैन। दक्ष शान्ति सैनिक तयार गर्न केन्द्रको भूमिका कस्तो छ त? वीरेन्द्र शान्ति तालिम केन्द्रका तालिम अधिकृत सेनानी श्री निर्मल बानिया:
9: शान्ति कार्य मिशनको लागि छनौट भई यस तालिम केन्द्रमा एकत्रित हुने सकल दर्जालाई संयुक्त राष्ट्रको ट्रेनिङ पोलिसी र गाइडलाइनमा आधारित भई 14 हप्ता अवधिको प्री डिप्लोमेन्ट तालिम सञ्चालन गराउँदै आइरहेको छौँ। यस अवधिमा विशेष गरी बेसिक मिलिटरी स्किल्स, युएन पिस अपरेसन्स, रिइन्फोर्समेन्ट ट्रेनिङ प्याकेज, मिसन स्पेसिफिक तालिम र अन्तिम चरणमा इन्टिग्रेसन तथा इभ्यालुएसन गरी विभिन्न 5 चरणमा तालिम सञ्चालन हुँदै आइरहेको छ। अब हालको बदलिदो मिसन वातावरणमा अपरेट गर्न सक्ने सक्षम शान्ति सैनिक तयार गर्ने उद्देश्यका साथ सकल दर्जालाई एक विज्ञापन कायम गरी अपरेसनल माइन्डसेट र विल टू अपरेटको भावना विकास गर्न तालिमको दौरान विशेष गरी बेसिक सोल्जरिङ स्किल्स र युएन पिस अपरेसनसँग सम्बन्धित विविध विषयवस्तु लगायत सिनारियो बेस्ड अभ्यासहरूमा जोड़ दिई सकल दर्जाको क्षमता विकास गरी अब्बल शान्ति सैनिक तयार गर्न यस तालिम केन्द्रले महत्वपूर्ण भूमिका खेल्दै आइरहेको छ।
1: नेपालमा रहँदा गरेको तालिम र पूर्व तयारीले शान्ति सेनामा तैनात हुने फौजको क्षमता र कार्यकुशलताको मापन हुने गर्दछ। त्यसैले पेशागत ज्ञानसँगै मानव अधिकारको संरक्षण, बहुसांस्कृतिक समन्वय, लैंगिक समानता, नागरिक सुरक्षा, साइबर सुरक्षा, ड्रोन प्रविधिको चेतना र मानसिक स्वास्थ्य व्यवस्थापन जस्ता विषय समेत महत्वपूर्ण पक्ष बन्ने गरेका छन्। यी सबै पक्षलाई सम्बोधन गर्ने गरी वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रले तालिम प्रणालीलाई आधुनिक र प्रविधि मैत्री बनाउँदै लगेको छ। केन्द्रपति सहायक रथी श्री सुरेश हमाल,
10: विश्वमा बढ्दै गएको नयाँ सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रले शान्ति सैनिकहरूको तालिमलाई समय सापेक्ष, व्यवहारिक र मिशन केन्द्रित बनाउँदै आएको छ। यस सन्दर्भमा शान्ति सैनिकहरूलाई डिजिटल टेक्नोलोजी, साइबर सेक्युरिटी सम्बन्धी चेतना र ज्ञान, इन्फर्मेसन म्यानेजमेन्ट, जसभित्र मिस इन्फर्मेसन, डिस इन्फर्मेसन, मेल इन्फर्मेसन र हेट स्पिचका कुराहरू आउँछन्, त्यसको सम्बन्धित ज्ञान र मिशन रिपोर्टिङ सिस्टम सम्बन्धी ज्ञान प्रदान गर्दै आएको छ। साथै मिशन एरियामा प्रयोग हुने आएका जीपीएस सिस्टम, नाइट भिजन, रेन्ज फाइन्डर, डिजिटल कम्युनिकेशनमा प्रयोग हुने इक्विपमेन्ट तथा अन्य मिशन सपोर्ट टेक्नोलोजी सम्बन्धी सैनिकको ज्ञानको दायरा अभिवृद्धि गर्दै व्यक्ति तथा शान्ति सेना युनिटको सिचुएसन अवेरनेस र फोर्स प्रोटेक्सनको क्षमतालाई मजबुत बनाउने प्रयास समेत गरिएको छ।
0: नेपाली सेनाले संयुक्त राष्ट्रसंघको झण्डा मुनि रहेर विश्व शान्ति स्थापना कार्यमा योगदान दिन थालेको झण्डै 7 दशक पुग्न लागेको छ। यसबीच विश्वका द्वन्द्वग्रस्त मुलुकहरूमा तैनाथ भई विश्व शान्ति स्थापनामा आर्जन गरेको ज्ञान, अनुभव र सीपलाई सदुपयोग गर्दै 2043 सालमा 5 खाल तालिम शिविरका रूपमा स्थापना भएको तालिम केन्द्रको विस्तारित रूप नै वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र हो। यस केन्द्रमा प्रदान गरिने तालिमले मिशनमा शान्ति सैनिकहरूलाई आफ्नो जिम्मेवारी अनुरूप कार्य गर्न सहज बनाउने गरेको छ। केन्द्रले प्रदान गरेको तालिमको प्रभावकारिता र मिशन अनुभव साट्दै जमदार दिवस खड्का र सहसेनानी श्री नारायण खड्का,
11: ड्राइभिङको सम्बन्धमा अब हाम्रो यहाँको र सुडानको लेनहरू फरक पर्छ, त्यो लेनहरू प्र्याक्टिस गर्नुपर्ने हुन्छ। यहाँनेरि हामीले राइट स्टेरिङमा बसेर ड्राइभिङ गरिरहेछ भने वहाँनेर लेफ्ट स्टेरिङ हुन्छ। अफेन्सिभ भन्दा पनि डिफेन्सिभ ड्राइभिङहरू महत्वपूर्ण हुन्छ। त्यहाँनेरि चाहिँ स्पिड कति निर्धारण गरेको छ त्यहाँको सरकारले त्यो अनुसारको र अनि ट्राफिक रुलहरू चाहिँ पर्याप्त मात्रामा सिकेर जानुपर्ने हुन्छ। त्यहाँ प्रयोग हुने कुराहरू नै सिकाएको हुन्छ, यहाँको तालिममा चाहिँ मिशन केन्द्रित गरेरै सिकाएको हुन्छ, त्यही भएर सबै कुराहरू उपयोगी नै हुन्छ। यो तालिमले अब युनिटमा चाहिँ अब विभिन्न कार्यहरूमा चाहिँ इन्गेज हुने र यहाँ बीपीओटीसीमा चाहिँ एकीकृत भएर तालिम गर्ने र तालिममै सम्पूर्ण ध्यान केन्द्रित हुने हुँदाखेरि यहाँको तालिमले चाहिँ पूर्ण इफेक्टिभ गराउँछ।
12: म तैनात भएको एचआरपीबी कार मिशनमा चाहिँ मैले त्यहाँको अवस्था भन्नुपर्दा चाहिँ स्थानीय नागरिकको मन जित्नका लागि गरेका क्रियाकलापहरूमा चाहिँ सम्मानजनक व्यवहार, प्रभावकारी संचार, सांस्कृतिक संवेदनशीलता र सीमितमा चाहिँ एकदमै महत्वपूर्ण रहेको थियो, जसमा चाहिँ हामीले चाहिँ स्थानीय समुदायको चाहिँ आवश्यकता बुझेका थियौं र उनीहरूको समस्या बुझेर र साना समुदायको चाहिँ सहयोग कार्यक्रम सञ्चालन, जस्तै कुनै पनि स्कूलमा चाहिँ विद्यार्थीहरूलाई कपी किताबहरू बाँडेर, कुनै पनि व्यक्तिहरूलाई चाहिँ घाइते बिरामी भएको छ भने त्यो स्थानमा गएर फर्स्ट एडहरू गरेर हो, त्यो भएको कारणले गर्दा चाहिँ हामी कुनै पनि स्कर्ट मुभहरू हिँड्दा पनि फ्रेन्डली बिहेभियर भएको थियो, जसले गर्दा चाहिँ हामीलाई मिशन इन्भाइरोमेन्टमा एउटा सराउन्डिङमा चाहिँ घुलमिल भएर कार्य गर्नलाई चाहिँ एकदम सहयोग पुगेको थियो।
1: यसरी आफ्नो जिम्मेवारी क्षेत्रमा सुरक्षासँगै मानवीय सेवा र विकास निर्माण सम्मका कार्यमा समेत नेपाली शान्ति सैनिकहरू खटिरहेका छन्। यस्ता कार्य मार्फत नेपाली शान्ति सैनिकहरूले हरेक मिशनमा त्यहाँका नागरिकहरूको मन जित्दै आएका छन्। यसैको उदाहरण हो सेन्ट्रल अफ्रिकन रिपब्लिक स्थित मिंगला क्षेत्रका नागरिकको यी भनाई।
13: मेरो नाम सिल्वान हो, म गाउँको मुखिया हुँ। नेपाली सेना हाम्रो सुरक्षाको लागि आएका छन्। हामी उहाँहरूलाई विशेष सम्मान र धन्यवाद व्यक्त गर्दछौ।
14: मेरो नाम एन बुलुङ्गा दासिने पायोड हो, म मिङ्गला स्कूलको प्रधानाध्यापक हुँ। हाम्रो विद्यालयमा शान्ति सैनिकको आगमनले हामी निकै खुशी भएका छौँ। उहाँहरूले हाम्रो लागि गरेको सुरक्षाले हामी निर्धक्क छौँ। उहाँहरू हाम्रो सुरक्षाका लागि सक्रिय हुनुहुन्छ, यसका लागि उहाँहरूलाई धन्यवाद दिन चाहन्छु।
0: पाँचखाली स्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रले उत्कृष्ट शान्ति सैनिक तयार मात्रै गरेको छैन, यसबाहेक स्थानीय स्तरमा शान्ति सुरक्षा र समन्वय कायम गर्न खेलेको भूमिका पनि उत्तिकै प्रशंसनीय भएको ठान्नुहुन्छ काभ्रेपलाञ्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री गोपाल अधिकारी।
15: नेपाललाई विश्व मञ्चमा चिनाउनको निमित्त शान्ति सेनाले ठूलो योगदान गरेको छ। त्यति मात्रै होइन, संसारबाट शान्ति कायम गर्नको निमित्त पनि जुन हाम्रा नेपाली सेनाले गएर शान्ति सेना रूपमा योगदान निर्वाह गरेको छ, त्यो चाहिँ म सधैँ सराहना गर्छु। विश्वमा शान्ति स्थापना गर्नको निमित्त यहाँबाट हामी तालिम प्रदान गर्छौँ, त्यसकारण यो ठाउँले गर्व गर्ने एउटा त्यो कुरो भयो र यो समग्र जिल्लालाई जिल्लाको शान्ति सुरक्षामा पनि यसले भूमिका निर्वाह गर्छ। यहाँको स्थानीय विकासमा पनि यो शहरीकरणको निमित्त पनि यो ठाउँमा यसको स्थापनाले गर्दाखेरि ठूलो मद्दत पुगेको छ। यहाँ चाहिँ कस्तो हुन्छ भने एउटा त हाम्रो विपद व्यवस्थापनमा पनि आवश्यक पर्यो भने जस्तो अन्यत्र छ हाम्रो गढ छ त्यसले हेर्छ, तर त्यसभन्दा बाहिर चाहियो भने यो क्षेत्रमा यहाँबाट भएको नेपाली सेनाको फौजहरूले गएर चाहिँ विपद व्यवस्थापनमा पनि काम गर्नुहुन्छ, होइन, विपदका घटनाहरूमा काम गरिराख्नु भएको हुन्छ। त्यति मात्रै होइन, आम जनतालाई के हुन्छ भने यहाँ नेपाली सेना छ भनेपछि एउटा शान्ति सुरक्षा र अमन चयनको अनुभूति हुन्छ। यो सुरक्षा भनेको अनुभूति गर्ने कुरा हो। यहाँ यत्रो ठूलो सुरक्षा बेस यो रहेको हुनाले पनि ढुक्क हुनको लागि मद्दत पुगेको छ।
1: श्रोता, केन्द्रको यी र यस्तै योगदानका कारण आज हाम्रा शान्ति सैनिकहरूले विभिन्न द्वन्द्वग्रस्त देशहरूमा शान्तिका दूतका रूपमा कुशलतापूर्वक कार्य गरिरहेका छन्। शान्ति विश्वकै साझा एजेण्डा हो। मानिसको रंग, रहन सहन, भाषा, संस्कृति, धर्म, नागरिकता, विचार, इच्छा फरक हुन सक्दछन्, तर विश्व कल्याणका लागि शान्तिको विकल्प हुन सक्दैन। यस वर्ष अन्तर्राष्ट्रिय शान्ति सैनिक दिवसको नारा शान्तिमा लगानीको मूल मर्म पनि यही नै हो।
13: श्रोता, यस प्रस्तुति सँगै हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं। आजको कार्यक्रम तपाईलाई कस्तो लाग्यो? कार्यक्रम प्रति कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने armyradio2008@gmail.com इमेल पठाउन सक्नुहुनेछ। हवस् त श्रोता, प्राविधिक सहकर्मी प्राविधिक जमदार सन्तोष बजगाईसँगै म प्राविधिक

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाइ खोल्ने,
2: दाँत भर्ने, दाँतको आसुति गर्ने,
1: दाँतको एक्सप्रेस सुविधा,
2: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
1: ध्यान दिनै पर्ने कुरा।
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
3: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाग नेटुडी खेल छेउ संखुवा सभा। फोन नम्बर 0295-62-320 र 98-420-50-541।
4: आयो सबको घर घरमा।
5: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस हरेक घर घरमा।
6: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
5: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98-432-57-841 र 0-29-562-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
7: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
8: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
9: त्यसको लागि के को चिन्ता, हाम्रै खानपारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
8: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खातबारी 1 नगरपालिका रोड, संखुवा सभा।
9: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
8: प्रोप्राइटर लक्ष्मी काफ्ले।
9: सम्पर्क 98-433-47-262,
8: 98-10-55-55-85
9: र व्हाट्सएप नम्बर 98-5-20-28-646।
8: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
9: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खातबारीमा सेवा दिइरहनु भएको छ।
8: संख्या सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
9: हाम्रा सेवाहरू
8: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
9: दाँत खोल्ने, दाँत सफा गर्ने,
8: दाँतको एक्सरे गर्ने,
9: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
8: झिक्न मिल्ने आरपीडी लगाइने,
9: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
8: बाङ्गो टिङ्गो दाँत मिलाइने,
9: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
8: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका 1, प्रहरी गेट छेउ, संखुवा सभा। हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
9: सम्पर्क नम्बर 0-29-590-667 र 98-420-22-667।
10: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
11: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
10: हाम्रो सेवाहरू
11: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडीमेड ढुङ्गाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029565680, 99525160 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर खादारी एक सङ्खुवा सभा।

0: You're listening to the greatest beats, hits, news, views on 95.5 Radio Sankawasava.
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लास छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्ले।
2: सम्पर्क 9843347262,
1: 9810555580
2: र वाट्सएप नम्बर 9852286646।
1: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
1: सङ्खुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
2: दाँत खोल्ने, दाँत सफा गर्ने,
1: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने पिच दाँत लगाइने,
1: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
1: बाङ्गो टिङ्गो दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनकामना डेन्टल क्लिनिक, खादरे नगरपालिका एक, प्रहरी गेट, सेउ, सङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
2: सम्पर्क नम्बर 0295906667 र 9842226667।
3: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
1: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
3: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
1: हाम्रा सेवाहरू
3: दाँत नदुखाई खोल्ने,
1: दाँत भर्ने, दाँतको आरसीटी गर्ने,
3: दाँतको एक्सरे सुविधा,
1: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
3: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
1: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
3: ध्यान दिनै पर्ने कुरा,
1: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
3: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एकमात्र डेन्टल
2: पाथीभरा डेन्टल, खादबारी नगरपालिका एक, हाटलाग नेटुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295562320 र 9842505041।
4: निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
5: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन्ट सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
4: हाम्रो सेवाहरू
5: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनिटरी आइटम, रेडिमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 0295605080, 9852061580 र 9841108181। धृति स्टोर निर्माण होम डेकोरेन्ट सप्लायर, खादबारी एक, सङ्खुवा सभा।
6: आयो सबको घर घरमा आयो।
7: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
8: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्ख्या सभा 95.5 मेगाहर्ज।
7: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
0: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।

0: सबै घर घर आयो हजुर सबको मन सुना सबको मन सुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शंकर सभा 95.5 MHz।
2: ¿Qué es todo esto? ¿Es en serio? ¿Quién me manda tantos mensajes? Ok, tengo que chequear esto. ¡Oh, sí! ¡Powerball!
3: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya!
4: Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
5: यति ठुलो समस्यामा पनि सरकारले कूटनीतिक पहल नगरेको गुनासो।
6: कीर्तिपुरको होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीका लागि खाना व्यवस्थापनमा समस्या। कैलालीमा टेम्पो खसालेको घटनाबारे छानबिन गर्न समिति गठन। ठेकदारलाई भौतिक कार्यवाही गर्न मन्त्री लम्सालले दिएको निर्देशन विवादमा।
7: अमेरिका र इरान बीच शान्ति सम्झौताको घोषणापछि कच्चा तेलको मूल्य 3 महिना यताकै न्यून। तेल आपूर्ति युद्धको अवस्थामा फर्कन भने समय लाग्ने।
6: र विश्वकप फुटबलमा विश्व विजेता स्पेन र नवप्रवेशी केव भर्डे खेल्दै जापानी प्रशंसकको सफाई संस्कृति चर्चामा।
8: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
9: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 मा भर्ना खुल्यो।
8: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाइ र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
9: यहाँ टियु अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
8: थप जानकारीका लागि फोन नम्बर 01-5551-990 सम्पर्क गर्नुहोला।
10: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
11: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार CMC क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
10: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन CMC क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
12: क्यान्सर विरुद्ध आशाको किरण, CMC क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।
7: नेपाल दर्पणमा अब खबरको सिलसिला। प्रतिनिधि सभामा विनियोजन विधेयक 2083 माथिको छलफल शुरू भएको छ। आजको बैठकमा विभिन्न 9 मन्त्रालयको विनियोजन शीर्षकमाथि सामूहिक छलफल शुरू भएको हो। बैठकमा 9 वटा मन्त्रालयको बजेटमाथि छलफल हुँदा विपक्षी सांसदहरूले खर्च कटौतीका 12 वटा प्रस्ताव पेश गरेका छन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको बजेटले कर्णाली र सुदूरपश्चिमका औद्योगिक क्षेत्रलाई सम्बोधन नगरेको भन्दै एमाले र नेकपाका सांसदहरूले खर्च 1 रूपियाँ कायम गर्न प्रस्ताव दर्ता गराए। कृषि मन्त्रालयको बजेट कार्यान्वयन योग्य नरहेको र मध्यम का किसानलाई सम्बोधन नगरेको भन्दै त्यहाँ पनि कटौतीको प्रस्ताव आयो। सरकारी विज्ञापनमा समान पहुँच नभएको र हिमाली तथा पहाड़ी क्षेत्रमा अझै गुणस्तरीय इन्टरनेट सेवा नपुगेकोमा असन्तुष्टि जनाउँदै सूचना तथा संचार मन्त्रालयको खर्च कटौतीको प्रस्ताव पेश भएको छ। शिक्षा, स्वास्थ्य, संस्कृति, पर्यटन, महिला तथा भूमि व्यवस्था मन्त्रालयमा समेत पर्याप्त बजेट विनियोजन नभएको आरोप लगाउँदै सांसदहरूले 1 रूपियाँ वा 100 रूपियाँ कायम गर्न सांकेतिक कटौतीको प्रस्ताव दर्ता गराए। यस्ता प्रस्तावलाई सरकारप्रतिको सन्तोष र जवाबदेता माग्ने सांकेतिक अभिव्यक्तिका रूपमा लिइन्छ। सांसदहरूले शिक्षा र स्वास्थ्यमा बजेट बढ़ाउन माग गरेका छन्।
6: आर्थिक वर्षको 11 महिना सकिँदा सरकारले बजेट विकास बजेट भनिने पूँजीगत बजेटको 32.53% मात्र खर्च गरेको छ। पूँजीगत तर्फको 4 खर्ब 7 अर्ब रूपियाँ मध्ये 11 महिना सकिँदा 1 खर्ब 32 अर्ब रूपियाँ मात्रै खर्च भएको हो। गएको वर्ष 3 खर्ब 52 अर्बको बजेटमा यही समयमा 1 खर्ब 43 अर्ब पूँजीगत खर्च भएको थियो। नयाँ सरकार आएपछि विकास निर्माणको कामलाई प्राथमिकता दिने भने पनि खर्च भने बढ़न सकेको छैन। सरकारले चालू आर्थिक वर्ष कुल 19 खर्ब 64 अर्ब 11 करोड़ रूपियाँ बजेट बराबरको बजेट कार्यान्वयन गरिरहेको छ। महालेखा नियन्त्रकको कार्यालयका अनुसार जेठ मसान्तसम्म कुल बजेट खर्च लक्ष्यको 68.56% बराबर भएको छ। चालू खर्च लक्ष्यको 76.91% र वित्तीय व्यवस्थापनतर्फ 81.74% बराबर खर्च भएको छ। सरकारले चालू र वित्तीय व्यवस्थापनतर्फ उल्लेखीय खर्च गरे पनि विकासतर्फ भने काम गर्न नसकेको हो। विकास बजेट खर्च नहुँदा विकास निर्माणका काम नहुनुको साथै बजार चलायमान समेत हुँदैन। सधैँ जसो आर्थिक वर्षको अन्तिममा अर्थात असारमा हतार हतार बजेट खर्च गर्दा अनियमितता बढ़ेको गुनासो आउने गरेको छ। यसपालि पनि अवस्था उस्तै देखिएको छ। यस्तै राजस्व र आमदानी समेत 11 महिनामा लक्ष्यको 72.42% मात्र भएको छ। 11 महिनामा सरकारले 11 खर्ब 10 अर्ब रूपियाँ आमदानी गर्दा 13 खर्ब 46 अर्ब रूपियाँ खर्च पुगेको छ। अपुग 2 खर्ब 36 अर्ब रूपियाँका लागि सरकारले ऋण लिएको छ।
7: यसैबीच प्रदेश सरकारहरूले अहिले आफ्नो बजेट सार्वजनिक गरिरहेका छन्। मध्य प्रदेश सरकारले आउँदो आर्थिक वर्ष 2083-84 लागि 41 अर्ब 13 करोड़ 86 लाख रूपियाँको बजेट ल्याएको छ। आज अर्थमन्त्री युवराज भट्टराईले मध्य प्रदेश सभामा बजेट प्रस्तुत गर्दै बजेटमा चालू गत 14 अर्ब 66 करोड़ 32 लाख 29 हजार र पूँजीगत तर्फ 26 अर्ब 47 करोड़ 53 लाख 71 हजार रूपियाँ खर्च प्रस्ताव गर्नुभएको छ। बजेटमा कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार, वन लगायतका क्षेत्रलाई प्राथमिकतामा राखिएको छ। स्रोतका लागि 1 अर्ब 50 करोड़ रूपियाँ आन्तरिक ऋणबाट उठाउने उल्लेख छ। यस्तै कोशी प्रदेश सरकारले आउँदो आर्थिक वर्ष 2083-84 लागि 40 अर्ब 44 करोड़ 98 लाख रूपियाँको बजेट सार्वजन गरेको छ। आज बसेको प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री विदुर लिङथेपले आउँदो आर्थिक वर्षको आय व्ययको अनुमानित विवरण प्रस्तुत गर्नुभएको हो। सरकारले प्रस्तुत गरेको कुल बजेटमध्ये चालूतर्फ 13 अर्ब 97 करोड़ 63 लाख रूपियाँ र पूँजीगततर्फ 20 अर्ब 75 करोड़ 99 लाख रूपियाँ विनियोजन गरेको छ। यस्तै वित्तीय व्यवस्थापन शीर्षकमा 15 करोड़ रूपियाँ छुट्याइएको छ। यस्तै गण्डकी प्रदेश सरकारले आउँदो आर्थिक वर्ष 2083-84 लागि 32 अर्ब 99 करोड़ 99 लाख रूपियाँको बजेट सार्वजनिक गरेको छ। आर्थिक मामिला मन्त्री जित बहादुर शेरचनले प्रदेशसभामा प्रस्तुत गरेको बजेटमा विनियोजित कुल बजेटमध्ये विकास खर्चका लागि 60% भन्दा बढ़ी रकम छुट्याएको छ। कुल बजेटमध्ये पूँजीगततर्फ 20 अर्ब 2 करोड़ 61 लाख 22 हजार रूपियाँ विनियोजन गरेको छ। मन्त्री श्रेष्ठले चालू खर्चलाई वाञ्छित सीमाभित्र राख्दै पूँजीगत खर्च गर्ने क्षमता बढ़ाइने बताउनु भएको छ। यस्तै कोशी प्रदेश, बागमती प्रदेश, कर्णाली प्रदेशमा अहिले बजेट प्रस्तुत गर्ने काम चलिरहेको छ। सुदूरपश्चिम प्रदेशमा सत्तारूढ़ नेपाली कांग्रेस र नेकपा एमाले बीच भागवण्ड नमिल्दा प्रदेश सभाको बैठक अनिश्चित बनेको छ।
6: इलामका चिया उद्योगहरू आजदेखि बन्द भएका छन्। भारतीय पक्षले नेपाली चिया निकासीमा अवरोध गरेपछि उद्योगीहरूले उत्पादन बन्द गरेका हुन्। अहिले भारतीय बजारमा पुगिसकेको 3 लाख किलो भन्दा बढ़ी र नेपालका उद्योगहरूमा 7 लाख किलो तयारी चिया थन्किएको छ। भारतीय भन्सारमा नेपाली चियाको नमूना संकलन गरी परीक्षणका लागि पठाउने र त्यसको प्रतिवेदन आउन 15 देखि 20 दिनसम्म लाग्ने झन्झटिलो प्रक्रियाका कारण भारतीय चिया आयातकर्ताहरूले नेपालको चिया लगेका छैनन्। रिपोर्टमा सामान्य कमजोरी देखिए चिया नै नष्ट गरिदिने डरले पनि भारतीय व्यापारीहरू नेपाली चिया किन डराइरहेका छन्। मौजदात बिक्री नभई थप उत्पादन गर्न नसकिएको सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएशनका अध्यक्ष दिल्ली श्रेष्ठले बताउनुभयो। उहाँका अनुसार पहाड़ी भेगका अर्थोडक्स चिया उद्योगहरू आजदेखि बन्द भएका छन्। तराईका सीटीसी चिया उद्योगहरू असार 4 गतेदेखि बन्द हुनेछन्। इलाममा वार्षिक 65 लाख किलो र झापामा वार्षिक 2 करोड़ किलो चिया उत्पादन हुँदै आएको छ। नेपालमा उत्पादित चियाको 90% बजार भारत हो। उद्योग बन्द हुँदा हजारौं मजदूर र हरियो पत्ती बेच्ने किसान प्रत्यक्ष मारमा परेका छन्। चिया उद्योगमा यति ठूलो समस्या आइपर्दा पनि सरकारले निर्यात सहजीकरणका लागि कुनै कूटनीतिक पहल नगरेको उद्योगीको गुनासो छ। यो विषय आज प्रतिनिधि सभामा पनि उठेको छ।
7: काठमाडौँ उपत्यका भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीले आफ्नो स्थायी पुनर्स्थापन र जमीनको स्वामित्व माग गर्दै सरकारलाई ज्ञापन पत्र बुझाएका छन्। कीर्तिपुरमा रहेको राधा स्वामी सत्संग होल्डिङ सेन्टरमा राखिएका पीड़ितहरूले प्रधानमन्त्री, गृहमन्त्री र भूमि व्यवस्था मन्त्रीलाई सम्बोधन गर्दै ध्यानकर्षण गराएका हुन्। उनीहरूले उचित विकल्प, कानूनी प्रक्रिया र क्षतिपूर्ति बिना नै राज्यले आफूहरूलाई जबरजस्ती विस्थापित गरेको आरोप लगाएका छन्। सेन्टरमा आधारभूत स्वास्थ्य सेवा, स्वास्थ्य उपचार र पोषणयुक्त खानाको चरम अभाव रहेको उनीहरूको भनाई छ। सेन्टरमा पर्याप्त सुरक्षा र गोपनीयता नहुँदा महिला तथा बाल बालिकाहरू चरम असुरक्षाको जोखिममा परेको पनि ज्ञापन पत्रमा भनिएको छ। पीड़ितहरूले 1 हप्ताभित्र भूस्वामित्व सहितको पुनर्स्थापना र उचित व्यवस्थाबारे निर्णय नभए यस अघि हटाएकै ठाउँमा पुनः बसोबास गर्न बाध्य राखी हुने चेतावनी दिएका छन्। उनीहरूलाई खानाको व्यवस्था गर्दै आएको टोली गैराती हिँडेपछि बिहान उनीहरू भोकै परेका थिए। बिहानभरि पानी समेत नपाएका उनीहरूले आफै पैसा उठाएर चिउरा र दालमोठ ल्याई भोक मेटाएका छन्। बिहान खाना नपाएकाले बालबालिकाहरू विद्यालय जान समेत नपाएका उनीहरूको गुनासो छ। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
13: नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरूरी सूचना। यस नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिन भन्दा बढ़ी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
14: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
15: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
16: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
7: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले प्रतिनिधि सभामा मन्त्रालयगत बजेटमाथि छलफल शुरू, खर्च कटौतीका 12 प्रस्ताव पेश, चालू आर्थिक वर्ष पनि सार्वजनिक खर्च कमजोर, प्रदेशहरूको बजेट सार्वजनिक गर्ने क्रम चल्दै, निर्यातमा अवरोध भएपछि इलामका चिया उद्योग बन्द, मजदूर र चियापत्ती बेच्ने किसान मर्कामा, यति ठूलो समस्या पनि सरकारले कूटनीतिक पहल नगरेको गुनासो, कृतिपुरको होल्डिङ सेन्टरमा रहेका सुकुमवासीका लागि खाना व्यवस्थापन समस्या लगायतको खबर प्रस्तुत गर्यो।
17: कैलालीमा एउटा टेम्पो भीड़बाट खसालेको विषयमा व्यापक आलोचना भएपछि सुदूरपश्चिम प्रदेश सरकारले छानबिन समिति गठन गरेको छ। वन क्षेत्रभित्र निर्माण गरिएका व्यापारिक संरचना खाली गर्ने क्रममा पसलका लागि प्रयोग भएको टेम्पोलाई भीड़बाट खसालेको घटनामा संलग्न वनरक्षक सहित 12 कर्मचारीलाई प्रहरीले पक्राउ गरेपछि सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले छानबिनको निर्णय गरेको हो। मन्त्रालयका प्रवक्ता भरत प्रसाद श्रेष्ठका अनुसार प्रदेश वन निर्देशक हेमराज विष्टको संयोजकत्वमा गठित छानबिन समितिलाई 1 साताको समय दिइएको छ। टेम्पो धनीले क्षतिपूर्तिको माग गरेका छन्। गृहमन्त्री सुदन गुरूङले कर्मचारीहरू पक्राउ परेको प्रहरीको फेसबुक पोस्ट शेयर गर्दै टेम्पो खसालेको घटनालाई अमानवीय कार्य भन्नुभएको छ। अस्ति शुक्रबार गोदावरी नगरपालिकामा रहेको गोदावरी सामुदायिक वनमा पर्ने सड़क किनारमा पसलका लागि राखेको टेम्पो सड़कबाट खसालिएको भिडियो सामाजिक सञ्जालमा व्यापक फैलिएको थियो।
7: पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले काम नगर्ने ठेकेदारको खुट्टा भाँच्नु भन्ने सार्वजनिक रूपमा दिएको निर्देशन विवादमा परेको छ। नौबिसी मलेको सड़क खण्डको अनुगमनका क्रममा हिजो मन्त्री लम्सालले बिजुलीका पोल सार्ने जिम्मा पाएको ठेकेदारको खुट्टा भाँच्ने निर्देशन दिनुभएको थियो। उहाँले निर्देशन दिँदा मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देल, धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे र प्रहरी उपरीक्षक सुमित खड्कासँगै हुनुहुन्थ्यो। अहिले यो भिडियो सामाजिक सञ्जालमा फैलिएको छ। धेरैले मन्त्रीको भनाईको विरोध गरेका छन्। यी कान्तिपुरले पोस्ट गरेको भिडियोमा कमेन्ट गर्दै पूर्व आईजीपी चन्द्र कुबेर खाकुङले कानून बमोजिम नै त होलानी मन्त्रीज्यूको आदेश भनेर टिप्पणी गर्नुभएको छ। नेपाली कांग्रेसको उपसभापति विश्वप्रकाश शर्माले भिडियो सार्वजनिक गर्दै आफ्ना मन्त्रीको बोलीमा लगाम लगाउन प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको छ।
17: हप्ताको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अंकले घटेको छ। शेयर बजार परिसूचक नेप्से आज 12.26 अंकले घटेर 2,711.76 बिन्दुमा पुगेर झरेको छ। शेयर बजार लगातार तेस्रो कारोबार दिन घटेको हो। आज उत्पादन तथा प्रशोधन बाहेक सबै समूहका सूचक घटेकोमा अन्य समूहको सूचक 1.82% ओह्रालो लागेको छ। आज नेप्से घटे पनि कारोबार रकम भने बढ़ेको छ। गएको शुक्रबार 4.34 अर्ब कारोबार भएकोमा आज 350 कम्पनीका 1.07 करोड़ किता शेयर 4.41 अर्ब रूपियाँमा किनबेच भएको छ।
7: सुर्खेतको भेरीगंगा नगरपालिकामा रहेको साज गोठेरी सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष लोकबहादुर महतारा सहित 3 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले महतारा सहित समूहकी सचिव मानकुमारी पौड्याल र कोषाध्यक्ष दल बहादुर बुढा विरूद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हो। रूख कटान गरी बिक्रीबाट प्राप्त भएको रकम उनीहरूले हिनामिना गरेको आरोप पत्रमा उल्लेख छ। अख्तियारले उनीहरूसँग 7,15,916.05 रूपियाँ बिगो माग दाबी गरेको छ।
17: लोकसेवा आयोगले सार्वजनिक प्रशासनको सुदृढीकरण र योग्यता प्रणालीको सुनिश्चितताका लागि संघीय निजामती सेवा ऐन अविलम्ब जारी गर्न सरकारको ध्यान आकर्षण गराएको छ। आयोगको स्थापना दिवस अवसरमा आयोजित कार्यक्रममा बोल्दै आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीले संघीयता कार्यान्वयनको लामो समय बितिसक्दा पनि छाता कानूनको रूपमा रहेको ऐन नआउँदा समग्र प्रशासनिक क्षेत्रमा असर परेको बताउनुभयो। अध्यक्ष रेग्मीका अनुसार संघीय कानूनको अभावमा प्रादेशिक निजामती ऐनहरूमा एकरूपता आउन सकेको छैन, जसले गर्दा कर्मचारी पद प्रक्रिया समेत प्रभावित भएको छ। उम्मेद्वार छनौट प्रक्रियालाई स्वच्छ निष्पक्ष र विश्वसनीय बनाउन आयोगले निर्धारण गरेको सिद्धान्त र मापदण्ड प्रदेश लोकसेवा आयोगहरूले समेत अनिवार्य रूपमा पालना गर्नुपर्ने उहाँले बताउनुभयो। यस्तै विश्वविद्यालयहरूको जनशक्ति व्यवस्थापनलाई थप व्यवस्थित र प्रतिस्पर्धात्मक बनाउन आयोगले विशेष चासो देखाएको छ। अहिले सम्बन्धित विश्वविद्यालयको अनुरोधमा आयोगले लिखित परीक्षा सञ्चालन गर्दै आएको भए पनि पदपूर्ति प्रक्रियालाई पूर्ण रूपमा योग्यतामा आधारित बनाउन ठोस कदम चाल्नुपर्ने आयोगको ठम्याई छ। आयोगले आफ्नो वार्षिक प्रतिवेदन मार्फत विश्वविद्यालयहरूको पदपूर्तिको सम्पूर्ण जिम्मेवारी लोकसेवा आयोगलाई दिन वा सबै विश्वविद्यालयका लागि एउटै एकल विश्वविद्यालय सेवा आयोगको अवधारणा कार्यान्वयनमा ल्याउन सुझाव दिएको छ।
7: सरकारले थप 5 अभौतिक सांस्कृतिक सम्पदाको राष्ट्रिय सूचीकरण गरेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यस वर्ष माझी समुदायको लद्दी पूजा, मगर समुदायको भूमि पर्व, भक्तपुरका निवास समुदायको जिब्रो छेर्ने जात्रा, भक्तपुरका निवास समुदायकै श्री निल बाराही गणनाच र रोल्पाको माडी गाउँपालिका 6 का मगर समुदायको नचारू स्याई नाचलाई राष्ट्रिय सूचीकरण गरेको हो। मन्त्रालयले यसअघि आर्थिक वर्ष 2081-82 ललितपुरका निवार समुदायले बनाउने यो मरीलाई अभौतिक सांस्कृतिक सम्पदाको रूपमा सूचीकरण गरेको थियो। 2067 असार 1 गते नेपालले अभौतिक सांस्कृतिक सम्पदा सम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धि अनुमोदन गरेको थियो। त्यही महासन्धि अनुसार आर्थिक वर्ष 2081-82 आवेदन आह्वान गरी सूचीकरणको काम शुरू गरेको हो। गएको वर्ष सूचीकरणमा परेको ललितपुरका निवार समुदायको यो मरीलाई यस वर्ष संयुक्त राष्ट्रसंघीय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्कोमा अन्तर्राष्ट्रिय सूचीकरणका लागि पठाएको छ।
17: चितवन राष्ट्रिय निकुञ्जमा रहेको घडियाल गोही प्रजनन केन्द्रले पछिल्लो 45 वर्षमा 2,315 गोहीलाई नदीमा छाडेको छ। केन्द्रका अनुसार सन् 1981 यता विभिन्न 8 नदीमा ती गोहीलाई छाडिएको हो। केन्द्रका अनुसार राप्ती नदीमा सबैभन्दा बढ़ी 1,560 गोही छाडिएको छ। अहिलेसम्म नारायणी नदीमा 419, सप्तकोशीमा 115, बबईमा 110, कर्णालीमा 41, कालीगण्डकीमा 35, शुक्ला फाटाको चौधारामा 25 र बाँकेको राप्तीमा 10 गोही छाडिएको निकुञ्ज का सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिनुभयो। हरेक वर्ष गोही छाड्ने गरेको भए पनि गणना गर्दा भेटिने गोहीको संख्या भने बढ़न सकेको छैन। गएको वर्ष राप्ती र नारायणी नदीमा गोही गणना गर्दा 366 मात्र भेटिएको थियो। घडियाल गोही संकटापन्न अवस्थामा पुगेको सरीसृप प्रणाली हो। सरीसृप प्रणाली हो। विगतमा पाकिस्तान, बंगलादेश, भूटान, म्यानमार लगायतका देशहरूमा समेत पाइने गरेको घडियाल अहिले नेपाल र भारतमा मात्रै पाइन्छन्। नदीमा बढ़दो मानवीय चहलपहल, नदीजन्य पदार्थ उत्खनन, प्रदूषण लगायतका कारण गोहीहरू प्राकृतिक वासस्थानमा असुरक्षित बनिरहेको विज्ञहरू बताउँछन्।
7: पश्चिमी वायुका कारण वर्षा भइरहे पनि नेपालमा मनसुनी वायु भित्र नभने अझै केही समय लाग्ने देखिएको छ। भारतीय मौसम विज्ञान विभागले केही सूचकका आधारमा नेपालतर्फ पनि मनसुनी वायु सरेको देखाए पनि जल तथा मौसम विज्ञान विभागले नेपालमा मनसुन भित्रेको घोषणा गर्न सूचक नपुगेको जनाएको छ। मौसमविद डेभिड ढकालले मनसुन भित्र न अझै केही समय लाग्ने जानकारी दिँदै मनसुन भित्रिसकेको घोषणा गर्न आवश्यक मापदण्डहरू पूरा भइ नसकेको बताउनुभयो। नेपालमा सरदर जुन 13 तारीकमा मनसुन भित्रिने गरेकोमा दुई दिन ढिला भइसकेको छ। जल तथा मौसम विज्ञान विभागले मनसुनी वायुको आगमन, त्यसको फैलावट, तीव्रता, वायु जलवाष्पको मात्रा, बादल र वर्षाको व्यापकता आदिका आधारमा मनसुन भित्रिएको वा नभित्रिएको घोषणा गर्छ। यसमध्ये केही सूचकले मात्र मनसुन भित्रिएको संकेत दिइरहेका विभागले गराएको छ। प्रशान्त महासागरमा विकास भएको एलनिनो प्रणालीका कारण पनि मनसुनको आगमन प्रभावित भएको हुन सक्ने मौसमविदको अनुमान छ। यसबारे विभागले आधिकारिक धारणा भने सार्वजनिक गरिसकेको छैन। नेपाल दर्पणमा यसपालि विश्वकप फुटबल चलिरहेका रंगशाला बारेको जानकारीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
18: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
19: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
20: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
21: एक वर्षदेखि पाँच वर्षसम्मका सबै बाल बालिकाहरूलाई निशुल्क स्वर्णबिन्दु थोपा खुवाउने सम्बन्धी आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँको सूचना।
22: बाल बालिकाहरूको सम्पूर्ण शारीरिक तथा मानसिक विकास तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने स्वर्णबिन्दु थोपा आयुर्वेदिक दुर्लभ औषधियुक्त थोपा हो। हरेक महिनाको पुष्य नक्षत्र परेको दिन स्वर्णबिन्दु थोपा खुवाउने कार्यक्रम सञ्चालन हुने गर्दछ।
21: यसै क्रममा यही असार 3 गते पुष्य नक्षत्र परेको दिन आआफ्ना एक वर्षदेखि पाँच वर्षसम्मका बाल बालिकाहरूलाई निशुल्क स्वर्णबिन्दु थोपा खुवाउन ल्याउनु हुन यो सूचना प्रसारित गरिएको छ। स्थान: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँ। समय: बिहान 7 बजेदेखि 1 बजेसम्म। ज्वरो आएका र पखाला लागेका बाल बालिकाहरूलाई स्वर्णबिन्दु थोपा खुवाइने छैन।
23: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम। बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
7: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
17: नेपाल दर्पणमा अब विदेशको खबर। अमेरिका र इरानबीच शान्ति सम्झौताको घोषणापछि कच्चा तेलको मूल्य 3 महिना यताकै न्यून बिन्दुमा झरेको छ। इरानी बन्दरगाहहरूमा अमेरिकी नाकाबन्दी अन्त्य गर्ने र हर्मुज जलमार्ग बिना शुल्क खोल्ने सहमति भएको बारे दुवै पक्षले जानकारी गराएपछि कच्चा तेलको मूल्य मार्च 10 यताकै न्यून बिन्दुमा आइपुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। आज ब्रेन्ट कच्चा तेलको मूल्य झण्डै 5% घटेर प्रति ब्यारेल 83 अमेरिकी डलरमा कारोबार भइरहेको छ। मध्यपूर्व युद्धका कारण तेलको मूल्य प्रति ब्यारेल 126 डलरसम्म पुगेको थियो। युद्ध शुरू हुनु अघि तेलको मूल्य प्रति ब्यारेल 70 डलर हारारी रहेको थियो। यो सम्झौताले राहतको संकेत देखिए पनि तेल आपूर्ति युद्ध अघिको अवस्थामा फर्किन समय लाग्ने विश्लेषकहरूले बताएका छन्। यसैबीच पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफका अनुसार दुवै देश बीचको समझदारीमा आउँदो शुक्रबार स्विजरल्याण्डमा हस्ताक्षर हुने तय भएको छ। गएको फेब्रुअरी 28 शुरू भएको अमेरिका इजरायल र इरान बीचको युद्धका कारण हर्मुज जलमार्ग अवरूद्ध हुँदा विश्व बजारमा तेल र ग्यास आपूर्ति प्रभावित भएको थियो। यो मार्ग भएर विश्वको झण्डै 20% तेल र ग्यास आपूर्ति हुने गर्छ।
7: नेपाल दर्पणमा अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज राति स्पेन र केप भर्डेले खेल्दैछन्। समूह एचको यो खेल राति 9:45 अमेरिकाको एटलान्टा रंगशालामा शुरू हुनेछ। स्पेनले 2010 एकपटक उपाधि जितेको छ। स्पेनले त्यसै त राम्रो प्रदर्शन गर्न सकिरहेको छैन। स्पेन 2014 समूह चरणबाट बाहिरिएको थियो भने 2018 र 2022 अन्तिम 16 अघि बढ़न सकेको थिएन। स्पेन फिफा वरियतामा 2 स्थानमा छ। केप भर्डेले भने पहिलो पटक विश्वकप खेल्न लागेको हो। केप भर्डे फिफा वरियतामा 60 स्थानमा छ। यस्तै आजै राति समूह जीका बेल्जियम र इजिप्ट खेल्दैछन्। यो खेल राति पाउने 1 बजे अमेरिकाको सिएटल रंगशालामा शुरू हुनेछ। यस्तै बिहान पाउने 4 बजे अमेरिकाको मियामी रंगशालामा समूह एचका साउदी अरेबिया र उरुग्वे खेल्दैछन्। यसै गरी बिहान पाउने 7 बजे अमेरिकाको लस एन्जेलस रंगशालामा समूह जीका इरान र न्यूजील्याण्ड खेल्दैछन्।
6: विश्वकप फुटबलमा खेलको रोमाञ्चक सँगै जापानी समर्थकहरूको व्यवहारले पनि अन्तर्राष्ट्रिय ध्यान तानेको छ। अमेरिकाको टेक्सासमा नेदरल्याण्डसँग 2-2 गोलको बराबरीपछि जापानका प्रशंसकहरूले रंगशाला सफा गरेपछि उनीहरूको सफाई संस्कृति फेरि चर्चाको केन्द्र बनेको हो। खेलपछि दर्शकहरूले केही समय रंगशालामै बसेर आफ्ना सीट वरिपरिका फोहोर संकलन गर्दै निलो प्लास्टिक झोलामा राखेका थिए। उनीहरूले यो व्यवहार जापानमा सानै उमेरदेखि सिकाइने संस्कारको हिस्सा भएको बताएका छन्। जापानमा बाल्यकालदेखि नै सरसफाई शिक्षामा जोड़ दिइन्छ। विद्यालयमा विद्यार्थीहरूले दैनिक रूपमा कक्षा कोठा र विद्यालय परिसर आफै सफा गर्ने अभ्यास गर्छन्।
7: र विश्वकपमा यसपटक 48 टोली सहभागी छन्। 104 खेल र 39 दिनको यात्रापछि विश्व फुटबलले नयाँ विजेता पाउनेछ। 4 पटकको विजेता इटाली लगातार तेस्रो पटक फाइनल चरणमा छैन भने केप भर्डे कुराकाओ जोर्डन र उज्बेकिस्तान पहिलो पटक विश्वकप खेल्दैछन्। प्रतियोगिता अमेरिका मेक्सिको र क्यानाडाका 16 शहरमा हुँदैछ भने जुलाई 19 फाइनल खेल न्यूयोर्कको मेट लाइफ रंगशालामा हुनेछ। अहिले चलिरहेको विश्वकप फुटबल कुन कुन रंगशालामा हुँदैछन् त सुनौ थप जानकारी।
6: फिफा विश्वकप 2026 गएको बिहिबार मध्यरातीदेखि शुरू भएको छ। इतिहासमै पहिलो पटक 48 टोली सहभागी भएको यो संस्करणमा कुल 104 खेल 39 दिनसम्म चल्नेछन् र जुलाई 19 अमेरिकाको न्यू जर्सीमा रहेको मेट लाइफ रंगशालामा फाइनल हुनेछ। 4 पटकको विजेता इटाली लगातार तेस्रो पटक विश्वकपमा छनौट हुन सकेन भने केप भेर्डे कुराकाओ जोर्डन र उज्बेकिस्तानले पहिलो पटक विश्वकप खेलिरहेका छन्। यसपालि विश्वकप अमेरिका मेक्सिको र क्यानाडाका 16 रंगशालामा आयोजना भइरहेको छ। अमेरिकामा 11, मेक्सिकोमा 3 र क्यानाडामा 2 रंगशाला रहेका छन्। उद्घाटन खेल मेक्सिको सिटीको एजटेका रंगशालामा भएको हो। अमेरिकाका मुख्य रंगशाला मध्ये एटीएनडी डालास सबैभन्दा ठूलो हो, जहाँ 94,000 दर्शक अट्छन् र 9 खेल हुनेछन्। मेटलाइफ रंगशालाले फाइनल सहित 8 खेल आयोजना गर्नेछ। मर्सिडिज बेन्च अर्थात एटलान्टा यसपालि सबैभन्दा धेरै चर्चा कमाएको रंगशाला हो। 75,000 दर्शक क्षमता रहेको यस रंगशालाको लेआउट एकदमै फरक र हेर्न लायक छ। सन् 2017 तयार भएको रंगशालाको छतमा मर्सिडिजको लोगो छ। अत्यधिक खर्च हुने भएकाले फिफाले विश्वकपका लागि लोगो नहटाउने निर्णय गरेको थियो। अमेरिकाको टेक्सासमा रहेको ह्युस्टन शहरमा यसपालि समूह चरणमा केही ठूला टोलीले प्रतिस्पर्धा गर्नेछन्। जर्मनी नेदरल्याण्ड्स र पोर्चुगलले यो रंगशालामा खेल्नेछन्। 72,000 दर्शक क्षमता रहेको यस रंगशाला सन् 2002 उद्घाटन भएको हो। मेक्सिको स्टाडियो मोन्टेरीमा 53,500 दर्शक अट्छन्। सन् 2015 उद्घाटन भएको रंगशाला प्रतियोगिताको सबैभन्दा धेरै गर्मी हुने ठाउँका रूपमा पनि लिइएको छ। न्यूनतम तापक्रम 32 भन्दा धेरै रहने अनुमान छ। सोफी अर्थात लस एन्जलस, हार्डरक अर्थात मियामी, लिवाइस अर्थात सान फ्रान्सिस्को बे एरिया, लुमेन फिल्ड अर्थात सिएटल, लिंकन फाइनेन्सियल फिल्ड अर्थात फिलाडेल्फिया, जिलेट अर्थात बोस्टन र एरोहेड अर्थात केन्सान्समा पनि समूह र नकआउट चरणका खेल हुँदैछन्। मेक्सिकोमा उद्घाटन भएको एस्टेका रंगशाला सहित स्टाडियो एक्रोन र स्टाडियो बीबीभीएमा खेल हुनेछन्। एक्रोन सबैभन्दा सानो मध्येको एक हो भने मोन्टेरीलाई सबैभन्दा गर्मी हुने ठाउँका रूपमा मानिएको छ। क्यानाडामा बीएमओ फिल्ड अर्थात टोरन्टो र
0: You're listening to the greatest beats, hits, news, views on 95.5 Radio Sankawasava.

0: आजकल एआई वॉइस फेक वीडियो को माध्यमबाट ठगी गर्ने, डिजिटल लेन्डिङ भन्दै झुटो लोन एप बनाएर स्क्यामिङ गर्ने, क्रिप्टो र इन्भेस्टमेन्ट ट्र्याप, फेक बैंक सर्वे वा अफरको माध्यमबाट ठगी गर्ने ठगहरूको बिक्री बढेको हुनाले यसमा ठगहरूबाट सावधान रहौ। कुनै समस्या परेमा वा आफू ठगिएमा बैंकमा वा नजिकैको प्रहरीमा खबर गरौ। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि सानिमा बैंकद्वारा जारी
1: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: हजुर, अब सानीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। सानीमा घर कर्जा, सानीमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।
1: नमस्कार, कान्तिपुर डायरीका साथमा नवीन र पूजनी। समाचार अब विस्तारमा।
2: कोशी प्रदेश सरकारले आर्थिक वर्ष 2083-84 लागि 40,44,98,00,000 रूपियाँको बजेट ल्याएको छ। प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विदुर कुमार लिङथेपले प्रदेश सभामा प्रस्तुत गरेको बजेटमा चालुतर्फ 13,97,93,00,000 रूपियाँ विनियोजन गरिएको छ भने पुँजीगततर्फ 20,75,99,00,000 रूपियाँ छुट्याइएको छ। कोशी प्रदेश सरकारले पूर्वाधार विकास, कृषि आधुनिकीकरण, पर्यटन प्रवर्धन, शिक्षा, स्वास्थ्य र रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्दै बजेट ल्याएको जनाएको छ। यस्तै मधेस सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि 41,13,86,00,000 रूपियाँ बराबरको बजेट ल्याएको छ। सरकारका अर्थमन्त्री युवराज भट्टराईले प्रस्तुत गरेको बजेटमा चालुतर्फ 14,66,32,00,000 र पुँजीगत तर्फ 26,47,53,00,000 बराबरको रकम विनियोजन गरिएको छ। गत वर्षको तुलनामा मधेस सरकारको बजेट यस वर्ष झण्डै 5 अर्बले घटाइएको छ। गत वर्ष तत्कालीन अर्थमन्त्री सुनिल कुमार यादवले 46,58,33,51,000 रूपियाँ बराबरको बजेट प्रस्तुत गरेका थिए। यस्तै मधेस सरकारले 2075 सालमा ल्याएको बेटी पढाओ बेटी बचाओ कार्यक्रमलाई परिमार्जन गरेको छ।
1: यसैबीच बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि 66,93,33,33,000 रूपियाँको बजेट ल्याएको छ। प्रदेशसभामा आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले प्रस्तावित कुल विनियोजित बजेट मध्ये चालुतर्फ 22,96,19,30,000 रूपियाँ अर्थात कुल बजेटको 34.31% छुट्याएका छन्। पुँजीगततर्फ कुल विनियोजन बजेट मध्ये 65.69% अर्थात 43,97,14,03,000 रूपियाँ रहेको छ। उता गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि कृषि क्षेत्र सुधार र स्थानीय तहको सशक्तिकरणलाई प्राथमिकतामा राखेर बजेट सार्वजनिक गरेको छ। आर्थिक मामिला मन्त्री जित बहादुर शेरचन्दले प्रदेशसभाको बैठकमा बजेट भाषण गर्दै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका लागि 2 अर्ब रूपियाँ विनियोजन गरिएको जानकारी दिए। त्यस्तै बजेटमा स्थानीय तहलाई प्रदेश सरकारको अग्रणी साझेदारका रूपमा विकास गरी सन्तुलित विकास प्रवर्धन गर्न 1,99,71,00,000 रूपियाँ अनुदान छुट्याइएको छ। वित्तीय हस्तान्तरण अन्तर्गत वित्तीय समानीकरणका लागि 1,16,00,000, समपूरक अनुदानका लागि 49,97,00,000 र विशेष अनुदानका लागि 33,74,00,000 रूपियाँ विनियोजन गरिएको छ।
2: यस्तै लुम्बिनी प्रदेश सरकारले स्वास्थ्य क्षेत्रको विकासका लागि 5,65,00,000 रकम विनियोजन गरेको छ। सरकारले लुम्बिनी प्रदेशको गौरवको आयोजनाका रूपमा निर्माण गरिरहेको लुम्बिनी प्रादेशिक अस्पताल र अन्य अस्पतालका लागि 2,12,00,000 रकम विनियोजन गरेको हो। त्यस्तै सरकारले लुम्बिनी प्रादेशिक अस्पतालमा टेलिमेडिसिन सेवा सञ्चालन गर्न भएको छ। राज्य प्रादेशिक अस्पताललाई 200 बेडमा विस्तार गर्न भने सरकारले प्राथमिकतामा राखेको छ। यस्तै कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका लागि 2,46,49,74,000 रूपियाँ बजेट विनियोजन गरेको छ। आगामी वर्षको बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहले कर्णालीको पर्यटन क्षेत्रको विकासका लागि 53,82,00,000 रूपियाँ छुट्याइएको जानकारी दिए।
1: यसैबीच सत्तारूढ दलका सांसदहरूबीच बजेट भागवण्डामा सहमति जुट्न नसक्दा सुदूरपश्चिम प्रदेश सरकारको बजेट प्रस्तुति अनिश्चित बनेको छ। साँझ 5 बजे बजेट पेश गर्ने कार्यसूची निर्धारण गरिए पनि सो समयमा बजेट आउन नसक्ने भन्दै सरकारले प्रदेशसभा सचिवालयसँग राति 9 बजेसम्मका लागि समय सार्न माग गरेको सचिवालयले जनाएको छ। प्रदेशसभा सचिव देव बहादुर बोगटीका अनुसार सरकारले समय सार्नका लागि पत्र पठाएको छ। सुदूरपश्चिम सरकारले आइतबारसम्मको तयारीमा हालसम्मकै ठूलो आकारको बजेट ल्याउने तयारी गरेको थियो, तर आज बिहान सत्ता साझेदार दलकै प्रभावशाली सांसदले आफ्नो सिफारिशका आयोजना थप्न दवाब दिएपछि साँझसम्म पनि बजेट निर्माणले अन्तिम रूप लिन नसकेको बजेट निर्माणमा संलग्न एक अधिकारीले बताएका छन्।
2: काठमाडौँ उपत्यकाका भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीले स्थानीय स्थायी पुनर्स्थापना र जमीनको स्वामित्वको माग गर्दै सरकारलाई ज्ञापन पत्र बुझाएका छन्। थापाथली, गैरीगाउँ, शान्तिनगर, जडीबुटी लगायतका क्षेत्रबाट हटाकिर्तिपुर स्थित होल्डिङ सेन्टरमा राखिएका पीड़ितले संयुक्त रूपमा प्रधानमन्त्री, गृहमन्त्री र भूमि व्यवस्था मन्त्रीलाई सम्बोधन गर्दै आफ्नो मागबारे ध्यानाकर्षण गराएका हुन्। पीड़ितले उचित विकल्प कानूनी प्रक्रिया र क्षतिपूर्ति बिना नै राज्यले आफूहरूलाई जबरजस्ती विस्थापित गरेको आरोप लगाएका छन्। तीन चार पुस्तादेखि बस्दै आएको थाथलो भत्काएर होल्डिङ सेन्टरमा ल्याइएपछि आफूहरूको जीवन, रोजगारी, पशुपालन र बालबालिकाको शिक्षा खोसिएको उनीहरूको गुनासो छ। सेन्टरमा पर्याप्त सुरक्षा र गोपनीयता नहुँदा महिला तथा बालबालिका चरम असुरक्षाको जोखिममा परेको ज्ञापन पत्रमा उल्लेख छ। राज्यका निकायले आफूहरूलाई अतिक्रमणकारी र माफिया जस्ता अपमानजनक शब्द प्रयोग गरेकामा आपत्ति जनाउँदै पीड़ितले कानून बमोजिम भूस्वामित्व सहितको स्थायी अधिकार सुनिश्चित गर्न नेपाल सरकारसँग माग गरेका छन्।
1: पछिल्लो समय नेपाल प्रहरीले कतिपय व्यक्तिलाई पहिले नियन्त्रणमा लिने र त्यसपछि मात्र कसुरबारे खोजी गर्न थाल्ने प्रवृत्ति देखिएको छ, जसबाट फौजदारी न्याय प्रणालीको मूल सिद्धान्तमाथि प्रश्न उठाएको छ। राजनैतिक हस्तक्षेप, शक्ति दुरूपयोग र अनुसन्धानमा लापरवाहीका कारण प्रहरीको व्यावसायिक स्वतन्त्रता कमजोर हुँदै गएको विज्ञहरू बताउँछन्। प्रहरी प्रशासनले कानून अनुसार निष्पक्ष अनुसन्धान गर्नुपर्नेमा राजनैतिक निर्देशन र दबावका कारण नागरिक अधिकार र न्यायिक प्रक्रियामाथि प्रहार भएको प्रसंग सहित कान्तिपुर कर्मी गौरव पोखरेलले तयार पारेको एक सामग्री।
2: उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्करलाई उपत्यकाभित्रका जघन्य अपराध अनुसन्धान गर्ने कार्यालयको टोलीले 21 जेठमा घरबाटै नियन्त्रणमा लिएको घटना त्यसैको पछिल्लो दृष्टान्त हो। प्रधानमन्त्रीलाई म्यासेज पठाएर चेन अफ कमाण्ड मिचेको भन्दै उनलाई नियन्त्रणमा लिइएको थियो। कार्यालय ल्याएपछि बल्ल प्रहरीले निष्कर्ष निकाल्यो, मुद्दा चलाउन पर्याप्त आधार छैन। अन्तत 4 घण्टा लामो केरकारपछि उपत्यका अपराध अनुसन्धान कार्यालयले पुष्करलाई श्रीमती आवास श्रेष्ठको जिम्मा लगायो। टेकु स्थित प्रहरी कार्यालय पुर्याउँदा समेत पुष्करलाई कुन कसरमा पक्राउ गरिएको हो भन्ने जानकारी थिएन। उनले अनुसन्धान अधिकृतहरूलाई प्रश्न गरेका थिए, मलाई श्रम मन्त्रालयको विषयमा ल्याइएको हो कि वाणिज्य वा अर्थ मन्त्रालयको विषयमा? अधिकृतहरूले तपाईंलाई थाहा भइहाल्छ भन्दै लामो समय केही बताएनन्। बरू हिरासतमा राख्न जरूरी पक्राउ पूर्जीको समेत तयारी गरिरहेका थिए। राति फेरि छोड्ने निर्देशन आयो। 2 दिनपछि प्रधानमन्त्रीकै व्यङ्ग्यात्मक स्टाटस आयो, मलाई पनि राजदूत बन्न छ, प्रधानमन्त्रीको नम्बर छ भने यसो दिनुहोस् न। प्रहरीको यस युनिटले विगतमा गरेका कतिपय कार्यवाही मुद्दा दर्तासम्म पुगेका छैनन्। कार्यालयले विद्यार्थीका नाममा अवैध रूपमा वैदेशिक रोजगारीमा पठाउन खोजेको आरोपमा 95 शैक्षिक परामर्श केन्द्रमा 3 जेठमा छापा मार्यो। 69 सञ्चालक पक्राउ परे। अधिकृतहरूका अनुसार शैक्षिक परामर्श केन्द्रलाई वैदेशिक रोजगारीमा पठाउन अनुमति छैन, तर मापदण्ड पूरा नगर्ने, दर्ता नवीकरण नगरी बिना इजाजत शैक्षिक परामर्श सेवा, पूर्व तयारी कक्षा र भाषा शिक्षण सम्बन्धी सेवा सञ्चालन गर्दै आएको भेटिएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको थियो। पक्राउ परेका मध्ये 30 संस्थाका सञ्चालक विरूद्ध मात्र शिक्षा ऐन विपरीतको कसुर गरेको आरोपमा मुद्दा दर्ता भयो। अधिकृतहरूका अनुसार कन्सल्टेन्सी सञ्चालकलाई पक्राउ गरेर ल्याएपछि मात्र मोबाइलको डिजिटल जाँच गरेर प्रमाण खोज्न थालेको थियो। पीड़ितबाट उजुरी समेत नआएको अवस्थामा प्रहरीले सबैलाई मुद्दा चलाउन सकेन। उपत्यका अपराध अनुसन्धान कार्यालयले शैक्षिक पूर्वाधार मन्त्रालयको आदेश भन्दै 28 वैशाखमा 2 निर्माण व्यवसायलाई नियन्त्रणमा लिएर मन्त्रालयमा बुझाइदिएको थियो। शर्मा एण्ड कम्पनीका अध्यक्ष रमेश शर्मा र लामा कन्स्ट्रक्सनका पिताम्बर बडुलाई समातिएको थियो। उनीहरू नागढुङ्गा र धोलीखेल सड़क खण्डको निर्माण गर्दै आएका व्यवसायी थिए। केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीका पूर्व प्रमुख समेत रहेका पूर्व डीआईजी हेमन्त मल्ल भन्छन्, अहिले जे विषयमा भने सरकारले प्रहरीलाई प्रयोग गरेको जस्तो देखिन्छ, जुन सही होइन। ठेक्कापट्टाको काममा समस्या छ भने त्यो हेर्ने निकाय सड़क विभाग होला वा अरू कुनै होला, तर हरेक कुरामा प्रहरीलाई प्रयोग गरेर त्रास देखाउने हो भने सम्बन्धित विभागको जिम्मेवारी के हो? जति बेला यी घटनाक्रम भए त्यसबेला गृह प्रशासनको नेतृत्व प्रधानमन्त्री बालेन्द्र शाहकै जिम्मेवारीमा थियो। प्रहरीसँग समन्वयको जिम्मेवारी शाहका प्रमुख स्वकीय सचिव सोम शर्माले गरिरहेका थिए। मन्त्रालयमा अघिल्लो पटक गृहमन्त्री सुदन गुरूङ छँदाकै स्वकीय सचिव जेम्स कार्कीले पनि काम गरिरहेका थिए। प्रहरी उच्च अधिकृतहरूका अनुसार भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले समेत प्रहरीसँग समन्वय गर्थे। राजसभा नेता सुधन गुरूङ मंगलबार फेरि गृहमन्त्री बनेका छन्। उनको अघिल्लो कार्यकालमा भने प्रहरले समात्ने र अदालतले छाड्ने क्रम चलिरहेको थियो। एकपटक उनले पत्रकारहरूसँग कुरा गर्दै छाड्न आदेश दिने अदालतप्रति असन्तुष्टि व्यक्त गरेका थिए। 3 वैशाखमा मन्त्रालयमा उनले भनेका थिए, मलाई लागेको थियो सबैभन्दा ठूलो मन्त्री हो, यहाँबाट सबै सुधार्न सकिन्छ, होइन रहेछ, आज भोलि मलाई ठूलो त जज न्यायाधीश लाग्न थालेको छ। गुरूङले कानूनी विषय अध्ययनका लागि छुट्टै टोली समेत बनाइसकेको जनाउँदै अबदेखि त्यस्तो नदोहोरिने समेत बताएका थिए। परिस्थिति कस्तो बनिसकेको छ भने प्रहरीको अनुसन्धान प्रति अदालतले समेत पटक पटक प्रश्न उठाइरहेको छ। अपराध अनुसन्धानको विशिष्टीकृत निकाय सीआईबीले पक्राउ गरेका नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे र व्यवसायी शेखर गोल्छा दुवै अदालतको आदेशमा थुनामुक्त भएका थिए। पाण्डेलाई प्रहरले ठगी तथा आपराधिक विश्वासघातको कसुरमा अनुसन्धानका लागि भन्दै 29 वैशाखमा पक्राउ गरेको थियो। खराब कर्जा असुलीको विषयलाई आपराधिक विश्वासघातसँग जोडिएको भन्दै बैंकिङ क्षेत्रले आपत्ति जनायो। 4 दिनपछि सर्वोच्च अदालतका न्यायाधीश तारंगा सुवेदी र शान्ति सिंह थापाको इजलासले उनलाई हिरासत बाहिरै राखेर अनुसन्धान अघि बढ़ाउन आदेश दियो। उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष समेत रहेका गोल्छालाई प्रहरीले बीमा ऐन अन्तर्गतको कसुरमा अनुसन्धानका लागि भन्दै 10 वैशाखमा नक्साल क्षेत्रबाट पक्राउ गरेको थियो। सीआईबीले विज्ञप्तिमा नेपाल धितपत्र बोर्डको प्रारम्भिक जाँचपूछ प्रतिवेदनका आधारमा समेत पक्राउ गरिएको जनाएको थियो। पक्राउ विरूद्ध पत्नी सीमा गोल्छाले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्ष को निवेदन दिइन्। त्यसमा सुनवाई गर्दै अदालतले धितोपत्र ऐन 2063 को दफा 104(1)मा कार्यवाही चलाइएका व्यक्ति फरार भई बेपत्ता हुन सक्छ भने सम्झाउनु पर्ने कुनै मनासिब कारण भए वा बिगो हानि नोक्सानी भएको देखि ऐन बमोजिमको मुद्दामा अनुसन्धान गर्ने अधिकारीले आवश्यक धरोटी वा जेठा जमानत माग्न र त्यस्तो धरोटी वा जमानत नदिए निजलाई थुनामा राख्न सक्ने भनिएको उल्लेख गर्यो। त्यसपछि अदालतले आदेशमा भन्यो, तर सो कानूनी व्यवस्था अनुसार निवेदकसँग अनुसन्धान अधिकारीले धरोटी वा जमानत माग नगरी अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति लिने कार्य भएको हुँदा उनलाई हिरासतमा राख्नका लागि भएको 11 र 21 वैशाख समेतका आदेश उत्प्रेषणको आदेश बदर हुने ठहर छ। अदालतको यो आदेशपछि समेत प्रहरीले उनलाई छाडेन। फेरि बीमा ऐन अन्तर्गतको कसुरमा अनुसन्धानका लागि भन्दा उनलाई पक्राउ गरियो। अदालतले हिरासतमा राख्न म्याद थप नगरिदिएपछि उनी छुटे। पछि 28 जेलमा गोल्छा विरूद्ध धितोपत्र र बीमा सम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरिएको छ। सम्पत्ति शुद्धिकरणको कसुरमा अनुसन्धानका लागि भन्दै 15 चैतमा पक्राउ गरिएका कांग्रेस नेता एवं पूर्व मन्त्री दीपक खड्का पनि अदालतको आदेशमा छुटेका थिए। जेएनजी आन्दोलनपछि उत्पन्न परिस्थितिबीच 24 भदौमा उनको घरमा आगजनी गरिएको थियो। त्यसबेला नेपाली र विदेशी नोट जलेका भिडियोहरू सामाजिक सञ्जालमा सार्वजनिक भएका थिए। त्यसपछि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले उनीमाथि छानबिन थालेको थियो। खड्का पत्नी विनिताले दिएको बन्दे प्रत्यक्षकरणको निवेदनमाथि सुनवाई गर्दै सर्वोच्च अदालतले 3 वैशाखमा उनलाई छाड्न आदेश दियो। प्रहरीले 15 चैतमा एमालेकी लुम्बिनी प्रदेश सांसद रेखा शर्मालाई पक्राउ गरेको थियो। प्रधानमन्त्री बालेन्द्र शाह मेयर छँदा शर्माले एक बालिकालाई घरमा राखेर श्रम शोषण गरेको सूचना काठमाडौँ महानगरपालिकामा पुगेको थियो। नगर प्रहरी सहितको उपस्थितिमा पीड़ितलाई उद्धार गरिएको थियो। महानगरका कर्मचारीले शर्मा विरूद्ध जाहेरी समेत दिएका थिए, तर कार्यवाही अघि बढ़ेन। बरु 16 वैशाख 2082 मुद्दा नचल्ने निर्णय भएको थियो। शाह प्रधानमन्त्री बने लगतै शर्मा पक्राउ परेकी थिइन्। सर्वोच्च अदालतले पहिले निर्णय भइसकेको मुद्दा भन्दै शर्मालाई थुनामुक्त गर्न आदेश दियो। जानकारहरूका अनुसार राज्य सत्तामा बस्नेहरूले प्रहरीलाई सधैँ आफ्नो शक्ति देखाउने हतियारका रूपमा प्रयोग गरिरहेका छन्। प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक डीआईजी पिताम्बर अधिकारी भन्छन्, पहिले राजाका पालामा अहिलेका पार्टीका मान्छेको पछाडि प्रहरलाई खटाइन्थ्यो। तिनको खबर संकलनदेखि अरू कामसम्म गरियो। दलहरू आएपछि प्रहरलाई विपक्षको खबर संकलनमा प्रयोग गर्न थाले। सत्ता पक्ष जोड़िएका अनुसन्धानमा हस्तक्षेप गर्न थाले। नेपाल प्रहरीका प्रवक्ता अभिनारायण काफले प्रहरीले अपराध अनुसन्धान वा शान्ति सुरक्षा कायम गर्ने सन्दर्भमा कानून अनुसार कसैलाई नियन्त्रणमा लिने र छानबिन गर्ने बताउँछन्। उनले कान्तिपुरसँग भने, हामी कानून बमोजिम अनुसन्धान गर्छौं, भौतिक र डिजिटल प्रमाण संकलन गरेर सरकारी वकिलमा प्रतिवेदन बुझाउँछौं। प्रहरीले संकलन गरेको तथ्य प्रमाणलाई सरकारी वकिलले समेत परीक्षण गरेर अदालतमा लगिन्छ, ताकि न्याय निरूपण गर्ने निकाय अदालत नै हो। त्यहाँबाट तथ्य प्रमाण र न्यायका सर्वमान्य सिद्धान्तका आधारमा फैसला हुने हो। कतिपय सन्दर्भमा भने अनुसन्धान गर्दै जाँदा तथ्य प्रमाणले दोषी नदेखाए अनुसन्धान अधिकृत वा सरकारी वकिलले समेत छाड्ने अधिकार कानूनले नै दिएको उनी बताउँछन्। पक्राउ परेका सबैमाथि मुद्दा चल्छ भन्ने छैन, कहिलेकाहीँ अदालतले म्याद थप नगर्दा उनीहरू छुट्न सक्छन्, तर हामी प्राविधिक प्रमाणसित निष्पक्ष अनुसन्धानमा केन्द्रित हुन्छौं उनले भने।
1: कान्तिपुर डायरीमा अब ब्रेकको पालो।

0: आजकल AI voice, fake video को माध्यमबाट ठगी गर्ने, digital lending भन्दै झूठो loan app बनाएर scamming गर्ने, crypto र investment trap, fake bank survey वा offer को माध्यमबाट ठगी गर्ने ठगहरुको बिक्री बढेको हुनाले यसका ठगहरुबाट सावधान रहौ। कुनै समस्या परेमा वा आफू ठगिएमा बैंकमा वा नजिकैको प्रहरीमा खबर गरौ। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि स्थानीय बैंकद्वारा जारी
1: वाइफाई नेपालको स्टुडेन्ट अफर 70 MBPS को 12 महिनाको इन्टरनेट प्याकेजमा 6 महिना बोनस मात्र रु 8,350 VAT सहित जानकारीका लागि 01597070789 मा सम्पर्क गर्नुहोस् वाइफाई नेपाल स्पिड पनि सस्तो पनि

0: हजुर, अब सानीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। सानीमा घर कर्जा, सानीमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।
1: ब्रेकपछि कान्तिपुर डायरीमा अब बाँकी प्रसंग। एमाले महासचिव शंकर पोखरेलले पार्टी पुनर्गठनका लागि बनाइएको कार्यदलको सुझावका आधारमा अघि बढ़ने बताएका छन्। परिवर्तित परिस्थितिमा अध्यक्ष केपी ओलीले नेतृत्व हस्तान्तरण गर्नुपर्ने माग बढ़िरहेका बेला महासचिव पोखरेलले कार्यदलको सुझाव अनुसार पार्टी पुनर्गठन गरिने बताएका हुन्। पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै पोखरेलले भने,
2: अहिले पार्टीले संस्थागत हिसाबले नै केही काम गर्न खोजेका छ। आम निर्वाचन 2082 समीक्षा गर्ने र पार्टीलाई पुनर्गठनको दिशामा कसरी अगाडि बढ़ाउनु पर्दछ भन्ने विषयमा पार्टी पंक्तिको भावनाको प्रतिनिधित्व गर्दै कार्यदलका तर्फबाट सुझाव संकलन गर्ने प्रक्रियामा छ। अहिले पार्टी कुनै निष्कर्षमा पुगेका छैन। पार्टी अहिलेको अवस्थामा चाहिँ नयाँ ढंगले अगाडि बढ़नु पर्दछ भन्ने मान्यताका पक्षमा छ। त्यो नयाँ ढंगले अगाडि बढ़ने कुराका सन्दर्भमा चाहिँ स्वाभाविक रूपमा पार्टीको कन्सर्न के हो त भन्दाखेरि, वैचारिक, राजनीतिक र संगठनात्मक हिसाबले पार्टीलाई थप एकताबद्ध बनाउने काम चाहिँ गर्नुपर्दछ भन्ने पार्टीको बुझायो।
1: पार्टीमा शुद्धिकरण भए मात्र एकता कायम गर्न सकिने उनको भनाइ छ। एमालेभित्र अहिले मतभेद नरहेको दावी गर्दै महासचिव पोखरेलले भने,
2: यो एकताबद्ध बनाउनका लागि चाहिँ यथास्थितिमा सम्पर्क छैन। त्यसका लागि पार्टीमा शुद्धिकरण आवश्यक छ, सुदृढीकरण आवश्यक छ, पार्टीमा पुनर्जागरण आवश्यक छ। पार्टीको निष्कर्ष, शुद्धिकरण आवश्यक छ, सुदृढीकरण आवश्यक छ, पुनर्जागरण आवश्यक छ। यी तीनवटै काम गर्नका लागि पार्टीले पुनर्गठनको कार्ययोजना तयार गर्नुपर्दछ। पुनर्गठनको कार्ययोजनाका माध्यमबाटै यी तीनवटा उद्देश्यहरू हासिल हुन सक्दछन् र त्यो पुनर्गठनको कार्ययोजना तयार गर्नका लागि पार्टीले एउटा कार्यदल बनाएको छ र त्यो कार्यदलले काम थालिराखेका छन्। त्यसर्थ मैले पार्टीभित्र कुनै प्रकारको मत मतामत, सहमति असहमति आदि इत्यादि भन्ने खालका कुराहरू भ्रमपूर्ण कुरा हो।
1: पार्टीको नेतृत्व छान्न दबाव बढ़ेपछि एमाले अध्यक्ष ओलीले सचिवालयको निर्णय अनुसार उपाध्यक्ष रामबहादुर थापाको नेतृत्वमा पार्टी पुनर्गठनका लागि कार्यदल बनाएका थिए।
3: देशभर सड़क बत्तीको बकौता 10 अर्ब रूपियाँ पुगेको छ, जसमा मध्य प्रदेशको मात्रै 2 अर्ब 35 करोड़ रूपियाँ बाँकी छ। पालिकाहरूले बिना मीटर जथाभावी सड़क बत्ती जड़ान गर्दा र महसुल तिर्न आनाकानी गर्दा बकौता बढ़ेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। प्राधिकरणले बकौता असुलीका लागि देशव्यापी पत्राचार गर्दै केही पालिकाको लाइन काट्ने तयारी समेत गरेको छ। शिवपुरीले तयार गरेको एक रिपोर्ट। देशभर थप दस्तुर बाहेक 7 अर्ब 94 करोड़ 87 लाख रूपियाँ सड़क बत्तीको बक्यौता रहेको नेपाल विद्युत प्राधिकरणले बताएको छ। थप 25% दस्तुर सहित भने यो रकम 9 अर्ब 93 करोड़ 59 लाख रूपियाँ पुग्छ। त्यसमध्ये मध्य प्रदेशमा सड़क बत्ती बापत 2 अर्ब 34 करोड़ 90 लाख 59 हजार रूपियाँ उठाउन बाँकी छ। पालिकाहरूले बिना मिटर जथाभावी लाइन जोडेर सड़कमा बत्ती जडान गर्दा तिर्नु पर्ने रकम बढ़ेको प्राधिकरणले बताएको छ। प्राधिकरणले अहिले डेडिकेटेड ट्रंक लाइन, इन्टरनेट सेवा प्रदायक, सड़क बत्ती लगायत सबै शीर्षकमा बकेउता उठाउन देशव्यापी पत्राचार गरिसकेको छ। मधेसका 8 जिल्लामा 136 पालिका मध्ये प्राय सबैले सड़क बत्तीको महसुल बुझाएका छैनन्। पालिकाहरूले बिना मिटर जथाभावी सड़क बत्ती जडान गर्ने तर त्यसको दायित्व लिन अस्वीकार गर्ने प्रवृत्तिका कारण बकेउता बढ़ेको नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय जनकपुरका प्रमुख शम्भु कुसैत यादवले बताए। प्राधिकरणका अनुसार कतिपय पालिकाले आफ्नो प्रशासनिक भवनको महसुल समेत बुझाएका छैनन्। विद्युत महसुल बक्यौता असुली प्रक्रियालाई प्राथमिकता साथ आफ्नो दैनिक कार्यसूचीमा राखेर अगाडि बढ़ाउन ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठले प्राधिकरणलाई निर्देशन दिइसकेका छन्। महसुल बक्यौता लामो समयदेखि अल्झिरहेको र रकम समेत धेरै हुँदा यसलाई छिटो पर्च्युट गर्नुपर्ने उनको भनाइ छ। प्राधिकरण संचालक समिति र प्राधिकरणका उप कार्यकारी निर्देशकहरूको छुट्टा छुट्टै बैठकमा मन्त्री श्रेष्ठले यो विषय उठाइरहेका छन्। डेडिकेटेड फिल्डर र फ्रन्टलाइनका साथै इन्टरनेट सेवा प्रदायक, औद्योगिक क्षेत्र, सड़क बत्ती लगायत सबै क्षेत्रको बक्यौता असुली गर्नुपर्ने मन्त्री श्रेष्ठको भनाइ छ। कानूनी प्रक्रियामा रहेको बाहेकको क्षेत्रमा बक्यौता असुली गर्न प्राधिकरण अलमलिन नहुने उनले बताए। प्राधिकरणको प्रादेशिक कार्यालयका अनुसार जनकपुर क्षेत्रमा मात्र 4 करोड़ 41 लाख लाख रूपियाँ भन्दा बढी बक्यौता उठाउन बाँकी छ। वीरगंज महानगरपालिकाले 23 करोड सड़क बत्तीको रकम तिर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ। जलेश्वर नगरपालिकाको 7,77,41,000 र मलंगवा नगरपालिकाको 9,12,77,000 रूपियाँ बक्यौता छ। रौतहटका 16 नगरपालिका र 2 गाउँपालिकाले विद्युत प्राधिकरणलाई सड़क बत्ती र कार्यालय प्रयोजनको गरी धेरै रकम तिर्न बाँकी छ।

0: तर्क गर्नु जस्ता कारणले समस्या बनाएको प्राधिकरणको भनाई छ। दुई महिना अघि विद्युत प्राधिकरण चन्द्र निगाहपुर शाखाले चन्द्रपुर वृन्दावन र गुजरा नगरपालिकाले मिटर विनय जडान गरेको सड़क बत्तीको तार काटिदिएको थियो। बिजुलीको पोलमा सिधै तार जोडेर टावर लाइट जडान गरेपछि प्राधिकरणले काटेको हो। प्राधिकरणले नगरपालिकासँग टावर लाइट जडान गर्दा विद्युत महसुल बाँकी रहेको भन्दै भुक्तानी गर्न अनुरोध गरेको थियो, तर नगरपालिकाले अटेर गरेपछि लाइन काटिदिएको थियो। सड़कको चौबाटो, खेल मैदान र मन्दिरलाई लक्षित गरी मिटर विनय सड़क बत्ती, टावर लाइट जडान गर्न थालेपछि प्राधिकरणले अभियानकै रूपमा लाइन काट्न थालेको छ। चन्द्रपुर नगरपालिकाले विभिन्न गाउँ र चोक बजारमा जडान गरेको टावर बत्तीको 2,65,00,000 बढ़ी रकम भुक्तानी गर्न बाँकी छ। त्यस्तै वृन्दावन नगरपालिकाले 2 करोड़ र गुजरा नगरपालिकाले 2 करोड़ भन्दा बढ़ीको रकम टावर र पोल बत्ती बाबत प्राधिकरणलाई भुक्तानी गर्न बाँकी राखेको छ। प्रमुख प्रशासकीय अधिकृत कार्यालयमा नियमित नबसेकाले सड़क बत्ती लगायतका विषयमा भुक्तानी गर्न नसकिएको रौतहटको गरूडा नगरपालिकाका नगर प्रमुख कन्थमणि जयसवालले बताए। विद्युत महसुल संकलन नियमावली अनुसार सड़क बत्तीको महसुल भुक्तानी गर्ने दायित्व सम्बन्धित पालिकाकै हो, तर व्यवहारमा पालिकाले प्राधिकरणले आफ्नो क्षेत्रको जमिन प्रयोग गरे बापत कर नतिरेको भन्दै उल्टो तर्क गरेर महसुल तिर्न आनाकानी गरिरहेका छन्। पालिका र प्राधिकरणको यस किसिमको जुहारीका कारण प्राधिकरणको अरबौं रूपियाँ फ्रेज हुने गरेको छ। अर्कोतिर औद्योगिक बक्यौता उठाउन जसरी प्राधिकरण आक्रामक बनेको छ, त्यसै गरी पालिकाहरूबाट पनि सड़क बत्तीको बक्यौता नउठाउने हो भने प्राधिकरणको वित्तीय संकट थप गहिरिने निश्चित रहेको प्राधिकरणका एक कर्मचारीले बताए। देशका ठूला औद्योगिक घरानादेखि पालिकासम्मको विद्युत महसुल बक्यौताको आकार 50 अर्ब भन्दा बढ़ी पुगेको प्राधिकरणले जनाएको छ। प्राधिकरणले सार्वजनिक गरेको डेडिकेटेड फिडर र ट्रंक लाइनको बक्यौता विवरणमा मधेस प्रादेशिक कार्यालय अन्तर्गतका उद्योगहरूको बक्यौता सबैभन्दा धेरै छ। महालेखा परीक्षकको 63 औं प्रतिवेदनले प्राधिकरणको कुल बक्यौता 50 अर्ब 1 करोड़ रूपियाँ देखाएपछि सरकार र प्राधिकरणको चासो बढ़ेको हो। प्राधिकरणले अहिले डेडिकेटेड फिडर, ट्रंक लाइन, इन्टरनेट सेवा प्रदायक र सड़क बत्ती लगायत सबै शीर्षकको बक्यौता उठाउन ताकेता शुरू गरेको छ। प्राधिकरणको बक्यौताको एउटा ठूलो हिस्सा देशका पालिकाले प्रयोग गरेको सड़क बत्तीको छ। प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार 7 प्रदेशका पालिकाले सड़क बत्ती बापत ठूलो रकम तिर्न बाँकी छ। सड़क बत्तीको बक्यौता बुझाउन पालिकाहरू नआएको प्राधिकरणका गौर शाखा प्रमुख धीरेन्द्र यादवले बताए, तर प्राधिकरणले भने सेवा प्रयोग गरिसकेपछि महसुल तिर्नु स्थानीय सरकारको दायित्व भएको प्रस्ट्याएको छ।
1: कान्तिपुर डायरीमा पुनः ब्रेकको पालो।

0: आजकल एआई भोइस फेक भिडियो को माध्यमबाट ठगी गर्ने, डिजिटल लेन्डिङ भन्दै झुठो लोन एप बनाएर स्क्यामिङ गर्ने, क्रिप्टो र इन्भेस्टमेन्ट ट्र्याप फेक ब्याङ्क सर्भे वा अफरको माध्यमबाट ठगी गर्ने ठगहरूको बिक्री बढेको हुनाले यस्ता ठगहरूबाट सावधान रहौ। कुनै समस्या परेमा वा आफू ठगिएमा ब्याङ्कमा वा नजिकैको प्रहरीमा खबर गरौ। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि स्थानीय ब्याङ्कद्वारा जारी
1: वाइफाई नेपालको स्टुडेन्ट अफर 70 एमबीपीएस को 12 महिनाको इन्टरनेट प्याकेजमा 6 महिना बोनस मात्र रु 8350 मा भ्याट सहित। जानकारीका लागि 01597079 मा सम्पर्क गर्नुहोस्।
2: रेडियो संखुवा सभा समय सूचक अहिले बेलुकीको 7 बज्यो।
3: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
4: यदि त्यसो हो भने दन्तरोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
3: संख्या सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सप्रेस सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
4: हाम्रा सेवाहरू
3: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
4: दाँत खोल्ने, दाँत सफा गर्ने,
3: दाँतको एक्सरे गर्ने,
4: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
3: झिक्न मिल्ने आरपीडी लगाइने,
4: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
3: बाङ्गो टिङ्गो दाँत मिलाइने,
4: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार।

0: गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका 1 प्रहरी गेट, सेउ संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
0: सम्पर्क नम्बर 0295906667 र 98422267।
2: आयो सबको घर घरमा।
3: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
4: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
3: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
5: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
6: निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
7: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रिनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
6: हाम्रो सेवाहरू
7: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605680, 99525160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी 1, संखुवा सभा।
8: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
9: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
8: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
9: हाम्रा सेवाहरू
8: दाँत नदुखाई खोल्ने,
9: दाँत भर्ने, दाँतको आकृति गर्ने,
8: दाँतको एक्सरे सुविधा,
9: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
8: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
9: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
8: ध्यान दिनै पर्ने कुरा,
9: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
8: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल,
0: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाक नेटुडी खेल छेउ, संखुवा सभा। फोन नम्बर 0295 62 320 र 98 4 20 50 541।

0: हाम्रो सदानन्द हामी बनाउँछौ राम्रो सदानन्द। नमस्कार, म नवीन कलाजयरू। सदानन्द नगरपालिकाको विकास योजना गतिविधि तथा जनचासोका विविध विषय वस्तु समेटिएको हाम्रो सदानन्द हामी बनाउँछौ राम्रो सदानन्द कार्यक्रमको तेस्रो श्रृंखलामा यहाँलाई हार्दिक स्वागत गर्दछौ। सदानन्द नगरपालिका संघको सहकार्यमा रेडियो संखुवा सभा 95.5 MHz तथा बीएनजी मल्टीमीडियाद्वारा संचालित जनगुनासो युट्यूब च्यानल र हेर्ने चित्रको संयुक्त उत्पादन तथा प्रसारित कार्यक्रम हो हाम्रो सदानन्द हामी बनाउँछौ राम्रो सदानन्द। आर्थिक वर्ष 2082-83 रातो किताबमा समावेश भएका योजना विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, युवा तथा सामाजिक क्षेत्रका गतिविधिहरूलाई जनतामा प्रभावकारी रूपमा पुर्याउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रमको तेस्रो श्रृंखलामा यस आर्थिक वर्षमा सम्पन्न भएका भौतिक पूर्वाधार सम्बन्धित गतिविधिहरूलाई प्राथमिकताका साथ प्रस्तुत गर्नेछौ। साथै पछिल्लो 15 दिनभित्र सदानन्द नगरपालिकाको सहकार्यमा सम्पन्न भएका विभिन्न विकास, सामाजिक तथा अन्य महत्वपूर्ण गतिविधिहरूलाई समेत समेटिनेछ। अब लागौं कार्यक्रमको मुख्य प्रस्तुतितर्फ।
1: सदानन्द नगरपालिकाको नयाँ प्रशासनिक भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। भ्याट सहित करिब 6.76 करोड रूपियाँ लागतमा निर्माण गरिएको यो भवन नगरपालिकाको सेवा प्रवाहलाई थप प्रभावकारी, व्यवस्थित र नागरिक मैत्री बनाउन महत्वपूर्ण आधार बन्ने अपेक्षा गरिएको छ। यो भवन निर्माणको जिम्मा प्रदेश ह्याङ्ला जेबी निर्माण सेवा कम्पनीले ठेक्का प्रक्रिया मार्फत प्राप्त गरेको थियो। 2080 सालमा सम्झौता भए निर्माण कार्य शुरू गरिएको थियो भने यसै असार मशान्तसम्म सम्पूर्ण निर्माण कार्य सम्पन्न हुने लक्ष्य राखिएको छ। भवन निर्माण सम्पन्न भएसँगै नगरपालिकाबाट प्रवाह हुने प्रशासनिक सेवा एउटै स्थानबाट सञ्चालन गर्न सहज हुने भएको छ। नगरपालिकाको दीर्घकालीन विकास लक्ष्य अनुसार निर्माण गरिएको यस भवनले स्थानीय सरकारको संस्थागत क्षमता अभिवृद्धि गर्नुका साथै आधुनिक र सुविधा सम्पन्न सेवा केन्द्रका रूपमा काम गर्ने विश्वास दिइएको छ।
2: अब सेक्टर वाइज काम त भइरहेछ, जस्तो भवन त प्रशासनिक भवन लगभग अन्तिम चरणमा छ हाम्रो, होइन। प्रशासनिक भवन त हाम्रो अहिले यो अलिक समस्या छ यहाँ भइराखेको, होइन। अब त्यसमा चाहिँ एउटै भवनबाट सबै शाखाहरू सञ्जाल गरेर सेवा दिने हो। त्यसपछि सभाहरू कम्प्लिटै भइसक्यो, त्यसपछि अरू वडाको भवनहरू पनि क्रमशः बन्दैछन्। अनि सडकतिर चाहिँ जस्तै हाम्रो यो दिङ्ला सतीघाट अन्तर्गत 5 किलोमिटर कम्प्लिटै भइसक्यो। अब यो वर्ष पनि समपूरक कोषमा बजेट आएको छ, अर्को वर्ष थप हुन्छ। त्यसपछि अरू भने अब खानेपानी अन्तर्गत चाहिँ बिहात यो लङ्गुखोला खानेपानी आयोजना छ, त्यो चाहिँ अहिले सञ्चालनमा छ, क्रमगत रूपमै भइरहेको छ। लगभग 500-700 घरधुरीमा चाहिँ एक घर एक धाराको काम भइरहेको छ मेन। अनि अरू जम्मा हाम्रो ट्याङ्कीहरू निर्माण भइरहेछ। अनि सिँचाइतर्फ अब वडा नगर त छँदैछ, प्लस यो हाम्रो श्री सरकारसँग भएको जुन साना सिँचाइ योजना छ त्यसले चाहिँ अब वर्षमा 3-4 योजनाहरू
1: सदानन्द नगरपालिकाको आफ्नै सुविधा सम्पन्न प्रशासनिक भवन निर्माण सम्पन्न हुनु स्थानीय सरकारको पूर्वाधार विकासतर्फको अर्को महत्वपूर्ण उपलब्धि हो, जसले नगरपालिकाको भौतिक पूर्वाधार विकासलाई थप पूर्णता प्रदान गर्नेछ। यता सदानन्द नगरपालिकाका विभिन्न वडाका नागरिकलाई स्वच्छ तथा सुरक्षित खानेपानी उपलब्ध गराउने उद्देश्यले सञ्चालित लमुखोला खानेपानी आयोजनाले स्थानीय बासिन्दालाई उल्लेखनीय राहत पुर्याएको छ। आर्थिक वर्ष 2078-79 सम्झौता भए निर्माण कार्य शुरू गरिएको यस आयोजनाको काम हाल पनि निरन्तर अगाडि बढ़िरहेको छ।
3: यसको सकिने लक्ष्य खासै बजेट भएको भए 5 वर्षको टिकट कार्यक्रम हो। अब यसको 2200 घर 96 घर घरधुरी संख्या हो। अहिले हालसम्मको अहिले काम हुँदै गरेको 700-750 घरमा हुँदै गरेकोमा 665 घर जोडिएको छ, बाँकी काम हुँदैछ र कतिपयमा पानी झरेको छैन, त्यो झार्ने काममा छौँ हामी व्यस्त अहिले। र यो असार मसन्तभित्रमा त्यो काम पुरा गरेर र पछिल्लो लटको काम सुरु गर्ने भन्ने छ। ठेकदारले अहिले ट्याङ्कीहरू बनाउँदैछ, सबै ठेकदार, अरू सबै ठुल्ठुलो काम ठेकदारको, हामीलाई मात्रै भनेको जडान धारा जोड्ने मात्रै, जोड्ने मात्रै काम हो, जोड्ने मात्रै।
1: हालसम्म यस आयोजना मार्फत 760 घरधुरीमा खानेपानीको पहुँच विस्तार गरिएको छ। नेपाल सरकारको सशर्त अनुदान तथा प्रदेश सरकारको समपूरक बजेटको सहयोगमा ठेक्का र उपभोक्ता समिति दुवै माध्यमबाट आयोजनाका विभिन्न संरचना निर्माण भइरहेका छन्। यो आयोजना सम्पन्न भएपछि सडानन्द नगरपालिका वडा नम्बर 4, 5, 6, 7, 8 र 9 नम्बरका नागरिकहरूले सहज, सुरक्षित र नियमित खानेपानी सेवा प्राप्त गर्नेछन्। वर्षौंदेखि खानेपानीको समस्या भोग्दै आएका स्थानीयवासीका लागि यो आयोजना आशाको केन्द्र बनेको छ।
4: यो त धेरै नै भएको छ हजुर। पहिला चाहिँ अब आजभन्दा 2-3 महिना अगाडि चाहिँ यहाँ यो हाम्रो यो गढीगाउँ 7 नम्बर पर्छ, यो हाम्रो टुरिस्टमा यहाँ चाहिँ धेरै नै दुःख थियो पानीको। यहाँ पोल चाहिँ साँच्चै भन्नु भने मान्छेले यो चैत वैशाखमा चाहिँ पिउने पानीकै धोधो पर्थ्यो क्या। यहाँ अहिले चाहिँ अब जबसम्म यो लम्बु खोलाको पानी धाराहरू फिट गरियो त्यहाँदेखि चाहिँ अहिले जबसम्म लाग्छ 70-80% चाहिँ एकदम सहज भइरहेछ। यो चाहिँ धारामा डोकोमा नै गाग्री बोकेरै ल्याउनु पर्ने अवस्था थियो, अहिले चाहिँ जे होस् 1-2 महिना भयो राम्रै छ। यो चाहिँ बिहान 7 बजे छोड्ने गरेको छ 1 घन्टा, अनि बेलुका 1 घन्टा छोड्ने गरेको छ। 1-1 घन्टा दिनमा 2 घन्टा आउँदाखेरि जे सहज छ पानी गयो हजुर, वाल खेले छ, अलि त प्रशस्ति छ, नुहाइ धुवाई गर्न गाई बस्तु बाख्रा जे त्यसरी डोको बोकेर कुदिरहनु पर्दैन।
1: खानेपानी जस्तो आधारभूत आवश्यकताको सुनिश्चितताले नागरिकको स्वास्थ्य, सरसफाई र जीवनस्तरमा प्रत्यक्ष सकारात्मक प्रभाव पार्नेछ। लमु खोला खानेपानी आयोजना सडन्द नगरपालिकाको समृद्धि र नागरिकको सुखद जीवनतर्फको महत्वपूर्ण कदम हो। स्थानीय तहमा विभिन्न सभा, सम्मेलन, तालिम, अन्तर्क्रिया तथा सार्वजनिक कार्यक्रमहरू व्यवस्थित रूपमा सञ्चालन गर्ने उद्देश्यले निर्माण गरिएको सडानन्द नगरपालिकाको सुविधा सम्पन्न सभाहल निर्माण कार्य सम्पन्न भएको छ। आर्थिक वर्ष 2079-80 सम्झौता भई ठेक्का प्रक्रिया मार्फत आर्थिक वर्ष 2081-82 निर्माण कार्य सम्पन्न गरिएको हो। करिब 3 करोड़ रूपियाँको लागतमा निर्माण सम्पन्न भएको यस सभाहलले नगरपालिकाको संस्थागत क्षमता अभिवृद्धि गर्नुका साथै विभिन्न सामाजिक, शैक्षिक, सांस्कृतिक तथा प्रशासनिक कार्यक्रम सञ्चालनका लागि उपयुक्त वातावरण प्रदान गर्नेछ। यस सभाहल निर्माणसँगै अब ठूला सभा, गोष्ठी, सेमिनार, प्रशिक्षण तथा सार्वजनिक कार्यक्रमहरू आफ्नै सुविधा सम्पन्न भवनमा आयोजना गर्न सहज हुने भएको छ। यसले नगरपालिकाको प्रशासनिक तथा सामाजिक गतिविधिलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
2: जस्तो सरकारी त गैर सरकारी जसले गरे पनि त्यो चाहिँ अब सदस्यजना मान्छे घट्ने गरेको सभा हुन्छ, त्यसबाट पनि कहिलेकाहीँ कार्यक्रमहरू भइरहेछ हुन्छ।
1: सुविधा सम्पन्न सभा हल निर्माण हुनु सडान्द नगरपालिकाको पूर्वाधार विकासतर्फको अर्को महत्वपूर्ण उपलब्धि हो। यसले नगरवासीलाई गुणस्तरीय सेवा र सुविधाको पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्नेछ। कृषिलाई आधुनिकीकरण र व्यवसायीकरण गर्ने लक्ष्यसहित सडानन्द नगरपालिकाले विभिन्न वडाहरूमा साना सिंचाई आयोजनाहरू सञ्चालन गर्दै आएको छ। खेतीयोग्य जमीनमा वर्षभरि सिंचाई सुविधा पुर्याई कृषि उत्पादन बढ़ाउने उद्देश्यले यी आयोजनाहरू निर्माण गरिएका हुन्। नगरपालिकाले प्रत्येक वर्ष 4 साना सिंचाई आयोजना निर्माण तथा सम्पन्न गर्दै आएको छ। हालसम्म 15 सिंचाई आयोजना पूर्ण रूपमा सम्पन्न भइसकेका छन् भने 4 आयोजनाको निर्माण कार्य निरन्तर रूपमा अगाडि बढ़िरहेको छ। यी आयोजनाहरू सञ्चालनमा आएपछि कृषकहरूले सहज रूपमा सिंचाई सुविधा प्राप्त गर्नेछन्, जसले खेतीपातीमा निर्भर किसानहरूको उत्पादन वृद्धि, आमदानी अभिवृद्धि तथा कृषि क्षेत्रमा आत्मनिर्भरता हासिल गर्न महत्वपूर्ण सहयोग पुर्याएको छ।
5: 47 घरधुरी लामान्वित छ, त्यसको लागि चाहिँ अब खेती गर्न ओर्न, अब खेतमा गहुँ तोरी लाउन पानीको लागि चाहिँ अब कृषकहरूलाई चाहिँ धेरै सुविधा भएको देखिन्छ। समस्या भनेको चाहिँ अब हामीले अब त्यत्रो खर्च गरेर कुलो बनाइरहेको छ होइन, बनाउन बनाउँदै नि एक ठाउँमा चाहिँ अब हाम्रो पाइप लाउँदाखेरि पनि नअडिरहेको देखेकोले त्यसलाई चाहिँ अब कसरी हुन्छ, के गरेर हुन्छ, अलिक ठुलो बजेट पारेर त्यसलाई चाहिँ अलिक व्यवस्थित तरिकाले गरेर त्यो ठाउँलाई चाहिँ पक्का बनाउँदाखेरि 47 घरहरू कृषकहरू चाहिँ अलिक लाभान्वित हुन्छ कि भन्ने आस्ती हाम्रो एउटा सानो आस त्यसमा छ।
1: सिंचाई सुविधा विस्तारसँगै बाँझो जमीनको उपयोग बढ़नुका साथै कृषकहरूलाई व्यावसायिक खेतीतर्फ आकर्षित गर्न पनि टेवा पुगेको छ। कृषि विकास मार्फत समृद्ध सडानन्द निर्माण गर्ने अभियानमा यी साना सिंचाई आयोजनाहरू महत्वपूर्ण आधार बनेका छन्। पालिकाको केन्द्र दिङलामा 1500 नगर अस्पताल औपचारिक रूपमा सञ्चालनमा आएपछि स्थानीयहरू खुशी भएका छन्। अस्पताल उद्घाटनसँगै नगरवासीले आफ्नै क्षेत्रमा विस्तारित स्वास्थ्य सेवा पाउने भएका छन्। यसअघि यस क्षेत्रका नागरिकहरू उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र मूलपानीमा निर्भर रहँदै आएका थिए। जटिल तथा विशेषज्ञ उपचारका लागि भोजपुर संखुवा सभा तथा विराटनगरसम्म पुग्नुपर्ने बाध्यता थियो। अब नगर अस्पताल सञ्चालनमा आएपछि स्थानीय स्तरमै गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त हुने अपेक्षा गरिएको छ।
6: भर्खर सञ्चालन हुँदै नै छ, होइन, रात दिला भन्ने आशै छ। भरसक अब धेरै नै राम्रो, सबै जनता मिलेर यसलाई सेवा सुविधा सबै जनताको लागि पुगोस् भन्ने धारणै हो, होइन। अब टाढो टाढो जानु परिरहेको छ, खानबारी, इन्द्रनगर, धरान, काठमाडौँ। अब गरिब जनताले अब धेरैवटा बिमारको यहाँ कुरो आयो, होइन, 50-60 बिमारको चाहिँ कुरो आयो। यदि बिमारको चाहिँ उपचार यहाँ भयो भने त धेरै राम्रो हुन्छ। सबभन्दा दुखी गरिब, होइन, त्यस्ता मान्छेहरूलाई चाहिँ सुविधा दिनुपर्छ। अलिक टाढो कुना काप्चा बस्ने मान्छेहरू अहिले पनि अस्पताल चाहिँ आउनलाई कोही त गाह्रो मानिरहेको छ नि त, घरमै मर्ने हुन्छन्, दबाई खान्न भन्ने हुन्छन्। त्यस्ता मान्छेलाई ल्याएर उपचार गर्न पाइयोस्, त्यही सुविधा देख्न पाइयोस्, राम्रो। यसरी
1: अस्पतालबाट ओपिडी, आईपीडी, 24 घण्टा आपतकालीन सेवा, एक्सरे, ईसीजी, 51 प्रकारका निशुल्क औषधि तथा सामान्य 10 सम्मका शल्यक्रिया सेवा उपलब्ध गराइने जनाइएको छ। अस्पतालले नगरवासीसँगै भोजपुरको उत्तरी क्षेत्र र सालपा सिलेसो गाउँपालिकाका बासिन्दालाई समेत प्रत्यक्ष लाभ पुग्ने विश्वास लिएको छ।
7: बिरामी एउटा मान्छे बिरामी भएपछि आएपछि तलदेखि माथिसम्म उहाँलाई जे जे सेवा चाहिन्छ सबै सेवालाई हामी यहीँ इन्कर्पोरेट गरेर अगाडि बढ्ने प्रयासमा छौँ। र अहिलेलाई आज हामी उद्घाटन गरिसकेपछि एउटा अस्पतालमा चाहिने 90% जति सेवा हामी यहीँबाट दिन गइरहेका भन्ने कुराले यहीँ हामी घोषणा पनि गर्न चाहन्छौँ। र हामीले दिने सेवाहरू चाहिँ बाहिर सेवा जुनलाई ओपिडी भन्छन्, हजुरले ओपिडी ओपिडी भनेर सुन्नुहुन्छ, अर्को चाहिँ भित्राङ सेवा, बिरामीलाई भर्ना गरेर राख्नु पर्यो भने आइपिडी सेवा दिन गइरहेका छौँ। त्यसपछि हाम्रो इमर्जेन्सी 24 घण्टा इमर्जेन्सी सेवा रहनेछ भने त्यसपछि हामीले यहाँबाट आँखाको उपचार तपाईँहरूले पहिलेबाटै नै पाइराख्नु भएको छ र त्यसलाई हामी नियन्त्रण नै गरिरहेका छौँ। त्यसपछि हामी यहाँ डिजिटल एक्सरे सेवा, जसको लागि तपाईँले सामान्य कुराहरूको लागि जुन तल झर्नु पर्थ्यो त्यो सेवा पनि हामी यहीँ सुरु गरिरहेका छौँ। डेलिभरी सेवा यहीँबाट हामी सुरु गरिरहेका छौँ। त्यसपछि भिडियो एक्सप्रेस सेवा पनि यहीँबाट हामी दिन गइरहेका छौँ। इसिजी मुटुको जाँच गर्नलाई पनि हामी यहीँबाट सेवा सुरु गरिरहेका छौँ। औषधिको सेवा हामी सुरु गरिरहेका छौँ। यसका साथसाथै हामी प्रयोगशाला, हाम्रो अति आधुनिक प्रयोगशाला नै यही छन् र लगभग हामी यहाँबाट हाराहारी 80-70 टेस्ट यहीँ गर्न गइरहेका छौँ भन्ने
1: झण्डै 2 दशकदेखिको स्थानीय वासीको अपेक्षा पूरा गर्दै सञ्चालनमा आएको नगर अस्पतालले यस क्षेत्रको स्वास्थ्य क्षेत्रमा नयाँ अध्याय थपेको छ। स्वास्थ्य सेवाको पहुँच विस्तार र नागरिकको जीवनस्तर सुधारमा अस्पताल महत्वपूर्ण उपलब्धि बन्ने अपेक्षा गरिएको छ।

0: सडानन्द नगरपालिका वडा नम्बर 8 को मुख्य सहयोग तथा सडानन्द नगरपालिकाको आर्थिक सहयोगमा 2083 जेठ 24 गतेदेखि 26 गतेसम्म चौथो अन्तरवाडा स्तरीय कमेरे पानी 21 वर्ष मुनिका पुरूष भलिबल प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। वाडा खेलकुद विकास समितिको आयोजनामा सम्पन्न प्रतियोगितामा विभिन्न पालिका तथा वाडाका उत्कृष्ट टोलीहरूको सहभागिता रहेको थियो। प्रतिस्पर्धात्मक खेलहरूबीच भोजपुर नगरपालिका वडा नम्बर 2 हेलौंसा प्रथम स्थान हासिल गर्न सफल भएको थियो भने सडानन्द नगरपालिका वडा नम्बर 13 बोया दोस्रो स्थानमा सीमित बनेको थियो। त्यसै गरी खाँदबारी नगरपालिका वडा नम्बर 9 तुम्लिङटार र सडानन्द नगरपालिका वडा नम्बर 12 टारी सेमी फाइनलिस्ट बनेका थिए। प्रतियोगिताले युवा खेलाड़ीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै खेलकुद मार्फत आपसी सद्भाव र भाइचाराको भावना समेत विकास गरेको छ। प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै सडानन्द नगरपालिकाका मेयर सुरेन्द्र कुमार उदासले खेलकुद क्षेत्रको विकासका लागि सडानन्दले आफ्नो क्षमता अनुसार बजेट व्यवस्थापन गर्दै आएको बताउनुभयो। उहाँले खेलकुदलाई अनुशासन स्वास्थ्य र सामाजिक एकताको माध्यमका रूपमा विकास गर्न पालिका प्रतिबद्ध रहेको धारणा व्यक्त गर्नुभयो। युवा प्रतिभाको पहिचान खेल संस्कृतिको विकास तथा स्वस्थ समाज निर्माणमा यस्ता प्रतियोगिताहरूले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको छ। संघ सरकार र सडानन्द नगरपालिकाको साझेदारीमा सञ्चालित साबुन बनाउने तालिम सफलतापूर्वक सम्पन्न भएको छ। स्थानीय नागरिकलाई सिपमूलक तालिम प्रदान गरी आत्मनिर्भर र उद्यमशील बनाउने उद्देश्यका साथ सञ्चालन गरिएको उक्त तालिम जेठ 24 गतेदेखि शुरू भई 26 गते सम्पन्न भएको हो। सडानन्द नगरपालिकाको आयोजनामा सम्पन्न तालिममा सहभागीहरूले साबुन उत्पादन सम्बन्धी सैद्धान्तिक तथा व्यावहारिक ज्ञान हासिल गरेका छन्। तालिमबाट प्राप्त सिपले घरेलु तथा साना उद्योग सञ्चालन गरी आय आर्जनका अवसर गर्न मद्दत पुग्ने विश्वास गरिएको छ। तालिममा सहभागीहरूले यस्ता सिपमूलक कार्यक्रमले स्थानीय स्तरमै रोजगारी र स्वरोजगारका सम्भावना बढ़ाउने भएकाले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गरेका छन्।
1: यो साबुन सरफ बनाउनलाई नगरपालिकाले गरेको आयोजना होइन मा चाहिँ अब फाइदा चाहिँ अब गर्न सक्दाखेरि फाइदै हुने हो। आफूले अब बाहिर किन्न पनि नपर्ने, हामीले आफै उत्पादन गरेर चाहिँ चलाउन सकिने रहेछ होइन, सस्ताबाटै उपलब्ध गराउने भनेको छ। साबुन सरफको यो कच्चा पदार्थहरू चाहिँ उपलब्ध गराउने भनेको छ। यो गर्दाखेरि चाहिँ एकदम उत्कृष्ट लाग्यो हामीलाई, चाहिँ दैनिक उपभोगको लागि आफैलाई चाहिँ यो निकै नै उत्कृष्ट हो। यो नगरपालिकाले आयोजना गरेको यो तालिम चाहिँ एकदम राम्रो लागिरहेछ हामीलाई।
0: सिप श्रम र सृजनशीलतालाई उत्पादनसँग जोड्ने यस्ता कार्यक्रमहरूले स्थानीय अर्थतन्त्रलाई सबल बनाउनका साथै आत्मनिर्भर बन्न र समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। सडानन्द नगरपालिकाको आयोजनामा एकल महिलाहरूका लागि सञ्चालन गरिएको 5 दिने बुके फूल बनाउने तालिम सफलतापूर्वक सम्पन्न भएको छ। जेठ 26 गतेदेखि शुरू भएको उक्त तालिम 30 गते सम्पन्न भएको हो। एकल महिलाहरूलाई सिपमूलक तालिम प्रदान गरी आत्मनिर्भर बनाउने तथा उनीहरूको आय आर्जन र जीविकोपार्जनमा सहजता पुर्याउने उद्देश्यले तालिम सञ्चालन गरिएको थियो। तालिममा सहभागीहरूले विभिन्न प्रकारका आकर्षक बुके फूल निर्माण गर्ने व्यावहारिक सिप हासिल गरेका छन्। कार्यक्रममा बोल्दै सडानन्द नगरपालिका उपप्रमुख प्रमिला राईले एकल महिलाहरूको आर्थिक सशक्तिकरण र जीविकोपार्जनमा सहयोग पुर्याउने उद्देश्यले यस्ता सिपमूलक कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो। उहाँले सिपलाई व्यवसायमा रूपान्तरण गरी आत्मनिर्भर बन्न सहभागीहरूलाई आग्रह समेत गर्नुभयो।
2: अलिकति थोरै तपाईँलाई म अगाडि लान चाहन्छु यो विषयमा चाहिँ। योभन्दा अगाडि हामी निर्वाचित भएर आइसकेपछि म त अब धेरै कार्यक्रमहरूमा प्रायः मेरो कामै फिल्डहरूमा गाउँमा हिँड्ने हुन्छ। त्यसो हुँदै गर्दाखेरि धेरै महिला दिदीबहिनी हरूले तालिम लिइरहनु भयो, कति लिनुभएकोले लिनुभएको र नहुनु नपाउनु हुनेले चाहिँ हामीले पाएनौँ भन्ने खालको उहाँहरूको एक खालको गुनासो भनौँ, लिन पाए हुन्थ्यो भन्ने खालको उहाँहरूको इच्छा थियो। त्यो मध्ये यसो सरसर्ती हेर्ने हो भने तथ्याङ्गत हिसाबले एकल महिलाहरूको नम्बर अलिकति बेसी थियो क्या। अनि त्यो चाहिँ किन पनि लाग्यो भने जस्तै एकल महिलाहरू चाहिँ अब उहाँहरूलाई सबै कुराले जब एकल बन्नुहुन्छ तब उहाँहरूलाई व्यवहारिक कुराले धेरै प्रेसर हुन्छ, व्यवहारिक कुराहरूमा उहाँहरूले बढी समय दिनुपर्ने हुन्छ, परिवारको सबै जिम्मेवारी उहाँहरूको काँधमा आउँछ, त्यसो भएकोले उहाँहरूले सजिलो तरिकाले समय व्यवस्थापन गर्न नसक्नु भएर उहाँहरू तालिमसम्म आउन नसक्नु भएको त्यो चाहिँ मैले महसुस गरेँ। त्यो भएकोले गर्दाखेरि तालिम भन्यो सबैजना तालिममा आउनुहुन्छ तर एकल महिलाहरूको तथ्याङ्क चाहिँ लगभग न्यून नै जस्तो शून्य जस्तो अवस्थामा हरेक तालिमहरूमा त्यो महसुस म आफैले पनि गरेँ र गत आर्थिक वर्षबाट मैले नै नगरपालिकामा यो खालको एउटा तालिम सञ्चालन गर्नुपर्छ ताकि लक्षित वर्ग अथवा हामीले यो यसको उद्देश्य यो है भन्ने जुन उद्देश्यका साथ तालिमहरू आयोजना गर्छौँ त्यो ठ्याक्कै त्यहीसम्म पुगोस् भन्ने हिसाबले तालिम आयोजना गर्नुपर्छ भन्ने हिसाबले मैले हाम्रो नगरपालिकाको स्रोत तथा बजेट सीमा निर्धारण समितिमा पनि कुरा राखेँ। कार्यपालिकामा पनि यो छलफल भयो, त्यसपछि गरौँ भन्ने हिसाबले गत आर्थिक वर्षमा पनि हामीले सञ्चालन गर्यौँ। गत आर्थिक वर्षमा हामीले यो सालको पातको टपरी बनाउने मेसिन सहित प्रविधि हस्तान्तरण सहित हामीले दुईवटा वडा 5 नम्बर र 6 नम्बर वडामा एउटा सानो उद्योग नै सञ्चालन गर्ने हिसाबले तालिम सञ्चालन गरिसकेका छौँ र यो आर्थिक वर्षमा हामीले यसलाई वडागत हिसाबमा गरौँ भन्ने हिसाबले पहिले त हामीले त्यो अनुसारले तयारी गरेका थियौँ तर त्यसमा कहिले ट्रेनिङ ट्रेनरहरू समयमा नपाइने कहिले कहिले त्यो यहाँ पाउने वस्तुहरू त्यो समयमा उत्पादन नहुने कहिले तालिम दिने मान्छेहरू नै आकाङ्क्षा अलिकति कम त्यो वडाहरूमा भएको कारणले गर्दा यसलाई हामीले अहिले चाहिँ छिटो र एकदमै अहिलेको समयमा यो अलिकति ट्रेन्डिङमा पनि रहेको छ। अब अहिले विभिन्न आधुनिक कुराहरूको समय सँगसँगै आउँदा यसको पनि अहिले भएको कारणले गर्दा यो तालिम दिउँ भन्ने हिसाबले हामीले दिएका हौ र यसको उद्देश्य र लक्ष्य एउटै मात्र हो समाजका कुनै न कुनै पक्षबाट जिम्मेवारी बढी वहन गर्नु परिरहेको र राज्य र स्थानीय तह अथवा हामी सबैको संरक्षण हौसला र साथको आवश्यकता रहेको एकल महिलाहरूलाई जीविकोपार्जनसँग जोडेर आर्थिक उपार्जनले उहाँहरूको जीवनमा केही सहजता प्रदान होस् भन्ने हिसाबले हामीले यो तालिम आयोजना गरेका हौ। जसमा यो वर्ष हामीले हेलमेट फुलको बुके बनाउने तालिम दिएका छौँ। यहाँ बुके मात्र होइन वाल ह्याङ्गिङ फ्लावरहरू अनि गमलाको फ्लावरहरू धेरै कुराहरू चिम्ती रबर सबै उहाँहरूले बनाउन सिक्नु भएको छ। त्यो हिसाबले आज यो तालिम समापन गरेको छ।
0: तालिममा सहभागीहरूले प्राप्त सिपले बेरोजगार भएर बस्नुपर्ने अवस्था अन्त्य गर्न तथा आफ्नै गाउँघरमा सानो व्यवसाय सञ्चालन गरी आमदानी गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।
1: तालिम चाहिँ अब एकदम तालिम दिँदाखेरि रमाइलै भएको थियो अनि अब यो तालिम यो सिप सिकिरहँदाखेरि अब हामी जस्तो अब एकल महिला होइन केही नगरी बसेको बेरोजगारी महिलाहरूलाई चाहिँ अलिकति अब केही गरेर जीविकोपार्जन गर्न गरेर खान्छु भन्ने खालको एक किसिमको हौसला प्रेरणा भनौँ न मिलेको छ। नगरपालिकाले गरेका तालिम चाहिँ एकदमै राम्रो छ। यो तालिमले चाहिँ अलिकति सिप सिकेर केही गर्छु भन्ने एउटा हौसला प्रेरणा मिलेको छ। नगरपालिकालाई चाहिँ यो चाहिँ धेरै धेरै हार्दिक धन्यवाद भएको छ।
0: महिलाहरूलाई सिप आत्मविश्वास र आर्थिक अवसरसँग जोड्ने यस्ता कार्यक्रमहरूले समावेशी विकास र आत्मनिर्भर समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
3: यससँगै आजको कार्यक्रम यही समाप्त हुन्छ। आगामी अंकमा थप गतिविधि र विकास योजना सहित पुनः भेट हुनेछौ। तबसम्मका लागि सहकर्मी मोहन तामाङ र मेघराज तामाङसँगै म नवीन कला पनि बिदा हुन्छु। नमस्कार।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: सुदूरपश्चिम बाहेक सबै प्रदेश सरकारको बजेट सार्वजनिक। कृषि भन्दा पूर्वाधारमा बढ़ी जोड़। स्रोत सुनिश्चितता बिना ठूलो बजेट विनियोजन गरिदा कार्यान्वयनमा चुनौती थपिने संकेत।
2: प्रदेश सरकारको स्रोतको ठूलो हिस्सा संघ सरकारबाट प्राप्त हुने अनुदानमा निर्भर रहेको छ। आन्तरिक राजस्वको दायरा सीमित रहेको र सम्भाव्य राजस्वको समेत प्रभावकारी परिचालन गर्न सकिएको छैन।
1: रावल आयोगको प्रतिवेदन कार्यान्वयन शुरू। अतिक्रमित सरकारी जग्गा किनबेच गर्न रोका। निर्माणाधीन संसद भवन तत्काल सक्न सभामुख अर्यालको निर्देशन। काम नसके निर्माण कम्पनीलाई दैनिक 1 करोड़ जरिवानाको चेतावनी।
3: सार्वजनिक खरिद ऐन नियमावलीहरूतिर त्यस्तोमा चाहिँ निश्चित रकम जरिवाना स्वरूप वसुल्न सकिन्छ भन्ने केही प्रावधानहरू छन्, त्यो विषय हो।
1: सीमा सुरक्षा र व्यवस्थापनमा सहकार्य बढ़ाउने नेपाल भारत सहमत। साउन 1 गतेदेखि त्रिवेको ट्रान्सक्रिप्ट आवेदन अनलाइनबाट मात्रै। रासायनिक मलको समस्या समाधान गरिने सरकारको दावी।
4: मल आउने क्रममा छ, अब छिटोमा यो असारको अन्तिम समयमा आउँछ कि भनेर हाम्रो उहाँहरूसँग एक हिसाबले सम्पर्क कुराकानी भइरहेको अवस्था।
1: र फिफा विश्वकपमा आज स्पेन कार्बो भेट्दै र बेल्जियम इजिप्ट भिड्दै।
5: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: धान रोपाईको मुखमा किसान फेरि रासायनिक मलको अभाव झेल्न बाध्य भएका छन्। सरकारको पर्याप्त मल मौजदात रहेको दावी र किसानको भोगाईबीच ठूलो अन्तर देखिएको छ। हरेक वर्ष दोहोरिने यो समस्या समाधान गर्न समयमै मल खरिद र प्रभावकारी वितरण आवश्यक छ। किसानलाई रातभर लाइन बस्नुपर्ने अवस्था अन्त्य हुनुपर्ने आवश्यक छ। कृषि उत्पादन र खाद्य सुरक्षाका लागि सरकारले यस विषयलाई उच्च प्राथमिकतामा राख्नुपर्छ। अब खबर सन्तोषी रावलबाट।
6: सिंहदरबार स्थित निर्माणाधीन संसद हल तत्काल सम्पन्न गर्न सभामुख डोलप्रसाद अर्यालले निर्देशन दिनुभएको छ। आज भवनको निरीक्षण गर्दै तत्काल सम्पन्न हुने अवस्था नभए निर्माण कम्पनीलाई दिनको 1 करोड़ जरिवाना लगाउने चेतावनी दिनुभएको हो। सीआईएनसँग कुरा गर्दै संसद सचिवालयका प्रवक्ता एकराम गिरीले भन्नुभयो,
3: निर्माण भइरहेको संघीय संसदको भवन साथसाथै सचिवालयका अन्य आवश्यक भवनहरूको सन्दर्भमा चाहिँ यसअघि नै निर्माण सम्पन्न भइसक्नु पर्ने थियो होइन, तर अझै पनि निर्माण सम्पन्न भइसकेको चाहिँ छैन। हामीले अहिले बहुद्देश्य हलबाट नै प्रदेश सभाको बैठक सञ्चालन गर्नु परिरहेको छ भने राष्ट्रिय सभाको हकमा चाहिँ हाम्रो पुरानो कृषि सहकारी प्राकृतिक स्रोत समिति घरमा गर्नु परिरहेको छ। अब आफ्नै प्रोजेक्ट नभएको हुनाले, खास गरी शहरी विकास मन्त्रालयले हेर्ने भएकोले, यसको बारेमा कहिले निर्माण सम्पन्न हुन्छ भनेर सचिवालयले एकैसाथ भन्न चाहिँ सक्दैन, तर सामान्यतया हेर्दा अवलोकन गर्दा चाहिँ अझै पनि केही समय लाग्ने नै देखिन्छ। म्याद अवधिभित्र निर्माण सम्पन्न नभएको अवस्थामा केही कानूनी प्रावधानहरू छन् सार्वजनिक खरिद ऐन नियमावलीहरूतिर, त्यस्तोमा चाहिँ निश्चित रकम जरिवाना स्वरूप वसुल्न सकिन्छ भन्ने केही प्रावधानहरू छन्, त्यो विषय हो।
6: गत जेठ 15 गते यही हलबाट बजेट सार्वजनिक गर्ने भनिए पनि अहिलेसम्म तयार भएको छैन। त्यस क्रममा उहाँले हल तयार गर्ने एकिन मिति भन्न निर्देशन समेत दिनुभयो। शहरी विकास मन्त्री र सचिवबाट तत्काल बोलाएर काम सक्ने अर्यालले निर्देशन दिनुभएको छ। सरकारले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय आयोग रावल आयोगको प्रतिवेदन कार्यान्वयन प्रक्रिया अघि बढ़ाएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागलाई पत्राचार गर्दै आयोगको प्रतिवेदनमा समावेश अतिक्रमित जग्गा कुनै पनि व्यक्तिको नाममा किनबेच नामसारी र अन्य कुनै माध्यमबाट हक हस्तान्तरण हुन नपाउने गरी रोका गर्न पत्रचार गरेको छ। प्रतिवेदनमा उल्लेख भएका अतिक्रमित सबै सरकारी तथा सार्वजनिक जग्गा कुनै पनि बेहोराले हक हस्तान्तरण हुन नपाउने गरी रोका प्रक्रिया शुरू गरिएको हो। नेपाल भारत सीमा क्षेत्रमा देखिएका समस्या समाधानमाथिको छलफल गर्न नेपाल र भारतीय उच्च स्तरीय टोलीबीच कञ्चनपुरमा छलफल भएको छ। बैठकमा सीमा व्यवस्थापन, सुरक्षा, आवतजावतको सहजता, सीमा स्तम्भहरूको अवस्था तथा दुवै देशको साझा चासोको अन्त्य अन्य विषयमा छलफल भएको छ। छलफलमा नेपाल र भारतका सुरक्षा निकाय तथा प्रशासनिक तहका अधिकारीहरूको सहभागिता रहेको थियो। दुवै देश बीचको सीमा क्षेत्रमा देखिएका समस्या समाधान समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले बैठकमा छलफल भएको कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी मोहन चन्द्र जोशीले सीआईएनसँग जानकारी दिनुभयो।
7: फिल्ड सर्वे टिम भन्ने छ नाभि विभागको र उता इण्डियाको पनि दुई देशको चाहिँ टिमहरू छ यो सीमा नाभि सम्बन्धी, अनि उहाँहरूले चाहिँ कार्य गरिराख्नु भएको थियो 3 महिनादेखि। अनि पहिलो मिटिङ चाहिँ उता लखिमपुर खिरीमा भएको थियो, अनि यो दोस्रो मिटिङ चाहिँ यहाँ भएको हो। उहाँहरूको चाहिँ अब अहिलेको काम चाहिँ सम्पन्न भइसकेर चाहिँ यो भारतसँग सिमाना जोडिएका नेपालका 5 जिल्ला र भारतका पनि 5 जिल्लाको उतापट्टिको डीएम सहितको टोली र यतातिर चाहिँ सीडीओ सहितको टोलीको चाहिँ सहभागिता थियो।
6: त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय पनिकाले स्नातक तहका विभिन्न संकायको ट्रान्सक्रिप्टका लागि अनलाइनबाट मात्र आवेदन लिने व्यवस्था गर्ने भएको छ। पनिकाले आज एक सूचना जारी गर्दै आगामी साउन 1 गतेदेखि 4 वर्ष स्नातक तह अन्तर्गतका बीए, बीएड, बीएससी र बीबीएस कार्यक्रमको ट्रान्सक्रिप्टका लागि अनिवार्य रूपमा अनलाइन आवेदन दिनुपर्ने जानकारी दिएको हो। परीक्षा नियन्त्रक डाक्टर लक्ष्मण पौडेलका अनुसार साउन 1 गतेदेखि उल्लेखित शैक्षिक कार्यक्रमहरूको ट्रान्सक्रिप्टका लागि भौतिक रूपमा आवेदन संकलन गरिने छैन। सरकारले भारतसँग G2G सम्झौता अन्तर्गत पहिलो चरणमा 50,000 मेट्रिक टन रासायनिक मल आयात गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयका सहसचिव एवं कृषि सामग्री कम्पनी लिमिटेड केन्द्रका अध्यक्ष डाक्टर रामकृष्ण श्रेष्ठका अनुसार किसानहरूको तत्काल माग र आवश्यकतालाई सम्बोधन गर्न पहिलो लट अन्तर्गत यो परिणामको मल आयात गर्न लागि हो। पहिलो चरणमा आयात गरिने कुल 50,000 मेट्रिक टन मलमा 30,000 मेट्रिक टन यूरिया र 20,000 मेट्रिक टन डीएपी छ। मन्त्रालयले उपलब्ध वित्तीय स्रोत, बजेट र सरकारी प्रक्रियाका आधारमा पहिलो चरणको आयात प्रक्रिया अघि बढ़ाएको हो। उक्त मल नेपाल आइपुग्ने डाक्टर श्रेष्ठले सीआईएनलाई जानकारी दिनुभयो।
4: नेपाल र भारत बीच चाहिँ यो रासायनिक मल खरिद सम्बन्धी एउटा हाम्रो एमओयू पनि छ। 30,000 मेट्रिक टन यूरिया र 20,000 मेट्रिक टन डीएपीको लागि अग्रिम भुक्तानीको लागि हामीले एलसी खोलिसकेको अवस्था हो। त्यसपछि अब यो छिटै नै त्यो अग्रिम भुक्तानी पनि जाने प्रक्रियामा छ। अनि यो मल चाहिँ हामीले त्यही अब यो असारको अन्तिमदेखि साउनमा आउने अपेक्षा गरेका छौँ। अब उहाँहरूलाई हाम्रो अहिले यहाँ धान रोपाईको सिजनमा मलको अलिकति कमी हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै छिटो आपूर्ति गरिदिनुको लागि हामीले यो मिटिङ हुन्छ, जोइन्ट स्टेयरिङ कमिटी भन्ने संयुक्त हुन्छ, यहाँबाट मैले रिप्रेजेन्ट गर्छु, उताबाट डिपार्टमेन्ट अफ फर्टिलाइजरको जोइन्ट सेक्रेटरीले रिप्रेजेन्ट गर्छ। त्यो मिटिङमा नै हामीले अनुरोध गरेका छौँ र यसरी प्रति अगाडि बढेर अब मलाई आउने क्रममा छ। अब छिटोमा यो असारको अन्तिम समयमा आउँछ कि भनेर हाम्रो उहाँहरूसँग एक हिसाबले सम्पर्क कुराकानी भइरहेको अवस्था हो।
6: यसअघि मन्त्री परिषद बैठकले भारतबाट कुल 80,000 मेट्रिक टन रासायनिक मल खरिद गर्न मन्त्रालयलाई स्वीकृति प्रदान गरेको थियो, जसमा 60,000 मेट्रिक टन यूरिया र 20,000 मेट्रिक टन डीएपी समावेश छ। मन्त्री परिषदबाट स्वीकृत कुल परिणाम मध्ये पहिलो चरणको खरिद सम्पन्न भएपछि बिक्री रहेको 30,000 मेट्रिक टन मल पनि दोस्रो चरणमा आयात गरिने मन्त्रालयले जनाएको छ। साझा खबरमा अब खेल खबर। फिफा विश्वकप 2026 अन्तर्गत आज राति समूह चरणका 2 र बिहान 2 खेल हुँदैछन्। समूह एच अन्तर्गत स्पेन र काबो भेट्दै नेपाली समय अनुसार राति 9:45 ओमान आमान्य सामान्य हुनेछन्। त्यसपछि समूह जीमा बेल्जियम र इजिप्ट बीचको खेल राति 12:45 शुरू हुनेछ। यस्तै भोलि बिहान 3:45 समूह एचमा साउदी अरेबिया र उरुग्वे भिड्नेछन् भने बिहान 6:45 समूह जीमा इरान र न्यूजील्याण्ड बीच प्रतिस्पर्धा हुनेछ। समूह चरणका यी खेलहरू टोलीहरूको नकआउट चरण प्रवेश सम्भावना निर्धारणका लागि महत्वपूर्ण मानिएका छन्।
1: एक बुरा रासायनिक मलका लागि रातदेखि नै लाइन बस्नुपर्ने किसानको बाध्यता।
8: मलको लागि हामी बिहानदेखि यहाँ आएको थियौँ, अब दुई बोराको लागि पनि लाइन लागेका छन्, एक बोरालाई पनि लाइन लागेका छन्। अब यो कहिलेसम्म लाइन लाग्ने हो, अब अरू त के भन्नु छ र।
1: रोपाईको दिन नजिकै मल अभावले किसानमा चिन्ता थपिँदै रिपोर्ट सँगै सरसफाई कर्मीको सम्मानजनक जीवनका लागि गर्नुपर्ने काम, स्वास्थ्य सुरक्षा र अधिकारका सवाल लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
1: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। अब प्रदेश सरकारले सार्वजनिक गरेको बजेटको प्रसंग। सुदूरपश्चिम प्रदेश सरकार बाहेक सबै प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष 2083-84 लागि बजेट प्रस्तुत गरेका छन्। कृषिलाई कम प्राथमिकतामा राख्दै विनियोजन गरिएको बजेटमा संघीय सरकारले जस्तै भौतिक पूर्वाधार विकास र जलस्रोत क्षेत्र मुख्य रहेका छन्।
11: कोशी प्रदेश सरकारले आर्थिक वर्ष 2083-84 लागि 40,44,98,00,000 रूपियाँको बजेट विनियोजन गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्री विदुर लिङथिप्पेले गत वर्षको भन्दा 12.74% बढ़ीको बजेट सदनमा प्रस्तुत गर्नुभएको हो।
12: निर्माणधीन रहेका खानेपानी आयोजना मध्ये ₹25,00,000 सम्ममा सम्पन्न हुने करिब 200 योजनाको लागि ₹27,00,000 बजेट विनियोजन गरिएको छ। खानेपानी सेवा विस्तारको लागि स्रोत सुनिश्चितता प्राप्त भएका बहुवर्षीय खानेपानी आयोजनाको लागि ₹24,15,00,000 बजेट विनियोजन गरिएको छ।
11: भौतिक पूर्वाधारमा सबैभन्दा बढ़ी रकम छुट्याएको मध्य प्रदेश सरकारले आर्थिक वर्ष 2083-84 लागि 41,13,86,00,000 रूपियाँ बजेट विनियोजन गरेको छ, जसमा चालुतर्फ 14,66,32,00,000 अर्थात 35.54% र पुँजीगततर्फ 26,47,53,00,000 अर्थात 64.36% बजेट विनियोजन गरेको छ। आगामी आर्थिक वर्षको अनुमानित खर्च बिहोर्ने स्रोततर्फ आन्तरिक राजस्व तथा विविध प्राप्तिबाट 11,22,75,00,000 संकलन गर्ने र संघीय सरकारबाट राजस्व बाँडफाट बाफत 12,83,00,000 प्राप्त गर्ने अनुमान गरिएको अर्थमन्त्री युवराज भट्टराईले बताउनुभयो। कृषिको उर्वर मानिने मध्य प्रदेशले प्रहरी ऐन कार्यान्वयनका लागि पहिलो पटक प्रहरी भर्नामा बजेट विनियोजन गरेको छ।
13: राष्ट्रिय अर्थतन्त्रमा देखिएका विविध उतार चढ़ावका बीचमा पनि मध्य प्रदेशले आफ्नो आर्थिक गतिविधिलाई चलामायन बनाउन निरन्तर प्रयास गरिरहेको छ।
11: बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि 66,93,00,00,33,00,000 रूपियाँ बजेट प्रस्तुत गरेको छ। प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले सदनमा बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षमा चालुतर्फ 22,96,19,00,000 रूपियाँ अर्थात 34.31% र पुँजीगततर्फ 43,97,14,00,000 रूपियाँ अर्थात 65.69% विनियोजन गरिएको बताउनुभयो।
13: बागमती प्रदेशको प्रति व्यक्ति आय सबै प्रदेशको भन्दा बढ़ी
14: अर्थात 2644 अमेरिकी डलर रहने प्रक्षेपण गरिएको छ।
15: कृषिको आधुनिकरण, उत्पादन लागत न्यूनीकरण र उत्पादकत्व वृद्धि गर्न कृषि आन्तरिकीकरण कार्यक्रमलाई निरन्तरता दिन 1,96,00,000 विनियोजन गरेको गण्डकी प्रदेश सरकारले 32,99,00,000 रूपियाँको बजेट सार्वजनिक गरेको छ। अर्थमन्त्री जितबहादुर शेषनले पुँजीगत तर्फ 60% भन्दा बढ़ी बजेट विनियोजन गरेको जानकारी दिनुभयो।
12: प्रदेश सरकारको स्रोतको ठूलो हिस्सा संघ सरकारबाट प्राप्त हुने अनुदानमा निर्भर रहेको छ।
15: कृषि क्षेत्रमा रैथानी बाली सड़क करिडोरहरूमा स्थान र मौसम अनुसार पशुपालन, फलफूल, खेती तथा कृषिजन्य उत्पादनका लागि प्राथमिकतामा राखेर कृषिमा 1,78,00,000,00,000 बजेट विनियोजन गरेको लुम्बिनी प्रदेशले आगामी आर्थिक वर्ष 2083-84 लागि 37,38,45,00,000,00 रूपियाँको बजेट विनियोजन गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्री धरेन्द्र कार्कीले पुँजीगत तर्फ 22,71,65,40,000 रूपियाँ तथा चालुतर्फ 11,11,27,10,000 रूपियाँ विनियोजन गरेको बताउनुभयो।
16: यस बजेटले प्रादेशिक संरचनाको सुदृढीकरण, सहज एवं गुणस्तरीय सेवा प्रवाह, सुशासन अभिवृद्धि तथा नागरिक सन्तुष्टि कायम गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई थप सबल बनाउन टेवा पुर्याउने विश्वास दिएको छु।
15: कर्णाली प्रदेश सरकारले चालू आर्थिक वर्षको बजेट भन्दा करिब 5% बढ़ी बजेट सार्वजनिक गरेको छ। कुल विनियोजन मध्ये चालूतर्फ 7,97,51,01,000 अर्थात 23.64% बढ़ी बजेट विनियोजन गरेको हो। कर्णालीमा कृषिमा बजेट घटेको छ भने भौतिक पूर्वाधार तथा शहरी विकासमा बजेट बढ़ाएको कर्णालीले ऊर्जामा भने 4,81,00,00,000 विनियोजन गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहले एक घर एक धारा र भेरी लिफ्टिङ जस्ता ठूला खानेपानी आयोजनालाई प्राथमिकतामा राखेको बताउनु भएको छ।
17: सुखारी कर्णाली वासीको सपना साकार पार्न प्रदेशको चालू आवधिक योजना र प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम समेतले तय गरेको सुशासन, सामाजिक न्याय र समृद्ध कर्णालीको सोच र बहु
15: सरकारमा रहेका दलहरूको भागभण्डा नमिलेपछि सुदूरपश्चिम प्रदेश सरकारको बजेट प्रस्तुति अनिश्चित बनेको छ। बेलुकी 5 बजे बजेट पेश गर्ने कार्यसूची निर्धारण गरिए पनि सहमति भनी हुन सकिरहेको छैन। प्रदेश सभा सचिव देव बहादुर बोगटीका अनुसार सरकारले समय सार्नका लागि पत्र पठाएको छ। सुदूरपश्चिम प्रदेश सरकारले तोकिएकै समयभित्र बजेट प्रस्तुत गर्न नसक्नु एक प्रतिनिधि पात्र मात्रै हो। प्रदेशमा बढ़दो राजनीतिक भागभण्डा र आन्तरिक विवादका कारण फेरबदल भइरहने सरकारका कारण पनि बजेट कार्यान्वयन थप चुनौती बन्दै गएको बताउनुहुन्छ आर्थिक विश्लेषक डाक्टर चन्द्रमणि अधिकारी।
18: बजेटलाई युजुअलै हिसाबले अथवा नियमित हिसाबले हेर्नुपर्छ, तर बजेट चाहिँ अब एउटा मधेस प्रदेशले चाहिँ घटाएको रहेछ बजेट, अरूले बढ़ाएका छन्, तर पुँजीगत खर्च चाहिँ अत्यन्त न्यून छ र समग्र बजेटको खर्च पनि न्यून छ। धेरै जसो आय चाहिँ केन्द्रीय तहबाट संघीय तहबाट जाने स्रोतमा आधारित छ। यो अवस्थामा ठूलो बजेट आकारको बजेट ल्याइएको छ, यसको कार्यान्वयन अझै पनि चुनौतीपूर्ण छ।
15: बजेटमा ठूला विकासका विषय समावेश भए पनि प्रदेशको बजेट कार्यान्वयनको अवस्था निकै कमजोर छ। प्रशासनिक ढिलासुस्ती, राजनीतिक अस्थिरता, अपर्याप्त कर्मचारी र कानूनको अभाव प्रमुख चुनौतीका रूपमा रहेको विश्लेषणहरू हुने गरेका छन्। चालू आर्थिक वर्षको समीक्षामा समेत न्यून विकास खर्च हुनुले प्रदेश सरकारको कार्यदक्षतामाथि नै प्रश्न उठाएको थियो, तर यसपटक संघीय सरकार थाई भएकाले प्रदेशमा त्यसको प्रभाव परे बजेटमा उल्लेख गरिएका महत्वाकांक्षी विकासले गति लिनेमा भने कुनै आशंका छैन।
1: कृषिको बजेट घट्दै गर्दा किसान भने धान खेतीको समयमा रासायनिक मलको जोहो कसरी गर्ने भन्ने चिन्तामा छन्। सरकारले पर्याप्त मल मौजदात रहेको भने पनि मलकै लागि किसानहरू बिहानैदेखि कृषि सहकारी संस्था धाउँदा पनि नपाएको गुनासो गर्छन्।
19: कोराही उपमहानगरपालिका एक काँडाखुटीका तुलसा रावतलाई यति बेला रासायनिक मलको आवश्यकता छ। धान खेती गर्ने समय आउँदै गर्दा उहाँलाई रासायनिक मलको आवश्यकता परेको हो। खेती गर्ने समयमा वर्षिनी हुने रासायनिक मलको अभावबाट किसानले हैरानी खेप्नु परेको उहाँ बताउनुहुन्छ।
8: मलको लागि हामी बिहानदेखि यहाँ आथ्यौं, अब 2 बोराको लागि पनि लाइन लागेका छन्, 1 बोरालाई पनि लाइन लागेका छन्।
19: काँडाखुटीका अर्का किसान नवराज पन्त पनि हिजो आज मलका लागि कृषि सहकारी संस्था धाउँदै आउनु भएको छ। धान खेतीका लागि यति बेला खेत खनजोत गरिरहेका बेला मलको अभाव हुँदा चिन्ता बढ़ेको उहाँ बताउनुहुन्छ।
20: 4 बजे उठेर आम लयन लाग्नुपर्छ, भिड छ, मलाई 17-18 बोरा मल चाहिन्छ, मूल पैसी पाइन सय बोरा मूल आछ।
19: कोराही उपमहानगरपालिका दुई रामपुरमा रहेको साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष गुरूप्रसाद खनालले सरकारले पर्याप्त मात्रामा मल दिए किसानहरूलाई पनि यहाँबाट दिन सहज हुने भए पनि मल नै सहकारीमा पर्याप्त नभएकाले समस्या भएको उहाँ बताउनुहुन्छ। अहिले कृषि सामग्री कम्पनीबाट 150 बोरा युरिया मल आएको भए पनि 300-400 किसान लाइनमा रहेको हुँदा पुर्याउने समस्या भएको उहाँ बताउनुहुन्छ।
21: हामीले मल खर्च गरेर दिइसकेपछि यहाँका किसान सदस्यलाई वितरण गर्ने हो। अब राज्यले 100-150 बोरा मल एक लटमा दिनुहुन्छ, यहाँ हजारौं जना लाइनमा आउनुहुन्छ।
19: कोराहीमा रहेको कृषि सामग्री कम्पनी लिमिटेडमा पनि पर्याप्त मल पुगेको छैन। कृषि सामग्री कम्पनीका प्रमुख डेभिड हमालले गोदाममा स्टक देखिए पनि पूर्ण रूपमा वितरण गर्ने अवस्था नभएको बताउनुभयो। गत पुष महिनादेखि दाङ जिल्लामा कुनै पनि रासायनिक मलको आयात नभएको उहाँको भनाइ छ।
22: किसानको यो अहिले पिक सिजन धान बालीको भएको कारणले गर्दाखेरि केही हदसम्म सहज होस् कृषकलाई भनेर प्रदेशले निर्णय गरेर केही कोटा चाहिँ पठाएको छ।
19: सरकारले पर्याप्त मात्रामा मल खरिद गर्न नसक्ने र मल वितरण गर्ने सहकारीहरूलाई पर्याप्त मात्रामा मल उपलब्ध नगराउँदा आम नागरिकहरू आधा बोरा एक बोरा मलका लागि रातिदेखि नै लाइन बस्नुपर्ने बाध्यता छ। सुशीला ओली, सीआईएन रेडियो मध्य पश्चिम दाङ।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। फोहोर व्यवस्थापनको मेरुदण्ड सरसफाई कर्मी तर आवश्यक सुविधाबाट टाढा।
23: दे आर द रियल हिरोज जसले चाहिँ सिटी हाम्रो पूरै नेपाल क्लिन गर्न सबसे अहम भूमिका निर्वाह गर्नुहुन्छ। त्यही भएर उहाँहरूको रेस्पेक्टफुल इन्भाइरोमेन्ट बनाउन दिन एकदमै
1: शहर सफा राख्ने हातको सुरक्षामा सरकारको उदासीनता मानव अधिकार कार्यान्वयनमा प्रश्न विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
24: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलम्फीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
25: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
26: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब सरसफाई कर्मीहरूको सुरक्षाको प्रसंग। नेपालमा सरसफाई कर्मीहरूको यकिन तथ्याङ्क नभए पनि विभिन्न अध्ययन अनुसार करिब 20,000 सरसफाई कर्मी कार्यरत रहेका छन्। काठमाडौँ उपत्यकामा मात्रै करिब 2,000 सरसफाई कर्मी र 5,000 भन्दा बढ़ी फोहोर संकलन कर्मीहरू छन्। उनीहरू दैनिक रूपमा फोहोर व्यवस्थापन, ढल तथा सेफ्टी ट्याङ्की सरसफाई जस्ता जोखिमपूर्ण काममा खटिए पनि धेरैले स्थायी रोजगारी, नियमित तलब र स्वास्थ्य सुरक्षाको सुविधा पाएका छैनन्। सरसफाई कर्मीहरूको सुरक्षा, सेवा सुविधा र सामाजिक सम्मान बढ़ाउन के गर्नुपर्छ भन्ने विषयमा हामीले यस क्षेत्रमा लामो समयदेखि सक्रिय दिगो विकास तथा अनुसन्धान केन्द्रका महासचिव रोशना सुवेदीसँग कुराकानी गरेका छौं।
23: दे आर द रियल हिरोज जसले चाहिँ सिटी हाम्रो पूरै नेपाल क्लिन गर्न सबसे अहम भूमिका निर्वाह गर्नुहुन्छ। त्यही भएर हामीले कुनै पनि परियोजना गर्यो भने उहाँहरूलाई सेन्टरमा राखेर गर्छौं।
1: बाटोमा हिँड्दै गर्दाखेरि फोहोर उठाउनेले फोहोर उठाइरहेछ भने नाकुम्चार हिँड्ने बाटो,
23: बट लट अफ सरसफाई कर्मी जसले मलाई बाटोमा गर्दा हेलो म्याडम भन्नुहुन्छ, आई फिल प्राउड एक्चुली।
1: उहाँहरू नभइदिनु भएको भए के हुन्थ्यो होला परिकल्पना गर्दा?
23: अब नभइदिएको भए शून्य नै हुन्छ भनेर भन्दिनँ, केही न केही अरूको हुन्थ्यो होला। तर आजको अवस्थामा इनफ्याक्ट धेरै वर्षदेखि उहाँहरूले गरिरहनु भएको थियो कि
1: अब कारणले गर्दाखेरि हामी सफा
23: समस्या समस्या भनेर हामी भनिरहेछौँ। उहाँहरू एभ्रिडे बिहान गर्दै हुनुहुन्छ। तपाईँको कोभिडको बेला, भुइँचालोको बेला, कुनै पनि डिजास्टरको बेलामा हामीले सुरक्षित हुन घरभित्र बस्छौँ, बट दे आर द वान्स जो चाहिँ खटिरहनु भएको छ. त्यही भएर उहाँहरूको सुरक्षाको कुराहरू, वेस्ट वर्कर्स काम गरिरहँदा उहाँहरूले पन्जा, मास्क, बिमा होइन यस्तो कुराहरूको कतिको चेतना छ त, अनि उहाँहरू काम गर्ने क्षेत्र कतिको सुरक्षित छ भन्ने यस्तो यस्तो कुराहरूमा चाहिँ हामी वेस्ट वर्कर्स छ र वेस्ट वर्कर्सहरू जहाँ जहाँ काम गरिरहनु भएको छ त्यस्तो प्राइभेट वेस्ट अन्टरप्राइजहरूसँग चाहिँ उहाँहरूलाई कुनै प्रकारका स्पेसिफिक ग्रान्ट्सहरू दिएर या ट्रेनिङ सेन्सिटाइज गरेर. पहिला तपाईँको 5-6 वर्ष अगाडिको 10 वर्षको अगाडिको कुरा गर्नु भने मिटिङमा बोलायो भने उहाँहरू एकदमै अनकम्फर्टेबल भएर भने गलत हुन्छ कि जस्तो हुन्थ्यो न, उहाँहरूले सिकाउनुहुन्छ कि हामीलाई, किनभने एभ्री डे कुरा त उहाँहरूलाई थाहा छ नि त. हामी भन्दा हामी फिलोसफिकल पढेर रिसर्च पेपर हेरेर गर्छौँ होला भने उहाँ एभ्री डे हेर्नुहुन्छ कि
0: अनुभव
23: दे नो बेटर. त्यही भएर उहाँहरूको रेस्पेक्टफुल इन्भाइरोमेन्ट बनाउँदिन एकदमै छ.
0: क्रिएसन नेपालले त गरिरहेछ तर सरकारले चाहिँ कतिको गरिरहेछ जस्तो लाग्छ?
23: सरकारले पनि गर्दै हुनुहुन्छ. अब क्रिएसन एक्लैले गरेर पनि हुँदैन होइन, किनभने त्यो भाइबल बनाइदिने वातावरण, किनभने पोलिसी नि यस्तो कुराहरू भनेको सबै पोलिसी

0: मोटो हुनुहुन्छ उहाँहरू आजको अवस्थामा. भोलि अब सबै कुरा मेकनाइज भयो भने उहाँहरूको अल्टरनेटिभ केही होला, तर आजको दिनमा त दे आर द वान्स नि त होइन. त्यही भएर हामीले गर्ने ठाउँ आफूले सक्ने हामी गर्छौँ. यति कहिले काहीँ अब उहाँहरू कम्फर्टेबल भएर आफ्नो
1: उहाँहरूसँग बसेर कुरा गर्दै गर्दा काम गर्दै गर्दाखेरि एकदमै धेरै त्यो हुन्छ नि अनुभव सुन्दै गर्दाखेरि सबैभन्दा मन छोएको विषय के थियो?
0: फिल्स ब्याड. अब जस्तै कति कति अघि भन्नुभयो नि मास्क ग्लोभ्सहरू लाउँदैन, उनीहरूलाई नलाउने इच्छा होइन कि. तर कतिचोटि के हुन्छ भन्दाखेरि हाम्रो नेपालको परिवेश कस्तो गर्मी छ नि त, अझ तराईमा त कति गर्मी छ, बिचराहरू त्यो बुट पन्जा लाउँदा गाह्रो हुन्छ कि. इट्स नट द्याट दे डोन्ट वान्ट टु वेयर, दे वान्ट टु वेयर, बट कसरी त्यो अप अप भएर त काम गर्न सक्दैन. अनि कहिले काहीँ म सोध्छु पनि खतरा फ्यान्सी इन्फ्रास्ट्रक्चरमा उनीहरूलाई राखेर त गर्यो भने लाउँथ्यो होला नि त होइन. बाहिरतिर कति धेरै सिस्टम हुन्छ, हामीले पनि त्यस्तो गरिदिन सके त गर्नुहुन्थ्यो होला भन्ने कुरा चाहिँ लाग्छ. तर उहाँहरू ट्रस्ट मी, उहाँहरू एकदमै खुसी भएर गर्नुहुन्छ. दे अन्डरस्ट्यान्ड द भ्याल्यु अफ द वर्क दे आर डुइङ. तर पहिला भन्दा चाहिँ अलिक धेरै
1: फोहोरको सिटी बजाउँछ होइन, सिटी बजाएपछि त फोहोर उठाउने गाडी आयो भन्नु भन्यो भने फोहोर आयो हरेकको दिमागमै त्यही हुन्छ, फोहोर आयो
0: त्यही छ.
1: सुदूरपश्चिम बाहेक सबै प्रदेश सरकारको बजेट सार्वजनिक भएको छ. कृषि भन्दा पूर्वाधारमा बढ़ी जोड़ दिइएको छ, तर स्रोत सुनिश्चितता बिना ठूलो बजेट विनियोजन गरिँदा कार्यान्वयनमा चुनौती थपिने संकेत गरेको विज्ञहरूले बताएका छन्. रावल आयोगको प्रतिवेदन कार्यान्वयन शुरू भएको छ. अतिक्रमित जग्गा किनबेच गर्न रोक्का गरिएको छ. निर्माणाधीन संसद भवन तत्काल सक्न सभामुख अर्यालले निर्देशन दिनुभएको छ. काम नसके निर्माण कम्पनीलाई दैनिक 1 करोड़ जरिवानाको चेतावनी समेत दिइएको छ. सीमा सुरक्षा र व्यवस्थापनमा सहकार्य बढ़ाउन नेपाल भारत सहमत भएको छ. साउन 1 गतेदेखि त्रिवीको ट्रान्सक्रिप्ट आवेदन अनलाइनबाट मात्रै दिन सकिने भएको छ. रासायनिक मलको समस्या समाधान गरिने सरकारको दावी छ. र फिफा विश्वकपमा आज स्पेन कार्बो भेट्दै र बेल्जियम इजिप्ट भेट्दैछन्. हवस् त, आजलाई साझा खबरको समय सकियो. प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद. भोलि असार 2 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला. अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु. नमस्कार, शुभरात्री.

0: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 8 बज्यो।
1: नमस्कार वडाध्यक्षज्यू।
2: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
1: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
2: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
1: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
2: यो मेरो सुट त हाम्रै सखुवा सभाको दबुडा एक मात्र विश्वासी लो अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीबाट नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
1: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
3: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
4: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
5: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
6: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
7: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
8: सम्पर्क नम्बर 0295।

0: 6879 र मोबाइल नम्बर 9842 82 776।
1: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
2: ओहो लु नमस्कार है सर।
3: ओहो लु नमस्कार है सर।
2: नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
3: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
2: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
4: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले शंखासभाको खादबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
2: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
4: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
2: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
4: छटाल टेलरिङ सेन्टर, खादबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
2: डिजाइनर सुमन ठटाल 9861 39444
4: र 0295 90 155।
5: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स।
6: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
7: किन र काका?
6: अब हेर न, छोराले विदेशबाट आइएमएमा पैसा पठाएछ, काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्।
7: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
6: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
7: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
6: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
7: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै 1 नम्बरी काँचो सुन पनि पाइन्छ
6: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
7: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल लिएमा 1 तोला चाँदी उपहार दिइनेछ।
6: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
7: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
6: सिर्जन एम सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
7: प्रोप्राइटर सुनु एन भीमका दाइली।
6: सम्पर्क 0291 40 00 84 र 9804045 8 27।
8: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
9: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
8: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका 1, प्रगति टोल।
9: विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याब सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
8: प्रोप्राइटर प्रतीक्षा दाहाल। सम्पर्क नम्बर 9813655553 र 9843218049।

0: तपाईको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
1: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संख्या सभा 95.5 मेगाहर्ज।
0: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईको आवाज जनताको साथ।
2: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
3: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
4: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
3: संख्या सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
4: हाम्रा सेवाहरू
3: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
4: दाँत खोल्ने, दाँत सफा गर्ने,
3: दाँतको एक्सरे गर्ने,
4: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
3: झिक्न मिल्ने आरपीडी लगाइने,
4: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
3: बाङ्गो टिङ्गो दाँत मिलाइने,
4: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
3: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका 1 प्रहरी गेट, सेउ संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
4: सम्पर्क नम्बर 0 29 5 90 6 67 र 98 4 20 22 6 67। घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
5: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, खाँदबारी 1 खाँदबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98 5 20 29 47, 98 00 90 0062।
6: राष्ट्रको गौरव नेपालीको आवाज, आजको आवश्यकता समृद्ध समाज, रेडियो संख्या सभा 95.5 मेगाहर्ज।

0: बीबीसी नेपाली सेवाको साँझपखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा इरान र अमेरिकाले सैन्य कार्यवाही अन्त्य गर्न सहमतिमा पुगेको घोषणा गरेसँगै अन्तर्राष्ट्रिय स्तरमा त्यसको स्वागत।
1: गैराती सोमबार सबेरैबाट तत्कालै र स्थायी रूपमा सबै मोर्चाबाट युद्ध र सैन्य कार्यवाही लेबनन सहितमा अन्त्य भएको छ।
0: चिया निर्यातको समस्या हल गर्न सरकारले के गरिरहेको छ
2: त्यो विषयलाई समाधान गर्ने भनेर आज पहिलो बैठक बसेको थियो। कूटनीतिक पहल र उच्च स्तरीय समाधानको उपाय निकाल्ने शुरूआत होला भन्ने बुझ्छु मैले।
0: र साउदी अरबमा ठूलो संख्यामा नेपाली सहितका गैर कानूनी श्रमिक पक्राउ परेका विषयमा एक चर्चा। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
1: समाचार पढिन्द्र दाहालबाट सुन्नुहोस्। लेबनानको सरकारी संचार माध्यमले देशको दक्षिणी भागमा भएको कार बम हमलामा एकजना मारिएको जनाएको छ। इरान र अमेरिकाले लेबनानी भूभाग सहितका क्षेत्रमा युद्ध अन्त्य गर्न सम्झौता गरेको घोषणा गरेको बताएको केही घण्टामा यो घटना भएको हो। यसअघि लेबनानका राष्ट्रपतिले उक्त सहमतिले जारी द्वन्द्वलाई पूर्ण रूपमा अन्त्य गराउने बताएका थिए, तर इजरायल स्थित वरिष्ठ राजनीतिज्ञहरूले त्यसको आलोचना गरिरहेका छन्। इजरायली रक्षा मन्त्री इस्राएल काट्सले सहमति भए पनि दक्षिण लेबनानमा कब्जा गरिएको भूभागबाट इजरायलका सेना नफर्कने चेतावनी दिएका छन्। विश्वभरका विभिन्न देशहरूले संयुक्त राज्य अमेरिका र इरानले युद्ध अन्त्यका लागि सम्झौताको प्रारूपमा सहमति भएको भन्दै गरेको घोषणाको स्वागत गरिरहेका छन्। चीन, साउदी अरेबिया र कुवेतले दीर्घकालीन शान्ति निम्त्याउने भन्दै सम्झौताको स्वागत गरेका छन्। ब्रिटेन, फ्रान्स, जर्मनी र इटलीले यसलाई विश्व अर्थतन्त्रमा स्थिरता दिने अवसर भनेका छन्। राष्ट्रपति ट्रम्पले सम्झौताले इरानमाथिको सामुद्रिक नाकाबन्दी हटाउने र उनकै शब्दमा टोल शुल्क बिना हुर्मुज जलमार्ग सञ्चालन हुने बताएका छन्। सम्झौताका विस्तृत बुदाहरू अझै अस्पष्ट छन्। वाशिङटनबाट बीबीसीका टम बेटम्यान भन्छन्, आधारभूत रूपमा यो सम्झौताले अमेरिकीहरूले इरानी बन्दरगाहमाथिको सामुद्रिक नाकाबन्दी हटाएको बदलामा होर्मुज जलमार्गलाई खुलाउँछ, जसका कारण आफू युद्धमा गएको राष्ट्रपति ट्रम्पले बताएका थिए त्यसलाई ठोस रूपमा सम्बोधन गरिएको छैन र थप 60 दिनमा सम्झौता गर्ने भनिएको छ। बीबीसीका टम बेटम्यान। इरानी संचार माध्यमहरूले प्रारम्भिक चरणमा मात्रै पानी जहाजहरूले शुल्क बिना ढुवानी गर्न पाउन सक्ने उल्लेख गरेका छन्। कियेभमा रहेको 1000 वर्ष पुरानो एउटा धार्मिक स्थलमा रूसी हवाई आक्रमणले ठूलो क्षति पुर्याएपछि अन्तर्राष्ट्रिय स्तरबाट त्यसको निन्दा भइरहेको छ। युरोपेली संघका विदेश नीति प्रमुखले त्यसलाई युद्ध अपराध भनेका छन् भने फ्रान्सका विदेश मन्त्रीले त्यो नोट्रेडाममा बम हमला गर्नु सरह भएको टिप्पणी गरेका छन्। युक्रेनको अर्थोडक्स चर्चका प्रमुखले उनकै शब्दमा क्राइस्ट विरोधी क्रेमलिनले योभन्दा बढी के गर्न सक्छ भनेर प्रश्न गरेका छन्। रूसले आफूले उक्त आक्रमण गरेको अस्वीकार गरेको छ। सिन्धु घाटी सभ्यताको सबैभन्दा प्रसिद्ध एकजना नर्तकीको मूर्तिलाई छाती छोपेको अवस्थामा भारतको माध्यमिक विद्यालयको पाठ्यक्रममा देखाइएपछि त्यसलाई लिएर विवाद उत्पन्न भएको छ। 4500 वर्ष पुरानो ढलोटको उक्त मूर्तिको चित्र विद्यालय पाठ्यक्रममा दशकौंदेखि समावेश हुँदै आएको छ, जहाँ नर्तकीको छाती मूल मूर्तिमा जस्तै खुला देखिँदै आएको थियो। अधिकारीहरूले आलोचनाबारे जवाब दिएका छैनन्, तर पुस्तक प्रकाशन सम्बन्धी विभागले त्यसको पुनरावलोकन गरिरहेको जनाइएको छ। र इरानको फुटबल टोली सोमबार राति हुने न्यूजील्याण्डसँगको खेलको पूर्व सन्ध्यामा मेक्सिकोबाट संयुक्त राज्य अमेरिकामा प्रवेश गरेको छ। टिहानाबाट छोटो उडान गरेर टोली लस एन्जलस आएको हो। टोलीका कैयौं अधिकारीहरूलाई अमेरिकी भिसा उपलब्ध नगराइएपछि उनीहरू स्थानान्तरण हुन बाध्य भएका थिए। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। इरान र संयुक्त राज्य अमेरिकाले सैन्य कार्यवाही अन्त्य गर्न आफूहरूबीच सहमति भएको घोषणा गरेपछि अन्तर्राष्ट्रिय स्तरमा उक्त सम्झौताको स्वागत भएको छ। उक्त घोषणा भए यता विश्व बजारमा तेलको मूल्य घटेको छ। इरानमा उक्त सहमतिलाई तेहरानको विजय र अमेरिका अनि इजरायलको हारका रूपमा प्रस्तुत गरिँदैछ। तर इजरायलका रक्षा मन्त्रीले दक्षिण लेबनानमा अधीनस्थ भूभागबाट आफ्नो सेना फिर्ता नहुने बताएका छन्। बीबीसी विवरणमा आधारित रिपोर्ट सुन्नुहोस्।
1: सम्झौतामा उल्लेख गरिएका बुदाहरू सार्वजनिक गरिएका छैनन्, तर इरानको सरकारी संचार माध्यमले त्यसमा प्रतिबन्धहरू हटाइने, इरानले परमाणु अस्त्र उत्पादन नगर्ने प्रतिबद्धता जनाउने र होर्मुज जलमार्ग 30 दिनभित्र खुला गरिने विषय समेटिएको जनाएका छन्। इरानका उप विदेश मन्त्री काजेम गरीब आबादीले अन्तिम सम्झौता 60 दिनभित्र हुने र इरानका कैयौं मुद्दाहरू सम्बोधन हुन बाँकी रहेको बताएका छन्। उनले भने दुईवटा घटनाहरू हुन लागेका छन् र तत्कालै हुँदैछन्। गैराती सोमबार सबेरैबाट तत्कालै र स्थायी रूपमा सबै मोर्चाबाट युद्ध र सैन्य कार्यवाही लेबनन सहितमा अन्त्य भएको छ। दोस्रो विकासक्रममा अमेरिकाले इस्लामिक गणतन्त्र इरानमाथि लगाइएको सामुद्रिक नाकाबन्दी हटाएको छ, जसलाई अमेरिकी राष्ट्रपतिले पनि आफ्नो वक्तव्यमा उल्लेख गरेका छन्। लेबननको हकमा पनि अमेरिका र इरान दुवैले तत्कालै र स्थायी सैन्य कार्यवाही अन्त्यको घोषणा गरेको वार्ता प्रक्रियामा संलग्न रहेको पाकिस्तानले जनाएको छ। लेबननका राष्ट्रपति योजेफ आउनले हिंसाको चक्र साँच्चीकै अन्त्य हुने व्यावहारिक कदमहरूको अपेक्षा आफ्नो मुलुकले गरेको बताए। इजरायल र इरानको समर्थन पाएको समूह हिजबुल्लाले यो सम्झौताको प्रारूपलाई पालना गर्छन् कि गर्दैनन् भन्ने प्रश्न छैन। इजरायलका रक्षा मन्त्रीले आफ्नो सेना लेबननभित्रै रहने बताएका छन् भने इरानले सम्पूर्ण रूपमा सैन्य कार्यवाही बन्द हुनुपर्ने माग गरेको छ। राष्ट्रपति ट्रम्पले तेललाई बग्न देऊ भन्दै घोषणा गरेपछि बीबीसी भेरिफाईले हुर्मुज जलमार्ग हुँदै पानी जहाजको आवत जावत भएको विषयबारे तथ्य जाँच गरिरहेको छ। त्यसमा थप दुई पानी जहाज हुर्मुज जलमार्गबाट बाहिरिरहेको देख्न सकिन्छ। यसअघि तेलको मूल्य घटेको थियो। बीबीसीका आर्थिक सम्पादक भन्छन् विश्व अर्थतन्त्र सामान्य अवस्थामा फर्कन अझै केही समय लाग्छ, तर यो साँच्ची नै सकारात्मक समाचार हो। अमेरिका र इजरायलले फेब्रुअरी 28 इरानमाथि व्यापक हमला शुरू गरेका थिए। जवाबमा इरानले अमेरिकालाई सहयोग गरिरहेका खाड़ी राष्ट्रहरूमाथि आक्रमण गर्यो र विश्वभरिका लागि तेल र प्राकृतिक ग्यासको प्रमुख ढुवानी मार्ग हुर्मुज जलमार्ग बन्द गरिदियो। त्यसका कारण विश्वभरको आपूर्ति प्रणालीमाथि गम्भीर असर परिरहेको छ।
0: अब अर्को प्रसंग, भारततर्फ निर्यात हुँदै आएको नेपाली चियामा देखिएको अवरोध समाधान गर्न कूटनीतिक पहल अघि बढ़ाउने दिशामा छलफल थालिएको अधिकारीहरूले बताएका छन्। त्यसबारे आवश्यक पहल गर्ने गरी उच्च तहमा छलफल भइरहेको आफूले बुझेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदीले बीबीसीलाई बताए। अवरोध समाधानका लागि सरकारी प्रयास प्रभावकारी हुन नसकेको भन्दै व्यवसायीहरूले असन्तुष्टि जनाइरहेका छन्। प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका कतिपय सदस्यहरूले समेत यस विषयमा सरकारको ध्यानाकर्षण गराउँदै आएका छन्। भारतको चिया सम्बद्ध निकायले परीक्षण प्रक्रियामा कड़ाई गरेपछि पछिल्ला केही सातादेखि नेपाली चियाको निर्यात प्रभावित हुँदै आएको छ। चिया उत्पादकहरूका अनुसार नेपालले भारतमा वार्षिक कम्तीमा 4 अर्ब रूपियाँ बराबरको चिया निर्यात गर्दै आएको छ। यसै सन्दर्भमा हामीले मन्त्रालयका प्रवक्ता सुवेदीलाई टेलिफोन सम्पर्क गरी शुरूमा चिया निर्यातमा देखिएको समस्या हल गर्न सरकारले के गरिरहेको छ भनेर सोधेका छौ।
2: अब यसमा सामान्य पहल पहिला मन्त्रालय लिएकै हो, कूटनैतिक नियोग वाणिज्य दूत मार्फत पहल लिए पछाडि केही समाधान भएको जस्तो पनि अवस्था थियो, तर अहिले आएर फेरि रोकियो, हामीलाई समस्या पर्यो, हामी बन्द गर्छौ उद्योग भनेर चाहिँ आज मिडियाहरूमा देखियो, मान्यजीहरूले उठाउनु पनि स्वाभाविकै विषय भयो होइन त। त्यो हिसाबले अब यसलाई चाहिँ उद्योग वाणिज्य आपूर्ति मन्त्रालय, परराष्ट्र मन्त्रालय र प्रधानमन्त्री कार्यालय जोइन्टली यो विषयलाई समाधान गर्ने भनेर आज बैठक पहिलो बैठक बसेको थियो। सचिव त्यसमा उपस्थित हुनुहुन्थ्यो। सम्भवतः यो अब कूटनीतिक पहल र उच्च स्तरीय समाधानको उपाय निकाल्ने शुरूआत होला भन्ने बुझ्छु मैले।
3: यो समस्याको बारेमा चाहिँ सरकारले के गरिराखेको छ भनेर हामीले प्रश्नसँग जानकारीसम्म पनि पाएनौ भन्ने व्यवसायीहरूको गुनासो छ, त्यसबारे के भन्नुहुन्छ?
2: यसमा मन्त्रालय तहबाट भारतमा रहेका नेपाली कूटनीतिक नियोग वाणिज्य दूत मार्फत पहलहरू भएकै हो, अनि त्यसमा भनौ न अब विदेश पठाउनेको हकमा, थर्ड कन्ट्री जानेको हकमा यो परीक्षण निरन्तर हुने, भारतमा कन्जम्सन गर्नेको हकमा नमुनाको आधारमा परीक्षण हुने भन्ने हिसाबले बीचमा भएको पहलबाट भएको समाधान हो, तर अहिले चाहिँ फेरि त्यो खालको निरन्तरता भएन भनेर व्यवसायहरूले भन्नुहुन्छ।
3: यसमा चाहिँ यो समस्या आउनुको कारण बारे मन्त्रालयको अथवा सरकारको बुझाइ चाहिँ के छ?
2: यो कारण त सबै कुराको ठ्याक्कै अनुमान लगाउन त्यति सरल विषय होइन, अरू विभिन्न कुरासँग पनि जोडिन सक्छ, द्विपक्षीय सम्बन्धको विषय पनि भयो होइन त, र अब ल्याब टेस्ट गर्ने, गुणस्तर कायम गर्ने विषयमा फेरि हामी गर्दैनौँ भन्न पनि त्यति सरल विषय भएन। त्यसैले अब स्याम्पलिङ आधारमा कति कति अवधिमा गर्ने भन्ने तर्फ नै सायद यो कूटनीतिक समाधानको पहल होला।
3: यो प्रश्न चाहिँ मैले किन पनि सोधेको भने कतिपयको अनुमान चाहिँ नेपालले भारतबाट नेपालभित्र नै खास गरी केरा र आँपमा अलिकति कडाई गरेको कारण त्यसको प्रत्युत्तर हो कि भन्ने आशंका गर्दोरहेछन्, त्यसकारणले मात्रै
2: अनुमान त धेरै हुन्छन्। तर नेपाल सानो बजार भएको मुलुकमा त्यति धेरै आशंका गरेर भारतीय सरकारले रोक्यो होला जस्तो चाहिँ लाग्दैन।
3: अब यहाँनिर यो समस्या हल नभइन्जेल व्यवसायीहरूको मर्का त आफ्नो ठाउँमा छँदैछ, एउटा चाहिँ पारी गइसकेका सामानहरू स्टकमा छन्, अर्को चाहिँ यता निर्यात गर्न ठिक्क पारेर राखेका वस्तु अर्को समस्या भयो, तिनलाई के गर्ने भन्ने बारेमा अर्को विकल्प चाहिँ के हुन सक्ने देखिन्छ, किनभने व्यवसायीहरूले बांगलादेश पाकिस्तान पठाउने लगायतका विकल्प पनि हुन सक्छन् कि भनेर
2: हजुर ठिकै हो, यहाँले उठाउनु भएको विषय ठिकै हो, तर सरासर इन्डियामा अथवा भारततिरको चाहिँ बजारमा जाने गरेकोमा तुरन्त तेस्रो कन्ट्री जाने विषयको लागि फेरि तयारी समय लाग्ला होइन, त्यो हिसाबले तत्कालीन आंशिक समाधान हुन सक्छ तर पूर्ण समाधानको लागि भारततर्फ नै हामीले चाहिँ पहल गर्नुपर्छ भन्ने बुझ्छु मैले।
3: अब यसमा जो समस्यामा परेका छन् र तपाईँहरूको जवाफको अथवा तपाईँहरूको कदमको प्रतीक्षामा छन् ती व्यवसायीहरूलाई चाहिँ सरकारका तर्फबाट के भन्नुहुन्छ तपाईँ?
2: व्यवसायको पक्षमा नै मन्त्रालय र सरकारले चासोका साथ संवेदनशीलतापूर्वक काम गरिरहेको छ, धेरै नआत्तिनु होला, समाधान चाहिँ निस्कन्छ।
3: तपाईँले आज बैठक पनि यस

0: हजारौंको संख्यामा विदेशी श्रमिकहरू पक्राउ परेका थिए। यसै विषयमा हामीले केही बेर अघि रियाद स्थित नेपाली दूतावासका श्रम काउन्सिलर कविराज उप्रेतीलाई सम्पर्क गरी पक्राउ परेका नेपाली बारे तपाईहरूलाई के थाहा छ भनेर सोधेका छौं।
1: अघिल्लो साताको तथ्याङ्क हेर्दाखेरि करिब 84 जनालाई डिपोर्टेशन सेन्टरमा राखेको भन्ने हामीसँग सूचना छ। यो चाहिँ पूर्वी क्षेत्र दम्माम जुबेर लगायतको क्षेत्रमा 37 जना र हाम्रो रियाद क्षेत्रमा चाहिँ 47 जना।
2: साउदी सरकारले के कारणहरू खुलाउने गरेको छ उनीहरूलाई पक्राउ गर्नुपर्नका कारण बारे? चाहिँ
1: धेरै जसो प्राप्त गर्ने कारणहरू चाहिँ रेसिडेन्ट आइडी सकिएको अर्थात् कम्पनीहरूले आफ्नो कम्पनीमा काम गर्न ल्याएको श्रमिक चाहिँ भागेर अन्यत्र काम गरेको अवस्था वा विशेष गरी यहाँ चाहिँ यो सड़कहरूमा माग्ने गाडीहरू पुछिदिने जस्ता क्रियाकलापहरूमा संलग्न भएको पाइएमा पनि उहाँहरूलाई चाहिँ सिधै डिपोर्ट गर्ने हुन्छ। अनि अर्को यो सपिङ मलहरूमा सपिङ सेन्टरहरूमा कहिलेकाहीँ नक्कली पैसाहरू पर्ने अर्थात् सामानहरू यतिकै चोरिदिने लगिदिने निकालिदिने जस्तो केसहरूमा चाहिँ बढी डिपोर्ट गरेको छ। तर हाम्रो नेपालीहरूको हकमा चाहिँ तीनवटा कारण चाहिँ मुख्य देखिन्छ। एउटा अकामा एक्सपायर छ, अर्को चाहिँ कम्पनीले रन अवे गरेको, त्यसपछिको भनेको चाहिँ यो सड़कमा अवाञ्छित क्रियाकलाप गरेको भन्ने चाहिँ बढी जसो हामी पाउँछौ। तर यसको अर्को फेरि पक्ष के छ भने साउदीबाट रिटर्न हुनको लागि आफ्नो देश फर्किनको लागि एक्जिट भिसा अनिवार्य भएको छ विद्यमान कानूनी व्यवस्था। यो कानूनी व्यवस्थामा अलिकति झन्झटिलो जस्तो अनि प्रोसेस पुर्याउनलाई गाह्रो हुने जस्तो पनि नागरिकहरूले फिल गर्नुहुन्छ।
2: 384,000 जति नेपाली त्यहाँ छन् भनिन्छ परराष्ट्र मन्त्रालयकै विवरण अनुसार। कति जति होला नेपालीहरू त्यहाँ आफ्नो श्रमको हैसियत गुमाएर या आवासीय अनुमति गुमाएर बसिरहेकाहरू?
1: 50,000-1,00,000 संख्यामा चाहिँ ती व्यक्तिहरू अझै पनि अकामा एक्सपायर हुने एक्सपायर भएको मेसेजहरू अंग्रेजीमा अरबीमा हाम्रो चाहिँ उहाँहरूको मोबाइलमा जानेर त्यो मोबाइलमा के मेसेज आयो भनेर इग्नोर गरेको कारणले उहाँहरू त्यो स्टेटसमा हुनुहुन्छ भन्ने चाहिँ हाम्रो अनुमान छ। तैपनि हामीले ती कम्पनीहरूसँग समन्वय हुँदाखेरि सबै कम्पनीहरूलाई अप टु डेट अकामा राखिदिनलाई अनुरोध गर्ने गरेका छौँ।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: सबै घर घर आयो हजुर सबको मन छुना सबको मन छुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज।

0: जय।
1: संचारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव नेपालीको शान, रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज।
2: अर्को लहर शीर्षकको शुभ समाचार।
3: केही साता यता सामाजिक सञ्जालमा भारतीय पर्यटकका भिडियो र तस्विर भाइरल भइरहेका छन्। कतै सड़क किनारमा खाना पकाइरहेका दृश्य छन्, कतै मुक्तिनाथ जाने बाटोमा विश्राम गरिरहेका तीर्थयात्री। यी तस्विरले दुईटा विषयमा बहस पैदा गरेको छ कि नेपालभित्र नै यस्ता पर्यटकले अर्थतन्त्रलाई फाइदा गरिरहेका छन्। अर्को भारतीय दृष्टिकोणबाट सिर्जित बहसले भन्छ नेपाल भ्रमणमा जाने तीर्थयात्रीका लागि के यहाँ पर्याप्त पूर्वाधार, भोजनालय र धर्मशाला छैनन्। यी दुई विषयमा बहस चलिरहँदा पर्यटन मन्त्रालयले आइतबार सड़क मार्गबाट नेपालका तीर्थस्थल पस्ने भारतीय पर्यटकका लागि सूचना जारी गरेको छ। सूचनाले नेपाल भ्रमणमा रहँदा पर्यटकहरूले के गर्ने र के नगर्ने उक्त सूचना पर्यटन मन्त्री खड़गराज पौडेलले आफ्नो सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका छन्। बेलुकी पख उनले यस विषयलाई फरक ढंगले हेर्नुपर्नेमा जोड़ दिए। अहिले नेपालले देखिरहेको दृश्य केवल भारतीय पर्यटकको भीड़ होइन, यो नेपाल भारत धार्मिक पर्यटनको बदलिँदो स्वरूप हो। भारतको कुल जनसंख्याको 1% मात्रै नेपाल आए पनि वार्षिक कम्तीमा 1 करोड़ धार्मिक पर्यटक नेपाल आउन सक्छन्।

0: गर्नुभयो। प्रधानमन्त्री शाहले आइतबार साँझ फेसबुकमा फोटो पोस्ट गर्दै देश बनाउने टोली भनेर दुवैलाई दायाँ बायाँ राखेको तस्विर सार्वजनिक गर्नुभएको हो। हुन त प्रधानमन्त्री बालेन्द्र 18 सदस्यीय मन्त्री परिषदको नेतृत्व गर्नुहुन्छ। सरकारको नेतृत्व गरिरहेको दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका 182 जना सांसदहरूको नेता पनि प्रधानमन्त्री बालेन्द्र नै हुनुहुन्छ। तर उहाँले आफ्ना दुई विश्वास पात्रसँग अंगालो हाल्दै देश पुर्याउने टीम भनेर लेखेपछि राजनीतिक वृत्तमा विभिन्न चर्चा भइरहेको छ। प्रधानमन्त्री बालेन्द्रले देश बनाउने टीम भनेर फोटो सार्वजनिक गरिएका मध्ये एक पात्रले भने निर्माण व्यवसायलाई तल्लो तहमा झरेर अराजकपूर्ण ढंगले धम्की दिएको भेटिएको छ। आइतबार निर्माणाधीन नागढुङ्गा मुगलिन सड़क आयोजनाको स्थलगत अनुगमनका क्रममा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले निर्माण व्यवसायको खुट्टा भाँचिदिए हुन्छ भन्ने टोले गुण्डाको भाषा प्रयोग गरेको भिडियो अहिले भाइरल भइरहेको छ। अनुगमनका क्रममा मन्त्री लम्सालले काम नगर्ने ठेकेदारलाई खोजेर ल्याई खुट्टा भाँचिदिएर भए पनि काम लगाउन निर्देशन दिनुभएको हो। निर्माण व्यवसायमाथि आतंक फैलाउने गरी दिएको यो अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेको छ। प्रधानमन्त्रीलाई विश्व प्रकाशको सुझाव, मन्त्रीहरूको बोलीमा लगाम लगाउनुहोस् उपशीर्षकमा यससँगै खबर छ। प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसका उपसभापति विश्व प्रकाश शर्माले मन्त्रीहरूको बोलीमा लगाम लगाउन प्रधानमन्त्री बालेन्द्र शाहलाई सुझाव दिनुभएको छ। यता पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले नौबिसे मलेखु सड़क खण्डमा बिजुलीका पोल सार्ने जिम्मा पाएको ठेकेदारको खुट्टा भाँच्ने भनेको अभिव्यक्ति चर्को विवादमा परेको छ। पृथ्वी राजमार्ग अन्तर्गतको नौबिसे मलेखु सड़क खण्ड अनुगमन गर्ने क्रममा मन्त्री लम्सालले ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्ति दिएपछि नेपाल प्रहरीका पूर्व आईजीपी चन्द्र कुबेर खापुङले समेत टिप्पणी गर्नुभएको छ, कानून बमोजिम नै त होला नि मन्त्रीज्यूको आदेश। पूर्वाधार विकास मन्त्रीको अराजक अभिव्यक्ति शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
1: सरकारले काठमाडौँ महानगरभित्रको सरकारी जग्गा अतिक्रमण सम्बन्धी रावल आएको प्रतिवेदन 31 वर्षपछि कार्यान्वयन प्रक्रिया अघि बढ़ाएको छ। सोमबार भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अतिक्रमणमा परेको 1,859 रोपनी जग्गा रोक्का राख्न भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागलाई पत्राचार गरेको हो। गत शुक्रबार मन्त्री परिषदले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्च स्तरीय आयोगको प्रतिवेदन 2052 कार्यान्वयनमा लैजाने निर्णय गरेको थियो। त्यस अनुसार मन्त्रालयले प्रतिवेदनमा समावेश अतिक्रमित जग्गा कुनै पनि व्यक्तिको नाममा किनबेच, नामसारी वा अन्य कुनै माध्यमबाट हक हस्तान्तरण हुन नपाउने गरी रोक्का राख्न निर्देशनसहितको पत्र लेखेको छ। मालपोत र नापीले मंगलबारदेखि ती जग्गा रोक्काको सूचीमा राख्नेछन्। प्रतिवेदनमा समावेश अतिक्रमित जग्गा किनबेच, नामसारी वा अन्य कुनै माध्यमबाट हक हस्तान्तरण हुन नपाउने गरी रोक्का राख्न निर्देशनसहित भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागलाई मन्त्रालयले पत्र पठाएको छ। केही मालपोत कार्यालयले रावल आयोगमा उल्लेख भएको जग्गा भनेर श्रेष्ठतामै उल्लेख गरेको र केहीको खोजी गर्नुपर्ने चुनौती रहेको भूमि व्यवस्थापन व्यवस्था मन्त्री प्रतिभा रावलले बताएकी छन्। तर कुनै बहाना नगरी प्रतिवेदन कार्यान्वयनमा जान्छ, मन्त्रालयले काम थालिसकेको छ उनले भनेकी छन्। अब सबै सरकारवालासँग आवश्यक समन्वय गरी अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गा संरक्षण गरिनेछ, केही सातामै नतिजा देखिन्छ उनको भनाइ छ। रावल आयोगको मात्र नभई जग्गा सम्बन्धी सबै आयोगको प्रतिवेदन अब कार्यान्वयन हुने उनले दावी गरेकी छन्। मन्त्रालयले गुठी जग्गा सम्बन्धी सूचना जारी गरिसकेको छ। मन्त्री रावलले भनिन् अन्य प्रतिवेदन पनि क्रमशः कार्यान्वयनको निर्णय हुन्छ। मन्त्रालयले सोमबार नै रावल आएको प्रतिवेदन कार्यान्वयनका लागि नापी विभागका उपमहानिर्देशक कृष्ण प्रसाद सापकोटा नेतृत्वको 8 सदस्यीय सहजीकरण समिति पनि गठन गरेको छ। समितिले 15 दिनको समय पाएको छ। संयोजक सापकोटाले मन्त्रालयमा सोमबार छलफल भएको र कार्यक्षेत्र निश्चित गरेर काम शुरू भइसकेको बताएका छन्।
0: क्यान्सरको औषधि पाउने कठिन शीर्षकमा गोर्खापत्रमा खबर छ। भारत सरकारले क्यान्सर रोगको उपचारमा प्रयोग हुने अत्यावश्यक औषधि कार्बोप्लाटिन र सिसप्लाटिनको मूल्य वृद्धि गरेसँगै नेपालमा ती औषधिको आपूर्ति व्यवस्थापनमा चुनौती थपिएको छ। भारतको केन्द्रीय सरकारले गत बुधबार ती औषधिको मूल्य वृद्धि गर्ने निर्णय गरेको थियो। सोही अनुसार शुक्रबार भारतको राजपत्रमा मूल्य संशोधन सम्बन्धी सूचना प्रकाशित